0: जी प्रोटिक जाने मेसो बनेको उहाँको भनाइ छ। ग्यासरबर्म दुई पनि काराकोरम हिम श्रृङ्खलामा पर्ने अग्लो हिमाल हो। सुरुमा ब्रोडपिक चढ्ने योजना नभए पनि अवसरले चिच्याएर भन्दा चुपचाप मेहनत गरिरहेकाहरूलाई बिस्तारै संकेत गर्ने उहाँले लेख्नु भएको छ। यो ट्वीटमै उहाँले ब्रोडपिक प्रति सम्मान व्यक्त गर्दै, ब्रोडपिक म तिमीसँग सुरक्षित रूपमा माथि पुग्ने र सुरक्षित फर्कने बाहेक केही माग्दिन, म कुनै पनि हिमाललाई कहिल्यै हल्का रूपमा लिँदिन भन्नुभएको छ।
1: सरकार र लघुवित्त पीड़ित बीच 5 बुँदे सहमति भएको छ। सहमति भएसँगै संघर्ष समितिले सम्पूर्ण आन्दोलन तथा अनशनका कार्यक्रमहरू पूर्ण रूपमा अन्त्य गरेको छ। दुई पक्ष बीच भएको सहमति अनुसार लघुवित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलको 2081/4/22 प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित 15 दिनभित्र अर्थ मन्त्रालय समक्ष सिफारिश गरिने भएको छ। समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन गर्ने तथा कालो सूची र धितो लेलाम सम्बन्धी विद्यमान अवस्थामा पुनरावलोकन लगायतका विषयमा उपयुक्त कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदनमा सिफारिश गर्ने र लघुवित्त वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 पूर्ण कार्यान्वयन गर्ने र नेपाल राष्ट्र ब्याङ्कले यसको कडाईका साथ अनुगमन गर्ने सहमति भएको छ। लघुवित्त वित्तीय संस्थाले ऋण असुलीका नाममा यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने र किस्ता नतिरेसम्म कर्मचारी घरमै बसेर थर पकड गर्ने जस्ता कानून विपरीतका कार्यहरू गर्नेमाथि प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने सहमति भएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकालाई विद्यालय भर्ना र शैक्षिक सामग्रीको व्यवस्था गरिएको जानकारी दिनुभएको छ। राष्ट्रिय सभाका सदस्य संघको प्रत्यक्ष प्रश्नोत्तरमा मन्त्री पोखरेलले आश्रयस्थलमा कपडा र किताब भिजेको थाहा पाएको बताउनु भएको छ।
2: अलिकति बाढीले गर्दाखेरि अगाडि भएको होल्डिङ सेन्टरमा कति कापीहरू झोलाहरू भिजेको, किताबहरू भिजेको, लगायतका युनिफर्महरू पनि भिजेको भन्ने विषय पनि उठाउनु भयो। त्यसको पनि तत्कालै हामीले भोलिपल्ट नै झोलासहित दर्जनभन्दा बढी कापीहरू, कुनै किताबहरू भिजेको छ भने किताबको पनि नाम लेखेर, किताबहरू, स्टेसनरीको सामग्रीहरू, पेन्सिल पेन लगायत उहाँलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरू, चाहिने युनिफर्महरू, वाटर बोतल लगायत जति पनि उहाँलाई आवश्यक पर्ने सामग्री छ हामीले भोलिपल्ट नै एक दिनमै गएर उपलब्ध पनि गराएका थियौँ।
1: मदन कुमारी सहगरिमाले विस्थापित सुकुम्बासीका बालबालिका बारे प्रश्न सोध्नु भएको थियो।
3: जुन आत्मसम्मानमाथि गम्भीर आघात पुगेको छ त्यसबाट बाल बालिकाको मनोस्थितिमा परेको नकारात्मक असर बारे सरकार आफ्नो जिम्मेवारी प्रति गम्भीर छ? यस्तो मनस्थितिमा हुर्किएका बाल बालिका भोलिको कस्तो नागरिक बन्छन्?
1: जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान 6 बजेसम्मका लागि फेरि निषेधाज्ञा जारी गरेको छ। वीरगंज महानगरपालिकाका 4 ठाउँ पूर्वतर्फ प्रतिमा चोक, पश्चिमतर्फ लाभी पुल, उत्तरतर्फ गण्डक चोक र दक्षिण तर्फ शंकराचार्य गेटसम्म निषेधाज्ञा जारी गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष

0: विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पूर्जाको नेतृत्वमा पाकिस्तानी ब्रोड पिक हिमालय आरोहण गएको अन्तर्राष्ट्रिय टोली भीषण हिम पहिरोमा परेको छ। दुर्घटनापछि पूर्जासहित 6 जना अझै सम्पर्कविहीन छन्, जसमा 5 नेपाली छन्। प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार अभियान प्रभावित बनेको छ। 1 जना नेपाली सहित 4 जनाको भने शव फेला परेको छ। निर्मल पूर्जाको नेतृत्वमा गएको टोलीमा नेपाली आरोही पूर्णबहादुर गुरुङ युक्त, किली पेम्बा शेर्पा किली, निम शेर्पा, नवाङ थिङडु शेर्पा र ग्यालु शेर्पा सहभागी हुनुहुन्छ। टोलीमा ओमानका नधिर अहमद अब्दुल्ला अलहार्थी, पाकिस्तानका सोहेल साकी, चीनका वाङ जुन र अमेरिकाका मल्लेरी गाइस हुनुहुन्छ। दुर्घटना बिहिबार दिउँसो करिब 6,600 मिटर उचाइमा रहेको क्याम्प 2 र 3 बीचको पश्चिमी भागमा हिमपहिरो जाँदा भएको हो। पाकिस्तानी सञ्चार माध्यमका अनुसार त्यस लगत्तै आरोही टोलीसँगको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। हिमपहिरोपछि निर्मल पूर्जाको जीपीएस ट्र्याकिङ उपकरणले केही समयसम्म संकेत देखाए पनि त्यसपछि सम्पर्क हुन सकेको छैन। पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले 1 नेपाली सहित 4 जनाको शव फेला परेको जनाएको छ। पाकिस्तान स्थित नेपाली दूतावासले पनि 1 नेपाली आरोहीको शव फेला पारेको पुष्टि गरेको छ। पाकिस्तानका लागि नेपाली राजदूत रिता धितालले शुक्रबार साँझ 1 जना नेपालीको शव फेला परेको जानकारी आएको बताउनु भयो। बेपत्ता नेपालीको अवस्थाबारे पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको छ। अन्तर्प्रदेश समन्वय मन्त्रालय, विदेश मन्त्रालय र अल्पाइन क्लबसँग पनि निरन्तर सम्पर्कमा रहेको राजदूतले बताउनु भएको छ। सरकार र लघुवित्त पीड़ित बीच 5 बुधे सहमति भएको छ। सहमति भएसँगै संघर्ष समितिले सम्पूर्ण आन्दोलन तथा अनशनका कार्यक्रम स्थगित गरेको छ।
1: सहमति भएसँगै संघर्ष समितिले सम्पूर्ण आन्दोलन तथा अनशनका कार्यक्रमहरू पूर्ण रूपमा अन्त्य गरेको छ। दुई पक्षबीच भएको सहमति अनुसार लघुवित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलको 2081/4/22 प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित 15 दिनभित्र अर्थ मन्त्रालय समक्ष सिफारिश गरिने भएको छ। समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन गर्ने तथा कालो सूची र धितो लेलाम सम्बन्धी विद्यमान अवस्थामा पुनरावलोकन लगायतका विषयमा उपयुक्त कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदनमा सिफारिश गर्ने र लघुवित्त वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 पूर्ण कार्यान्वयन गर्ने र नेपाल राष्ट्र ब्याङ्कले यसको कडाईका साथ अनुगमन गर्ने सहमति भएको छ। लघुवित्त वित्तीय संस्थाले ऋण असुलीका नाममा यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने र किस्ता नतिरेसम्म कर्मचारी घरमै बसेर थर पकड गर्ने जस्ता कानून विपरीतका कार्यहरू गर्नेमाथि प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने सहमति भएको छ।
0: तराई मधेसमा 1 सातादेखि जारी तनाव केही मत्थर भएको छ। काठमाडौँबाट हिन्दू मुस्लिम धार्मिक अगुवाहरूले साम्प्रदायिक सद्भाव कायम राख्न संयुक्त अपील गरेका छन् भने तराई मधेसका विभिन्न जिल्लामा सद्भाव र्याली निकालिएको छ। प्रधानमन्त्रीदेखि सत्तारूढ राष्ट्रपा सभापति सहितका अन्य दलहरूले पनि तनाव न्यूनीकरणका लागि संवाद जारी राखेका छन्। यद्यपि केही ठाउँमा प्रदर्शन भएका छन्। सुनसरीको कप्तानगंजमा गत आइतबार राति भएको झडपका क्रममा ज्यान गुमाएका 24 वर्षीय ओमप्रकाश मेहता र 22 वर्षीय जयप्रकाश मेहताको शव आफन्तले बुझेर शुक्रबार दाह संस्कार गरेका छन्। गृहमन्त्री सुधन गुरुङ आफै देवानगंज पुगेर बिहिबार राति परिवारसँग 7 बुधे सम्झौता गरेपछि आफन्तले शव बुझेका थिए। सिराहाको गोलबजारमा बिहिबार प्रहरीको गोलीबाट ज्यान गुमाएका औरोही गाउँपालिका 2 तुलसीपुरका 17 वर्षीय गणेश यादवको शव भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ। गृहमन्त्री सुधन गुरुङ कप्तानगंजकै तुलसीपुर गएर पीड़ित परिवारसँग भेट्ने र सम्झौता गरी शव बुझाउने तयारी छ। उहाँ मध्यरात लाहान पुग्नु भएको छ। सुनसरी 2 का सांसद लाल विक्रम थापाका अनुसार कप्तानगंज घटनामा ज्यान गुमाएका ओम प्रकाश र जयप्रकाश दाह संस्कारमा ठूलो संख्यामा स्थानीय सहभागी भएका थिए। त्यसअघि विराटनगरको कोशी अस्पतालमा शवको पोस्टमार्टम गरेर शव यात्रा गर्दै कप्तानगंज पुर्याइएको थियो। तराई मधेसमा देखिएको साम्प्रदायिक तनाव कम गर्ने प्रयास स्वरूप मधेस केन्द्रीय दलहरूले प्रधानमन्त्री बालिन शाहसँग छलफल गरेका छन्। सत्तापक्षका सभापति रवि लामिछानेलाई भेटेर साम्प्रदायिक सद्भाव कायम गर्न 8 बुधे संयुक्त ध्यानाकर्षण पत्र बुझाएका उनीहरूले हिजो प्रधानमन्त्री शाहसँग भेटी सोही ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै आफ्ना सुझाव र माग प्रस्तुत गरेका हुन्। प्रधानमन्त्रीलाई भेट्न पुगेका मधेस केन्द्रीय दलका नेताले साम्प्रदायिक तनाव नियन्त्रण, पीड़ितलाई न्याय, दोषीमाथि निष्पक्ष छानबिन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। दर्जनौं मानिसलाई गाड्न र दाह संस्कार गर्न असफल भएकोमा पूर्व अन्त्येष्टि निर्देशक रोबर्ट बुसलाई 20 वर्षको जेल सुनाइएको छ।

0: तेह्रथुम सदरमुकाम म्याङलुङको बस पार्क निर्माण सम्पन्न भएको 2 वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। बबिता राईको रिपोर्ट।
1: सदरमुकाम म्याङलुङ बजारको साँघुरो बस पार्कलाई व्यवस्थित बनाउन म्याङलुङ 2 मा नयाँ बस पार्क निर्माण गरिएको छ। प्रदेश सरकारको ₹7,53,00,00,000 लागतमा अपाङ्ग मैत्री शौचालय, टर्मिनल भवन, बस विश्राम सेट, पहुँच मार्ग, आरसीसी क्षेत्र र गार्ड हाउस सहितको बस पार्क निर्माण गरिएको हो। आशिष आशीर्वाद जेबीले विक्रम सम्बत 2076 साल असार महिनामा सम्झौता गरी 2081 साल असार महिनामा निर्माण सम्पन्न गरेको थियो। नौ स्थानीयले दान गरेको 10 रोपनी जग्गामा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटा मार्फत बस पार्क निर्माण भएको हो। गत पुष 8 गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बस पार्क उद्घाटन गर्दै पूर्वाधार विकास कार्यालय तेह्रथुमले म्याङलुङ नगरपालिकालाई बस पार्क हस्तान्तरण गरेको थियो, तर उद्घाटनकै दिन पुगेका सवारी बाहेक त्यस यता बस पार्क सुनसान छ। म्याङलुङ 10 दम्फुलाका लाल कुमार पयाङ्गो लिम्बु।
2: पार्क नपर्ने ठाउँमा जबरजस्त बस पार्क बनाइयो, त्यो बस पार्क बनाउँदाखेरि राज्य कोषबाट ठुलो लगानी भएको छ, फेरो गएको छ त्यो बस पार्क, र त्यो बस पार्क सम्पन्न भए पनि अहिले त्यहाँ स्याल र चरा मुसा हिँड्ने ठाउँ मात्रै भएको छ, न त मान्छे जान्छ न एउटा गाडी जान्छ, त्यसले गर्दा यो राष्ट्रको सम्पत्ति दुरुपयोग भएको छ।
1: यातायात व्यवसाय सरोज तामाङका अनुसार बस पार्क बजारदेखि टाढा र पायक नपर्ने स्थानमा भएकाले सवारी सञ्चालन गर्न कठिन भएको हो।
3: तल त तपाईँको मान्छेहरू कोही पुग्न सक्ने ठाउँ पनि त भएन नि त, एकान्त अब ठाउँ कुनामा भयो तल साइडमा कुनै, हामीलाई चाहिँ अब बस पार्क चाहिँ यहाँ ठिक लाग्छ किनकि तपाईँतिरबाट अब सेन्टर पर्ने भएर।
1: पुरानो बस पार्क भन्दा करिब 2 किलोमिटर दक्षिण रहेको नयाँ बस पार्क सम्म पुग्ने सड़क साँघुरो छ। करिब 6 मिटर चौडाइको कच्ची सड़कमा 2 वटा सवारी एकै पटक क्रस हुन सक्ने पर्याप्त ठाउँ छैन। वर्षायाममा सड़क खेलाम्य हुने भएकाले सवारी आवात जावात समेत सहज छैन। बस पार्क सञ्चालन र मरमत सम्भारको जिम्मेवारी स्थानीय तहको भए पनि यसतर्फ म्याङलुङ नगरपालिकाले ध्यान नदिएको म्याङलुङ 2 का विश्वराज तुम्बाहाङ्फे बताउनुहुन्छ।
4: त्यो बनिसके पछाडि त स्थानीय सरकारले त्यहाँ गाडी पुर्याउनु पर्ने हो नि त, चासो किन नदिया हो, उसैले नै अब बाटो बनाउनु पर्ने होला, बाटोको कारणले पनि हुन सक्छ होइन।
1: यद्यपि नगर प्रमुख सञ्जय कुमार तुम्बाहाङ्फेका अनुसार बस पार्क सञ्चालनको ठेक्का प्रक्रिया अघि बढाइएको र बस पार्क सम्म पुग्ने सड़क मरमत गरी दशैं पछि भने नियमित सञ्चालन गर्ने तयारी भइरहेको छ।
5: ठेगा लगाउने ऐन पास भयो, त्यस पछाडि ठेगा लगाएर दशैंदेखि चाहिँ त्यसलाई चाहिँ पर बस पार्कमा जाने बसको लागि पनि बाटो बनिनु पर्ने भएको हुनाले त्यो सञ्चालन नभएको दशैं अगाडि त्यो पिच रोड पनि बनिसक्छ, त्यस पछाडि बस पार्क सञ्चालन।
0: नेपाली आरोही निर्मल पूर्जाले बोकेको जीपीएस यन्त्रले पछिल्लो पटक ब्रोडपिकको 5,878 मिटर उचाइबाट संकेत दिएको खुलेको छ, तर सो यन्त्रले ब्याट्री कमजोर भएको संकेत दिएको एपेक्स नेपाल टुर्स एण्ड ट्राभल्सले उल्लेख गरेको छ। सो यन्त्र त्यसअघि पहिले सम्पर्क भएकै ठाउँमा रहेको जनाइएको छ, तर सो यन्त्रले आरोहीको अवस्थाबारे भने जानकारी दिन नसक्ने बताइएको छ। ब्रोडपिकमा हराइरहेका म्याग्दीका निर्मल पूर्जा पूर्व बेलायती सैनिक हुनुहुन्छ। 18 वर्षको उमेरमा सन् 2003 मा बेलायती सेनामा भर्ती भएका पूर्जा सन् 2009 मा बेलायती नौसेनाको फौज स्पेशल बोट सर्भिसमा आबद्ध हुनु भएको थियो।
6: पूर्जाका बाबु र 2 जना दाजु पनि बेलायती गोर्खा सैनिक हुनुहुन्थ्यो। बेलायती सेनामा 16 वर्ष सेवा गरेकै बेला उहाँले पर्वतारोहणमा लगाव बढाउनु भएको थियो। पर्वतारोहणमा उहाँले कीर्तिमान राखेर अन्तर्राष्ट्रिय ख्याति कमाउनु भएको छ। पर्वतारोहण क्षेत्रमा पुर्याएको असाधारण योगदानको कदर स्वरूप पूर्जालाई बेलायतकी तत्कालीन महारानी एलिजाबेथले 2018 मा मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर MBE सम्मान प्रदान गर्नुभएको थियो। दक्षिण इङ्ल्यान्डको इस्टली बर्मा बसोबास गर्ने नेपाली समुदायका सदस्य पूर्जालाई 2021 मा अनररी फ्रिडम अफ द बर्रो सम्मान पनि दिइएको थियो। इस्टली बर्मको स्थानीय परिषदले प्रदान गर्ने यो सम्मान सबभन्दा उच्च नागरिक सम्मान हो। बेलायतको अङ्गीकृत नागरिकता लिएका पूर्जाले लामो समय बेलायतमै बिताउनु भएको छ। हिमाल आरोहणमा पूर्जाको सबभन्दा ठूलो उपलब्धि 2019 मा भएको हो। त्यो बेला उहाँले 6 महिनाभित्र विश्वका अग्ला 14 वटा हिमाल चढ्नु भएको थियो। 43 वर्षीय पूर्जाले गएको सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै सुरुमा ब्रोड पिक आरोहण गर्ने योजना नभएको बताउनु भएको छ। सुरुमा ग्यास रूपम 2 जन्य योजना मात्रै भए पनि पछि ब्रोड पिक जाने मेसो बनेको उहाँको भनाइ छ। ग्यास रूपम 2 पनि काराकोरम हिम श्रृङ्खलामा पर्ने अग्लो हिमाल हो। सुरुमा ब्रोड पिक चढ्ने योजना नभए पनि अवसरले चिच्याएर भन्दा चुपचाप मेहनत गरिरहेकाहरूलाई बिस्तारै सङ्केत गर्ने उहाँले लेख्नु भएको छ। यो ट्विटमै उहाँले ब्रोड पिक प्रति सम्मान व्यक्त गर्दै ब्रोड पिक म तिमीसँग सुरक्षित रूपमा माथि पुग्ने र सुरक्षित फर्कने बाहेक केही माग्दिन, म कुनै पनि हिमालय कहिले भन्नुभएको छ।

प्रत्येक वर्ष नेपाली सिनेमा इन्डस्ट्रीमा नेपाली सिनेमा बनाउने नाममा करोडौँको इन्भेस्ट हुन्छ। कतिपय सिनेमाले त्यो करोडौँ फिर्ता पनि पाउँछन् जुन आफूले इन्भेस्ट गरेका छन् भने कतिपय अवस्थामा इन्भेस्ट गरिएको पैसा कहाँ हराए त्यो पनि थाहा हुँदैन। यति मात्रै होइन, नेपाली सिनेमाको पहिचान अझै धेरै छ। कहिलेकाहीँ विदेशी सिनेमाहरू नेपालमा रिलिज हुन्छन् जसले गर्दा नेपाली सिनेमा मारमा पर्छन् भने कहिलेकाहीँ नेपाली सिनेमाले इन्टरनेसनल लेभलमा पनि आफ्नो कन्टेन्टको कारणले, प्रेजेन्टेसनको कारणले अवार्ड लिएर पनि आएका छन् जसले गर्दा नेपालको नाम विदेशमा पनि यस्तो कल्चर, यस्तो सिनेमा बन्ने र यस्तो नेपाल भनेर पनि चिनिने गरेको छ। सो नेपाली सिनेमासँग जुडेका थुप्रै भावनाहरू छन्। नेपाल, नेपालीको लागि नेपाली सिनेमा भनेपछि धेरै महत्त्व पनि राख्छ। सायद त्यसैले हामी नेपाली सिनेमा हेर्न मन पराउँछौँ, नेपाली सिनेमाको बारेमा जान्न मन पराउँछौँ र नेपाली सिनेमाको बारेमा अपडेट पनि लिन चाहन्छौँ, होइन? सो तपाईँहरूको लागि यिनै अपडेटहरू लिएर हरेक हप्ता मुभी एन्ड मोर आउने गरेको छ। साथमा म सङ्गीता श्रेष्ठ र आज पनि मसँग यस्ता यस्ता कलेक्सनहरू छ नेपाली सिनेमाको बारेमा जुन पछिल्लो केही दिन यता भएको हो या अपडेट भएको भनौँ, जुन तपाईँहरूसँग सेयर गर्न म मन पराउँछु। सो आजको लागि मेरो कलेक्सन मसँग तयार भएको छ तपाईँहरू माझ राख्नको लागि, तर त्योभन्दा पहिले आउनुहोस्, कार्यक्रमको सुरुवात भइसकेको छ। सो सुरुवातमा म तपाईँहरूको मुड फ्रेस गराउनलाई गीत सुनाउँछु, गीतपछि हामी कुरा गर्नेछौँ आजको कलेक्सनको बारेमा।

साझाको कार्यक्रमको सुरुवातमा हामी कुरा गरौँ सम्राज्ञी आरएल शाहको बारेमा, जसलाई हामीले पहिलोपल्ट ड्रिम्स नाम गरेको सिनेमामा देखेका थियौँ, त्यो पनि अनमोल केसीको साथमा, र एकदम धेरै अप्रिसिएट पनि गरियो उनको स्टाइल, उनको प्रेजेन्टेसन, होइन, एकदमै राम्री पनि देखिएकी थिइन् त्यो सिनेमामा। त्यस लगतै उनको भागमा थुप्रै सिनेमाहरू आए, जस्तै ए मेरो हजुर टू, त्यस्तै गरिकन इन्टुमिन्टु लन्डनमा, त्यस्तै गरिकन तिमीसँग, मारुनी, नाङ्गो गाउँ, कायरा, रातो टिका निधारमा, लन्डन टु प्यारिस, थुप्रै यस्ता सिनेमाहरू आए जसमा चाहिँ सम्राज्ञीलाई हामीले लिड एक्टरको रूपमा कतै देख्यौँ भने कतै सपोर्टिङ एक्टरको रूपमा पनि देख्यौँ। तर एउटा कुरा चाहिँ के हो भने, यीमध्ये अधिकांश सिनेमा पछाडि फर्केर हेर्ने हो भने लगभग 7-8 वर्ष भइसकेको छ, अधिकांश उनले अभिनय गरेको सिनेमा फ्लप नै रह्यो, र उनलाई चाहिँ जानी नजानी एउटा फ्लप एक्ट्रेसको ट्याग पनि लाग्यो। पछिल्लो समय हेर्ने हो भने चाहिँ उनलाई लिएर त्यति धेरै फिल्म निर्माताहरू उनलाई कास्ट गर्नुको लागि त्यति धेरै इन्ट्रेस्ट राख्ने जस्तो पनि देखिएन, भने उनले पनि सायद आफ्नो पर्सनल लाइफ, जसमा चाहिँ अल अफ सडन बिचमा आएर उनले इङ्गेजमेन्ट गरिन् रे, उनको एउटा फियोन्से बाहिर आयो, होइन, उनको फियोन्सेको नाम यस्तो यस्तो हो, यस्तो भयो, यो भयो, त्यो भयो भनेर धेरै किसिमको कन्ट्रोभर्सिज पनि भएको थियो, मैले तपाईँहरूसँग सेयर पनि गरेको थिएँ। तर त्यतातिर अहिले नजाउँ, अहिले म के भन्न चाहँदैछु भने, सम्राज्ञी आफै पनि हुनसक्छ आफ्नो पर्सनल लाइफमा बिजी भएर पनि होला, पछिल्लो 2 वर्षदेखि हामीले सम्राज्ञीलाई कुनै पनि नयाँ सिनेमामा देखेका छैनौँ। धेरै जसोको ओपिनियनमा चाहिँ के पनि हो भने, यदि उनलाई रेस्क्यु गर्नको लागि, उनको करियर जुन डुब्दै गरेको छ त्यो करियरलाई रेस्क्यु गर्ने हो भने एटलिस्ट एउटा हिट फिल्म त उनलाई चाहिन्छ नि भनेर। तर हेर्ने हो भने मैले भनिहालेँ, पछिल्लो 7-8 वर्षदेखि ब्याक टु ब्याक उनले फ्लप सिनेमा मात्रै दिएका छन् दर्शकहरूलाई, जसले गर्दा पनि हुनसक्छ बिस्तारै बजारमा उनको माग पनि घट्दै गएको हुनसक्छ। यति बेला भने मैले सम्राज्ञीबाट आजको कार्यक्रमको सुरुवात गरेँ, किनकि हालै मात्र एउटा सिनेमा जुन सिनेमामा चाहिँ उनलाई कास्ट गरियो र जुन सिनेमाको बारेमा प्रेसमिट पनि गरिएको थियो, त्यो सिनेमाको कुरा गर्न चाहे यति बेला। सिनेमाको नाम रहेको छ एक्का मिस्सी बादशाह भनेर, होइन, यसो नाम सुन्दाखेरि आई थिङ्क यो चाहिँ नि एक्सन ओरिएन्टेड मुभी हुनसक्छ, होइन, तर जे होस् यसमा चाहिँ सम्राज्ञीलाई पनि ठाउँ दिइयो र उनलाई चाहिँ कास्ट गरियो। प्रेसमिटमा चाहिँ उनलाई जुन हामीले देख्यौँ धेरै पछि, पक्कै पनि पत्रकारहरूले प्रश्न राख्ने नि भयो कि तपाईँ यतिका समयदेखि कहाँ हराउनु भएको, तपाईँको सिनेमाहरू एकपछि अर्को फ्लप हुँदै गयो त्यसले गर्दा तपाईँ हराउनु भएको हो कि के हो भन्ने प्रश्नमा चाहिँ उनको एन्सर रह्यो कि अबदेखि म चुजी भएको छु, आइमिन म जुन सिनेमा मलाई अफर गर्यो इमिडिएटली ओके भन्दै म काम गर्ने पक्षमै छैन, सेलेक्टेड मुभीहरू मात्रै गर्न चाहन्छु, कम गर्छु तर क्वालिटीको सिनेमा मात्रै गर्छु भनेर उनले बताइन्। योभन्दा अगाडि पनि एउटा उनको सिनेमा थियो जुन सिनेमाको नाम आहुति भनेर थियो, सुट त सकिएको थियो सिनेमाको, तर फिल्म रिलिज कहिले हुन्छ, हुँदैन, के हुन्छ त्यो क्लियर भइसकेको छैन। यो बिचमा मैले भर्खर तपाईँलाई जुन बताएँ एकामिसी बादशाह, यसमा चाहिँ उनलाई कास्ट गरिएको छ, र यो सिनेमा हुनसक्छ उनलाई मात्रै लिड एक्टरको रूपमा कास्ट गरिएको सिनेमा होइन होला, थुप्रै अन्य कलाकार पनि पक्कै हुन्छ सिनेमामा। उनको भूमिका कस्तो छ, उनले भनेको जस्तै आफूलाई मन छुने कथा क्यारेक्टर उनले पाएको हो कि होइन यो सिनेमामा, होइन, जे होस् यो सिनेमा लिएर अब सम्राज्ञी आउँदैछन्। कुनै बेला पहिलोपल्ट सम्राज्ञीलाई देखेपछि धेरैको अपेक्षा के थियो भने, नेपाली सिनेमा इन्डस्ट्रीले एउटा यस्तो एक्ट्रेस पायो जसमा चाहिँ रूप पनि छ, अभिनय गर्न सक्ने क्षमता पनि छ, होइन, सबै कुराको कम्बिनेसन मिलेको छ, तर बोल्ने स्टाइल चाहिँ अलिक त्यति ठिक छैन भनेर त्यो टाइपको कमेन्ट चाहिँ उनको लागि प्रायः आउँथ्यो नै। पछिल्लो समय उनले सुधार्न पनि कोसिस गरेको, तर सायद उनको त्यो नेचुरल एक्सेन्ट हो जुन चाहिँ त्यति करेक्सन भएको जस्तो चाहिँ सिनेमाहरूमा देखिँदैन।

एनिवेज, दुई वर्षको अन्तरालपछि लगातार फ्लप सिनेमाहरू दिइसकेपछि यति बेला साम्रागी तपाईँहरूमा जाउने तयारीमा छन्। सो हामी आशा गरौँ अबको यो सिनेमा जसको मैले कुरा गरेँ एक्का मिसी बादशाह, यो सिनेमाले चाहिँ उनको डुब्दै गरेको सिनेमाप्रतिको यो करियर, उनको फिल्मी करियर जुन छ, यसलाई चाहिँ माथि आउने सिनेमाले हेल्प

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: PFPS Gorkha Radio।
4: Movie and more। दुई हजार 80 सालमा एउटा सिनेमा रिलिज भएको थियो, अगस्त्य। यदि तपाईँलाई याद छ भने अगस्त्य सिनेमाको बारेमा त्यो बेला निकै चर्चा भएको थियो। चर्चा कस्तो किसिमले भने, सिनेमा हेर्ने कतिपय दर्शकहरूले सिनेमा ठिकै छ या अलिकति कन्फ्युजन क्रिएट गर्ने खालको छ, हामीले त बुझेनौँ भन्ने खालका पनि थिए भने, कतिपयले चाहिँ नेपाली सिनेमामा एक्सपेरिमेन्ट गर्न नडराउने निर्माता निर्देशकहरू पनि रहेछन्, जसमध्येको एउटा अगस्त्य पनि हो भनेर पनि कुरा गरेका थिए। जे होस्, यो अगस्त्य सिनेमापछि चाहिँ यो सिनेमाका निर्देशक सौरभ चौधरी, जसलाई चाहिँ एउटा नेपाली सिनेमाको लागि होप गर्न सक्ने निर्देशकको रूपमा पनि चिनियो, तिनै सौरभ चौधरी 2080 पछिल्लोपल्ट देखा परेका थिए भने अब आएर उनले एउटा नयाँ सिनेमाको अनाउन्स गरेका छन्। सिनेमाको नाम रहेको छ द राइज अफ साम्राज्य भनेर। आई थिङ्क यसको मिनिङ यदि निकाल्ने हो भने द राइज अफ साम्राज्य भनिसकेपछि कुनै एउटा किङडमसँग रिलेटेड कुनै एउटा राज्य या के हुनसक्छ, हामीले सोचेको राजा रानीवाला नै साम्राज्य नहुन पनि सक्छ, कुनै अन्य कुरालाई पनि साम्राज्यको नाम दिएको पनि हुनसक्छ या जे पनि हुनसक्छ, होइन। यो सिनेमाको बारेमा मैले तपाईँहरूसँग सेयर गर्नुपर्छ जस्तो मलाई किन पनि लाग्यो भने, एक त अगस्त्यबाट पनि उनलाई एउटा होप गर्न सक्ने निर्देशक रूपमा चिनिएको थियो, अर्को चाहिँ यो सिनेमा पक्कै पनि तराईलाई बेस्ड गरेर गर्न लागेको हुनुपर्छ मेरो विचारमा, सायद त्यसैले यसको पुरै सुटिङ चाहिँ नेपालको पूर्वी भागमा रहेको कोशी ब्यारेक क्षेत्रमा चाहिँ सुटिङ हुने भनेर पनि कुरा गरिएको छ, र यो सिनेमालाई एकदमै ठुलो क्यानभासमा पनि बनाइने उतारिने फिल्मका निर्देशक सौरभ चौधरीले बताइसकेका छन्। मलाई यो सिनेमा इन्ट्रेस्टिङ हुन्छ जस्तो किन पनि अर्को कारणले लाग्यो भने, यो सिनेमालाई जसले लेख्नुभएको छ, यो कथालाई भनौँ न, द राइज अफ साम्राज्यलाई जसले लेख्नुभएको छ, उहाँ कुनै एउटा एक्सपेरिमेन्ट गरौँ न त, होइन एउटा केही यसो गरौँ न त उसो गरौँ न त भन्ने राइटर हुनुहुन्न। नेपालमा असाध्यै मन पराइएका उहाँको कृति, उहाँको बुक, उहाँको कथाहरूलाई यति मन पराउने दर्शकहरूको सङ्ख्या छ कि भनेर साध्यै छैन। म कुरा गर्दैछु कर्णाली ब्लुज र फिरफिरे जस्तो कथाको किताब उपन्यास लेख्नुभएका लेखक बुद्धिसागरले यो सिनेमाको स्क्रिप्ट लेख्दै हुनुहुन्छ। भनेपछि यो सिनेमामा केही विशेषता पक्कै पनि छ, किनकि फिरफिरेको कथा, कर्णाली ब्लुजको कथा सायद भनिरहनु पर्दैन यदि तपाईँहरूले यो बुक पढिसक्नु भएको छ भने। यो बुक पढ्दै गर्दा हाम्रो मन मस्तिष्कमा जुन हलचल ल्याउँछ यो किताबले, यो कथाले, हामी अनुमान गर्न सक्छौँ कि कुनै एउटा कथा पनि यस्तो हुँदो रहेछ जसले चाहिँ हाम्रो मन, हाम्रो मस्तिष्कलाई पनि एकदमै जोड जोडले त्यो पनि हल्लाउन सक्ने रहेछ भनेर सोच्न सक्छौँ। त्यो लेभलको कथा लेख्ने लेखक हुनुहुन्छ बुद्धिसागर। कर्णाली ब्लुजको कुरा गरौँ या उहाँको फिरफिरे, होइन, उहाँको लेख्ने स्टाइल, कथालाई प्रस्तुत गर्ने स्टाइल जति तारिफ गरे पनि कम नै हुन्छ। एनिवेज, बुद्धिसागरले यो कथालाई लेख्नु भएको छ द राइज अफ साम्राज्य भने, मैले भनिहालेँ सिनेमामा विशेष केही हुनैपर्छ। प्रायःजसो सिनेमा सुटिङ गर्न टिम निस्किँदाखेरि कति दिनको सुट हो तपाईँहरूको भन्दाखेरि, सकेसम्म कम डेजमा चाहिँ सुट सकाउँ सो द्याट बजेट फ्रेन्डली हुनसक्छ भनेर 25 दिन, 30 दिन, 40 दिन, 45 दिन, यसरी पहिले क्यालकुलेसन गरेर भनिन्छ, तर पनि फ्लोरमा गइसकेपछि विभिन्न कुराहरूले गर्दाखेरि लम्बिन्छ, कतै न कतै लम्बिन्छ, सबैको केसमा होइन तर पनि मोस्ट अफ केसेसमा लम्बिन्छ। सिनेमाको 25 दिनको टार्गेट राखेको छ भने 35 दिन पनि हुनसक्छ, 40 पनि हुनसक्छ होइन। यो अवस्थामा यो सिनेमाले चाहिँ सुरुवातमै आफ्नो फिल्मको सुटको डेज 70 दिनको हुने बताइसकेको छ। सो 70 दिन त यसै पनि एउटा लामै डेज जस्तो लागिरहेको छ, त्यसमा इफ प्लस भयो भने अझै कति दिनको सुट हुने हो। यो टिमले अर्को के पनि भनिरहेको छ भने यो सिनेमाको लाइनअप र यो सिनेमाको मेकिङको हिसाबले नेपाली सिनेमा उद्योगमा अहिलेसम्मको सबैभन्दा बिग स्केलको सिनेमा बन्नेछ हाम्रो सिनेमा द राइज अफ साम्राज्य भनिरहेका छन्। मैले हामी आशा गरौँ अगस्त्यपछि अर्को सिनेमा लिएर आउन लागेका सौरभ चौधरीको यो प्रयास अनि विशेष गरी लेखक बुद्धिसागरको यो सिनेमाले चाहिँ एउटा हिस्ट्री क्रिएट गर्नेछ आशा गरौँ।

प्रत्येक हप्ता तपाईँहरूको लागि मुभी एन्ड मोर लिएर आउने गर्दछु म सङ्गीता श्रेष्ठ र मुभी एन्ड मोर लिएर आउने क्रममा चाहिँ कतिपय अवस्थामा कतिवटा कुराहरू कतिवटा न्युजहरू चाहिँ इन्फर्मेसन हुन्छ तपाईँहरूको लागि भने कतिपय चाहिँ एउटा कन्ट्रोभर्सी होइन कहिलेकाहीँ एउटा चाहिँ दुःखको कुराहरू कहिलेकाहीँ चाहिँ नसोचेको कुराहरू त्यस्तो किसिमको कुराहरू पनि मैले सेयरिङ गरेर आएको हुन्छु किनकि यो विकली भने जस्तो केही नेपाली सिनेमा इन्डस्ट्रीमा सिनेमासँग जुडेका कलाकारहरूको लाइफमा चाहिँ चलिरहेको हुन्छ। यति बेला मलाई कुरा गर्न मन लाग्यो पछिल्लो हप्ता निकै धेरै एउटा भिडियो भाइरल भयो जुन भिडियोमा हामीले के देख्यौँ भने निकै सङ्घर्ष गरेर माथि आउन कोसिस गरिरहेका एकदमै सानो उमेरदेखि नै गायकको रूपमा बाल गायकको रूपमा जसलाई हामीले चिन्दै आएका थियौँ अशोक दर्जी उनी अशोक दर्जी अब त उनको उमेर त्यो एकदमै सानो रहेन तर पनि हामीले सानै उमेरदेखि उनलाई गीत गाउँदै देख्दै आएको सुन्दै आएको होइन उनको धनबिनाको मन एकदमै हिट भएको गीत भयो र यो विषयमा सिनेमा पनि बन्यो र उनी आफैले यो सिनेमामा अभिनय पनि गरेका थिए र एउटा अर्को सिनेमाको कुरा पनि मैले तपाईँसँग गरेको थिएँ पार्वती नाम गरेको सिनेमा जसमा चाहिँ उनलाई पनि कास्ट गरिएको छ र यति बेला यो सिनेमा रिलिज हुने तयारी गरिरहेको यही क्रममा चाहिँ पछिल्लो हप्ता एउटा के भिडियो भाइरल भयो भने एउटा भिडियो जुन भिडियोमा चाहिँ अशोक दर्जीलाई तिन चारजना केटाहरूले घेरा लगाएर पिट्दै गरेको देख्यो गालामा थप्पड हान्दै गरेको देख्यो पैसा चोरी गरेको कुराहरू आयो होइन यस्तो किसिमको कुराहरू उसको पैसा फिर्ता गर्दे किन उसको पैसा लिएको भने यस्तो किसिमको कुराहरू आयो र यो भिडियो आइसकेपछि धेरैले दुःख मन बनाए किनकि सानैदेखि देख्दै आएका धेरैले माया गर्दै आएका गायक हुन् नि अशोक दर्जी जसलाई चाहिँ यसरी अरू कसैले थप्पड हान्दै गरेको र उनको रियाक्सन केही पनि नआएको देख्दाखेरि सबैजना छक्क परे। उनलाई जुन थप्पडमाथि थप्पड हानिरहेका थिए तर उनको तर्फबाट कुनै पनि किसिमको रियाक्सन आइरहेको थिएन उल्टै सरप्राइज भइरहेको जस्तो पो देखिन्थ्यो। सो यो के भएको किन उसलाई यसरी पिटियो भन्ने किसिमको कुराहरू चलेपछि जसले यस्तो किसिमको क्रियाकलाप गर्यो भिडियो बाहिर ल्यायो होइन उनलाई चाहिँ एउटा दोषी हो भने कारवाही गर्नुपर्छ भन्ने मागहरू पनि चल्यो नेपाली सिनेमा इन्डस्ट्रीमा र फाइनली अशोक दर्जी आफैले पनि यो कुराको बारेमा एउटा भिडियो बनाएर सार्वजनिक गरे जसमा चाहिँ उनले यसमा मेरो केही पनि दोष छैन मैले केही चोरी गरेको छैन म सानैदेखि दुःख गर्दै हुर्केको मान्छे हो र मलाई थाहा छ दुःख के हो भनेर तर मैले चोरी चाहिँ कहिले पनि केही गरेको छैन मलाई बिना कारण यसरी पिटियो भनेर चाहिँ उनले मुद्दा पनि हालेका छन् यसरी आफूलाई कुटपिट गर्ने माथि चाहिँ प्रहरीमा उजुरी दिएका छन् र यो घटना जुन थियो यो घटना चाहिँ काठमाडौँमा भएको होइन भ्याली बाहिरको कुरा हो यो र त्यसै कारणले पनि उनले चाहिँ यो जुन प्रहरीमा उजुरी दिएका छन् यो चाहिँ बिर्तामोडको इलाका प्रहरी कार्यालयमा चाहिँ निवेदन दिएका छन्। उनले यो पनि बताए कि यो घटना एक महिना अगाडिको हो होइन अहिले भर्खरको होइन एक महिना अगाडिको हो 1000 रुपियाँ चोरी गर्यो भनेर चाहिँ मलाई कुटपिट गरेको हो होइन त्यो बेला चाहिँ म मामा घर गएको थिएँ होइन झापाको महानन्द जुन चोक छ त्यहाँ एउटा त्यो चोकमा चाहिँ खाजा खाने क्रममा चाहिँ एउटा व्यक्ति आएर चाहिँ उसलाई सँगै जाऊँ भन्ने कुराहरू गर्यो होइन अनि त्यो व्यक्तिले 1000 रुपियाँ लिएका पनि थिए अरे र त्यसको एक हप्तापछि चाहिँ फेरि आफूले चाहिँ नि पेट्रोल हाल्दै गरेको क्रममा स्कुटरमा पेट्रोल हाल्दै गरेको क्रममा चाहिँ नि अचानक भिडियो खिच्दै चोर भन्दै भिडियो खिच्दै चाहिँ उनीहरूले मलाई भिडियो बनायो म माथि होइन जति फुटेज बाहिर आएको छ त्यो चाहिँ नि कम मात्रै हो त्योभन्दा अगाडि पनि धेरै कुराहरू छ र मलाई अचानक यसरी पिट्दै मेरो पैसा लिस् भन्ने टाइपले चाहिँ मलाई अट्याक गरेको हो भनेर यो कुराहरू चाहिँ उनले निवेदनमा दिएका छन् निवेदन दिएको छ प्रहरीलाई त्यो प्रहरीलाई दिएको निवेदनमा यो कुराहरू लेखिएको छ र यसरी आफूलाई बिना कारण कुटपिट गर्ने व्यक्तिलाई चाहिँ कारवाही गरियोस् भनेर निवेदन दिएको छ र यसरी यो निवेदन आइसकेपछि प्रहरीमा पनि चाहिँ अब अगाडि बढ्ने के गर्ने भनेर होइन तयारीहरू आफ्नै किसिमको प्रोसेसहरू त भइ नै हाल्यो। त्यो बाहेक पनि एउटा दुःखलाग्दो कुरा चाहिँ कलाकारहरू त्यसमाथि अशोक दर्जी जसको सङ्घर्ष हामी सबैले देखेका छौँ निकै सङ्घर्ष गरेर यहाँसम्म पुगेका व्यक्ति हुन् अशोक दर्जी र उनलाई यो अवस्थामा अरू कसैले यसरी अट्याक गर्दै गरेको देख्दाखेरि उनका फ्यानहरू उनलाई माया गर्नेको साह्रै मन दुखेको कुराहरू बाहिर आयो र धेरै जसोले चाहिँ आफ्नो सोसियल मिडिया मार्फत चाहिँ यो कसले गरेको किन गरेको तुरुन्त यसमा कारवाही हुनुपर्छ भन्ने किसिमको माग पनि गरेका छन्। मैले यसको बारेमा अन्य डिटेल इन्फर्मेसन अपडेटहरू के हुन्छ म तपाईँलाई आगामी दिनमा दिनेछु। अहिले भने यो जानकारी मैले तपाईँलाई गराएँ मुभी एन्ड मोरमा भने म तपाईँलाई फेरि पनि एउटा गीत सुनाउँछु र यो गीत मैले अशोक दर्जीकै आवाजमा रहेको गीत लिएको छु उनको एकदमै चलेको गीत मनबिनाको धनबाट।

केही दिन अगाडि अचानक रातारात दिउँसो बिहान जे भनौँ होइन एकदम धेरै चर्चा एकदमै धेरै कुरा गर्ने विषय जो जता गए पनि तिमीले त्यो गीत देख्यौ तिमीले त्यो भिडियो देख्यौ प्रियङ्का कार्की र दुर्गेशको भिडियो देख्यौ के भिडियो बनाएको के गीत बनाएको भनेर धेरै धेरै धेरै नै चर्चा भयो यति धेरै कुरा भयो यति धेरै यो बारेमा विरोधहरू भयो आरोप लगाइयो धेरै कुराहरू भयो र फाइनली भिडियोलाई चाहिँ युट्युबबाट हटाइयो म कुरा गर्दैछु मास्टरनीको त्यही गीत जुन गीतलाई लिएर निकै धेरै चर्चा भएको थियो होइन यति बेला पनि मास्टरनी सिनेमाकै म कुरा गर्न लाग्दैछु किनकि यो सिनेमा चाँडै तपाईँहरू माझ आउने तयारीमा छ होइन र यो सिनेमा चाहिँ अब तपाईँहरू माझ आउन धेरै समय बाँकी नरहेको भदौको 5 गते रिलिज हुन लागेको कारणले पनि यसको टिजर बाहिर आएको छ र यसको टिजरको कुरा गर्नुपर्दाखेरि टिजरमा देखाइएको कुराहरू कतिपय हामीले सिनेमाहरूमा देखेका हाम्रो आफ्नै समाजको केही कुराहरू कथाहरू छोरीमाथि हुने अत्याचारको कुराहरू त्यस्तो किसिमको कुराहरू देखिएको छ सायद हुनसक्छ एउटा मास्टरले यो सबै चिजलाई करेक्सन गर्नलाई अगाडि बढेर एक्सन लिन्छन् कि जस्तो देखिन्छ टिजर हेर्दाखेरि फिल्मको टिजरमा चाहिँ हामीले नर्मल के देख्यौँ भने आमा छोरीको एकदमै भावनात्मक सम्बन्ध होइन प्रहरीले अनुसन्धान गर्दै गरेको एसिड अट्याक त्यस्तो त्यस्तो कुराहरू चाहिँ सिनेमाको कथामा चाहिँ छ जस्तो देखिन्छ किनकि टिजरमा त्यही कुरा देखाइएको छ र शुभेन्द्र घोषद्वारा निर्देशन गरिएको यस सिनेमामा हामीले प्रियङ्का कार्कीलाई त देख्ने नै छौँ मास्टरनीको मुख्य भूमिकामा उनीलाई कास्ट गरिएको छ त्यो बाहेक पनि आर्यन सिग्देल सरोज खनाल गौरी मल्ल प्रमोद अग्रहरी ऋचा शर्मा अनुविक्रम शाही सिमरन खड्का दिपाश्री निरौला जस्ता कलाकारहरू पनि यो सिनेमामा देखिएको छ यो सिनेमालाई स्वयं प्रियङ्का कार्कीको होम प्रोडक्सनबाट नै बनाइएको हो टिजर बाहिर आइसकेपछि कथा के होला भनेर अलिअलि अनुमान लगाउन सकिने अवस्था चाहिँ छ तर पनि टिजर आएपछि पनि टिजरको कमेन्टहरूमा हेर्ने हो भने प्रायः जसो कमेन्टमा के पनि सोधिएको छ भने फिल्मको कथा चाहिँ एकदमै सिम्पल सरल र बगेको जस्तो देखिन्छ भने त्यो लेभलको गीत बनाउने जरुरी चाहिँ किन पर्यो भन्ने प्रश्नहरू अझै पनि छन् सकिएको छैन त्यो आई थिङ्क प्रियङ्का कार्कीले अबको अलिक लामो समयसम्म यो प्रश्नको उत्तर दिनुपर्ने अवस्था आउँछ होला किनभने बारम्बार उनलाई सोधिएको छ कि तपाईँको सिनेमाको कथा यति सिम्पल र समाजमा उठाइएको कुराहरू हो भने त्यो भिडियो बनाएर अननेसेसरी भाइरल हुन खोज्नुको अर्थ चाहिँ के हो भनेर पनि प्रश्न सोधिएको छ एनिवेज सिनेमाको टिजर मात्रै आएको छ अहिले ट्रेलर आउनु बाँकी नै छ ट्रेलरले अझै धेरै कुराहरू क्लियर गर्ला सो यो मास्टरनी सिनेमाको पछिल्लो समयमा भएको चर्चालाई लिएर मैले तपाईँसँग सेयर गरेको कुरा टिजर बाहिर आएको कुरा भने यो सिनेमाको अन्य कुराहरू म तपाईँहरूसँग आगामी दिनमा सेयर गर्नेछु।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: Movie.

सुन्दर हुनुहुन्छ मुभी एन्ड मोर. मूवी एन्ड मोरमा हामी नेपाली सिनेमाहरूको बारेमा कुरा गर्छौँ विशेष गरी, तर कहिलेकाहीँ एकदमै विशेष रह्यो भने हामी इन्टरनेसनल सिनेमाहरूको पनि कुरा गर्छौँ. यति बेला मलाई एउटा अर्को सिनेमाको कुरा गर्न मन लाग्यो. भाद्र 19 गते रिलिज हुने तयारीमा छ यो सिनेमा. जुन सिनेमाको पहिलो पोस्टर आउने बित्तिकै सबैको ध्यान चाहिँ तानेको थियो यो पोस्टरले, किनकि यो सिनेमाको पोस्टरमा बाबा र छोरीको सम्बन्ध होइन, एउटा परिवारभित्रको माया प्रेमको कथालाई लिएर चाहिँ पक्कै पनि बुनिएको कथालाई एउटा लुक्स दिएर पोस्टर सार्वजनिक गरिएको थियो. सिनेमाको नाम बा एक योद्धा. यो सिनेमामा बाको भूमिका जसले निभाएका छन्, बाको भूमिकामा अहिलेसम्म थुप्रै कलाकारहरू कास्ट भइसकेका छन्, तर तीमध्ये दिव्य देवको कुरा गर्ने हो भने दिव्य देव एकजना यस्तो कलाकार जसलाई थिएटरमा पनि उत्तिकै रुचाइयो र सिनेमामा पनि जब जब एउटा सपोर्टिङ एक्टरको रूपमा सपोर्टिङ क्यारेक्टर्सहरू मात्रै लिएर आउँदा पनि दिव्य देवको अभिनयलाई अप्रिसिएट नगर्ने सायदै कोही होला. तिनै दिव्य देवले बाको भूमिका निभाएका छन् यो सिनेमामा भने छोरीको भूमिकामा हामीले प्राय रिपिटेडली देखिरहने अनुहार होइन, कहिले कहिले देखिने अनुहार हो सुहाना थापाको. सुहाना थापाले छोरीको भूमिका यस सिनेमामा गरेकी छिन्. आमाको भूमिकामा सुहाना थापाकै आफ्नै मम्मी झर्ना थापालाई कास्ट गरिएको छ भने सिनेमामा सागर खनाल, शिशिर शिवाखुटी, सवि थापा, अनिल बुढाथोकी, माओत्से गुरुङ लगायतका अन्य कलाकारहरू पनि छन्. यो सिनेमाको टिजर अहिलेसम्म एउटा बाहिर आएको छ, जुन टिजरमा जसरी दिव्यदेव प्रस्तुत भएका छन्, जसरी सुहाना थापाले पर्फर्म गरेका छन्, त्यो देख्दाखेरि एउटा परिवारभित्र नर्मल तरिकाले जीवन व्यतीत गर्दै अगाडि बढिरहेको परिवारमा अचानक आइपर्ने कुनै एउटा पीडा, एउटा घटना, जुन घटनाले उनीहरूको लाइफ, उनीहरूको एभ्रिथिङ चेन्ज गरिदिएपछि त्यो परिवार जुन चारैतिर छरिन्छ त्यो अवस्था कस्तो हुन्छ भन्ने कुराको झलक अहिलेसम्म टिजरमा देखाएको छ. र त्यति त्यति मात्रै झलकले पनि सबैको मन छोएको छ, सबैको पर्खाइरहेको छ. यति बेला भाद्र 19 गतिको लागि जब बा एक योद्धा रिलिज हुन्छ तब हामीले देख्न पाउने चाहिँ सिनेमाको कथा सिनेमामा कसरी प्रस्तुत गरिएको छ भनेर चर्चा चलेको छ. सो मैले भनिहालेँ, दिव्य देवको पर्फर्मेन्स, उनको अभिनय जति तारिफ गरे पनि कम हुन्छ. त्यसमा हामीले कुरा गर्ने हो भने सुहाना थापा, झर्ना थापालाई आमा छोरीलाई नै, रियल लाइफको आमा छोरीलाई यो रियल लाइफमा पनि आमा छोरी बन्दै गरेको अवस्थामा पनि हेर्न रमाइलो होला. सो यो कम्बिनेसन, यो कलेक्सन तपाईँहरूमा आज चाँडै आउने तयारीमा रहेको छ, जसको बारेमा मैले जानकारी गराएँ तपाईँहरूसँग भर्खरै मुभी एन्ड मोरमा. भने अब म तपाईँलाई गीत नै सुनाउँछु, किनकि कार्यक्रममा यति बेला गीत नै सुन्ने समय भएको छ.

राखिएको गीतपछि आउनुहोस्। हामी कार्यक्रममा अब कुरा गर्ने क्रममा चाहिँ अब त्यति धेरै समय हामीसँग बाँकी छैन। आजको जे जति कलेक्सनहरू मैले तपाईँहरूमा चाहिँ लिएर आएको थिएँ होइन, जसमध्ये केही कुराहरू त पछिल्लो समय एकदमै पछिल्लो दिनमा भनौँ नसोचेको घटना नसोचेको चाहिँ एउटा भिडियो भाइरल भयो जसको बारेमा मैले अशोक दर्जीको कुरा तपाईँहरूसँग राखेको थिएँ होइन। साम्राज्ञी लामो समयपछि कमब्याक गर्दैछन् त्यो कुरा राखेको थिएँ। सौरभ चौधरीले अगस्त्यपछि द राइज अफ साम्राज्य बनाउँदैछन् त्यसको बारेमा जानकारी दिए। मास्टर नि जसले पछिल्लो हप्ता सबै नेपालीहरूलाई ल यो के चिज आयो भनेर सोच्न बाध्य बनाइदिएको थियो, त्यही मास्टरनीको टिजर पनि बाहिर आएको बारेमा पनि बताएँ र यति बेला बा एक योद्धाको जानकारी पनि दिएँ मैले गीतभन्दा अगाडि। र अब पनि कार्यक्रमबाट फाइनली मैले बिदा माग्नुपर्ने समय भइसकेको छ। जाँदा जाँदै तपाईँको लागि फेरि पनि म एउटा गीत चाहिँ छोडेर जान्छु, यो गीत सुन्नुहोस् तपाईँहरू, रमाइलो गर्नुहोस् अनि सुन्दै गर्नुहोस् हाम्रो बिएफबिएस गोर्खा रेडियो। तपाईँहरूको समय शुभ रहोस्। नमस्ते।

0: Pe Lime Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio Gorkha Radio Ho.
3: सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच सहमति भएको छ। गहराती गृहमन्त्री सुदन गुरुङ मृतकको घर औरही दुई तुलसीहा पुगेर परिवारसँग सहमति गर्नुभएको हो। सहमति अनुसार सरकारले यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, परिवारलाई 10 लाख रूपियाँ आर्थिक सहायता उपलब्ध गराउने र एकजना योग्य सदस्यलाई रोजगारीको व्यवस्था गर्ने भएको छ। साथै मृतकका भाइ बहिनीलाई निशुल्क शिक्षा, बुवा आमालाई सरकारी अस्पतालमा निशुल्क उपचार, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्ने र स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ। सहमतिपछि आज गणेश यादवको दाह संस्कार गरिने जनाइएको छ। पर्सा जिल्ला सुरक्षा समितिले जिल्लाको शान्ति सुरक्षा प्रभावकारी बनाउन सबै सुरक्षा निकायलाई समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको छ। प्रमुख जिल्लाधिकारी भोला दाहालको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयको निर्देशन कार्यान्वयन गर्दै सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णय गरेको हो। पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगंजका मुख्य क्षेत्रमा शुक्रबार साँझदेखि आज बिहानसम्म निषेधाज्ञा जारी गरिएको थियो। सप्तरीमा आवश्यक सामग्री खरिदका लागि आज बिहान 2 घण्टा कर्फ्यू खुकुलो पारिएको छ। जिल्ला प्रशासन कार्यालयले बिहान 7 देखि 9 सम्म दूध, तरकारी, फलफूल र खाद्यान्न लगायतका अत्यावश्यक सामग्री किन्न अनुमति दिएको थियो। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले तोकिएको समयपछि कर्फ्यूको पूर्ण पालना गर्न र शान्ति सुरक्षा कायम राख्न आग्रह गर्नुभएको छ। प्रशासनले 5 जना भन्दा बढी भेला भई उच्छृङ्खल गतिविधि गरे कानून बमोजिम कार्यवाही गरिने जनाएको छ। सप्तरीको मेदवर साइन र राजविराजमा गत बुधबारदेखि कैलालीको धनगढ़ीमा पूजा धानुकको मृत्यु प्रकरणमा 5 जना पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दा अन्तर्गत मृतकका श्रीमान भरत धामी सहित एकै घरका 5 जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। साउन 11 गते धानुक आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकका बुवाले दिएको जाहेरीका आधारमा पक्राउ गरिएकामाथि जिल्ला अदालत कैलालीबाट म्याथप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पोखरामा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा 4 जना पक्राउ परेका छन्। पोखरा 18 का विभिन्न खाजाघरमा आर्थिक अवस्था कमजोर भएका बालिकालाई प्रलोभनमा पारेर अनैतिक कार्यमा लगाएको आरोपमा 4 महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनीहरूमाथि मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान भइरहेको छ। घटनास्थलबाट 1 जना बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुँजी लिएर खटिएको सीआईबीको टोलीले उहाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। स्मार्ट टेलिकमको सम्पत्ति गैरकानूनी रूपमा लिलाम गरी सरकारको हक हनन गरेको आरोपमा उहाँमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोर्खा वेलफेयर ट्रस्टले गुल्मीको सत्यवती गाउँपालिका 3 रहेको धरमपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि कक्षा कोठा, पुस्तकालय र विभिन्न कार्यक्रम गर्न सभाहल बनाइदिएको छ। विद्यालय परिवारले ट्रस्टले नमूना काम गरिदिएको भन्दै ट्रस्टप्रति आभार प्रकट गरेको छ। बुटवालबाट छवि पाण्डे।
4: सत्यवती 3 रहेको धरमपुर माध्यमिक विद्यालयमा अध्ययनरत करिब 200 विद्यार्थीले 6 कक्षा कोठामा बसेर अध्ययनको सुविधा पाएका छन्। त्यो सँगै ट्रस्टले विद्यार्थीहरूका लागि पुस्तकालय कक्ष र सभाहल बनाइदिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन तरामुले ट्रस्टले विद्यालयका लागि नमुना काम गरिदिएको बताउनु भयो।
5: राम्रो नमुना किसिमको चाहिँ छ र काम पनि एकदमै छिटो छरिटो बलियो चाहिँ बनेको छ। हामी खुसी छौँ सर, जनताहरू पनि एकदमै खुसी छन्। लाइब्रेरी छ हाम्रो, एउटा कोठा लाइब्रेरी, छोटा कोठा हुन्, त्यसमा लाइब्रेरी छ, एउटा पुरा हल छ, अरू चाहिँ 4 कोठा चाहिँ पठन पाठन चाहिँ वेलफेयरले बनाएको चाहिँ एउटा ब्लक हो।
4: अध्यक्ष तरामुका अनुसार नयाँ सभा हलमा 150 जना मानिस अट्ने र अभिभावक भेला गर्न अब सहज हुनेछ। त्यसै गरी नयाँ कक्षा कोठाबाट 200 विद्यार्थीले अध्ययनको सुविधा पाएका छन् भने पुस्तकालयबाट अतिरिक्त ज्ञान हासिल गर्नेछन्। ट्रस्टले बनाएको 3 संरचना बलियो, भरपर्दो र आगामी 1 शतकसम्म ढुक्क हुने खालको भएको तरामुको भनाइ छ।
5: हामी अस्ति भेला राखेका थियौँ, हाम्रो त्यो हलमा चाहिँ 150 मान्छे चाहिँ अड्दो रहेछ टिङहरू बस्नको लागि, अलिक धेरै बस्नको लागि, केही कार्यक्रम गर्नको लागि पनि राम्रो चाहिँ हल बनाएको छ। होइन, काम चाहिँ एकदमै राम्रो, एकदमै छिटो छरिटो र बलियो अनि आकर्षक, बलियो पनि राम्रो छ। अरू चाहिँ जसरी ठेक्का पट्टाले चाहिँ हुन्छ, यो चाहिँ राम्रो छ, ढुक्क हुने हो सर।
4: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार स्कुलको चारवटा ब्लक मध्ये एउटा ब्लक गोर्खा वेलफेयर ट्रस्ट।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आजको नारी आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आइपुगेको छ, आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ। र आज पनि आजको नारी भनौँ हजुर कार्यक्रम आजको नारीले आफ्नो साथमा एकजना विशेष नारी, एकजना विशेष पाहुनालाई लिएर आएको छ। उहाँ हुनुहुन्छ दिलमाया तामाङ राणा, उहाँ सहारा फाउन्डेसनबाट हुनुहुन्छ र श्रोताहरू सहारा फाउन्डेसनको बारेमा हामी उहाँसँग कुराकानी गर्नेछौ। कहिले सुरु गर्नु भएको रहेछ भन्ने कुराहरू, के हुँदो रहेछ त्यहाँ, के सेवाहरू गरिँदो रहेछ, समाज सेवाहरू कस्तो प्रकारको गर्नुहुँदो रहेछ, ती सबै कुराहरू हामी बुझौँ। र आउनुहोस् अब हामी उहाँलाई पनि स्वागत गरिहालौँ। हाम्रो दिलमाया तामाङ राणा, उहाँ चाहिँ फोन मार्फत हजुर श्रोताहरू फोन मार्फत सम्पर्कमा हुनुहुन्छ। आजको कुराकानी फोन मार्फत नै गर्नेछौँ हामी र दिलमाया तामाङ राणाजी फोन मार्फत सम्पर्कमा आइसक्नु भएको छ। आउनुहोस् अब हामी उहाँलाई स्वागत गरिहालौँ। नमस्ते दिलमायाजी।
1: नमस्कार।
0: सन्चै हुनुहुन्छ?
1: एकदमै ठिक छु
0: म्याम। हजुर तपाईँ सहारा फाउन्डेसनको फाउन्डर प्रेसिडेन्ट हुनुहुन्छ होइन? अनि कति वर्ष भयो, कहिले गर्नुभएको यो फाउन्डेसन तपाईँले सुरु चाहिँ?
1: सहारा फाउन्डेसन भन्दा अगाडि भन्नुपर्दा म चाहिँ यो जीवनमा चाहिँ के एउटा मानव सेवा अथवा चाहिँ यो समाजको लागि केही गर्नुपर्छ, समाज सेवा गर्नुपर्छ भन्ने चाहिँ मलाई चाहिँ एकदम हरदम खड्किरहने, जसले गर्दाखेरि मैले प्लेटफर्म एकदम धेरै खोजि नै रहेको थिएँ कसरी अगाडि बढ्ने, किनभने वे हामीले भेट्नु पर्छ। त्यस क्रममा चाहिँ मैले राजनीतिमा पनि प्रवेश गरेँ, राजनीतिबाट पनि हामीले समाज सेवा गर्न सक्छौँ कि भन्ने भयो। त्यहाँ पनि मलाई चित्तबुझ्नु ठाउँ अलि नभेटिसकेपछि त्यस पश्चात मैले मिडिया हाउस खोलेँ जुन सञ्चालन पनि भइरहेको छ। त्यो सँगसँगै त्यो काम गर्दै गर्दा प्राइभेट सेक्टर हामीले चाहिँ व्यावसायिक रूपमा चाहिँ काम गर्दै गर्दाखेरि चाहिँ समाज सेवाको लागि चाहिँ के हुन्छ भने हामीलाई आर्थिक चाहिन्छ, आर्थिक बिना समाज सेवा सम्भव नै छैन। तसर्थ मैले चाहिँ व्यवसाय गर्ने र त्यसलाई चाहिँ त्यो पैसाबाट चाहिँ समाज सेवा गर्दै आउँथेँ। भनेको मतलब मैले चाहिँ निशुल्क सिप बाँड्ने काम चाहिँ मैले वर्षौँदेखि गर्दै आइरहेको छु, जसको चाहिँ 13 वर्ष लाग्दैछ मैले यो समाज सेवा गरेको। र मैले चाहिँ प्राइभेट सेक्टरबाट समाज सेवा गर्दै गर्दाखेरि चाहिँ किन एनजिओ नै चाहिने भन्ने कुरा चाहिँ समाज अब जस्तो भनौँ न डिमान्ड बढ्दै गयो, डिमान्ड बढ्दै गएपछि ल ठिक छ समाज सेवा गर्दै गर्दाखेरि एउटा चाहिँ एनजिओ नै चाहिने हो भने के भएर एउटा दर्ता गरौँ भन्ने हिसाबले सहारा फाउन्डेसनको त्यही सिलसिलामा जन्म भयो। र सहारा फाउन्डेसन चाहिँ अहिले चाहिँ 2 वर्ष प्रवेश गर्दैछ र त्योभन्दा अगाडिको गर्दाखेरि टोटलमा चाहिँ लगभग 13 वर्ष भयो म्याम मैले चाहिँ यो समाज सेवा गर्न थालेको।

0: हजुर, भनेपछि सहारा फाउन्डेसन भर्खरै 2 वर्ष, तर त्योभन्दा अघिको तपाईँको अन्य अन्य क्षेत्रमा समाज सेवाहरू गर्दा गर्दा भनेपछि 12-13 वर्ष चाहिँ बितिसकेछ भनौँ, होइन? हजुर हजुर, भनेपछि सिपमूलक कार्यक्रमहरू ट्रेनिङहरू गराउनु भएको चाहिँ 13 वर्ष भयो, तर सहारा फाउन्डेसनलाई फर्मल्ली स्टार्ट गर्नु भएको चाहिँ 2 वर्ष भयो, होइन?
1: मैले सहारा फाउन्डेसनले यहीँ ट्रेनिङ गर्नुको पनि रिजन छ क्या म्याम।
0: हजुर हजुर,
1: पहिला चाहिँ अब हामीले समूहहरूमा ट्रेनिङ गर्थ्यौँ, लगानी हाम्रै हुन्थ्यो, व्यक्तिगत लगानी हुन्थ्यो, किनभने हामीले समाजसेवा गर्दै गर्दाखेरि हिजोको दिनमा या आज आज सहारा फाउन्डेसनले काम गर्दै गर्दाखेरि पनि कस्तो छ भने डोनेसन बिना, विदाउट डोनेसन हामीले काम गरिरहेछौँ। विदाउट डोनेसन पनि कसरी चल्छ भनेर मान्छेले दिन सोध्छ नि, होइन? विदाउट डोनेसन पनि चल्छ, त्यसको मतलब के त भन्दा हामीसँग अर्को कम्पनीमा हामीले काम गरिरहन्छ, हाम्रो स्यालेरी हुन्छ, हाम्रो आम्दानी हुन्छ, त्यो आम्दानीलाई चाहिँ अहिले चाहिँ सिपमूलक तालिममा चाहिँ हामीले समावेश गर्छौँ त्यो पैसालाई, जसले गर्दा डोनेसन हामीले प्रस्ताव नै राखेका छैनौँ। र हालसम्म अहिलेको आजको दिनसम्म कुनै पनि ठाउँबाट हामीले डोनेसन उठाएको पनि छैनौँ, लिएका पनि छैनौँ, तर सञ्चालन चाहिँ भइरहेको छ, असाध्यै धेरै ट्रेनिङहरू सञ्चालन भइरहेको छ। तर कुरा रह्यो यहाँ चाहिँ अफिसमा चाहिँ अहिले चाहिँ हामीले ट्रेनिङ सहारा फाउन्डेसनको अफिसमै 2 फ्ल्याट लिएर हामीले ट्रेनिङ सञ्चालन गरिरहेका छौँ। अहिले पनि भिडभाड, यति धेरै भिडभाड छ, त्यो भिडभाडबाट निस्केर म यहाँ इन्टरभ्यूमा आइरहेको छु भने हिजोसम्मसम्ममा ट्रेनिङ गर्दाखेरि चाहिँ लगानी हामी नै गर्ने, सबै हामीले नै गर्ने, अर्गनाइज हामीले नै गर्ने, तर त्यो समूहमा चाहिँ के हुन्थ्यो भने विभिन्न राजनीतिक समूह, महिला समूह, विभिन्न समूह हुन्छ नि, त्यो समूहमा हामीले ट्रेनिङ गर्दा अर्को समूहको मान्छे इन्ट्री नै नहुने, एउटा जातको ट्रेनिङ गर्दै गर्दाखेरि अर्को जात इन्ट्री नै नहुने, फेरि हामीले इन्ट्री गर्न थाल्यौँ भने उहाँहरू रिसाउने, ट्रेनिङ नै भङ्ग गरिदिने, विभिन्न समस्याहरू भइसकेपछि चाहिँ अनि मैले के सोचेँ भने अब हामी सहारा फाउन्डेसनको जन्म भइसकेपछि अब भिन्न तरिकाले गर्नुपर्छ भन्दै गर्दा सहारा फाउन्डेसन कुनै जात, कुनै धर्म, कुनै भूगोल विशेषमा होइन, सबैको साझा फुलबारी हुनुपर्छ, सबैले सिक्नुपर्छ, सबैले समावेश गर्न सक्ने चाहिँ एउटा उदारवादी सोचका साथ सहारा फाउन्डेसनले चाहिँ निशुल्क सिपमूलक तालिम दिनुपर्छ भनेर चाहिँ त्यो सोच, त्यो प्रस्तावलाई चाहिँ हामीले चाहिँ स्वीकार गरेर ट्रेनिङ सञ्चालन गरेको। यति धेरै खुसी हुन्छ अहिले दिदीबहिनीहरू, सबै जातका दिदीबहिनी यहाँ आउनुहुन्छ, सबै धर्मको, सबै लेभलको दिदीबहिनीहरू आउनुहुन्छ, दाजुभाइहरू पनि आउनुहुन्छ, होइन, ट्रेनिङ लिनुहुन्छ। यही नै हो अहिले चाहिँ सहारा फाउन्डेसनले यहाँ गर्नुको रिजन चाहिँ त्यो हो म्याम।
0: हजुर, भनेपछि तपाईँको त्यो अनुभव जुन चाहिँ थियो पहिला पहिला विभिन्न संस्थाहरूमा काम गर्दाको जातीय विभेदहरू ती कुराहरूलाई लिएर तपाईँले यो सहारा फाउन्डेसनमा चाहिँ एउटा साझा फुलबारी बनाउन पुग्नु भएछ, होइन त?
1: हजुर, डेफिनेटली म्याम, किनभने महिला दिदीबहिनीहरू अहिले अहिलेको लक्षित भनेको चाहिँ म्याम महिला दिदीबहिनीहरू घरमा बस्ने, बच्चालाई स्याहार गर्ने, त्यो बिचमा चाहिँ अर्थनिर्माणको कामहरू एकदमै बन्द भइरहेको देख्छु। हो भलाइ उहाँहरूसँग पैसा प्रशस्त होला, श्रीमानको आम्दानी होला, होइन, तर व्यक्तित्व हामी आफूले स्वयंले कमाएको मजा, स्वयंले कमाउँदाखेरिको चाहिँ एउटा चाहिँ ह्याप्पिनेस हुन्छ नि, त्यो चिज हामीले सहारा फाउन्डेसनले दिन खोजिरहेको हो म्याम। त्यसले गर्दाखेरि सहारा फाउन्डेसन अहिले अझ फरक तरिकाले अगाडि बढिरहेको छ। हिजो सिपमूलक सिप मात्रै बाँडिदिने, सिप दिने, किनभने हामीले पैसा बाँडेर, हामीले जस्तै खाद्यान्न बाँडेर कोही मान्छे धनी हुँदैन, उसलाई चाहिँ माग्न बाध्य बनाएको जस्तो भयो कि, त्यो फिल मलाई त्यो महसुस बनायो। त्यसले गर्दा माग्न बाध्य होइन, सिप दिइसकेपछि ऊ एकदमै दक्ष हुन्छ र उसले चाहिँ आफै नै अर्थ निर्माण गर्नलाई सक्छ, काम गर्नुपर्छ नि, सजिलोले त पैसा आउँदैन, काम त गर्नुपर्छ, त्यसको लागि सिप चाहिन, अनि हामी सिप दिन्छौँ। र सिप मात्रै दिएका छैनौँ म्याम, अहिले त सहारा फाउन्डेसनले सिप सिक्नु मार्केटिङ ट्रेनिङ फ्रीमै भइरहेछ, परामर्शदेखि लिएर प्याकेजिङदेखि लिएर हरेक चिजको फ्रीमै हुन्छ, त्यसमा कुनै कस्ट लाग्ने नै होइन, भएभरको सबै फ्री। र बिक्री गर्न सक्नु भएन भने ठिक छ, बेच्नै सक्नु भएन ठिक छ, सहारा फाउन्डेसनको सामान बनाएर पनि सहारा फाउन्डेसनले रोजगार दिने भनेर दिदीबहिनीहरूलाई चाहिँ हामीले अहिले चाहिँ धेरै दिदीबहिनीहरूलाई सहारा फाउन्डेसनले पनि काम गरिरहनु भएको छ, निशुल्क सिप सिक्ने अनि सहारा फाउन्डेसनमै हामीले काम गरेर चाहिँ सहारा फाउन्डेसनको सामानहरू बनाएर पनि अनि आम्दानी राम्रो गर्न सक्ने चाहिँ वातावरण सृजना गराएको छौँ म्याम अहिले चाहिँ।
0: हजुर, प्रिय श्रोताहरू, उहाँ हुनुहुन्छ हाम्रो दिलमाया तामाङ राणाजी हुनुहुन्छ, उहाँ सहारा फाउन्डेसनको फाउन्डर चेयरम्यान हुनुहुन्छ। भर्खरै सुन्नुभयो श्रोताहरू, उहाँहरूले निशुल्क सेवा गर्नुभएको रहेछ, कतै कहीँबाट फाइनेन्सियल सपोर्ट

0: अलिकन चाहिँ उहाँहरूले आफ्नो आफूले भनौँ आफ्नो कमाइको भरमा भनौँ सेवा गर्दै हुनुहुँदो रहेछ सबैजना मिलेर। कतिजना हुनुहुन्छ तपाईँहरू दिलमायाजी?
1: अब यो चाहिँ एनजिओ दर्ता गर्ने क्रममा चाहिँ अब पाँचजना चाहिँ कम्पलसरी नै चाहिने भन्ने हुन्छ फर्मालिटीको हिसाबले, होइन पाँचजना भयो र अब एक्टिभली खट्ने र मैले नै सोच बनाएको भएर एक दुईजना बाहेक अरू चाहिँ हुनन्न। र स्पेसियली सबभन्दा धेरै चाहिँ यो कन्सेप्ट अनि त्यसपछि अब यो सोच आयो भनौँ न, सोच आएर काम गर्ने र अहिले एक्टिभली नै म नै छु र सेकेन्ड एक दुईजना पनि साथीहरू नै हुनुहुन्छ उहाँहरूको सपोर्ट र हामी जतिजना छौँ त्यतिबाटै हामीले काम गरिरहेका छौँ जुन चाहिँ चाबिलको गोपीकृष्ण हल नजिकै पुरानो नाभि कार्यालय सँगै पर्छ। अब यसलाई चाहिँ म्याम अब अहिले चाहिँ काठमाडौँमा मात्रै भयो, धेरै दिदीबहिनीहरू चाहिँ हामीलाई धरानमा पनि ल्याइदिनुहोस् न, हामीलाई एकदमै हजुरको जरुरत छ भन्नुहुन्छ, सिन्धुपाल्चोक पनि ल्याइदिनुहोस् न भन्नुहुन्छ, बझाङमा पनि ल्याइदिनुहोस् न, हाम्रोमा आउनु पर्यो म्याम भन्नुहुन्छ। अब यो वर्षबाट चाहिँ हामी अलिक चेन्ज अलिकति परिवर्तन भएर अगाडि बढ्ने कोसिस गर्दैछौँ ताकि त्यतातिर पनि ब्रान्च खोल्दै अगाडि बढ्ने कि भन्ने सोच चाहिँ अगाडि बढिरहेको छ। यदि अब यस्तै अगाडि बढ्दै जाने हो भने मलाई लाग्छ दुई तिन वर्षमा नेपालभरि हामीले चाहिँ ब्रान्च खोल्न सफल हुन्छौँ ताकि दिदीबहिनीहरूलाई पैसा खर्च नगरिकन सिप सिक्न सकियोस्, उहाँहरूलाई आनन्दले उहाँले चाहेको सिपहरू आफूले एउटा मात्रै होइन सारा फाउन्डेसनमा एउटा प्याकेज एउटा सिप मात्रै सिक्ने होइन, यहाँ सयौँवटा सिप शीर्षक हुन्छ जसमा चाहिँ तपाईँलाई मन लागेको जति जम्मै सिक्न पाउने अवसर प्रदान गरिरहेको भएर उहाँहरूलाई इच्छा लागुन्जेलसम्म आफूलाई चाहिँ यो चिजमा चाहिँ म एकदम सक्छु भनेर चाहिँ कन्फिडेन्ट नहुन्जेलसम्म पनि हामीले सिकाउने कोसिस हाम्रो अभियान जारी छ म्याम।
0: हजुर, भनेपछि अब चारैतिर भनौँ नेपालभरि तपाईँहरूको सहारा फाउन्डेसन फैलाउने चारैतिर गएर सबै ठाउँ ठाउँमा कुना कुनामा गाउँ गाउँमा गएर तपाईँहरू सेवा पुर्याउने प्लानमा हुनुहुँदो रहेछ, होइन एकदमै राम्रो। र अब यो सहारा फाउन्डेसनमा ट्रेनिङहरू चाहिँ तपाईँले सबै प्रकारको ट्रेनिङहरू गराइन्छ भन्नुभयो, विशेष गरेर चाहिँ के कस्ता ट्रेनिङहरू हुन्छ?
1: सहारा फाउन्डेसनको ट्रेनिङ चाहिँ स्थिर हुँदैन म्याम, यो चाहिँ ट्रेनिङ समय र परिस्थिति अनुसार ट्रेनिङ चाहिँ चलि नै रहन्छ। जस्तै केही समय अगाडि चाहिँ जुत्ता बनाउने ट्रेनिङ व्यापक थियो, अहिले जुत्ता बनाउने ट्रेनिङ स्टप छ। घरमा जस्तै अब सरसफाइको सामग्री जुन चाहिँ एन्डिङ पोइन्ट नै छैन नि, साबुन सर्फदेखि लिएर 20-22 आइटमको सरसफाइको सामग्रीहरू हुन्छ त्यो सबैको ट्रेनिङ हुने भयो, प्याकेज प्याकेजमा हुने भयो, एडभान्स लेभलसम्म पनि उहाँले सिक्न सक्नुहुनेछ, त्यो पनि निशुल्क सिक्न सक्नुहुनेछ। र अनि अब हाम्रो चाहिँ अब जस्तै जरिमाला विवाह व्रतबन्ध पास्ने हरेकमा सिक्ने त्यो जुन मालाहरू बनाइन्छ त्यो मालाहरू पनि बनाउन सिकाइन्छ, फ्लिपकार्टको एकदम धेरै ट्रेन्ड छ अहिले हेयर एक्सेसरिजको त्यो पनि हामीले सिकाइरहेका छौँ, मोतीको गहनाहरू जसलाई चाहिँ हामी दिदीबहिनीहरू हरेक दिन सजिनको लागि एकदमै राम्रो मोतीको अहिले ट्रेन्ड चलेको छ त्यो ट्रेनिङ पनि छ, धुपदेखि लिएर अहिले अचारको पनि ट्रेन्ड छ म्याम, अचार एकदमै भेराइटीको अचारहरू छ, यति मिठो अचार बन्छ जसलाई चाहिँ ब्रान्डिङदेखि लिएर हरेक चिज हामीले सिकाउँछौँ त्यो पनि छ। र अहिले अहिले चाहिँ जस्तै एआईको ट्रेनिङहरू, एआई एकदम मस्ट इम्पोर्टेन्ट जस्तो लाग्छ, त्यो ट्रेनिङदेखि लिएर अहिले साउन्ड मेहेन्दीको ट्रेनिङ चलिरहेको छ, सेल्फ मेकअप पनि चाहिएको छ किनभने दिदीबहिनीहरूलाई मेकअप गरेर सजिएर बाहिर निस्किँदै गर्दा पार्लरमा पैसा सकाउनुभन्दा आफै चाहिँ गर्नुपर्छ है भन्दा यसरी चाहिँ त्यो पनि गरिरहेका छौँ। यो हरेक दिन थप्दै थप्दै थप्दै जाने हो, अब हामीले चाहिँ ढाकाको सुरु गर्दैछौँ र साथै अब झोला जस्तै अब प्लास्टिकको झोलाको न्यूनीकरणको अहिले अभियान छ त्यसलाई चाहिँ हामीले सपोर्ट गर्दै दिदीबहिनीहरूले झोला बनाउन पनि सिकाउने कोसिस गर्दैछौँ, त्यसको पनि ट्रेनिङ आउँदैछ लाइनमा, अहिले पनि 20 जस्तो ट्रेनिङ चाहिँ क्युमै छ म्याम, अहिले सञ्चालन भइरहेको चाहिँ अहिले मैले जति बताएँ त्यो ट्रेनिङ चाहिँ दुईवटै सिस्टमबाट छ, एउटा फिजिकल्ली तपाईँ चाहिँ यहीँ आएर पनि सिक्न चाहनुहुनेछ र अनलाइन तपाईँ टाढा हुनुहुन्छ अनलाइनबाट पनि सिक्न सक्नुहुनेछ।
2: BFBS Gorkha Radio. हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
4: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
4: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: हजुर, भनेपछि धेरै कुराहरू सिकाइँदो रहेछ, कुन कुराको खाँचो छ मान्छेहरूलाई अहिले, होइन, त्यो प्रकारले चाहिँ तपाईँहरू जानुहुँदो रहेछ भन्नु, तपाईँहरूको प्लान त्यस्तो प्रकारले हुँदो रहेछ भन्ने बुझियो। र अनि तपाईँ अब यो यात्रामा भनौँ सेवा गर्ने रहरहरू बोकेर तपाईँ थुप्रै ठाउँहरूमा ठोकिँदै यहाँसम्म आइपुग्नु भएको रहेछ, र बिचमा तपाईँ पोलिटिक्समा पनि लाग्नु भएको रहेछ, कस्तो रह्यो त यो पोलिटिकल यात्रा चाहिँ तपाईँको?
1: पोलिटिकल यात्रा मैले जुन सोचेर पोलिटिक्समा लागेको थियो, पोलिटिक्स त नितान्त समाजसेवा हो म्याम। पोलिटिक्समा म इन्भल्भ किन भएँ भन्दा म समाजसेवाको भावनाले ओतप्रोत भएको व्यक्ति हो। मैले समाजसेवा गर्दै गर्दा पोलिटिकल फिल्डबाट त्यो सेटिस्फेक्सन मैले पाइनँ। जब मलाई त्यो सन्तुष्टि नपाइसकेपछि म राजनीतिबाट आउट भएँ, अनि त्यस पछाडि चाहिँ बरु म आफ्नो सङ्घ संस्थात नै खोल्छु, जसले चाहिँ मलाई चाहिँ आर्थिक रूपमा चाहिँ मलाई पनि अर्थनिर्माणको लागि सहज होस्, र यो अर्थनिर्माण गर्दै गर्दा यो अर्थलाई चाहिँ मैले मेरो दिदीबहिनी दाजुभाइहरूको लागि लागू गर्न पाऊँ, लगानी गर्न पाऊँ, जसले चाहिँ म आफै पनि अरू परनिर्भर नभइकन पनि मैले चाहिँ काम गरेर देखाउनुपर्छ दिदीबहिनी दाजुभाइहरूलाई, र स्वनिर्भर हुनुपर्छ भन्ने चाहिँ उदाहरणीय काम गरेर देखाऊँ भन्ने उद्देश्यले चाहिँ मैले चाहिँ राजनीति तट्टै छोडेर अहिले समाजसेवामा लागेको छु म्याम। र त्यस्तो भन्दै गर्दाखेरि चाहिँ समाजसेवामा लाग्नुलाई पनि एउटा कुनै न कुनै इन्सिडेन्ट पनि हुनुपर्दो रहेछ के म्याम, मलाई त्यो महसुस हुन्छ, किनभने जीवन के हो भन्ने कुरा चाहिँ जीवनको परिभाषा त धेरै होला आफ्नो ठाउँमा होला, तर जब मान्छेलाई अलि ठक्कर खाइन्छ नि, जब मान्छेलाई चाहिँ कुनै न कुनै चोट लाग्छ नि, त्यो चोटले चाहिँ मान्छेको जीवनमा ठुलो परिवर्तन आउने रहेछ कि, त्यो मलाई महसुस भएको छ। जति बेला मैले चाहिँ आफ्नो चाहिँ हेल्थ चाहिँ मृत्युको मुखबाट जब फर्किएँ, होइन, जब मृत्युको मुखबाट यस्तो समय आयो कि जति बेला म मरेर बाँचेँ, जब बाँचिसकेपछि के महसुस हुँदो रहेछ भने, ओहो, मेरो जीवन त म बाँच्नु मात्रै होइन रहेछ नि, मेरो जीवन त यो समाजको लागि केही गर्नु नै हो, अरूलाई खुसी पनि दिनुपर्छ मैले, म मात्रै खुसी भएर होइन, अब म एकचोटि बाँचेको छु, अब यो जीवन यो समाजको लागि दिनुपर्दो रहेछ भन्ने एउटा त्यो भावना अझै धेरै थप्दो रहेछ क्या म्याम। अनि त्यो भइसकेपछि अहिले चाहिँ मैले फुल टाइम समाजसेवामा, मलाई कसैले व्यवसाय गरौँ, कसैले यो गरौँ त्यो गरौँ, मलाई इन्भाइट त अत्यन्तै धेरै आउँछ नि, होइन, तर त्यो चिजलाई अब मैले पुरै कामले बन्द गरेर एभ्री टाइम म राति 10 बजीसम्म पनि म यहाँ सामान प्याक गरेर, किनभने स्टाफहरू यहाँको कर्मचारीहरू त 5 बजी 5:30 बजी नै गइ नै हाल्छ, त्यस पछाडि चाहिँ दिदीबहिनीलाई दिनुपर्ने चाहिँ फेसिलिटहरू कसले दिने त आफै त दिने हो, कुनै टाइम यस्तो छ कि 10 बजी 10:30 बजीसम्म पनि म अफिसमा बसेर काम गरेर नै रहेको हुन्छु कि, त्यो टाइम पनि कति कैयौँ यस्तो टाइम छ, हिजो आज त झन् एकदमै धेरै बिजी टाइम, किनभने अब एक्सेसरिज र अब यो एक्सेसरिजहरूको त एकदमै धेरै ट्रेनिङ टाइम हुन्छ, यो अब मङ्सिरसम्म चाहिँ एकदमै धेरै बिजी भएको कारणले गर्दाखेरि एकदमै बिजी व्यस्त भइरहेको हुन्छ। यो व्यस्तको टाइम के त भन्दा दिदीबहिनी, यो समाजको लागि यो देशको लागि के गरौँ भन्ने नै हो म्याम।
0: अनि के भएको थियो तपाईँलाई भन्नु मिल्छ?
1: म चाहिँ एकदमै काममा 24 घन्टा खट्नुपर्छ भन्ने भावना भएको, जति बेला म मेरो हेल्थमा एकदम धेरै प्रब्लमहरू क्रिएट भएको थियो त्योभन्दा अगाडि पनि मसँग एकदमै ठुलो कम्पनी मैले एउटा लेभलमा त्यो कम्पनी पुगिसकेको थियो त्यो म सम्झिन पनि चाहन्न अहिले जब त्यसको खटाई त्यसमा काम गरेको मेरो लक्ष्य एउटा लक्ष्य हुन्छ नि दुईवटा सङ्कल्प गरेर काम गरिसकेपछि न दिन न रात भन्ने हुँदो रहेछ त्यति बेला चाहिँ मैले आफ्नो स्वास्थ्यलाई पनि ध्यान नदिकन काम गर्यो यति धेरै स्वास्थ्यमा समस्या भएछ कि नसाको समस्या भयो कुर्सीमै बसेर दिमागै चलाए पनि त नसाको प्रब्लम यस्तो भयो कि जहाँ चाहिँ बाँचेला जस्तै भएको थिएन त्यसपछि चाहिँ इन्डियामा जानुपर्ने भन्ने स्थिति आयो मैले जति कमाएँ सबै गुमाएँ भने जस्तो कमाएरै त गुमाएको हो नि भने जस्तो फिल हुँदो रहेछ त्यति बेला चाहिँ मैले कमाएको थिएँ र त आज मैले गुमाएँ त्यसमा कुनै उनी हुँदैन रहेछ त्यो कन्डिसन भनेको चाहिँ एनी हाउ बाँच्ने त्यो पैसा त्यो सम्पत्ति त्यो चिजको चाहिँ केही प्रवाह नै नहुने रहेछ त्यस पश्चात उपचारको क्रममा नेपालभरि केही पनि नभएपछि म इन्डिया मेदान्त हस्पिटल गएँ मेदान्त हस्पिटलमा गइसकेपछि चाहिँ त्यहाँको चाहिँ उपचार प्रक्रिया सुरु भइसकेपछि चाहिँ बाँचिने रहेछ भन्ने चाहिँ एउटा महसुस भयो त्यस पश्चात चाहिँ भनौँ न जब चाहिँ ठिक भयो भनौँ न सात वर्ष दस वर्षको ग्याप भयो कि म्याम यति धेरै म चाहिँ त्यहाँ रेस्ट बस्नु पर्यो त्यो टाइम त्यो भरि मैले यो समाजलाई मात्रै सोचेँ यो समाजको लागि के गर्ने अब मैले मलाई भगवान्ले पुनर्जीवन दिनुभएको हो यो जीवनलाई खेर फाल्न चाहिँ अब दिनुहुन्न मेरो उद्देश्य यो समाज को लागि हो भन्ने चाहिँ मैले दृढ सङ्कल्प गरेको छु मैले यो अबको जिन्दगी जब बाँचे अब अहिले चाहिँ म चाहिँ समाजसेवामा मात्रै छैन पढाइलाई पनि निरन्तरता दिँदै जाने समाजसेवा पनि गर्दै जाने अठोटका साथ काम गरिरहेको छ भोलि कहिले देखिन्छ र भन्न सकिनँ तर आजको दिनसम्म चाहिँ 24 घन्टा जस्तै नै समाजसेवामै बिताउने चाहिँ सङ्कल्प छ
0: हजुर हजुर भोलि कसले देखेको छ र तर सास पैँजल आश त हुन्छ होइन त दिलमायाजी अनि जे होस् अब तपाईँ त्यस्तो धेरै संस्थाहरूसँग आबद्ध हुँदै सेवा गर्ने अठोट लिएर त्यति साह्रो बिरामी भएर पनि अझै सन्चो भएपछि अझै स्ट्रङली म लाग्छु यो सेवाको काममा समाजसेवाको काममा भनेर जुन लाग्नु भएको छ अहिलेसम्म होइन सहारा फाउन्डेसन मार्फत धेरैलाई सहारा दिनुभएको छ र अहिले आइपुग्दाखेरि जिन्दगीको यात्रामा ती सबै कुराहरूलाई फर्केर हेर्दाखेरि कस्तो लाग्छ कतिको सफल भएँ जस्तो लाग्छ आफूलाई
1: त्यो व्यक्तिमा डिपेन्ड हुने कुरा हो म्याम यो सफलता के हो भन्ने कुरा हुन्छ कि तपाईँले सफलता केलाई मान्ने भन्ने हो मेरो लागि मेरो सफलता चाहिँ कोही दिदीबहिनी यहाँ चाहिँ सिप सिकेर असाध्यै खुसी हुन्छ नि उहाँले व्यक्त गर्नुहुन्छ नि उहाँले सारा फाउन्डेसन र मैले गरेको कामप्रति सकारात्मक अथवा नकारात्मक उहाँले व्यक्त गर्नुभएको कुरा हुन्छ फिडब्याक त्यो नै मेरो लागि सफलता जस्तो लाग्छ सङ्घर्ष त अब यस्तो हुन्छ म्याम सङ्घर्ष कस्तो चिजलाई मान्ने भन्ने कुरा हुन्छ सङ्घर्ष बिना त सफलता छैन होइन त्यो पीडा पनि त्यो बिच होला आफ्नो ठाउँमा छ तर एउटा सपना पुगिसकेपछि त्यो बिचको सङ्घर्ष चाहिँ नथिङ केही पनि नहुने रहेछ र अनि मैले सफलता चाहिँ ठुलो घर बनाएर त्यो म सफलता मान्दिनँ मेरो लागि चाहिँ सफलता यो सोसाइटीको व्यक्तिको सेन्समा परिवर्तन आओस् सहयोगी भावनाको विकास होस् सिपले धनी होस् जस्तै लटरम्मा फलेको एकदमै राम्रो वृक्ष जस्तो जसले चाहिँ सबैले आँखा लाउन सक्ने दिदीबहिनी दाजुभाइ उत्पादन गर्न सकौँ त्यो मेरो लागि मेरो सफलता चाहिँ त्यसमा छ
0: हजुर हजुर धेरैको सहारा बन्नुभएको रहेछ होइन धेरैलाई ट्रेनिङहरू गराएर धेरैलाई आफ्नो खुट्टामा उभ्याउनु भएको छ अझै पनि गर्नु धेरै छ तपाईँले अनि तपाईँको नाम दिलमाया तामाङ राणा तपाईँ ओरिजिनल्ली कहाँबाट हुनुहुन्छ
1: म जन्मेको थिएँ भक्तपुरको गुन्डु अहिले जहाँ फेमस नै छ गुन्डु भन्ने ठाउँ
0: हजुर हजुर
1: गुन्डुको गाउँमा जन्मेको छोरी
0: ए हजुर
1: बाल्यकाल पढाइको कुरा गर्ने हो भने मैले पढाइको पूर्णता चाहिँ मैले भक्तपुरबाट गरेको होइन जब म चाहिँ विवाह भयो त्यस पश्चात केही पढाइ अगाडि बढाएँ जब म चाहिँ मृत्युसँग जितेर अगाडि बढेँ अब चाहिँ मेरो लक्ष्य चाहिँ पिएचडी गर्ने इच्छा छ गुन्डुमा जन्मेर गुन्डु काठमाडौँको नजिकै भक्तपुर भए तापनि त्यो पनि एउटा हिजोको दिनबाट दुर्गम नै ठाउँ जस्तो थियो अहिले चाहिँ अब भनौँ न सुविधाको हिसाबले सबै चिजको हिसाबले चाहिँ अब नजिक चेन्जको हिसाबले होला त्यो बेला त हामी सानो हुँदाखेरि त एज अ दुर्गम जस्तै त्यो पढ्न पनि त्यति धेरै सहज थिएन तर अब अहिले चाहिँ अहिलेको हिसाबले धेरै राम्रो छ त्यस्तो गाउँमा जन्मेको हो म पनि म्याम सहर नै होइन सोच ठुलो हुनुपर्छ जो सहर या गाउँ त्यसले डिपेन्ड गर्दैन म्याम. मेन चाहिँ सोच ठुलो हुनुपर्छ, इच्छा शक्ति भयो भने असफल भन्ने चिज नै मलाई लाग्छ छैन.
0: पक्का हो. अनि दिलमाया तामाङ राणाज्यू हुनुहुन्छ तपाईँ होइन, अनि हाम्रो राणाज्यूसँग चाहिँ कहिले भेट भयो, कसरी भेट भयो त्यो सुनौँ न.
1: जब 18-19 उमेर हुन्छ नि होइन, जब 18-19 उमेरमा हुन्छ त्यो उमेर भनेको स्कुल सकिएर कलेज लाइफको टाइम हो नि त, कलेज लाइफ. तर मैले चाहिँ स्कुल लेभल सिद्ध्याइसकेपछि चाहिँ मैले कलेजलाई चुज गर्नै सकिनँ र मैले कामलाई चुज गरेँ. मलाई चाहिँ कति बेला काम गर्ने, म आफ्नो लाइफमा कसरी सक्सेस हुने, के काम गर्दाखेरि हुन्छ भनेर चाहिँ कामको तलास गर्दै गर्दा चाहिँ मैले चाहिँ राणाजीलाई भेट भयो, भक्तपुरलाई भेट भयो.
0: हाम्रो राणाजीको फुल नेम चाहिँ के हो त?
1: गोपाल
0: राणा. हजुर, हाम्रो गोपाल राणाज्यूले सपोर्ट कतिको गर्नुहुन्छ तपाईँलाई यो क्षेत्रमा?
1: ओहो, पक्कै पनि एउटा महिला सफल हुनको लागि त्यसको पछाडि ठुलो भूमिका रहन्छ हस्बेन्डको, र हस्बेन्डले मात्रै सपोर्ट गरेर हस्बेन्डले मात्रै गर भनेर चाहिँ सक्सेस हुँदैन. त्यसको लागि आफू भित्रै त्यो चाहना हुनुपर्छ, आफू भित्रै त्यो इच्छा हुनुपर्छ. हस्बेन्डले अथवा परिवारले मात्रै सपोर्ट गरेर हुँदैन, हामी आफैभित्र त्यो सङ्कल्प आउनुपर्छ. त्यसले गर्दा उहाँहरूले चाहिँ गर भन्नुभयो भने त्यो पहिलो सफलता हो होइन, किनभने सरसल्लाह बिना चाहिँ काम गऱ्यो भने त्यो भोलि चाहिँ अप्ठ्यारो परिस्थितिहरू आउन सक्छ. र मेरो यात्रामा मैले काम गर्ने क्रममा उहाँको सबैमा साथ रह्यो, एउटा सफलताको श्रेय उहाँमा पनि जान्छ. र त्योभन्दा पनि बढी चाहिँ के हुन्छ भने म आफूले दृढ सङ्कल्प लिएँ र मैले चाहिँ निरन्तरता दिएँ, अहोरात र खटिन दिन रात. मेरो लागि पढाइ पढ्नु छ भने म 12-1 पनि पढिरहेको हुन्छु, म काम गर्नु पऱ्यो भने 12-1 पनि काम गरिरहन्छु. मेरो लागि त्यो रात त्यो दिन भन्ने नै भएन, जसले गर्दाखेरि चाहिँ म यहाँसम्म आइपुगेको छु. भलै मैले अरबौँ पैसा कमाउन सकेन होला, काठमाडौँमा चाहिँ ठुलो बिल्डिङ सकेन, दिन सकेन, बनाउन सकेन होला, तर मेरो सपना त्यो थियो होइन नि त म्याम. मैले त्यो सपना थियो, मैले त्यो बिल्डिङ बनाउने सपना बोकेर मैले व्यवसाय सुरु गरेको थियो, त्यस्ता घर मैले बनाएकै थिएँ. तर त्यो बिक्री गर्नु पऱ्यो किन, मेरो स्वास्थ्यको लागि त, स्वास्थ्यले गर्दा बिक्री गर्नु पऱ्यो नि त. हो, त्यहाँदेखि मैले सङ्कल्प के गरेको छु भने यो समाज, मेरो दिदी बहिनी, चाहे मलाई गाली गर्छन् चाहे मलाई माया गर्छन्, मैले केही आशा गरेको छैन यो समाजबाट. मैले एउटै मात्र सङ्कल्प गरेको छु, दिदी बहिनीहरूलाई सिपै सिपले धनी बनाउने, दाजुभाइहरूलाई सिपै सिपले धनी बनाउने, र रोजगारको बाटो, स्वरोजगारको बाटो खोलिदिने, र आफै व्यवसाय गर्ने. भन्छ नि व्यवसाय नगरिकन व्यवसाय नै गर्नुपर्छ जहाँ चाहिँ अर्बपति बन्नको लागि, करोडपति बन्नको लागि, व्यवसाय बिना सम्भव छैन भन्ने चाहिँ उदाहरण दिने चाहिँ मेरो अभियान हो, मेरो यात्रा हो.
0: हजुर, अब धेरैलाई तपाईँले आफ्नो खुट्टामा उभ्याउनु भएको छ दिदी बहिनीहरूलाई होइन, र अब जे होस् तपाईँको यात्रा भनौँ न यो जुन चाहिँ समाज सेवाको यात्रा छ यसलाई जारी राख्नु होला. अनि तपाईँको त मिडिया हाउस पनि रहेछ होइन? कुन चाहिँ मिडिया हाउस तपाईँको?
1: फिल्म एन्ड मिडिया प्रणाली मेरो मिडिया हाउस छ. मुगलानी खबर मिडिया छ, यो अनलाइन मिडिया. मुगलानी खबर मुगलानमा बस्ने दाजुभाइ दिदीबहिनीहरूको आवाज केही बुलन्द गर्ने सोचबाट चाहिँ यो सञ्चालनमा रहेको. तर अब समय र परिस्थितिले भने जस्तो चाहिँ अब यसले चाहिँ गति लिन सकेको छैन, तर जे छ राम्रो छ. यो कम्पनी नै हो सारालाई बताउने भनेको, छन्द्या फिल्म्स एन्ड मिडिया प्रणाली नै हो.
0: हजुर, यति धेरै कामहरू गर्नुहुन्छ तपाईँ, अनि समय कसरी भ्याउनुहुन्छ? ट्रेनिङ गराउनु पर्यो, सबै म्यानेज गर्नु पर्यो, अफिस र आधा रातसम्म बसेर आफै काम गर्नु हुँदो रहेछ, यता मिडिया हाउस, परिवार, म्यानेज कसरी गर्नुहुन्छ टाइमलाई तपाईँले?
1: मैले यस्तो छ, गर्छु भन्ने चाहिँ भावना भइसकेपछि समय अटोमेटिकली मिल्दो रहेछ कि. मसँग आज हजुरसँग यो इन्टरभ्यूमा आउनलाई पनि शास्ति नै भइरहेको छ, किनभने बाहिर मान्छेको भेटभाड छ, मै नै चाहिने भन्ने पनि होला. तर त्यहाँ चाहिँ व्यवस्थापन गरेको छु होइन, अहिले व्यवस्थापन गरेर म यहाँ स्टुडियोभित्र छिरेको छु. अनि चाहिँ समय मिल्नको लागि चाहिँ अब कतिपय त अब नभ्याउने पनि हुनसक्छ, तर त्यसको मतलब पेन्डिङमा काम राखेर चाहिँ हामी अगाडि बढ्न सकिँदैन. जहाँ इच्छा अघि पनि मैले व्यक्त गरेँ, इच्छा शक्ति भयो भने जे पनि सम्भव रहेछ भन्ने कुरा चाहिँ मेरो जीवनमा, किनभने मर्निङ टाइम मैले बेबीलाई दिन्छु, मेरो बच्चा छ सानो, अनि मर्निङ टाइम बेबीलाई दिइसकेपछि सँगसँगै म फोन पनि रिसिभ गरिरहन्छु, आफै रिसिभ गरिरहन्छु। अनि अब एकदमै हतारमा चाहिँ म आफू प्रिपेयर भएर आउनुपर्छ घरमा, चाहिँ मैले मेरो घरको कामहरू चाहिँ केही गर्न सकिँदैन र मैले मेड राखेको छु, सहयोगी राखेको छु, जसले गर्दाखेरि मलाई अलिक सहज हुन्छ। जब अफिसमा आयो, अफिसमा पनि ट्रेनरहरू व्यापक नै हुन्छ, ट्रेनरको कमी हुँदैन, एकदमै धेरै ट्रेनरहरू हुन्छ हरेक परिस्थितिको चाहिँ। अब किनभने ट्रेनिङ त एभ्री डे नै कम्तीमा चारवटा पाँचवटा ट्रेनिङ चलिरहेको हुन्छ, ट्रेनरहरू हुन्छ र बाँकी चाहिँ स्टाफहरू हुन्छ, जसले गर्दाखेरि चाहिँ मलाई केही सहज हुन्छ। र पनि म चाहिँ के हुन्छ भने एज अ स्टाफ छ भनेर चाहिँ म स्टाफमा मात्रै डिपेन्ड हुन्न, म फ्रन्ट लाइनमा चाहिँ म जस्तो सुकै ठाउँमा पनि म खटिरहेको हुन्छु, जहाँ म आज यहाँको चाहिँ चेयरम्यान भएर होइन कि, म चाहिँ दिदीबहिनीकै भिडमा केही समय पनि मैले सिकाएर आएँ, एज म आफै ट्रेनरको रूपमा पनि सिकाउने काम गर्छु म्याम, म चाहिँ धेरैवटा ट्रेनिङको एज अ ट्रेनर पनि हो।
0: हजुर, अब सेवा गर्ने चाहना हुने मान्छे अब कुर्सीमा त पक्कै पनि बस्नुहुन्न है, सँगसँगै काम गर्नुहुन्छ पक्कै पनि। अनि स्टाफहरू कतिजना छन्?
1: स्टाफ त धेरै छन् स्टाफ भएन भने, जस्तै अब ट्रेनरै हामीसँग 20-25 ट्रेनरै हुन्छ, अनि सामान म्यानेजमेन्टको लागि हुन्छ, सपिङ देख्लोर सबै म आफै गर्नुपर्ने हुन्छ। अब 20-25 त कम्तीमा पनि हुनुपर्छ, नभए त सम्भवै हुन्थेन, किनभने बाहिर पनि ट्रेनिङ चलिरहेको हुन्छ, समर टर्ममा पनि ट्रेनिङ चलिरहेको हुन्छ, त्यसले गर्दाखेरि अनि स्ट्यान्ड बाई ट्रेनरहरू चाहिँ एकदम धेरै राख्नुपर्ने हुन्छ, किनभने बाहिर जुन एउटा ठुलो ग्रुपले चाहिँ ट्रेनिङको लागि इन्भाइट गऱ्यौँ भने हामी नाइ भन्नै सक्दैनौँ, रिसेन्टली हामी भन्छौँ, जसले चाहिँ ग्रुप बनाएर बोलाउनुहुन्छ हामी एकदमै धेरै ह्याप्पी भएर कुदिहाल्ने हो, त्यो हुन्छ।
0: अनि यो सारा फाउन्डेसन चाहिँ कहाँनिर छ तपाईँको?
1: सारा फाउन्डेसन अहिले ट्रेनिङ सञ्चालन भइरहेको ठाउँ भनेको चाबाहिल गोपीकृष्ण हल नजिकै, जहाँ ओम हस्पिटलले पनि चिनिन्छ, ओम हस्पिटलको नामले पनि चिनिन्छ, ओम हस्पिटलबाट कपन जाने बाटोमा पहिलाको गोपीकृष्ण हलको ठ्याक्कै पछाडिपट्टि हामीले सारा फाउन्डेसनको गुगल म्यापमा पनि दिदीबहिनीले थाहा पाउन सक्नुहुनेछ, अनि त्यसपछि टिकटकमा सारा फाउन्डेसनको टिकटकमा पनि लाइभ भिडियो लोकेसन भिडियो छ भने सारा फाउन्डेसनको फेसबुकमा पनि लाइभ लोकेसन छ, त्यसरी चाहिँ हामीले सहजीकरण गरिरहेको छ। पुरानो नाति कार्यालय भन्ने बित्तिकै धेरैजना चाहिँ आउनुहुन्छ, तर आउन नसक्नेको लागि चाहिँ भिडियो हामीले जस्तै टाइम टाइममा पोस्ट गरिरहेको छौँ, आज मर्निङ पनि मैले पोस्ट गरिरहेको छौँ, पिनमा पनि भिडियो पिन पनि गरेर राखिरहेको हुन्छ, अनि त्यस पछाडि चाहिँ सहजीकरणको लागि चाहिँ बाटो देखाउने बोलाउने फोन गर्ने एकजना हामीले स्ट्यान्ड बाई नै राखिरहेका हुन्छौँ।
0: हजुर, अनि विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू यसो काठमाडौँ आउँदाखेरि भिजिट गर्नुहोला, सहारा फाउन्डेसन चाबहिल यो गोपीकृष्ण हलको छेउमा छ अरे, र तपाईँले गुगल गरेर पनि आउन सक्नुहुन्छ, त्यहाँनिर धेरैलाई सहारा चाहिँ दिएको छ, ट्रेनिङहरू गराएर आफ्नै खुट्टामा उभ्याउने काम गर्नुहुन्छ हाम्रो दिलमाया तामाङ राणाज्यूले। अनि अरू के छ तपाईँलाई मनपर्ने कुराहरू हुन्छ नि, गीतहरू गाउनुहुन्छ कि हुन्न?
1: माई मलाई पटक्कै गीत गाउन आएन, म 2-3 दिन म घर बसेँ भने म पागल हुन्छु होला, म आफूले आफूलाई के सोच्छु भने म यो समाजलाई केही न केही हो भन्ने कारणले गर्दाखेरि चाहिँ म कुनै पनि टाइम चाहिँ चुप लगाएर बस्न नसक्ने भएको भएर, जब म रेस्ट टाइम थियो रेस्ट टाइममा चाहिँ भोकलमा चाहिँ समावेश भएको थियो कि मेरो अनुभव, अनि गीत गाउन लाउन गुनगुनाउन पनि मलाई नि मन लाग्ला नि त, रहर त सबैको हुन्छ, जब म त्यहाँ चाहिँ भोकलमा गएँ अनि सकिनँ, मैले 1 महिनासम्म चाहिँ ट्राई गर्दाखेरि चाहिँ मेरो चाहिँ अपडाउनको त्यो भोइसलाई मिलाउन नसकेपछि चाहिँ मेरो जीवनमा गीत भन्ने चिज चाहिँ छैन रहेछ है भनेर फेरि गिटारतिर लागेँ, म अनेकौँ सिक्दै सिक्न असाध्यै मन पर्ने म पनि, तर त्यो अपुरो नै भयो र जसले गर्दाखेरि म अहिले गुनगुनाउन त कसलाई मन पर्दैन र होइन, र गीत यस्तो पावरफुल चिज हो जहाँ चाहिँ 3 महिनाको बच्चा पनि हल्लिँदो रहेछ गीत आवाज सुनेपछि।
0: हजुर हजुर, जे होस् काममा व्यस्त हुनुहुन्छ तपाईँ, एउटा वर्कहोलिक हुनुहुँदो रहेछ होइन, कामको किरा भन्छ नि।
5: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

0: जे होस् समाजसेवाका लागि काम गर्दै हुनुहुन्छ, यो अति नै राम्रो हो, अझै गर्दै जानुहोला। अनि अब आजको नारीको निम्ति तोकिएको समय प्राय प्राय समाप्त हुन लाग्यो दिलमायाजी, होइन? अब हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: सहारा फाउन्डेसनलाई एकचोटि हेरिदिनु, सहारा फाउन्डेसनले गरेको कामलाई राम्रो या नराम्रोहरूले चाहिँ मूल्याङ्कन गरिदिनुहोस्, ताकि मेरो अभियानमा मैले अझ सुधार्नुपर्ने छ भने मैले अझै यसलाई चाहिँ अझ मैले चाहिँ यसलाई चाहिँ अझ एकदमै बृहत् रूपमा लानको लागि यहाँहरूको साथ सपोर्ट सुझावहरूको चाहिँ अपेक्षा गर्दछु। किनभने मैले मेरो अभियान भनेको नेपालभरिको दिदीबहिनी दाजुभाइहरूलाई चाहिँ सिपमूलक तालिमहरू प्रदान गरेर सिप मात्रै होइन नि, उत्पादन कसरी गर्ने मात्र होइन, गुणस्तरीय कसरी चाहिँ कायम गर्ने, प्याकेजिङ कसरी गर्ने, बजार व्यवस्थापन कसरी गर्ने, कम्पनी दर्ताहरू कसरी गर्ने, ब्रान्डिङदेखि लिएर आम्दानी गर्न सक्ने वातावरणहरू चाहिँ सहाराले आफैले टाउकोमा बोकेको छ। यो भारी सहारा फाउन्डेसनले उहाँहरूलाई सिकाउने मात्रै होइन, म्याम यो सबै सक्दिनँ भनेर भन्नेहरूलाई ल आऊ यहीँ मिलेर गरौँ भन्ने चाहिँ वातावरण सृजना गर्दैछ। त्यसले गर्दाखेरि तमाम दाजुभाइ दिदीबहिनीहरूलाई मेरो अपेक्षा छ कि यहाँहरूको माया, यहाँको साथ र सपोर्ट चाहिन्छ। मलाई पैसा भन्दाखेरि पनि यहाँहरूको दक्षता, यहाँको विज्ञता, यहाँहरूको आइडियाहरूले चाहिँ मलाई अझ सपोर्ट गर्नेछ। र नेपाल सरकार सरोकारहरूलाई वालाहरूलाई पनि म के भन्न चाहन्छु भने सहारा फाउन्डेसनलाई निहालिदिनुहोस् भन्छु म चाहिँ। मैले लिएको अभियानले होला, मैले अहिले हजारौँलाई ट्रेनिङ दिइरहेको छु, हजारौँ दिदीबहिनीहरूलाई खुसी बाँडिरहेको छु, यसमा यहाँहरूको पनि आँखा जानुपर्छ। साथ र सपोर्ट साथ अगाडि बढ्न सक्यौँ भने भोलि नेपालभरि आज चाहिँ 10,000, 20,000, 30,000 चाहिँ पैसा खर्च गरेर दिदीबहिनी दाजुभाइहरू गाउँ गाउँबाट काठमाडौँमा आएर ट्रेनिङ लिइरहनु भएको छ, होइन? तर सहारा फाउन्डेसनको भिडियो पोस्ट गर्दाखेरि पनि सेयर गरेर कसैलाई दिनुहुन्छ भने पनि उहाँ त त्यत्रो पैसा बच्छ उहाँहरूको, जसले गर्दाखेरि त्यो पैसाले व्यावसायिक रूपमा उहाँहरूलाई काम गर्न एकदमै सहज हुन्छ। त्यसैले यहाँहरूको माया, यहाँहरूको साथ र सपोर्ट, चाहे पोजिटिभ होस् चाहे नेगेटिभ होस्, जसले गर्दाखेरि म अझै सुध्रेर अझै स्ट्रङली चाहिँ यो समाजमा काम गर्न सकियोस्, यही नै आशा म्याम।
0: हजुर, श्रोताहरू, सहारा फाउन्डेसन टिकटकमा पनि छ, उहाँहरू हुनुहुन्छ, यसो भिडियोहरू हेरेर भए पनि उहाँहरूलाई सपोर्ट गर्नुहोला। र फेसबुकमा पनि उहाँहरू सहारा फाउन्डेसन छ, त्यहाँ पनि जोइन गर्नुहोला, त्यहाँको भिडियोहरू पनि हेरेर यसो सपोर्ट गर्नुहोला। उहाँले भन्नुभएको छ पैसाले मात्रै सपोर्ट गर्नु जरुरी छैन, तपाईँहरू केमा दक्ष हुनुहुन्छ त्यो आएर यहाँ आएर सिकाइदिन पनि सक्नुहुन्छ, होइन त दिलमायाजी?
1: अभियसली अनि अब अहिलेसम्म सिकाउनु भएको व्यक्तिको लागि कोही एज अ ट्रेनरको रूपमा आउनुहुन्छ भने हामी फ्रीमा गर्दैनौँ, उहाँले जबरजस्ती नै हामी फ्रीमा गर्छौँ म्याम भन्नुहुन्छ भने बेग्लै कुरा हो। सारा फाउन्डेसनमा हजुरको क्षमताको पनि कदर हुन्छ, फलै हामीले चाहिँ हजुरले सोचेको जस्तो पे गर्न चाहिँ सकिने सम्भावनाहरू छ, त्यसको रिजन मैले अघि पनि बताएँ। त्यसले गर्दा सारा फाउन्डेसनमा एज अ ट्रेनरको रूपमा हजुर केही दिन बस्नुभयो भने पनि हजुरलाई कस्टमै हुन्छ, हामीले चाहिँ सकेको हजुरलाई पे नै गरेर अगाडि बढाउने हो। हजुरहरूको क्षमतालाई दबाएर नराख्नुहोस्, ताकि समाजसेवा सारामा तपाईँले ट्रेनिङ दिँदाखेरि त्यो पनि समाजसेवा हो है।
0: हजुर, श्रोताहरू सुनिहाल्नु भयो र आजको नारीमा समय दिनुभयो दिलमायाजी, म एक दिन तपाईँको सहारा फाउन्डेसनमा आउँछु, अहिलेलाई चाहिँ समय दिनुभयो, धेरै धेरै धन्यवाद। धेरै कुराहरू राखिदिनु भयो सहारा फाउन्डेसनको बारेमा, आफ्नो बारेमा भनौँ होइन, राखिदिनु भयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। र तपाईँलाई, तपाईँको सारा सहारा फाउन्डेसनको टिमलाई हामी सबैको तर्फबाट, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट थ्याङ्क यू एन्ड अल द बेस्ट।
1: हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद, सम्पूर्ण टिमलाई, ताकि मलाई यो समय दिनुभयो, यो स्पेस दिनुभयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। सहारा फाउन्डेसनको स्लोगन छ निशुल्क शिक्षिको आत्मनिर्भर बनौ भन्ने छ, यो स्लोगनलाई माया गरिदिनु होला, सहारालाई माया गरिदिनु होला। यहाँहरूलाई पनि मैले वेलकम गर्न चाहे, टाढा बसेर पनि मलाई बुझिदिनु भयो, मलाई सम्झिदिनु भयो, त्यसको लागि धेरै धेरै थ्याङ्क यू। र हजुरहरूलाई विशेष निमन्त्रण
0: हस्, थ्याङ्क यू सो मच दिलमायाजी एन्ड बाई बाई। हजुर श्रोताहरू, हाम्रो दिलमायाजीलाई धेरै धेरै धन्यवाद। र आजको निम्ति आजको नारीलाई बिट मार्ने बेला भइसक्यो र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु। आजलाई भने म सुसन बालालाई पनि आके दिनुहोस्। नमस्ते, बाई बाई।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: तेह्रथुम सदरमुकाम म्याङलुङको बस पार्क निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। बबिता राईको रिपोर्ट।
4: सदरमुकाम म्याङलुङ बजारको साँघुरो बस पार्कलाई व्यवस्थित बनाउन म्याङलुङ दुईमा नयाँ बस पार्क निर्माण गरिएको छ। प्रदेश सरकारको रु 7,53,00,000 लागतमा अपाङ्ग मैत्री शौचालय, टर्मिनल भवन, बस विश्राम सेट, पहुँच मार्ग, आरसीसी क्षेत्र र गार्ड हाउस सहितको बस पार्क निर्माण गरिएको हो। आशिष आशीर्वाद जेबीले विक्रम सम्बत 2076 साल असार महिनामा सम्झौता गरी 2081 साल असार महिनामा निर्माण सम्पन्न गरेको थियो। नौ स्थानीयले दान गरेको 10 रोपनी जग्गामा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटा मार्फत बस पार्क निर्माण भएको हो। गत पुस 8 गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बस पार्क उद्घाटन गर्दै पूर्वाधार विकास कार्यालय तिरथुमले म्याङलुङ नगरपालिकालाई बस पार्क हस्तान्तरण गरेको थियो। तर उद्घाटनकै दिन पुगेका सवारी बाहेक त्यस यता बस पार्क सुनसान छ। म्याङलुङ 10 तम्फुलाका लाल कुमार पयाङ्गो लिम्बु।
5: पार्क नपर्ने ठाउँमा जबरजस्त बस पार्क बनाइयो। त्यो बस पार्क बनाउँदाखेरि राज्य कोषबाट ठुलो लगानी भएको छ, फेरोगा छ त्यो बस पार्क। र त्यो बस पार्क सम्पन्न भए पनि अहिले त्यहाँ स्याल र चरा मुसा हिँड्ने ठाउँ मात्रै भएको छ, न त मान्छे जान्छ न एउटा गाडी जान्छ। त्यसले गर्दा यो राष्ट्रको सम्पत्ति दुरुपयोग भएको छ।
4: यातायात व्यवसाय सरोज तामाङका अनुसार बस पार्क बजारदेखि टाढा र पायक नपर्ने स्थानमा भएकाले सवारी सञ्चालन गर्न कठिन भएको हो।
6: तल त तपाईँको मान्छेहरू कोही पुग्न सक्ने ठाउँ पनि त भएन नि त। एकान्त अब ठाउँ कुनामा भयो तल साइडमा कुनै, हामीलाई चाहिँ अब बस पार्क चाहिँ यहाँ ठिक लाग्छ किनकि तपाईँतिरबाट अब सेन्टर पर्ने भएर।
4: पुरानो बस पार्क भन्दा करिब 2 किलोमिटर दक्षिण रहेको नयाँ बस पार्कसम्म पुग्ने सडक साँघुरो छ। करिब 6 मिटर चौडाइको कच्ची सडकमा दुईवटा सवारी एकै पटक क्रस हुन सक्ने पर्याप्त ठाउँ छैन। वर्षायाममा सडक खेलाम्या हुने भएकाले सवारी आवात जावात समेत सहज छैन। बस पार्क सञ्चालन र मरमत सम्भारको जिम्मेवारी स्थानीय तहको भए पनि यसतर्फ म्याङलुङ नगरपालिकाले ध्यान नदिएको म्याङलुङ दुईका विश्वराज तुम्बाङफे बताउनुहुन्छ।
7: त्यो बनिसके पछाडि त स्थानीय सरकारले त्यहाँ गाडी पुर्याउनु पर्ने हो नि त, चासो किन नदिया हो। उसैले नै त अब बाटो बनाउनु पर्ने होला, बाटोको कारणले पनि हुन सक्छ होइन।
4: यद्यपि नगर प्रमुख सञ्जय कुमार तुम्बाङफेका अनुसार बस पार्क सञ्चालनको ठेक्का प्रक्रिया अघि बढाइएको र बस पार्कसम्म पुग्ने सडक मर्मत गरी दशैं पछि भने नियमित सञ्चालन गर्ने तयारी भइरहेको छ।
8: ठेगा लगाउने ऐन पासमा त्यस पछाडि ठेगा लगाएर दशैँदेखि चाहिँ त्यसलाई चाहिँ पर बस पार्कमा जाने बसको लागि पनि बाटो बनिनु पर्ने भएको हुनाले त्यो सञ्चालन नभएको दशैं अगाडि त्यो पिच रोड पनि बनिसक्छ, त्यस पछाडि बस पार्क सञ्चालन।
3: नेपाली आरोही निर्मल पूर्जाले बोकेको जीपीएस यन्त्रले पछिल्लो पटक ब्रोडपिकको 5,878 मिटर उचाइबाट संकेत दिएको खुलेको छ। तर सो यन्त्रले ब्याट्री कमजोर भएको संकेत दिएको एपेक्स नेपाल टुर्स एण्ड ट्राभल्सले उल्लेख गरेको छ। सो यन्त्र त्यसअघि पहिले सम्पर्क भएकै ठाउँमा रहेको जनाइएको छ, तर सो यन्त्रले आरोहीको अवस्थाबारे भने जानकारी दिन नसक्ने बताइएको छ। ब्रोड पिकमा हराइरहेका म्याग्दीका निर्मल पूर्जा पूर्व बेलायती सैनिक हुनुहुन्छ। 18 वर्षको उमेरमा सन् 2003 बेलायती सेनामा भर्ती भएका पूर्जा सन् 2009 बेलायती नौसेनाको विशेष फौज स्पेसल बोट सर्भिसमा आबद्ध हुनु भएको थियो।
9: पूर्जाका बाबु र दुईजना दाजु पनि बेलायती गोर्खा सैनिक हुनुहुन्थ्यो। बेलायती सेनामा 16 वर्ष सेवा गरेकै बेला उहाँले पर्वतारोहणमा लगाव बढाउनु भएको थियो। पर्वतारोहणमा उहाँले कीर्तिमान राखेर अन्तर्राष्ट्रिय ख्याति कमाउनु भएको छ। पर्वतारोहण क्षेत्रमा पुर्याएको असाधारण योगदानको कदर स्वरूप पूर्जालाई बेलायतकी तत्कालीन महारानी एलिजाबेथले 2018 मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर एमबीए सम्मान प्रदान गर्नुभएको थियो। दक्षिण इङ्ल्यान्डको इस्टली बरोमा बसोबास गर्ने नेपाली समुदायका सदस्य पूर्जालाई 2021 अनररी फ्रिडम अफ द बरो सम्मान पनि दिइएको थियो। इस्टली बरोको स्थानीय परिषदले प्रदान गर्ने यो सम्मान सबभन्दा उच्च नागरिक सम्मान हो। बेलायतको अङ्गीकृत नागरिकता लिएका पूर्जाले लामो समय बेलायतमै बिताउनु भएको छ। हिमाल आरोहणमा पूर्जाको सबभन्दा ठूलो उपलब्धि 2019 भएको हो। त्यो बेला उहाँले 6 महिनाभित्र विश्वका अग्ला 14 हिमाल चढ्नु भएको थियो। 43 वर्षीय पूर्जाले गएको सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै सुरुमा ब्रोड पिक आरोहण गर्ने योजना नभएको बताउनु भएको छ। सुरुमा ग्यास रोब्रम दुई जन्ने योजना मात्रै भए पनि पछि ब्रोड पिक जाने मेसो बनेको उहाँको भनाइ छ। ग्यास रोब्रम दुई पनि काराकोरम हिम श्रृङ्खलामा पर्ने अग्लो हिमाल हो। सुरुमा ब्रोड पिक चढ्ने योजना नभए पनि अवसरले चिच्याएर भन्दा चुपचाप मेहनत गरिरहेकाहरूलाई बिस्तारै सङ्केत गर्ने उहाँले लेख्नु भएको छ। यो ट्विटमै उहाँले ब्रोड पिक प्रति सम्मान व्यक्त गर्दै ब्रोडपिक म तिमीसँग सुरक्षित रूपमा माथि पुग्ने र सुरक्षित फर्कने बाहेक केही माग्दिन। म कुनै पनि हिमालय
0: BFBS Gurkha Radio.

नमस्कार हजुर, नमस्कार नमस्कार यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु मनको आवाजमा। तपाईँको त्यो न्यानो न्यानो नरम नरम सानो सानो क्युट क्युट मुठु छ नि, हो त्यही मन मुठुको लागि थुप्रै राम्रा राम्रा कोसिलीहरू लिएर तपाईँलाई भेट्न आएकी छु। के छन् भन्दाखेरि प्रसङ्ग छ, केही काम लाग्ने कुराहरू छन्, राम्रा राम्रा गीतहरू छन् होइन, अनि डेली लाइफमा हामीले अनुभव गरेका हामीले भोगेका कुराहरू पनि अलिअलि चर्चा परिचर्चा गर्नेछौँ। यी सबै सबै तपाईँको मनको आवाज मेरो लागि र मेरो मनको आवाज तपाईँको लागि हुनेछ। त्यसैले मनको आवाज लिएर BFBS गोर्खा रेडियोमा मन्दिर हाजिर छु। तपाईँलाई थुप्रै थुप्रै मायाका साथ न्यानो न्यानो अभिवादन र यो गीत मन्दिराको तर्फबाट तपाईँको लागि, मात्र तपाईँको लागि। आउनुहोस् सुनिहालौँ यो रमाइलो गीत।

एक पेन्टरले आफ्नो अगाडिको क्यानभासमा रङ चोपेर ब्रसहरू यसो यसो यसो यसो मात्रै दलेका थिए, त्यहाँ एउटा आकृति त बन्यो। कतिले भने के हो यो जाओ यसो यसो रङ पोतेको मात्रै, कतिले भने वाह कस्तो राम्रो, कतिले भने यहाँ एउटा आकृति छ जसलाई कहिले म के देख्छु कहिले म के देख्छु। हरेक हेर्ने व्यक्तिले आआफ्नो दृष्टिकोणमा हेरे, आआफ्नो दृष्टिकोणले जे देखे त्यसको व्याख्या गरे। कलाकारले एउटा सोच राखेर बनायो, हेर्ने व्यक्तिले अर्कै सोच राखेर हेरे र अर्कै चिज देखे। कला भन्ने चिजै यस्तो छ, कसले के देख्छ, कसले के सोच्छ, कसले के विचार गर्छ, कसले के पाउँछ। बस बनाउनेले बनायो, अवलोकन गर्नेले अवलोकन गरे, देख्नेले के देखे, भोग्नेले के भोगे, हरेक व्यक्तिले आआफ्नो विचार व्यक्त गरे। यो जीवन पनि त्यस्तै हो, कसैले के देख्छन्, कसैले के लेख्छन्, कसैले के हेर्छन्, कसैले के गर्छन्, तर जीवन आफ्नो हो, भोगाई आफ्नो हो, अनुभव आफ्नो हो, विचार आफ्नो हो। तर यो विचारलाई यो अनुभव

सूर्यको किरणहरूमा चाहिँ सात रङ हुन्छ अरे होइन, ती सात रङहरूको गति लय रङ बेग्ला बेग्लै छन्, तिनीहरूको पनि बेग्ला बेग्लै महत्वपूर्ण कार्यहरू छन्। र वैज्ञानिक दृष्टिकोणले पनि यो सूर्यको किरणको यो सात रङको पनि ठूलो महत्व छ। यसका बारेमा पनि अलि धेरै कुनै दिन अध्ययन गर्ने मौका मिल्यो भने कार्यक्रममा तपाईँका लागि अवश्य नै प्रस्तुत गर्नेछु। त्यही भन्छ नि, यो संसारमा अनावश्यक चिज केही पनि छैन, हरेक चिज हुनुको पछाडि कुनै न कुनै कारण छ भन्छन् नि होइन। हरेक चिजको कारण छ भने झन् सूर्यका बारेमा त कति कारणहरू होलान्। सूर्य भएन भने यो संसारको गति कस्तो हुन्छ त्यो हामीलाई थाहा छ। यसका बारेमा कति धेरै कुराहरू छन्। जे होस्, सूर्यले हामीलाई जीवन दिन्छ, हाम्रो दिन रात यसैले निर्धारण गर्छ। हाम्रो जीवनको एउटा पाटो, बोट बिरुवाका लागि भनौँ, हरेक कुराका लागि यो संसारमा सूर्य नभई हुँदै हुँदैन। र त्यसैले त मानिसहरूले सूर्य देवता भनेर पूजा पनि गर्छन्। धेरै कुरा मनको आवाजमा साटौँला, बाँडौँला, साथै बस्नुहोला।

0: रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

यति बेला तपाईँले सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियो, अनि तपाईँको छेउमा मन्दिरा छु र संसारको जुनसुकै कुनामा जहाँ बसे पनि हामी र हाम्रो नेपाल, हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रा गीत संगीत हामीलाई प्यारो लाग्छ। आफ्नो गीत, आफ्नो माटोको गीत, आफ्नो ठाउँको गीत, आफ्ना कलाकारहरूको आवाज सुन्दा हामी दङ्ग पर्छौँ। तपाईँसँग इन्टरनेट छ भने तपाईँले मनको आवाजलाई BFBS गोर्खा रेडियोमा सुन्न सक्नुहुन्छ र यो तपाईँको मनको आवाज हो। यहाँ म मेरो मनको आवाज तपाईँको मनसम्म पुर्याउने र तपाईँको मनको आवाज मसम्म आइपुगोस् भन्ने चाहन्छु। त्यसैले केही छन् भने मनको कुरालाई नलुकाउनुहोला, यसो मन फुकाइदिनु भयो भने मन्दिराको नाक पनि यस्तो फुलेर दङ्ग पर्थ्यो नि त। लेख्नुहोला र तपाईँ हामीले देखेका छौँ, हामीले भोगेका पनि छौँ, आफ्नै घरमा नभए पनि हामीले यस्ता चिजहरू समाजमा देख्ने गरेका छौँ। अब के चिज भन्नुहोला, होइन, एउटै घरका परिवारमा पनि भेदभाव भएको, छुट्याइएको, उच नीच गरेको एउटा परिवारकै उदाहरण दिन्छु म, र परिवार छ, मैले चिनेकै परिवार हो। त्यो परिवारमा तीनजना सन्तान छन्, ती सन्तानहरूमा पनि तीन थरीका सन्तान छन्। के भएछ भने जेठो सन्तान चाहिँ मानसिक र शारीरिक हिसाबले चाहिँ अलिकति सबल हुनुहुन्न। किन भन्दाखेरि चाहिँ जब यी नारी चाहिँ गर्भवती थिइन्, उनले काम गर्ने ठाउँमा चाहिँ दुई तिनजना बच्चाहरू चाहिँ यस्तै बच्चाहरू थिए अरे कि, जो शारीरिक हिसाबले पनि मानसिक हिसाबले पनि अलिक कमजोर, डेली नै यी बच्चाहरूलाई देख्दिरहेछिन्। अनि देखेपछि यिनको मनमा के आउँदो रहेछ भने प्राय यी बच्चाहरूलाई यिनले देख्दिरहेछिन् र यिनको मनमा ओहो मेरो बच्चा पनि यस्तै भयो भने मैले के गर्नु, यिनको मनमा त्यस्तो विचार आउँदो रहेछ। अनि कहिलेकाहीँ देखिनन् भने पनि यी बच्चाहरू कहाँ गएछन् कुनै आज देखिएन भनेर फेरि ती बच्चाहरूको सम्झना यिनलाई हुँदो रहेछ, अनि फेरि मनमा त्यही कुरा आउँदो रहेछ। दिन बित्दै गयो, महिना बित्दै गयो, अनि जब उनी सुत्केरी भइन्, बच्चा जन्मियो, बच्चा त सकुशल थियो, बिस्तारै बिस्तारै हुर्किँदै जाँदाखेरि यिनले जस्तो नहोस् मेरो बच्चा भनेर पीर गरेकी थिइन्, यिनको बच्चा त्यस्तै जन्मिएछ। यो मैले कुनै बनावटी कुरा भनेको होइन, यो सत्य घटना बताउँदैछु म तपाईँलाई। अनि तिनको बच्चा त्यस्तै जन्मिएछ, त्यस्तै जन्मिएछ, हुर्किँदै जब जब बच्चा हुर्किँदै गयो, बच्चा त्यस्तै बोल्न नसक्ने, अलिअलि मुख बङ्गाउने, राम्रोसँग हिँड्न नसक्ने भएछ। उनलाई यति पीर पर्यो कि के भनौँ, उनी नै मानसिक हिसाबले विक्षिप्त भइन्। त्यसपछि परिवारसँग सल्लाह गरेर उनले त्यो जागिर छोड्ने मनसाय गरिन्। अनि घरका परिवारले भने त्यस्तो राम्रो जागिर छ, अर्काको कारणले जागिर छोड्ने काम नगर, बरु तिमी त्यतातिर ध्यान नदेऊ। त्यस्तै भयो, त्यो बच्चा 7 वर्ष भएपछि फेरि दोस्रो पटक तिमी गर्भवती भइन्। त्यसपछि कस्तो बच्चा जन्मियो त, कि फेरि उस्तै भयो वा अहिले राम्रो भयो, अथवा मनको सोचले के कति फरक पार्यो, म तपाईँलाई बताउनेछु।

हजुर, यसै गरी समय बित्दै गयो अनि उनी फेरि गर्भवती भइन्। यसपटक चाहिँ उनका श्रीमानले उनलाई पुर्याउने ल्याउने लाने गर्न थाले। उनको मनलाई चाहिँ अलिकति डाइभर्ट गर्न थाल्यो ती बच्चाहरूबाट। अर्को बाटोबाट अफिस पुर्याउँथे र लिन जान्थे, लिएर आउँथे, ताकि अब यस्तो नहोस् भनेर, किनकि उनीहरूले डक्टरसँग पनि परामर्श गरेका थिए। यसरी अर्कोचोटि पनि बच्चा जन्मियो। अब उनीहरूको पीर त्यही थियो कि अबको बच्चा त्यस्तो नहोस्। तर कतै न कतै उनको मनभित्र उनले मैले सोचेको छैन भन्दा पनि एउटा डर पसेको थियो नि त उनको मनमा। त्यो डरका कारणले भनौँ, अथवा उनको मनस्थितिमा त्यही कुरा खेलिरहन्थ्यो कि, अथवा आफ्नो बच्चालाई हेरेर अब यस्तो नबनोस् मेरो बच्चा भन्ने हुन्थ्यो कि, के भयो थाहा छैन उनको मनस्थितिमा। फेरि बच्चा जन्मियो। बच्चा केही वर्षको भएपछि पहिलाको बच्चा भन्दा केही सबल तर पूर्ण स्वस्थ बच्चा जन्मिएन। दोस्रो बच्चा पनि त्यस्तै भयो। त्यसपछि यो परिवारमा सुख हराउँदै गयो, दुःख बढ्दै गयो। दुईटा बच्चा छन्, ती बच्चा सबल छैनन्। उनीहरू पढ्ने बेग्लै खालको स्कुलमा राखिएको छ अनि उनीहरूको घरमा उनीहरूले काम गर्न सक्दैनन्। उनीहरूलाई हेर्ने मान्छे छुट्टै चाहियो। पाहुना पासा आउँछन्, त्यही बच्चाको बारेमा कुरा गर्छन्, छरछिमेकीहरूले कुरा गर्छन्, भेटे जति मान्छेले के भएको, किन यस्तो, आदि इत्यादि नाना प्रश्नहरू गर्दाखेरि त्यो घरको व्यक्तिहरू सबैले नै दुःख भोग्नु त पर्यो पर्यो, र सबैभन्दा बढी विक्षिप्त ती मातापिता भए। तैपनि आफ्नो सन्तान सकेको जति खुसी दिएर, सकेको जति सुख भोग दिएर ती बच्चाहरूलाई हुर्काउन थाले। अब अन्तिम पटक एकचोटि अरू कोसिस गर्ने हो कि भनेर यति बेला चाहिँ उनले जागिर छोडिन्। घरमै बस्ने, आफ्नो बच्चाहरूलाई हेर्ने, राम्रा राम्रा पुस्तक पढ्ने, अनि उनले आफ्नो पढाइलाई चाहिँ निरन्तरता दिन थालिन् र पढ्न थालिन्। घरमा बसेर यो बच्चा जन्मोन्जेलसम्म चाहिँ जागिर छोडिन् र उनले बच्चालाई हुर्काएर आफ्नो पढाइलाई निरन्तरता दिइन्। त्यसपछि समय बित्दै गयो। यसपटक चाहिँ उनले सोचिन्, राम्रो बच्चा जन्मिन्छ, जागिर पनि छोडेको छु, मनस्थिति पनि राम्रो छ भनेर उनले आफूलाई चाहिँ सम्हाल्दै, आफू गर्भवती भएको बेलामा चाहिँ राम्रा राम्रा सकारात्मक कुराहरू सोच्न थालिन्। तर पनि कतै न कतै डर, अनि बच्चाहरूलाई हेर्थिन्, आफ्ना बच्चाहरू दिनदिनै त्यहीँ हुन्थे। अनि यसो गर्दा गर्दै बच्चा जन्मियो, समय बित्दै गयो। अब जे भए पनि अब अरू बच्चा चाहिँ नजन्माउने, घरमा सरसल्लाह भयो। फेरि 5-6 वर्ष बित्यो। तेस्रो सन्तान चाहिँ पूर्ण रूपमा सबल थिएन, तर ती दुई बच्चा भन्दा निकै नै टाठी। पहिलेका दुई छोराहरू थिए भने तेस्रो चाहिँ उनको छोरी जन्मिएकी थिइन्। अत्यन्तै चञ्चली, अत्यन्तै चुलबुली थिइन्। चल्ने हल्ने, यताउता सबैथो गर्ने, पटरपटर बोल्ने पनि, तर शरीर भने अलिकति ती दुई भन्दा चाहिँ धेरै नै राम्रो, तर अरू सबल बच्चाहरू भन्दा चाहिँ अलिकति अझै कमजोर। त्यसपछि के भयो उनको कथा म तपाईँलाई बताउँछु मनको आवाजमा, साथै बस्नुहोला।

सोच, हाम्रो विचार, हाम्रो व्यवहार, हाम्रो भित्री मनले के सोच्यो त्यसको कति ठुलो असर हुँदो रहेछ, बच्चाहरू कस्तो जन्मिए भन्ने कुरा यसै पनि थाहा भइहाल्यो। दोस्रो, जस्ता जन्मिए पनि हामीले गर्ने व्यवहार पनि एउटै परिवारभित्र पनि, चाहे आमा बाउ हुन् चाहे अरू परिवार हुन्, उनीहरूले पनि व्यवहार गर्ने तरिकामा चाहिँ व्यक्ति पछि फरक चाहिँ हुँदो रहेछ। मान्छेले एउटालाई काखा अर्कोलाई पाखा चाहिँ गर्दा रहेछन्। जति नै गर्दिन मेरा लागि समान हुन् भने पनि अलिअलि कतै न कतै धर्का भए पनि फरक चाहिँ परिहाल्ने रहेछ। त्यसमाथि झन् सबल नभइकन अलिकति असबल व्यक्तिहरू छन् भने त झन् त्यहाँ व्यवहार निकै नै फरक पर्ने गर्दो रहेछ। मैले चाहिँ यो कुरा उहाँहरूसँग नै सोधेर मैले थाहा पाएको हो। सोध्न इच्छा जागेर अनि मैले मिलाएर सोद्धाखेरि चाहिँ उहाँले सबै कुरा आफैले बताउनु भएको। यस्तो पनि हुँदो रहेछ नानी, उहाँले भन्नुभएको थियो। अब अहिले त बच्चाहरू धेरै ठुला भइसकेका छन् उहाँका बच्चाहरू, तर सानी छोरीले पनि अहिले बिए पास गरिसकेकी छिन्। अब सानी के भन्नु होइन, तर अरू नर्मल बच्चाहरू भन्दा अलिकति केही फरक छ। तर उनी पढे लेखेकी छिन्, जागिरे छिन् र उनको मनस्थिति, उनको बुद्धिमा चाहिँ कुनै कमी छैन, तेज छिन् उनी। तर शारीरिकमा मात्र अलिकति कमजोर छिन् उनी, त्यति मात्र हो। दुई अरू उहाँका छोराहरू चाहिँ घरमै बस्छन्, उहाँहरूको लागि सबै व्यवस्था छ, तर पनि आमा बाउले हेरेको जस्तो हुँदैन, उहाँहरूलाई राम्रै हेरचाह गरिरहनु भएको छ। पिर गर्नुहुन्थ्यो, हामी छौँजेल त हामीले हेर्छौँ, हामी नहुँदा यिनीहरूको अलिकति बिजोक हुन्छ कि भनेर जहिले पनि उहाँले पिर गर्नुहुन्थ्यो। जन्मिनु अगाडि पनि मेरा बच्चाहरू यस्ता होलान् कि, राम्रा भइदिए हुन्थ्यो भन्ने पिरै पिरले बच्चा त्यस्ता जन्मिए। अब जिन्दगीभर पनि यी बच्चाहरूको के होला भन्ने पिर। अब वृद्ध अवस्था छ, वृद्ध अवस्थामा चाहिँ हामी बित्यौँ भने यिनीहरूको के होला भनेर पिरै पिर। हेर्नुहोस् त जिन्दगी, मनमा शुभ शुभ विचार ल्याउँ, राम्रो बोलौँ, राम्रो सोचौँ, राम्रो देखौँ, राम्रो गरौँ भन्नेको चाहिँ किन भन्दा यस्तै नहोस्, राम्रो राम्रो कुराहरू होस् भन्नका लागि रहेछ भन्ने कुरा चाहिँ आज मैले बुझ्दैछु। त्यही भएर आफूले अनुभव गरेको, आफूलाई मनमा लागेको कुराहरू चाहिँ मैले तपाईँसँग सेयर गरेको हुँ, ताकि यो अनुभवले तपाईँलाई पनि अलिकति ए भन्ने जस्तो होस् न भन्नको लागि मात्र हो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS, गोरखा रेडियो।

अब मनको कुरा गर्दाखेरि थुप्रै कुराहरू त छन् मनको, होइन? एउटा जानकारी म तपाईँलाई दिन्छु। मैले धेरै अगाडिदेखि नै अलिअलि गीत कोर्थेँ कि, धेरै गीतकारहरूसँग उठबस भयो, अनि उहाँहरू त्यस्तो ठुलो ठुलो गीतकारहरू, यति राम्रो राम्रो गीत लेख्नुहुन्छ, उहाँहरूका गीतहरू हामी बजाउँछौँ, मैले पनि गीत लेखेको छु भनेर कसरी बताउने, मलाई लाज लाग्थ्यो कि। पानामा लेख्यो राख्यो, वर्षौँ वर्षसम्म यस्तो भयो, होइन? अब गीतको बारेमा पनि त्यति ज्ञान छैन, होइन? यसको नियम कानुन के हो त्यो पनि थाहा छैन, जस्ट मनमा आएका भावनाहरू मात्रै लेख्ने गर्थे। एकचोटि चाहिँ के भयो भन्दा, हाम्रो कवि तथा गीतकार साहित्यकार मन्जुलजीले चाहिँ, तपाईँले यति धेरै गीत बजाउनुहुन्छ, मानिसहरूको इन्टरभ्यू लिनुहुन्छ, लेख्नुहोस् न, कति चिजहरू हुन्छ लेख्ने गर्नुहोस् उहाँले भन्नुभयो। तपाईँलाई अब सहयोग चाहिन्छ भने बरु म अलिकति हेल्प गर्न सक्छु, सुरुवात गर्नुहोस् भन्नुभयो। कस्तो उत्साह जाग्यो कि, त्यसो भन्नुभयो, दङ्ग परेँ, कोसिस पनि गरेँ तर फेरि फुर्सद भएन, भ्याइएन। त्यसपछि वर्षौँ वर्ष बित्यो, यस्तै कुरा फेरि डाक्टर कृष्ण हरि बराल, जो गीतका रचयिता पनि हुनुहुन्छ, साहित्यकार हुनुहुन्छ, कथा कविताहरू लेख्नुहुन्छ र गजलमा उहाँले पिएचडी पनि गर्नुभयो, पढाउनु पनि हुन्छ, उहाँले एक दिन त्यस्तै भन्नुभयो, तपाईँले बोलुन्जेल तपाईँलाई मानिसले चिन्छन्, मानिसले सुन्छन्, जब तपाईँले बोल्न छोड्नुहुन्छ दुई दिनपछि मान्छेले तपाईँलाई बिर्सिन्छन्, तर तपाईँका शब्दहरू तपाईँले लेख्न सुरु गर्नुभयो भने यो अनन्तकालसम्म जीवित रहन्छ, तपाईँको भावना, तपाईँको सृजना चाहिँ अक्षरका रूपमा जीवित रहन्छ। उहाँले जब यस्तो भन्नुभयो त्यसपछि मलाई क्लिक क्लिक भयो कि, ओहो, सत्य कुरा भन्नुभयो यो त। अनि त्यसपछि मैले भने, मसँग त 50-60 भन्दा पनि बढी छन्, कति त मैले च्यातेर फ्याँके, 100 कथा त मैले मोबाइलमा लेखेको थिएँ, मोबाइल हराएपछि ती सबै कुरा हराए, लेख्नै मन लाग्न छोड्यो, मैले भने होइन लेख्नुपर्छ, अनि मसँग जति छन् त्यो एकचोटि हेरिदिनुहोस् न त ठिक छ कि छैन भनेर मैले भन्दाखेरि, आउनुहोस् न एक दिन हेरौँला भन्नुभयो उहाँले। अनि म उहाँको घरमा पुगेँ आफ्ना कपीमा भएका सृजनाहरू बोकेर, उहाँले भन्नुभयो धेरै राम्रा छन्, अलिअलि मात्र मात्राहरू, एक दुईवटा शब्द बढी भएको घटी भएको चाहिँ त्यो टाइमिङमा हेरेर मिलाउनु पर्छ, अभ्यास गर्नुहोस् ठिक हुन्छ भनेर पठाउनु भयो। त्यसपछि अलिअलि नियम सिद्धान्तका कुराहरू उहाँले सिकाउनु भयो र म त्यसपछि आएँ, अनि गीतहरू रेकर्ड हुन थाले, एकपछि अर्को, अर्कोपछि अर्को गर्दा गर्दै यसरी उहाँहरूको प्रेरणाले मैले अलिअलि लेख्न थालेँ। यो मैले किन बताएको भन्दाखेरि, हरेक व्यक्तिसँग कला छ, क्षमता छ, कसैको के, कसैको के, कसैको के, अरूले के भन्ला भनेर मैले जस्तो 10 खेर नफाल्नुहोला, जे छन् त्यसलाई चाहिँ अगाडि ल्याउँदा राम्रो हुने रहेछ भन्नको लागि मात्रै मैले यो कुरा तपाईँसँग सेयर गरेकी हुँ।

अवधिमा अर्काको सफलतामा अर्काको उन्नति प्रगतिमा ईर्ष्या गर्छ, जसले डाहा गर्छ, जसले चाहिँ फलानुको राम्रो भयो भन्ने खबर सुन्न साथै उसको अनुहारमा निन्याउरोपन आउँछ, खुसी देखिँदैन भने त्यस्तो व्यक्ति चाहिँ डाढे ईर्ष्यालु लोभी हुन्छ। त्यस्ता व्यक्तिहरू कहिले पनि खुसी हुन सक्दैनन्। जो अर्काको प्रगतिमा दङ्ग पर्छ, खुसी हुन्छ, अझ प्रगति गर्नुहोस् भनेर प्रोत्साहन गर्छ भने त्यस्तो व्यक्तिको मनभित्र मन बाहिर जताततै झलल्ल बिजुली बत्ती बले जस्तै उनीहरूको मन बल्छ, उनीहरू प्रसन्न हुन्छन्। त्यस्ता व्यक्तिको सङ्गत गर्नु भन्छन् के मान्छेहरूले। अनि जसले चाहिँ तपाईँको खुसीको कुरा सुन्न साथै मनको बत्ती निभाउँछन् नि, त्यस्ता व्यक्तिहरूसँग सङ्गत नगर्दा राम्रो अरे। त्यसैले मनको उदार मनको धनी व्यक्तिहरू बन्नु राम्रो हो, बनाउनु पनि राम्रो हो। अब म छुट्टिन्छु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँच्नुहोला। हवस् त, नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच सहमति भएको छ। गहराती गृहमन्त्री सुदन गुरुङ मृतकको घर औरही दुई तुलसीहा पुगेर परिवारसँग सहमति गर्नुभएको हो। सहमति अनुसार सरकारले यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, परिवारलाई 10 लाख रूपियाँ आर्थिक सहायता उपलब्ध गराउने र एकजना योग्य सदस्यलाई रोजगारीको व्यवस्था गर्ने भएको छ। साथै मृतकका भाइ बहिनीलाई निशुल्क शिक्षा, बुवा आमालाई सरकारी अस्पतालमा निशुल्क उपचार, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्ने र स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ। सहमतिपछि आज गणेश यादवको दाह संस्कार गरिने जनाइएको छ। पर्सा जिल्ला सुरक्षा समितिले जिल्लाको शान्ति सुरक्षा प्रभावकारी बनाउन सबै सुरक्षा निकायलाई समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयको निर्देशन कार्यान्वयन गर्दै सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णय गरेको हो। पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगंजका मुख्य क्षेत्रमा शुक्रबार साँझदेखि आज बिहानसम्म निषेधाज्ञा जारी गरिएको थियो। सप्तरीमा आवश्यक सामग्री खरिदका लागि आज बिहान 2 घण्टा कर्फ्यू खुकुलो पारिएको छ। जिल्ला प्रशासन कार्यालयले बिहान 7 देखि 9 सम्म दूध, तरकारी, फलफूल र खाद्यान्न लगायतका अत्यावश्यक सामग्री किन्न अनुमति दिएको थियो। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले तोकिएको समयपछि कर्फ्यूको पूर्ण पालना गर्न र शान्ति सुरक्षा कायम राख्न आग्रह गर्नुभएको छ। प्रशासनले 5 जना भन्दा बढी भेला भई उच्छृङ्खल गतिविधि गरे कानून बमोजिम कार्यवाही गरिने जनाएको छ। सप्तरीको बेदवर साइन र राजविराजमा गत बुधबारदेखि कर्फ्यू आदेश जारी छ। कैलालीको धनगढ़ीमा पूजा धानुकको मृत्यु प्रकरणमा 5 जना पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दा अन्तर्गत मृतकका श्रीमान भरत धामीसहित एकै घरका 5 जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। साउन 11 गते धानुक आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकका बुवाले दिएको जाहेरीका आधारमा पक्राउ गरिएकामाथि जिल्ला अदालत कैलालीबाट म्याथप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पोखरामा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा 4 जना पक्राउ परेका छन्। पोखरा 18 का विभिन्न खाजाघरमा आर्थिक अवस्था कमजोर भएका बालिकालाई प्रलोभनमा पारेर अनैतिक कार्यमा लगाएको आरोपमा 4 महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनीहरूमाथि मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान भइरहेको छ। घटनास्थलबाट 1 जना बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुँजी लिएर खटिएको सीआईबीको टोलीले उहाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। स्मार्ट टेलिकमको सम्पत्ति गैरकानूनी रूपमा लिलाम गरी सरकारको हक हनन गरेको आरोपमा उहाँमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोर्खा वेलफेयर ट्रस्टले गुल्मीको सत्यवती गाउँपालिका 3 रहेको धरमपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि कक्षा कोठा, पुस्तकालय र विभिन्न कार्यक्रम गर्न सभाहल बनाइदिएको छ। विद्यालय परिवारले ट्रस्टले नमूना काम गरिदिएको भन्दै ट्रस्टप्रति आभार प्रकट गरेको छ। बुटवालबाट छवि पाण्डे।
4: सत्यवती 3 रहेको धरमपुर माध्यमिक विद्यालयमा अध्ययनरत करिब 200 विद्यार्थीले 6 कक्षा कोठामा बसेर अध्ययनको सुविधा पाएका छन्। त्यो सँगै ट्रस्टले विद्यार्थीहरूका लागि पुस्तकालय कक्ष र सभाहल बनाइदिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन तरामुले ट्रस्टले विद्यालयका लागि नमुना काम गरिदिएको बताउनु भयो।
5: राम्रो नमुना किसिमको चाहिँ छ र काम पनि एकदमै छिटो छरिटो बलियो चाहिँ बनेको छ। हामी खुसी छौँ सर, जनताहरू पनि एकदमै खुसी छन्। लाइब्रेरी छ हाम्रो, एउटा कोठा लाइब्रेरी, छोटा कोठा हौ, त्यसमा लाइब्रेरी छ, एउटा पुरा हल छ, अरू चाहिँ 4 कोठा चाहिँ पठन पाठन चाहिँ वेलफेयरले बनाएको चाहिँ एउटा ब्लक हो।
4: अध्यक्ष तरामुका अनुसार नयाँ सभा हलमा 150 जना मानिस अट्ने र अभिभावक भेला गर्न अब सहज हुनेछ। त्यसै गरी नयाँ कक्षा कोठाबाट 200 विद्यार्थीले अध्ययनको सुविधा पाएका छन् भने पुस्तकालयबाट अतिरिक्त ज्ञान हासिल गर्नेछन्। ट्रस्टले बनाएको 3 संरचना बलियो, भरपर्दो र आगामी 1 शतकसम्म ढुक्क हुने खालको भएको तरामुको भनाइ छ।
5: हामी अस्ति भेला राखेको थियौँ, हाम्रो त्यो हलमा चाहिँ 150 मान्छे चाहिँ अट्दो रहेछ, तिनीहरू बस्नको लागि, अलिक धेरै बस्नको लागि, केही कार्यक्रम गर्नको लागि पनि राम्रो चाहिँ हल बनाएको छ। होइन, काम त एकदमै राम्रो, एकदमै छिटो छरिटो र बलियो अनि आकर्षक, बलियो पनि राम्रो छ। अरू चाहिँ जसरी ठेक्का पट्टाले चाहिँ हुन्छ, यो चाहिँ राम्रो छ, ढुक्क हुने हो सर।
4: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार स्कुलको 4 ब्लक मध्ये एउटा ब्लक गोर्खा वेलफेयर ट्रस्टले
2: यो PFBS गोर्खा रेडियो हो।

बिहा बिहास गोर्खा रेडियोमा मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बिहा बिहास गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिहास गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शनिबार हो आदरणीय श्रोता, शनिबार हामी भगवान शिवको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। अर्धनारीश्वर रूपमा रहनुभएका आशुतोष तथा अवतार दानी भगवान शिवको उपासनाबाट हामी सम्पूर्ण रूपमा धन धान्यले समृद्ध हुनेछौँ, स्वास्थ्य हाम्रो ठिकठाक रहनेछ र हामीले भगवानको भक्ति प्राप्त गर्ने इच्छा गर्यौँ भने भगवान भोले नै हो भक्तिका दाता। यो सृष्टिमा अरू त्यति दानी भक्तिका दानी कोही पनि छैनन्। शिवजीले जसलाई दिनुहुन्छ त्यसले कतै न कतै भक्ति नै प्राप्त गर्छ। त्यसैले हामी पनि त्यस्ता अवतार दानीको निरन्तर रूपमा उपासना गर्ने गर्दछौँ र उहाँका विविध स्वरूपहरूको शक्ति स्वरूपिणी अर्धनारी स्वरूपमा रहनुभएका देवीहरू तथा भक्त राजका रूपमा पूजित हुनुभएका हनुमानजीको पनि हामी शनिबारका दिन भैरवादी देवताहरूसहित हामी उपासना गर्ने गर्दछौँ र हाम्रो उपासनाबाट प्रसन्न भएर भगवान भोलेले हामी सबैको इच्छा पूर्ति गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी BFPS गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ। त्यसै अन्तर्गत आज पनि हामी तपाईँ समक्ष उपस्थित भइसकेका छौँ र हामी केही न केही विषयबिन्दुमा रहेर हाम्रो चर्चालाई अगाडि बढाउने गर्दछौँ, जसको श्रवणबाट आदरणीय श्रोता चित्तमा रहेका मलहरूको नाश होस्, दुर्गन्धहरूको नाश होस् र वास्तवमा हाम्रो दुःखहरूको नाश होस्, यही बताइएको छ र यतैतर्फ हाम्रो दृष्टि तिखारिने अवस्थामा छ भन्ने हाम्रो बुझाइ हो। त्यसैले हामी यतैतर्फ उत्प्रेरित भएर अगाडि बढिरहेका छौँ र शास्त्रका आज्ञाहरूको नै हामी चर्चा गर्छौँ। अप्रामाणिक गन्थनहरूको चर्चा वास्तवमा गर्नु हुँदैन भनिएको छ, शास्त्रद्वारा निषेध गरिएको छ, त्यसैले त्यतातर्फ धेरै कम मात्र हामी प्रवृत्त हुने चेष्टा गर्छौँ र त्यसै अन्तर्गत तपाईँ समक्ष भेट्ने गर्छौँ र आज हामी केही शिक्षाप्रद चर्चाहरू गरौँ। कस्य दोष कुले नास्ति व्याधिना केन पीडिताः, व्यसनम केन न प्राप्तम कस्य सौख्यम निरन्तरम। आदरणीय श्रोता, वास्तवमा शास्त्रले मनुष्यको हृदयमा प्रवेश गरेर त्यहाँ जस्तो चिज चाहिन्छ त्यस्तै चिज पस्किएको छ। मनुष्यले त्यसलाई अलिकति तीखो नजरले नहेरेर मात्रै यो समस्या हो भनेर शास्त्र भन्छ। जस्तो मनुष्यहरू हामीहरू संसारमा रहेका मनुष्यहरूको चरित्रलाई उल्लेख गर्दै शास्त्र भन्छ, अरूलाई अत्यन्तै सुखी देख्छ, अरूलाई जान्ने बुझ्ने ठुलो मान्छे मान्छ र आफू ऊभन्दा ठुलो हुने ऊभन्दा सुखी हुने दौडमा दौडिएर नरकको यातनामा पुग्छ भनेर शास्त्र भन्छ। वास्तवमा त्यस्तै छ, किनभने संसारमा एकअर्काप्रतिको हेराई प्रतिस्पर्धा र जित्ने एउटा

नै उपस्थिति रहेको छ, त्यसैले त्यसमा सुख प्राप्त हुन सक्दैन। त्यसै सन्दर्भमा यो पद्यले भन्छ, संसारमा दोष नभएको कुल कहाँ छ? कुनै पनि कुलमा जुनसुकै कुल होस्, जतिसुकै ठुलो कुल भनेर छाती फुलाए पनि त्यो कुलमा काहीँ न काहीँ दोष रहेकै हुन्छ। त्यसै गरी कसलाई चाहिँ व्याधिले पीडित गरेको छैन, अर्थात् रोगले कसलाई आक्रमण गरेको छैन, धनीलाई, विद्वानलाई, ठुलोलाई, सानोलाई, भक्तलाई, गरिबलाई, दुखीलाई, स्त्रीलाई, पुरुषलाई, हिन्दूलाई, मुस्लिमलाई, क्रिश्चियनलाई, बौद्धलाई, जैनलाई, कसैलाई काहीँ पनि छोडेको छैन। त्यसैले हामीले पनि त्यतातर्फ धेरै उत्सुक हुनु आवश्यक छैन। त्यसै गरी व्यसनम केन न प्राप्तम, व्यसन कसले प्राप्त गरेका छैन, अर्थात् कुसङ्गको प्राप्ति, दुर्व्यसनहरूको प्राप्ति, अथवा व्यसन भनेको एउटा निश्चित बानी बेहोरालाई भनिन्छ र त्यसमा प्रगाढताका साथ मान्छे लाग्ने गर्छ। र सौख्यम निरन्तरम कस्य, कसलाई सुख निरन्तर प्राप्त भएको छ र? त्यसैले संसारको यो समग्र स्थितिलाई हेरेर तिमीलाई जे प्राप्त भएको छ त्यसैमा सन्तोष गर्ने चेष्टा गर, यही हो धर्मको मर्म, र यसैलाई मानेर तिमी सुखी हुन सक्छौ र भोलिका दिनमा तिमी अझ अगाडि सुखी हुँदै सुखी हुँदै सुखी हुँदै एक दिन परमात्मा रूपी परम आनन्दको प्राप्ति गर्नेछौ भनेर शास्त्रले उल्लेख गरेको छ। त्यसैले अरू सुखी छन्, धनी छन्, अरू विशिष्ट छन् भनेर भ्रममा परेर हामी दौडिनु हुँदैन, किनभने अरू पनि हामी जस्तै स्थितिमा पीडित भएर कुनै न कुनै रूपमा दोषले न्याकिएको अवस्थामा नै रहेका छन् भनेर बुझ्नुपर्छ भनिएको छ। त्यसैले यो शिक्षालाई लिएर हामी अलिकति सुखको अनुभूति हाम्रो जीवनमा गर्न सकौँ, यही प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

दर्शन प्रभु, ओ प्रभु धन्यवाद छ परमेश्वर सबै थोकको निम्ति। प्रभु आज हाम्रो उद्धारकर्ता, हाम्रो मुक्तिदाता परमेश्वर तपाईँ हुनुभएको निम्ति, तपाईँको प्रेमको निम्ति हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ। तपाईँको अनुग्रहको निम्ति हामी

0: सुदूरपश्चिम प्रदेशको ठूलो दल नेकपा भित्र मुख्यमन्त्री चयनलाई लिएर आन्तरिक विवाद देखिएको छ। एमाले र नेकपा बीच भएको भागबण्डा अनुसार प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भए पनि मुख्यमन्त्रीका दावेदार खगराज भट्ट र मानबहादुर धामी पक्षबीच शक्ति संघर्ष देखिएको हो। धामी पक्षले भट्टलाई संसदीय दलको नेताबाट हटाउने प्रयास गरे पनि आवश्यक समर्थन जुटाउन नसकेपछि रोकिएको छ। नेकपा उपनेता प्रकाश रावलले भने पार्टीभित्र कुनै समस्या नरहेको र केन्द्रको सहमति अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बताउनु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा ललितपुर मालपोत कार्यालयका 3 नायब सुब्बा सहित 5 जनालाई पक्रेको छ। नासुहरू उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र राणा मगर र समीर कटवाल पक्राउ परेका हुन्। अख्तियारका अनुसार जग्गाको बकसपत्र गराउने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट 3 लाख रूपियाँ र स्रोत नखुलेको 25,000 रूपियाँ बरामद भएको छ। महोत्तरीको बर्दिवासमा स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन्। बर्दिवास नगरपालिका 3 कालापानीमा वन प्रशासनसँगको विवादमा स्थानीयमाथि लगाइएको मुद्दा फिर्ता माग गर्दै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले चक्का जाम गरेका हुन्। स्थानीयले झुटा मुद्दा फिर्ता, घटनाका दोषीमाथि कार्यवाही र यसअघि भएको सहमति कार्यान्वयन गर्न माग गरेका छन्। मुद्दा अनुसन्धान प्रक्रियामा रहेकाले तत्काल फिर्ता गर्न नसकिने प्रमुख शिलाधिकारी इन्द्रदेव यादवले बताएपछि आन्दोलन शुरू भएको हो। चक्का जामका कारण बीपी राजमार्गमा सयौं सवारी साधन रोकिएका छन्। सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र सरकार बीच सहमति भएको छ। गैराती गृहमन्त्री सुदन गुरुङ मृतकको घर औरही 2 तुलसियाही पुगेर परिवारसँग सहमति गर्नु भएको हो।
1: नेपाल सरकार आयो, तपाईँको आगतमा आयो, भोट माग्नु मात्र आउने होइन क्या, सबैलाई दुःख पर्दाखेरि हामी आउनुपर्छ। पहिलाको सरकार यसो होइन, म तपाईँहरूको अगाडि झुक्नु सक्छु, तपाईँले बोलायो मलाई यहाँ बस्नु सक्छु, तर मलाई कसै बोलाएर मलाई झुक्नु लाग्यो म झुक्नु सक्छु, म आफ्नो जनताको अगाडि म झुक्नु सक्छु होइन। तपाईँले भन्छ मलाई हामीसँगै बस्छ भने म सक्छु, तर मलाई कसै बोलाएर कुनै पार्टीको मान्छेले मलाई चाहिँ झुक मेरो अगाडि भने म झुक्नु सक्दैन।
0: सिराहाको लाहानमा जारी कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले लाहान क्षेत्रको कर्फ्यू हटाए पनि गोलबजारमा भने कर्फ्यू यथावत राखेको छ। गोलबजारमा भएको प्रदर्शनका क्रममा औरही 2 15 वर्ष गणेश यादवको प्रहरीको गोली लागेर मृत्यु भएपछि कर्फ्यू जारी गरिएको थियो। सुनसरीमा कर्फ्यू हटाएर निषेधाज्ञा लागू भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहान 5:30 बजेदेखि 5:30 बजेसम्मका लागि कर्फ्यू हटाउँदै निषेधाज्ञा जारी गरेको हो। प्रशासनले शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा जारी गरिएको जनाएको छ। निषेधाज्ञा लागू भएको क्षेत्रमा 5 जना भन्दा बढी भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना गर्न रोक लगाइएको छ। प्रशासनले आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। पर्वतारोही निर्मल पूर्जाको खोजी जारी रहे पनि थप जानकारी आउन सकेको छैन। पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिम पहिरोमा परेर पूर्जासहित 10 जना पर्वतारोही बेपत्ता भएका छन्। 4 जनाको शव फेला परेको पुष्टि भएको छ। थप उद्धारका लागि पाकिस्तानी सेनाका हेलिकप्टर सहित खोजी टोली परिचालन गरिएको छ। पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले खोजी तथा उद्धार प्रयास जारी रहेको तर हिजोदेखि घटनाबारे नयाँ जानकारी प्राप्त नभएको बताउनु भएको छ।
2: पछिल्लो ठ्याक्क पुष्ट जानकारी छैन, अवस्था चाहिँ अलि त्यति प्रमिसिङ सकारात्मक छैन भन्ने सुनेको छु मैले।
3: यहाँले
2: पुष्ट जानकारी आएको छैन, अब त्यो अपुष्ट कुरालाई कोट नगरौँ
3: भनेको के आएको छ सर कुरा चाहिँ?
2: होइन, मैले भने नि पुस्तक भइसकेको जानकारी आएको छैन क्या अहिले।
3: ए भनेको के उहाँहरूको खोजी चाहिँ जारी नै हो अहिले?
2: खोजी त जारी हो।
3: हिजो सर अलिकति भनिदिनु न, हिजो 6 बजेसम्म चाहिँ निर्मल पूर्जाको मुभमेन्टको ट्र्याक गरे भनेर कुरा आइरहेको थियो, त्योभन्दा पछाडिको केही आएको छ कि छैन? त्योभन्दा थप केही पनि छैन।
0: कञ्चनपुरमा युवक हत्या गरी 17 वर्षदेखि फरार रहेका एकजना पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दामा 20 वर्ष 6 महिना कैद सजाय तोकिएका लालझाडी 4 35 वर्षीय राजेश राणालाई प्रहरीले पक्रेको हो। पद्मकन्या बहुमुखी क्याम्पसका स्नातक प्रथम वर्षका 1,364 विद्यार्थीको प्रवेश पत्र क्यूआर कोड मार्फत सार्वजनिक भएको छ। क्याम्पसको सामाजिक सञ्जाल पेजमा राखिएको क्यूआर कोड स्क्यान गर्दा विद्यार्थीका नाम, फोटो र शैक्षिक विवरण सहितका प्रवेश पत्र देखिएपछि विद्यार्थीले गोपनीयता भङ्ग भएको भन्दै आपत्ति जनाएका छन्। बीएका 517, बीएससीका 116 र बीबीएसका 761 विद्यार्थीको प्रवेश पत्र सार्वजनिक भएको हो। क्याम्पसले विद्यार्थीलाई प्रवेश पत्र प्रिन्ट गरी आधिकारिक स्ट्याम्प लगाउन आग्रह गरेको छ। क्याम्पस प्रमुख जयालक्ष्मी प्रधानले विद्यार्थीलाई सहज होस् भनेर राखिएको भए पनि गोपनीयताको विषय उठेकाले आगामी दिनमा सुधार गर्ने बताउनु भयो। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयले पनि प्रवेश पत्र यसरी सार्वजनिक गर्न नहुने जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्कार, सुस्वागत छ यहाँहरु सबै सबैलाई। आजको सुनौलो बिहानी कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आज विक्रम सम्बत 2083 साल साउन महिनाको 16 गते, तदनुसार आज शनिबार 1 अगस्त सन् 2026 हो। आज शनिबारको दिनमा पनि तपाईहरूको धेरै भन्दा धेरै कार्यक्रमहरू रहेका छन्। विभिन्न संघ संस्थाहरूको कार्यक्रम अनि त्यस्तै गरी विभिन्न क्षेत्र एरिया जिल्लाहरूको पनि वार्षिक भेटघाट कार्यक्रमहरू हुँदैछ। तपाईहरूको आजको दिन एकदमै सुमधुर रहोस्, हामी यही कामना गर्दछौं। सदाजय, आज पनि यस कार्यक्रमको पहिलो घण्टामा मौसम, वैदेशिक विनिमय दर, सुनचाँदीका दर भाव अनि तपाईँको आजको राशिफल पनि सुन्न सक्नुहुनेछ। कार्यक्रमको दोस्रो घण्टामा भने तपाईँहरूले आयो गोर्खाली कार्यक्रम सुन्न सक्नुहुनेछ। यो कार्यक्रममा तपाईँहरूले विशेष गरेर गोर्खा ब्रिगेडका विभिन्न युनिटबाट हाम्रा जति पनि आर्मी सोल्जर्सहरू हुनुहुन्छ उहाँहरूको कार्यक्रम सम्बन्धी उहाँहरूले प्राप्त गर्नुभएका अवार्डहरूको विषयमा हामी चर्चा गर्छौं र तपाईँहरूले आज पनि सुन्न सक्नुहुनेछ। र त्यसपछि भने कार्यक्रमको थर्ड आवरमा तपाईँले सुन्दै आइरहनु भएको अर्को कार्यक्रम हो श्रोता युथ ड्रिम्स। युथ ड्रिम्समा आज लेक्स लिम्बूसँगको कुराकानी सुन्न सक्नुहुनेछ। र आजको यो कार्यक्रम, शनिबारको यो कार्यक्रम हो श्रोता, कार्यक्रमको पहिलो घण्टामा मौसम, वैदेशिक विनिमय दर, सुनचाँदीका दर भाव भयो भने आयो गोर्खालीमा तपाईँले सुन्न सक्नुहुनेछ आजको दिनमा। आज भने हामी सुन्नेछौँ क्विन्स गोर्खा इन्जिनियरबाट भरत गुरुङ हुनुहुन्छ, उहाँसँग गरिएको कुराकानी तपाईँले सुन्न सक्नुहुनेछ। आउनुहोस् अहिलेको लागि भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ। मिलन अमात्य र राजन राज शिवकोटीले गाउनुभएको यो गीत सुनौँ।

समय बिहानको 7 बजेर अब 19 मिनट जान लागिरहेको छ भने नेपालमा पनि दिनको 12 बजेर 4 मिनट गयो र ब्रुनेईमा पनि दिनको 2 बजेर 19 मिनट गयो। बीएफबीएस गर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ सुनौलो बिहानी कार्यक्रममा र तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु। आजको दिनमा हुने कार्यक्रमहरूको बारेमा पनि हामी जानकारी लियौँ। आज प्राय गरेर धेरैभन्दा धेरै स्थानहरूमा विभिन्न कार्यक्रमहरू हुन गइरहेको छ। आज अगस्तको 1 तारिक हो श्रोता, अगस्तको 1 तारिकको दिनमा पनि तपाईँहरूको आफ्नो लोकल एरियामा धेरैभन्दा धेरै कार्यक्रमहरू हुन गइरहेका छन्। आउनुहोस् अब यो कार्यक्रम रहेको छ किरात राई यायोख्या युकेले आयोजना गरेको एलम्बर स्मृति दिवसको अवसरमा रहेको छ। यो कार्यक्रम आजको दिनमा तपाईँहरूले गर्दै हुनुहुन्छ, इन्जोय गर्नुहोला। बिहानको 11 बजेदेखि बेलुकीको 8 बजेसम्म आज शनिबार 1 अगस्तको दिनमा किरात राई हाउस ग्याम्बल्स लेनमा हुन गइरहेको छ सरेमा। र यस कार्यक्रममा विभिन्न किसिमका एक्टिभिटिजहरू रहेका छन्। सांस्कृतिक तथा समकालीन कला सङ्गीत र नृत्य प्रस्तुतिहरू रहनेछ अनि धनुष बाण प्रतियोगिता पनि हुँदैछ। ओके, इन्जोय गर्नुहोला।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: यो PFBS, गोर्खा रेडियो हो।

अलका याग्निक र सोनु निगमको युगल स्वरबद्ध प्रस्तुत गीत हामीले सुनिरहेका थियौं। आउनुहोस् अब भने हामी मौसम सम्बन्धी जानकारी लियौं। आज प्राय गरेर धेरै जसो स्थानहरूमा बिहानी पख भने एकदमै चिसो वातावरण थियो, होइन? मन्द गतिमा चिसो हावा चले तापनि आज भने प्रशस्त मात्रामा घाम देखा पर्न सक्ने मेट अफिसले जानकारी गराएको छ। बिहानी पख भने यो सिङ्गल डिजिट भए पनि अब बिस्तारै बिस्तारै क्रमिक रूपमा मौसम घमाइलो हुँदै जानेछ र आज अगस्तको फर्स्ट तारिक शनिबारको दिनमा पनि मौसम क्रमिक रूपमा घाम लागेर सनसाइन रहने अनुमान गरिएको छ। र आज बिहानी पख भने स्कटल्यान्डमा पनि हल्का वर्षा भएको थियो कुनै कुनै स्थानहरूमा। त्यसै गरी आज बिहानी पख बादल लागे तापनि चिसो हावा चले तापनि बिस्तारै गर्मी बढ्दै जाने र घाम लाग्ने अनुमान गरिएको छ। र मध्याह्नपछि भने स्कटल्यान्ड अथवा उत्तरी क्षेत्रतिर पनि वर्षा हुने अनुमान गरिएको छ। बाँकी स्थानहरूमा घाम लाग्नेछ। आजको लागि अधिकतम तापक्रम भने 26 डिग्री सेल्सियससम्म पुग्नेछ। आज युकेमा सूर्योदय बिहानको 5:24 भयो र सूर्यास्त भने बेलुकी 9:11 बाँकी छँदा हुनेछ। आज रातको समयमा पनि प्राय गरेर धेरै जसो स्थानहरूमा मौसम सुक्खा नै रहनेछ, तर स्कटल्यान्डको केही स्थानहरूमा भने पानी पर्ने सम्भावना रहेको छ। र आज पनि एकदमै रातको समयमा केही चिसो महसुस गर्न सक्नुहुनेछ, चिसो हावा चल्नेछ र तापक्रम पनि यो सिङ्गल फिगरमा झर्न सक्ने अनुमान गरिएको छ। यसले गर्दा वातावरण केही चिसो हुँदै जानेछ रातको समयमा। र भोलि आइतबारको दिनमा भने स्कटल्यान्ड र उत्तरी भूभागका केही स्थानहरूमा पानी पर्ने सम्भावना रहेको छ अनि बाँकी स्थानहरूमा भने घाम लाग्ने अनुमान गरिएको छ। पश्चिमी क्षेत्रतिर भने भोलि बाक्लो रूपमा बादल लागे तापनि पानी पर्ने सङ्केत भने त्यति छैन भनिएको छ। र भोलिको लागि अधिकतम तापक्रम भने 28 डिग्री सेल्सियससम्म पुग्नेछ अनि सोमबारको दिनमा पनि 31 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। अब हामी साङ्गीतिक विश्राम लियौँ सञ्जीविनीको स्वरमा रहेको यो गीतबाट।

0: BFBS गोरखा रेडियो तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौ जीवनलाई भाग्यको सहारामा नछोडौ
1: यो BFBS गोरखा रेडियो हो।

खड्का गर्बुजार, मीना गर्बुजार र साथीहरूले स्वर भर्नुभएको मिठो गीत हामीले सुन्यौं। आउनुहोस् अब भने आजको दिनमा, आज शनिबार 1 अगस्तको दिनमा नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर भने यस प्रकार रहेको छ। अमेरिकी डलर एकको खरिद दर 152.32 रुपियाँ र बिक्री दर 152.92 रुपियाँ। युरोपियन युरो एकको खरिद दर 175.26 रुपियाँ र बिक्री दर 175.95 रुपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.89 रुपियाँ र बिक्री दर 205.69 रुपियाँ। स्विस फ्रैंक एकको खरिद दर 188.46 रुपियाँ र बिक्री दर 189.20 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिद दर 107.16 रुपियाँ र बिक्री दर 107.58 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 108.68 रुपियाँ र बिक्री दर 109.11 रुपियाँ। सिंगापुर डलर एकको खरिद दर 118.69 रुपियाँ र बिक्री दर 119.16 रुपियाँ। जापानिज येन 10 को खरिद दर 9.52 रुपियाँ र बिक्री दर 9.56 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 40.56 रुपियाँ र बिक्री दर 40.72 रुपियाँ। कटारी रियाल एकको खरिद दर 41.80 रुपियाँ र बिक्री दर 41.96 रुपियाँ। साउथ कोरियन वोन 100 को खरिद दर 10.60 रुपियाँ र बिक्री दर 10.64 रुपियाँ। हांगकांग डलर एकको खरिद दर 19.42 रुपियाँ र बिक्री दर 19.50 रुपियाँ। आज नेपालको बजारमा सुन चाँदीको मूल्य भने यस प्रकार रहेको छ। फाइन गोल्ड अथवा 49 गोल्ड पर तोला रहेको छ 2,84,000 रुपियाँ। अनि त्यसै गरी असल चाँदीको मूल्य प्रति तोला 4,310 रुपियाँ रहेको छ।

समय बिहानको 8 बज्नको लागि 8 मिनट बाँकी रहेको छ। आउनुहोस् अब भने हामी आजको राशिफलतर्फ लागौं। आजको राशिफलमा सबैभन्दा पहिला त मेष राशि हुने श्रोता, प्रतिष्ठित नतिजाले उत्साह वृद्धि हुनेछ। आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट पनि तपाईँलाई प्रशस्त फाइदा मिल्नेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम पनि हात लागि हुने समय रहेको छ। वृष राशिको लागि पनि पुरुषार्थी काम प्रारम्भ गर्न सकिनेछ। आत्मा बलले पनि अघि बढ्न सकिनेछ। तपाईँले गरेका हरेक कार्यमा तपाईँलाई एकदमै खुसी हुने समय रहेको छ भने आजको दिनमा कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग पनि रमाइलो भेटघाट हुन सक्छ। मिथुन राशि, फाइदा सामान्य भए पनि तारिफ योग्य कामको थालनी हुन सक्छ। आजको दिनमा बुद्धिको उपयोगले पनि अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मेहनतले पनि आजको काम विश्वासिलो बन्न सक्नेछ र विशेष योजना सार्वजनिक नगर्नु नै बेस होला। कर्कट राशि, शरीरमा कमजोरी अनुभूति हुन सक्छ। लगनशील बन्दा बन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यको लागि भने आहार विहारमा सजग रहनुहोला। पहिलेका समस्याहरू दोहोरिन सक्छन्, सजग रहनुहोला। सिंह राशि, मन मिल्ने साथी भेटिनुका साथै आजको दिनमा कामको चापबाट पनि फुर्सद पाइनेछ। व्यवसायले पनि मनज्ञ आमदानी दिलाउनेछ भने आशा गरेको अनुसारको प्रतिफल पनि प्राप्त हुनेछ। रमाइलो यात्रा गर्ने साइत पनि तपाईँको पक्षमा रहेको छ। कन्या राशि, हिम्मतले काम लिँदा मनज्ञ फाइदा हुनेछ। मेहनतले पनि प्रतिस्पर्धाको दौड़मा सफलता दिलाउनेछ। भौतिक साधन जुट्नेछन् र शत्रु परास्त हुनेछ भने रोगबाट पनि छुटकारा मिल्ने योग रहेको छ कन्या राशिको लागि। तुला राशि, बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पैलाउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि हासिल हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजय भइनेछ। वृश्चिक राशि, आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुहोला। इश्रा गर्नेहरूले पनि काममा अवरोध पुर्याउन सक्छन्। अरूको व्यवहारले शंका उपशंका सृजना हुन सक्छ। मेहनत गर्दा भने जटिल काम पनि पूरा हुन सक्छ। धनुराशिको लागि पनि आजको दिनमा प्राथमिकताको आधारमा काम गर्न नसक्दा भने पछि परिनेछ अनि बोली व्यवहार अलि सहज रहनुहोला। नहुने काममा बल जप्ती प्रयत्न गर्दा अर्को समस्या देखा पर्न सक्छ र बुद्धिको उपयोग तथा सावधानीले भने समस्याबाट बस्न सकिन्छ। मकर राशि, नयाँ काममा प्रारम्भ गर्ने समय छ। दाजुभाइमा आत्मीयता वृद्धि हुनेछ र मित्रताको बन्धन पनि कसिलो हुनेछ। मेहनतले दिगो फाइदा दिलाउन सक्छ भने कामको उपलब्धिले पनि मनमा उत्साह वृद्धि हुनेछ। कुम्भ राशिको लागि पनि आजको दिनमा कामको अवसर प्राप्त हुनेछ र आज कामबाट पनि तपाईँको आकस्मिक फाइदा हुने योग रहेको छ। मेहनतले गर्दा अध्ययनमा प्रगति हुनेछ। नयाँ काम गर्ने र नयाँ सृजना गर्ने योगहरू मिल्दै जानेछन् कुम्भ राशिको लागि। मेन राशिको लागि भने आजको दिन एकदमै राम्रो छ। साथीभाइहरूसँगको रमाइलो भेटघाट हुनुका साथै बुद्धिको उपयोगले आजको दिन अझ बढी काम गर्ने योग रहेको छ। अध्ययनमा प्रगति हुने, ज्ञानलाई निखार्ने र नीति नियमलाई पनि समयमै ध्यान दिनुपर्ने योग रहेको छ मेन राशिको लागि। अब पनि हामी कार्यक्रमको पहिलो घण्टाको अन्तिम चरणमा छौं।
दोस्रो घण्टामा प्रवेश गर्नुभन्दा अगाडि हामी अर्को एउटा सांगीतिक विश्राम लियौं र त्यसपछि भने समाचार सुन्दै हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौं।

0: सुदूरपश्चिम प्रदेशको ठूलो दल नेकपाभित्र मुख्यमन्त्री चयनलाई लिएर आन्तरिक विवाद देखिएको छ। एमाले र नेकपा बीच भएको भागवण्डा अनुसार प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भए पनि मुख्यमन्त्रीका दावेदार खगराज भट्ट र मानबहादुर धामी पक्षबीच शक्ति संघर्ष देखिएको हो। धामी पक्षले भट्टलाई संसदीय दलको नेताबाट हटाउने प्रयास गरे पनि आवश्यक समर्थन जुटाउन नसकेपछि रोकिएको छ। नेकपा उपनेता प्रकाश रावलले भने पार्टीभित्र कुनै समस्या नरहेको र केन्द्रको सहमति अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बताउनु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा ललितपुर मालपोत कार्यालयका 3 नायब सुब्बा सहित 5 जनालाई पक्रेको छ। नासुहरू उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र राणा मगर र समीर कटवाल पक्राउ परेका हुन्। अख्तियारका अनुसार जग्गाको बकसपत्र गराउने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट 3 लाख रूपियाँ र स्रोत नखुलेको 25,000 रूपियाँ बरामद भएको छ। महोत्तरीको बर्दिवासमा स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन्। बर्दिवास नगरपालिका 3 कालापानीमा वन प्रशासनसँगको विवादमा स्थानीयमाथि लगाइएको मुद्दा फिर्ता माग गर्दै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले चक्का जाम गरेका हुन्। स्थानीयले झुटा मुद्दा फिर्ता, घटनाका दोषीमाथि कार्यवाही र यसअघि भएको सहमति कार्यान्वयन गर्न माग गरेका छन्। मुद्दा अनुसन्धान प्रक्रियामा रहेकाले तत्काल फिर्ता गर्न नसकिने प्रमुख शिलाधिकारी इन्द्रदेव यादवले बताएपछि आन्दोलन शुरू भएको हो। चक्का जामका कारण बीपी राजमार्गमा सयौं सवारी साधन रोकिएका छन्। सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र सरकार बीच सहमति भएको छ। गैराती गृहमन्त्री सुदन गुरुङ मृतकको घर औरही 2 तुलसियाही पुगेर परिवारसँग सहमति गर्नु भएको हो।
1: नेपाल सरकार आयो, आगतमा आयो, भोट माग्न मात्र आउने होइन, सबैलाई दुःख पर्दाखेरि हामी आउनुपर्छ। पहिलाको सरकार यसो होइन, म तपाईँहरूको अगाडि झुक्नु सक्छु, तपाईँले बोलायो मलाई यहाँ बस्न सक्छु, तर मलाई कसैले बोलाएको छ भने मलाई झुक्नु लागेर म झुक्नु सक्छु, म आफ्नो जनताको अगाडि म झुक्नु सक्छु। होइन तपाईँले भन्छ मलाई हामीसँगै बस्छ भने म सक्छु, तर मलाई कसै बोलाएको छ भने कुनै पार्टीको मान्छेले मलाई चाहिँ झुक मेरो अगाडि भने म झुक्नु सक्दैन।
0: सिराहाको लाहानमा जारी कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले लाहान क्षेत्रको कर्फ्यू हटाए पनि गोलबजारमा भने कर्फ्यू यथावत राखेको छ। गोलबजारमा भएको प्रदर्शनका क्रममा औरही 2 15 वर्षे गणेश यादवको प्रहरीको गोली लागेर मृत्यु भएपछि कर्फ्यू जारी गरिएको थियो। सुनसरीमा कर्फ्यू हटाएर निषेधाज्ञा लागू भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहान 5:30 बजेदेखि 5:30 बजेसम्मका लागि कर्फ्यू हटाउँदै निषेधाज्ञा जारी गरेको हो। प्रशासनले शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा जारी गरिएको जनाएको छ। निषेधाज्ञा लागू भएको क्षेत्रमा 5 जना भन्दा बढी भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना गर्न रोक लगाइएको छ। प्रशासनले आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। पर्वतारोही निर्मल पूर्जाको खोजी जारी रहे पनि थप जानकारी आउन सकेको छैन। पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिम पहिरोमा परेर पूर्जासहित 10 जना पर्वतारोही बेपत्ता भएका छन्। 4 जनाको शव फेला परेको पुष्टि भएको छ। थप उद्धारका लागि पाकिस्तानी सेनाका हेलिकप्टर सहित खोजी टोली परिचालन गरिएको छ। पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले खोजी तथा उद्धार प्रयास जारी रहेको तर हिजोदेखि घटनाबारे नयाँ जानकारी प्राप्त नभएको बताउनु भएको छ।
2: त्यति प्रमिसिङ सकारात्मक छैन भन्ने सुनेको छु मैले,
3: यहाँले
2: त्यस्तो जानकारी आएको छैन, अब त्यो अपुष्ट कुरालाई कोट नगरौँ
3: भनेको के आएको छ सर कुरा चाहिँ?
2: होइन मैले भने नि पुस्तक भइसकेको जानकारी आएको छैन क्या अहिले।
3: ए भनेको के उहाँहरूको खोजी चाहिँ जारी नै हो अहिले?
2: खोजी त जारी हो।
3: हिजो सर अलिकति भनिदिनु न, हिजो 6 बजेसम्म चाहिँ निर्मल पूर्जाको मुभमेन्टको ट्र्याक गरे भनेर कुरा आइरहेको थियो, त्योभन्दा पछाडिको केही आएको छ कि छैन?
0: कञ्चनपुरमा युवक हत्या गरी 17 वर्षदेखि फरार रहेका एकजना पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दामा 20 वर्ष 6 महिना कैद सजाय तोकिएका लालझाडी 4 35 वर्षीय राजेश राणालाई प्रहरीले पक्रेको हो। पद्मकन्या बहुमुखी क्याम्पसका स्नातक प्रथम वर्षका 1,364 विद्यार्थीको प्रवेश पत्र क्यूआर कोड मार्फत सार्वजनिक भएको छ। क्याम्पसको सामाजिक सञ्जाल पेजमा राखिएको क्यूआर कोड स्क्यान गर्दा विद्यार्थीका नाम, फोटो र शैक्षिक विवरण सहितका प्रवेश पत्र देखिएपछि विद्यार्थीले गोपनीयता भङ्ग भएको भन्दै आपत्ति जनाएका छन्। बीएका 517, बीएससीका 116 र बीबीएसका 761 विद्यार्थीको प्रवेश पत्र सार्वजनिक भएको हो। क्याम्पसले विद्यार्थीलाई प्रवेश पत्र प्रिन्ट गरी आधिकारिक स्ट्याम्प लगाउन आग्रह गरेको छ। क्याम्पस प्रमुख जयालक्ष्मी प्रधानले विद्यार्थीलाई सहज होस् भनेर राखिएको भए पनि गोपनीयताको विषय उठेकाले आगामी दिनमा सुधार गर्ने बताउनु भयो। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयले पनि प्रवेश पत्र यसरी सार्वजनिक गर्न नहुने जनाएको छ।

समय बिहानको 8:10 गयो र नेपालमा पनि दिनको 1 बज्नको लागि 5 मिनट बाँकी रहेको छ अनि ब्रुनाईमा पनि दिनको 3:10 गयो। बीएफबीएस गर्खा रेडियोबाट सुनौलो बिहानी कार्यक्रमको हामी दोस्रो घण्टामा प्रवेश गरिसकेका छौं। अहिले प्रस्तुत गीत यहाँहरूले सुनिराख्नु भएको थियो प्रमोद खरेल र अनु चौधरीको स्वरमा। कार्यक्रमको दोस्रो घण्टामा भने तपाईँले आयोग गोर्खाली कार्यक्रम सुन्न सक्नुहुनेछ। आयोग गोर्खालीमा आज भने क्विन्स गोर्खा इन्जिनियर्स, तर अहिले भने उहाँ हुनुहुन्छ यो आजको कुराकानीमा श्रोता हाम्रा सहकर्मी साथी योगराज राईले गर्नुभएको यो कुराकानी हो। क्विन्स गोर्खा इन्जिनियर्स तर हाल भने प्यारासुट इन्जिनियर रेजिमेन्टमा कार्यरत हुनुभएको भरत गुरुङसँग गरिएको कुराकानी तपाईँले सुन्न सक्नुहुनेछ। आयोग गोर्खालीमा उहाँका एचिभमेन्ट सम्बन्धी हामी कुराकानी गर्नेछौँ, सुन्न नभुल्नुहोला। त्यसै गरी कार्यक्रमको थर्ड आवरमा भने युथ ड्रिम्स हुनेछ। युवाहरूसँग गरिएको कुराकानीमा हामीले धेरै श्रोताहरूबाट भनौँ न प्रतिक्रिया पाएका थियौँ। लेक्स लिम्बूसँग गरिएको कुराकानी युथ ड्रिम्समा पनि सुनाइदिनु होला भन्नुभएको थियो। तपाईँहरूको रिक्वेस्ट अनुसार आज युथ ड्रिम्समा लेक्स लिम्बूलाई सुन्न सक्नुहुनेछ। लेक्स लिम्बू भन्न बित्तिकै उहाँ चाहे ब्लगर, कन्टेन्ट क्रिएटर, ट्रेसी नेपालको फाउन्डर पनि हो र उहाँसँग गरिएको कुराकानी आजको युथ ड्रिम्समा कार्यक्रमको थर्ड आवरमा तपाईँले सुन्न सक्नुहुनेछ। हजुर, निर्मल पूर्जाको विषयमा यहाँहरूले सुनिराख्नु भएको छ समाचारमा पनि र तपाईँहरूले समाचार सुन्दै हुनुहुन्छ। अनि त्यस्तै गरी आउनुहोस् आजको दिनमा पनि अन्य विभिन्न कार्यक्रमहरू छन्। आजको दिनमा वान आर्जर इन्टेक कप 2026 हुन गइरहेको छ। हरेक वर्ष जुन इन्टेकले यो इन्टेक कप विनर गर्छ र त्यही कपले नै होस्ट, त्यही इन्टेकले नै त्यो कप होस्ट गर्छ र यसपटक भने इन्टेक 17 यो कार्यक्रम होस्ट गर्दैछ र आजको दिनमा वान आर्जेयरको सर जुन मोड ब्यारेक्समा हुँदैछ। श्रोता, बिहानको यो कार्यक्रम 9 बजेदेखि नै सुरु हुनेछ र बिहान 6 बजे नै त्यहाँ भनौँ न फुटबल पिचमा निकै चहल पहल भइसकेको थियो र अब भने खेल सुरु हुनेछ बिहानको 9 बजेदेखि नै। अनि यो कार्यक्रम साँझको कार्यक्रममा म तपाईँहरूलाई जानकारी गराउनेछु भनेर हामीले भनौँ। अब आजको लाइभ कार्यक्रम त हुने छैन विकेन्डमा, तर अन्य कार्यक्रमहरूमा भने यो इन्टेक कप सम्बन्धी हामी विविध जानकारी लिनेछौँ। विशेष गरेर इन्टेक कप भनेको यो फुटबल कम्पिटिसन हो फर्स्ट बटालियनको श्रोता, र यसमा कोप्रल्स क्लबले यसलाई प्रतिनिधित्व गर्छ र वान डे फुटबल टुर्नामेन्ट हो। अनि यो ट्रफी भने आज शनिबार 1 अगस्तको दिनमा सर जोन मोर ब्यारेक सनक्लेफ क्याम्पमा हुँदैछ। म बेलुकी त्यसतर्फ जानेछु, यानि कि साँझको कार्यक्रममा म आशा गर्छु 6 बजीसम्म त सबै इन्टेकका यो फुटबल कम्पिटिसन पुरा हुनेछ। त्यसपछि हामी त्यहाँको रिपोर्ट पनि सङ्कलन गर्नेछौँ के कस्तो भएको छ, कसले जितेका छन् होइन, विशेष गरेर विनर टिम को हुन सफल भयो, रनर अप अनि बेस्ट प्लेयर, बेस्ट गोलकिपर ट्रफीदेखि लिएर टप स्कोरर ट्रफी पनि हुनेछ र यो विषयमा हामी कुराकानी गर्नेछौँ। अन्य दिनहरूमा यसको रिपोर्ट पनि तपाईँले सुन्न सक्नुहुनेछ। त्यसै गरी आजको दिनमा अर्को एक कार्यक्रम पनि हुँदैछ। यो कार्यक्रम हो, तपाईँहरूले पनि धेरै पटक सुनिसक्नु भएको छ, लमजुङ समाज युकेको वार्षिक भेटघाट कार्यक्रम हो। यो कार्यक्रम तपाईँहरूले सुनिराख्नु भएको छ श्रोता, र आज कार्यक्रमको रूपरेखा भने यस प्रकार रहेको छ। आउटडोर स्पोर्ट्समा फुटबल, भलिबल, लेडिज फन गेम्स र आउटडोर म्युजिकल एन्टरटेनमेन्ट पनि हुनेछ। अनि यो कार्यक्रम तपाईँहरूले विशेष गरेर यो कार्यक्रम गर्नुको लागि हाउसिङ प्रोजेक्ट च्यारिटी डिनर नाइट कार्यक्रमको आयोजना
गर्ने पनि जनाइएको छ श्रोता र तपाईँहरूले यस विषयमा थप जानकारीको लागि भने सम्पर्क गर्न सक्नुहुनेछ पर्स गुरुङ कार्यक्रम संयोजक पनि हुनुहुन्छ उहाँलाई सम्पर्क गर्नुहोला र यो कार्यक्रम हुँदैछ एल्डरवुड लेजर सेन्टर टङ्गाम रोड अल्डसर्टमा हुँदैछ पोस्ट कोड GU124AS र समय दिनको ठिक 12 बजेदेखि रातको 10 बजेसम्म हुँदैछ र भोलि हुने कार्यक्रमको बारेमा पनि थोरै जानकारी लिऊँ भोलि 2 अगस्तको दिनमा आइतबार 2 अगस्तको दिनमा गुल्मी समाज युकेको वार्षिक भेटघाट कार्यक्रम हुँदैछ र यो कार्यक्रम उहाँ

काखे घाटु नाचहरूको प्रस्तुति रहनेछ अनि गुलमेली ठाडौ भाका सालैजो आदि इत्यादि अनि डिजे डान्स पनि रहनेछ ओके इन्जोय गर्नु होला हजुर आउनुहोस् अहिलेको लागि भने हामी आयो गोर्खाली सुन्नुभन्दा अगाडि अल्का याग्निक र उदित नारायण झाको स्वरमा रहेको यो गीत सुनौ

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो PFBS गोर्खा रेडियो हो।

0: नमस्ते, कार्यक्रम आयो गोर्खालीको यो नयाँ श्रृङ्खलाबाट म योगराज राईको। यो कार्यक्रममा चाहिँ विगत खासको सर्भिङ मेम्बर्सहरू उहाँहरूको एचिभमेन्ट सम्बन्धी कुराकानी गर्ने गर्छौँ। र आज चाहिँ म हाम्रो लान्स कपरोल भरत गुरुङ भाइ हुनुहुन्छ क्युजी, तर अहिले चाहिँ उहाँ 2-3 प्यारासुट इन्जिनियर रेजिमेन्ट 12 सपोर्ट एन्ड हेचक्यू स्क्वाडनमा कार्यरत हुनुहुन्छ, वुड ब्रिजमा रेखे प्लटुनको हुनुहुँदो रहेछ। र उहाँले चाहिँ कम्ब्याट इन्जिनियर फिल्ड सेक्सन 2IC कोर्स गर्नुभयो, त्यहाँ टप स्टुडेन्ट हुनुभयो। उहाँको यही एचिभमेन्ट सम्बन्धी आज हामी कुराकानी गर्नेछौँ। भरत भाइ नमस्ते तपाईँलाई।
1: नमस्ते गुरुजी, थ्याङ्क यू भेरी मच फर द इन्भिटेसन।
0: हजुर, ल आराम हुनुहुन्छ?
1: हजुर, एकदम आराम।
0: हजुर, कति भयो त त्यहाँ जानुभएको तपाईँ?
1: हजुर, म यहाँ गएको चाहिँ लगभग 2 वर्ष भइसक्यो गुरुजी।
0: ए,
1: म 2-3 आएको चाहिँ 3 वर्ष भइसक्यो। म चाहिँ पहिला हाम्रो गोर्खा एउटा स्क्वाडन छ, 70 स्क्वाडन, त्यहाँ काम गर्थेँ। त्यहाँदेखि चाहिँ यहाँ अहिले गोरा स्क्वाडनमा हाम्रो एउटा रेके ट्रुप छ, त्यहाँ आएको चाहिँ 2 वर्ष भइसक्यो।
0: राइट, अब पोस्टिङ नै होला तपाईँ, फेरि ब्याक टु क्युजी आउनुहुन्छ होला नि पछि त, होइन? अथवा 70 स्क्वाडन?
1: हजुर हजुर।
0: ल, तपाईँलाई अलिकति त अरू कुराकानी अलिक पछि गराउँला। तपाईँ यो चाहिँ कम्ब्याट इन्जिनियर फिल्ड सेक्सन 2IC कोर्समा जानुभएको छ, टप स्टुडेन्ट हुनुभयो, ह्युज कङ्ग्रेचुलेसन भाइ।
1: थ्याङ्क यू भेरी मच।
0: यो चाहिँ अब मिन्लेमै होला, कहिले भएको थियो अनि कति लामो कोर्स हो यो चाहिँ?
1: हजुर गुरुजी, यो हप्ता अगाडि नै हाम्रो 17 जुनदेखि 17 जुलाई भएको थियो, 4.5 हप्ता कोर्स थियो गुरुजी यो चाहिँ। हजुर, मिन्लेमै भएको। यो चाहिँ हाम्रो एउटा करियर कोर्स जस्तो हो। हजुरले चाहिँ वन्स लान्स कपरल भएपछि चाहिँ कपरल हुनुको लागि चाहिँ यो फिल्ड सेक्सन 2IC कोर्स चाहिँ गर्नै पर्ने हुन्छ हजुरको करियरमा। त्यही गुरुजी, अब भर्खर सकेको अनि सबै राम्रै भयो।
0: यो त होल रोयल इन्जिनियरकै स्टुडेन्ट्सहरू आउनुहुन्छ होला, होइन?
1: हजुर हजुर गुरुजी, रोयल इन्जिनियर्सकै सबै ठाउँबाट आउँछ, 12 कमान्डोहरू सबै सबैजना हुन्छ हाम्रो यहाँ चाहिँ।
0: कतिजना हुनुहुन्थ्यो स्टुडेन्ट्सहरू?
1: हाम्रो स्टुडेन्ट चाहिँ 22 जना थियो गुरुजी यसपालि चाहिँ।
0: त्यो त अब सेक्सन सेक्सन डिभाइड गरेर गर्छ कि कस्तो हुन्छ कोर्समा चाहिँ?
1: हजुर, सेक्सन सेक्सन डिभाइड गर्छ हजुरको। सेक्सन डिभाइड चाहिँ टास्क अनुसार हुन्छ, किनभने हाम्रो इन्जिनियरिङ टास्कमा चाहिँ कुनैमा चाहिँ अलिकति मान्छे धेरै चाहिन्छ, कुनैमा चाहिँ अलिकति थोरै मान्छे भइने हुन्छ। अनि उहाँको इन्स्ट्रक्टर डिएसहरूले नि त्यसरी नै सेक्सन छुट्याइदिएको हुन्छ। पहिला चाहिँ 3 सेक्सन गराउनु भयो इनिसियली, फाइनल एक्समा चाहिँ 2 दिन, पछिको लास्टको दिनमा चाहिँ फेरि ब्याक टु 2 सेक्सनमा चाहिँ डिभाइड गरिदिनु भएको थियो।
0: राइट, अनि यो कोर्सको लागि चाहिँ तपाईँले कसरी तयार पार्नु भएको थियो? हुन त तपाईँले डे टु डे कति प्रोजेक्टहरू भयो भने त इन्जिनियरको टास्कहरू गर्नुहुन्छ, त्यसबाट पनि धेरै ज्ञान हुन्छ होला, कसरी प्रिपेयर गर्नुभएको थियो?
1: हजुर गुरुजी, मेरो लागि चाहिँ अलिक डिफ्रेन्ट थियो यो, किनभने मैले चाहिँ इन्जिनियरिङ टास्क नगरेको चाहिँ 3 वर्ष भइसकेको थियो। किनभने हाम्रो रुकी ट्रुपमा चाहिँ हामी चाहिँ मोर ओभर यता इन्फेन्ट्री स्टफ नै तिर नै काम गर्छ हामी, तर आजकल चाहिँ अलिकति रेकी स्टक पनि इन्भेट गर्न सुरु भएको छ, भन्नाले इन्जिनियरिङ रेकी साइडहरू। त्यही भएर प्रोजेक्टको चाहिँ त्यस्तो मेरो एक्सपिरियन्स पनि थिएन, बट आई थिङ्क पहिलाकै अब त्यही B3 अनि यताउता गुरुजीहरूबाट अलिकति हुनुहुन्छ, उहाँहरूको हल्का सजेसनहरू के हुन्छ यताउता कोर्स प्रेप त्यस्तै हिसाबले गरेँ अनि राम्रै भयो गुरुजी।
0: तपाईँ ट्रेड वाइज चाहिँ के हो क्युजीको?
1: मेरो ट्रेड चाहिँ सर्भेयर हो गुरुजी।
0: ए, पक्का ऊ हुनु त रहेछ त तीक्ष्ण बुद्धिको, होइन?
1: हजुर परियो गुरुजी, है अब
0: हिसाब राम्रो भयो, होइन?
1: हजुर हिसाब चाहिँ, हजुर हिसाब चाहिँ अलिक ठिकै छ मेरो भन्नु।
0: ए, अनि अब सर्भेयरको ट्रेड त त्यति गर्ने मौका पाउनु भएको छैन होला, प्रोजेक्ट भए मात्रै हो, होइन? घर सर बनाए बाटो।
1: हजुर गुरुजी, सर्भेङको त मैले क्लास 2 गरेँ मेरो, त्यसपछि क्लास 1 गरेँ, त्यसपछि चाहिँ अब क्लास 2 क्लास 1 पछि त मैले प्रोजेक्टै गरेको छैन गुरुजी। अलिकति यतैतिर अलिकति इन्फेन्ट्री स्टफतिर नै, हामी इन्जिनियर भए पनि अब इन्फेन्ट्री स्टफतिर नै अनि एक्सर्साइजतिर नै अब त्यस्तैतिर लागिरहेको छ गुरुजी। अलिक प्रोजेक्ट चाहिँ पाएको छैन, बट इन द फ्युचर डेफिनेटली पाइ नै हाल्छ, किनभने अब क्युजी चाहिँ अहिले एकदम राम्रो ग्रोथ छ, जताततै छ हाम्रो। हजुर, अनि पछि चाहिँ म अब उता 3-6 हाम्रो मेन हब 3-6 इन्जिनियर रेजिमेन्ट एन्ड द क्युजी त्यहाँ फर्केपछि चाहिँ मजाले गर्न मिल्छ गुरुजी।
0: ए, सर्भे भने चाहिँ तपाईँले यो बाटो ब्रिज स्रेज यो घरहरू सबै नै हुन्छ नि त, होइन? त्यही।
1: हजुर हजुर गुरुजी, सर्भेङ भनेपछि चाहिँ हाम्रो यो मेन चाहिँ रोड कन्स्ट्रक्सन अनि बिल्डिङहरूको अनि ग्राउन्ड सर्भे गर्ने अनि त्यहाँदेखि लिएर चाहिँ हजुरको रोड डिजाइन गर्नेहरू गर्नेदेखि सबै हुन्छ गुरुजी।
0: ओके, लान्स कपरोल भरत गुरुङ भाइ क्युजी, तर अहिले 2-3 प्यारासुट इन्जिनियर रेजिमेन्टमा चाहिँ 12 सपोर्ट एन्ड हेचक्यू स्क्वाडनमा कार्यरत हुनुहुन्छ, रेके प्लटुनमा इन्जिनियरको हुनुहुन्छ, र उहाँ चाहिँ टप स्टुडेन्ट हुनुभयो कम्ब्याट इन्जिनियर फिल्ड सेक्सन 2IC कोर्स जुन चाहिँ मिन्लेमा हुने गर्छ। अनि त्यो कोर्समा चाहिँ के गर्नुपर्छ, के सिकाउँछ?
1: हजुर गुरुजी, त्यो कोर्समा चाहिँ अब त्यो हेरिङ स्पिक्स फर द टाइटल फिल्ड सेक्सन 2IC कोर्स चाहिँ हाम्रो जस्तै कि हजुरको इन्फेन्ट्रीको चाहिँ कस्तो हुन्छ भने नि नर्मल सेट अफ अदर्स इन्फेन्ट्री अब अट्याक हान्नको लागि हुन्छ नि त गुरु चाहिँ हजुर. अब हाम्रो चाहिँ त्यो कोर्समा चाहिँ के सिकाउँछ भन्दा चाहिँ इसिडी भन्ने हुन्छ इन्जिनियरिङ कन्स्ट्रक्सन डिटेल. त्यहाँ चाहिँ हजुरको नर्मल सेट अफ अर्डर्सभित्र अझै एउटा मिनी सेट अफ अर्डर्स जस्तो हुन्छ है गुरु. त्यसमा चाहिँ हजुरले चाहिँ अब आफ्नै छुट्टै मिसनहरू इन्टेन्टहरू हुन्छ अनि आफ्नै अब त्यो काम चाहिँ अब त्यहाँ इन्जिनियरिङ काम चाहिँ बल्ल त्यहाँदेखि सुरु हुन्छ गुरुजी. फर इक्जाम्पल अब हाम्रो जस्तै कि एउटा ब्रिजिङ गर्नु पर्यो, हामीले ब्रिजिङ गर्नु पर्यो भने चाहिँ ओके त्यहाँ चाहिँ सबै छुट्याइदिएको हुन्छ. यो साइडको ब्रिज कसले बनाउने, यो साइडको ब्रिज कसले बनाउने, यो कम्पोनेन्ट कसले बोक्ने, अनि कति टाइममा हाल्ने, अनि यसको काम के हो, त्यस्तो त्यस्तो चाहिँ हालिदिएको हुन्छ गुरु चाहिँ. इसेन्सियली चाहिँ एउटा नर्मल सेट अफ अर्डर्स इन्फेन्ट्रीको प्लस त्यसमा चाहिँ इन्जिनियरिङ इन्जिनियरिङ डिटेल हुन्छ गुरु.
0: भनेपछि अब इन्जिनियरमा त 12-13 सब्जेक्ट हुन्छ, त्यो सब्जेक्ट पढ्ने चाहिँ होइन।
1: हजुर त्यो पनि फर्स्ट विकतिर हुन्छ. जस्तै कि हाम्रो नर्मल B3 भनेको चाहिँ अब ट्रेनिङमा चाहिँ सबै मजाले गराउँछ. यसपछि चाहिँ यो भनेको चाहिँ अब आफूले सिकाउने कमान्ड लिने भनौँ न गुरु चाहिँ. अब जसको त्यो लेसनहरू हुन्छ सबै अब इन्जिनियरिङ लगायत अब डेम्सहरू डेमोलेसनहरू हुन्छ, त्यसपछि ब्रिजिङ हुन्छ हजुरको, त्यसपछि वाटर सप्लाईहरू हुन्छ, त्यस्तोहरू सबै हुन्छ. अब सबै चाहिँ अब यत्तिकै नर्मल लिड गर्नु भन्दा नि अब एज इन अब कतै हजुर एक्सर्साइज अथवा कतै अपरेसन डिप्लोयमेन्ट जानुभयो भने चाहिँ कसरी इम्प्लिमेन्ट गर्नुहुन्छ त्यो अब सिक्वेन्समा कि पछि पक्का ब्याटल ग्रुप एक्सर्साइजमा चाहिँ ओके यस्तो हुन्छ अनि यसरी नै यसरी चाहिँ सिस्टम रन हुन्छ है भनेर चाहिँ अनि एउटा जियोस गाइडलाइन जस्तो चाहिँ बनाइदिएको हुन्छ गुरु चाहिँ.
0: कतिको टफ
1: रादर देन जस्ट गएर टास्क मात्रै झ्याम्मै गर्ने भन्दा नि मजाले फुल सिक्वेन्समा.
0: तपाईँहरूको चाहिँ मोर क्लासरुममा हुन्छ होला होइन?
1: हजुर गुरुजी होइन फिल्डतिरै धेरै हुन्छ गुरुजी. यो चाहिँ कस्तो हुन्छ भने अब चाहिँ पढाउने त्यस्तो लेसनहरू खासै हुँदैन गुरुजी,
0: ए
1: किनभने हामीलाई चाहिँ उता गएर चाहिँ हाम्रो चाहिँ सबै अनलाइन इयरली इन्साइट भन्ने हुन्छ, त्यहाँ चाहिँ सबै लेसनहरू देखाइन्छ है गुरुजी.
0: ए
1: अनि कस्तो हुन्छ भने दिनका दिन चाहिँ ओके भोलि चाहिँ यस्तो छ अनि भोलि चाहिँ अब मान्छे चाहिँ एपोइन्ट गर्छ ओके उसले लिड गर्ने यस्तो भनेपछि चाहिँ उसले चाहिँ अनि मजाले चाहिँ त्यो लेसनको चाहिँ नाइट हेरेर अर्को दिन चाहिँ उसले नै लिड गर्छ कि गुरुजी. इन्स्ट्रक्टरले चाहिँ ओभर वाच मात्रै गर्छ किनभने हामीले चाहिँ यो पहिल्यै अब दे एक्सपेक्ट अस टु हेभ डन इट इन आवर पल्टनहरू.
0: ए
1: अब हाम्रो पल्टनमा चाहिँ पहिल्यै गरेर आउनुपर्ने भने चाहिँ उहाँले एक्सपेक्ट गरेको हुन्छ, तर अब कति ब्याकग्राउन्डहरूलाई चाहिँ अब गरेको हुँदैन. तर त्यो सबै लेसन चाहिँ त्यही अब अनलाइन भएको हिसाबले अनि पहिला एक्चुली बिथ्रीमा चाहिँ गरेकै भएको हिसाबले चाहिँ अब उहाँलाई लिड गर्न दिन्छ कि. त्यही भएर क्लास चाहिँ अलिक कमै हुन्छ हजुरको, फिल्डतिर ह्यान्ड्स अन प्र्याक्टिकल बढी
0: ए
1: यो कोर्समा चाहिँ.
0: तपाईँलाई चाहिँ कतिको च्यालेन्जिङ लाग्यो त? कुन सब्जेक्ट अलिकति साह्रो लाग्यो, कस्तो लाग्यो?
1: प्रिजर्भ डेमोलिसन चाहिँ अलिकति उसलाई थियो होला बुझे, किनभने आई थिङ्क त्यहाँ चाहिँ हल्का मेरो एक्सपिरियन्सले गर्दा पनि होला खासै गर्दै नगरेको हुन त,
0: ए
1: अब अरू पनि मैले छोकै थिएन 3 वर्ष भइसकेको थियो, र त्यहाँ चाहिँ कति कुराहरू चाहिँ अब ह्यान्ड्स अन गरेर अथवा त्यो पाममा भन्दा नि त्यो गरेर सिक्ने कुराहरू चाहिँ त्यहाँ निकै चाहिँ मैले चाहिँ त्यसमा भेटाएँ. रिजर्भ डेम्स भनेको चाहिँ अब जस्तै कि एउटा प्लान्ड डेमोलिसन, तर त्यो चाहिँ अब धेरै लामोसम्म नै अब राखिराख्नु पर्ने. फर इक्जाम्पल ब्रिजलाई चाहिँ हजुरले चाहिँ अब डेमोलिसन गर्नु छ भने यसको लागि चाहिँ अब कति चार्जहरू हुन्छ नि त गुरुजी,
0: हो
1: कति चार्जहरू
0: क्याल्कुलेसन
1: हुन्छ अनि कति चाहिँ अब त्यो तारहरू चाहिँ हाम्रो डेड कोड भन्छ तिनीहरू हुन्छ, त्यो चाहिँ अब एउटा सिस्टमेटिक वे अनि मजाले एउटा प्याटर्नमा हाल्नुपर्ने हुन्छ कि गुरुजी. हजुर हो त्यस्तोहरू हाल्ने तरिकाहरू यताउता त्यही नै मलाई चाहिँ अलिकति च्यालेन्जिङ भन्नाले अब फेरि ब्याक टु B3 ए यस्तो पो हुन्थ्यो त भनेर जस्तो चाहिँ अब झल्को जस्तो आयो भनौँ न गुरुजी.
0: हजुर, हाम्रो लान्स कर्पोरल भरत गुरुङ भाइसँग कुराकानी गरिरहेका छौँ। कम्ब्याट इन्जिनियर फिल्ड सेक्सन 2IC कोर्समा टप स्टुडेन्ट हुनुभयो, मिन्लेमा हुने गर्छ। अब यो बिचमा केही गीतहरू सुनौ र त्यसपछि सेकेन्ड पार्टमा हामी बाँकी कुराकानी भाइसँग गर्नेछौँ।

BFPS Gorkha Radio. यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: SBS Gorkha Radio.
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ र अहिले हाम्रो भाइ लास कपल भरत गुरुङसँग कुराकानी गरिरहेको छ क्युजी. तर अहिले 2-3 प्यारासुट इन्जिनियर रेजिमेन्ट 12 सपोर्ट अनि एचक्यु स्क्वाडनमा हुनुहुन्छ. रेके प्लाटुनमा हुनुहुँदो रहेछ. कम्ब्याट इन्जिनियर फिल्ड सेक्सन 2 IC कोर्समा उहाँ टप स्टुडेन्ट हुनुभयो. यहाँहरू सबै वेलकम गर्न चाहन्छु. अनि अब टप स्टुडेन्ट भइन्छ भन्ने त अब सबैको प्रयास हुन्छ, त्यो हुन्छु भन्ने चाहिँ कस्तो लागेको थियो तपाईँलाई, कतिको आशा थियो
2: सुरुमा? अब ज्यादातर अनेस्टली भन्नुपर्दा चाहिँ अब मलाई चाहिँ के लाग्थ्यो भन्दा अब सबै अब हाम्रो 360 हाम्रो अब अर्को मेरो पल्टनको गुरुजीहरू पनि आउनुहुन्छ होइन, अनि बाहिरको मजाले अब रोयल इन्जिनियरबाटै आउँछ. अनि आई थिङ्क म चाहिँ त्यो कोर्समा जाँदा चाहिँ ओके, म चाहिँ अब यो कोर्समा चाहिँ अब मेरो चाहिँ अब स्किल चाहिँ फेड भएको हुन्छ कति, कम्ब्याट इन्जिनियरिङ स्किल त्यो चाहिँ अब कतिसम्म फेड भएर रहेछ अनि कतिसम्म मैले रिक्याप गर्न सक्दो रहेछ भन्ने त्यस्तो मेन्टालिटी गतिको छु मैले खासमा जानेको. किनभने मेरो चाहिँ अब एक्सपिरियन्स अब मैले भने जस्तो 3 वर्षको चाहिँ अब केही गरेको थिएन, तर गर्दा गर्दै अब त्यो राम्रो हुँदै गयो गुरुजी होइन. अनि त्यसपछि चाहिँ पछि पछि फाइनल एक्ससम्म पुग्दा चाहिँ अनि टास्कहरू नि फेरि इन्डिभिजुअल टास्किङहरू दिएको हुन्छ गुरुजी, त्यो नि एकदम राम्रो भयो. त्यसपछि अब इन्स्ट्रक्टरहरूले नि निकै रुचाउनु भयो. त्यसपछि चाहिँ मैले अलिकति यसो के अरे निकै नै राम्रो भयो जस्तो छ भने चाहिँ चाल पाइरहेको थियो.
1: तपाईँले सेक्सन कमान्डर त गर्नु भएको छैन होला होइन?
2: छैन गुरुजी, सेक्सन कमान्डर चाहिँ अब हाम्रो नेक्स्ट स्टेप भनौँ न गुरुजी. अब यो चाहिँ सेक्सन कमान्डर हुनको लागि गर्नुपर्छ गुरुजी, यो चाहिँ हाम्रो हामी चाहिँ फिल्डिजमा चाहिँ अब हजुरले चाहिँ यो गर्नै पर्ने हुन्छ. यो गरेर चाहिँ हजुर बल्ल अब एलिजिबल हुनुहुन्छ प्रमोसनको लागि. त्यसपछि कर्पोरल ALDP गर्नुहुन्छ अनि कर्पोरलको चाहिँ अब फिल्ड सेक्सन कमान्डर कोर्स चाहिँ अब खासमा यो चाहिँ फिल्ड सेक्सन कमान्डर कोर्सको लागि बिल्डअप जस्तो के गर्छ. उहाँ चाहिँ त्यति बेला चाहिँ पक्का फुल सेट अफ अर्डर चाहिँ दिने यताउता गर्छ. अहिले चाहिँ हामीले चाहिँ कति अर्डरमा चाहिँ 60-70% मात्रै छुन्छ भनौँ न गुरुजी. यो चाहिँ अब फिल्ड सेक्सनमा चाहिँ अब यो चाहिँ 2 IC कोर्स चाहिँ त्यो फिल्ड सेक्सन कमान्डरको लागि चाहिँ अब एउटा बिल्डअप जस्तो नेक्स्ट स्टेज चाहिँ त्यो हो जस्तो.
1: ओके, इन्जिनियरमा चाहिँ एउटा सेक्सन 2 IC को इन्क्याम्पमा र प्रोजेक्टमा चाहिँ के हुन्छ रोल?
2: सेक्सन 2 IC को इन क्याम्प रोल त गुरुजी अब म त मेरै अब ट्रुपमा एज इन कस्तो हुन्छ काम त्यो भन्न सक्छु गुरुजी. आई थिङ्क अब फिल्ड सेक्सन 2 IC त गरिरहेको छु मैले, बट अब फेरि यहाँ आएर चाहिँ ब्याक टु चाहिँ म चाहिँ अब रेकीकै काम
1: गर्छु
2: हजुर. अहिले चाहिँ हाम्रो एउटा एक्सर्साइज हुनला छ 1 Division राइनो टाइटन एक्सर्साइज, राइनो टाइटन भन्ने, त्यहाँको लागि चाहिँ हामी चाहिँ यता विमिकमा एक्सर्साइज रन गर्दैछ. हाम्रो एउटा आफ्नै PDT जस्तो त्यो एक्सर्साइजको लागि चाहिँ सेप्टेम्बरमा हुँदैछ त्यो क्याम्पमा चाहिँ अहिले त्यही भइरहेको छ गुरुजी. अनि नर्मल अरू कामहरू भनेको त बेला बेला अब लेसन दिने, कहिले कहिले इभेन्टहरू हुन्छ त्यो होस्ट गर्ने अथवा त्यहाँ इन्भल्भ हुने छैन गुरुजी मेरो अनफोर्चुनेटली. तर आई थिङ्क यो वर्ष चाहिँ अलिकति राम्रो चाहिँ हाम्रो कोर्स सुटिङमा पनि हाम्रो यता 2-3 फर्स्ट टाइम रिप्रेजेन्ट गर्थ्यो हामीले
1: सुटिङमा हुनुहुन्थ्यो
2: हजुर. अनि कोरमा चाहिँ हामीले चाहिँ 2-3 इन्जिनियरले चाहिँ फर्स्ट टाइम रिप्रेजेन्ट गरेको अनि फर्स्ट टाइम नै अब फर्स्ट पोजिसन चाहिँ हामीले ल्याउन सेक्योर गर्न चाहिँ सके थियो गुरुजी हामीले.
1: तपाईँ पनि टिममा हुनुहुन्थ्यो?
2: हजुर गुरुजी, म पनि टिममा थिएँ.
1: कति हान्नुभयो त टोटल स्कोर?
2: टोटल स्कोर सरी गुरुजी ठ्याक्क टप अफमा म याद भएन, तर कोरको चाहिँ म 7 जस्तो आएको थिएँ. मेरो फर्स्ट टाइमै थियो गुरुजी यो चाहिँ सुटिङ.
1: कोरमा फर्स्ट टाइम
2: अब रेजिमेन्ट कमिटमेन्टले गर्दा चाहिँ हामीले चाहिँ बिजलेतिर चाहिँ अब अलिकति कमिट गर्न सकेन गुरुजी.
1: टप 100 भन्छ कि त्यस्तो के हुन्छ बिजलेमा त टप 100 भित्र हुन्छ त्यस्तो पनि हुन्छ तपाईँको? टप 100 कति हान्यो भने त्यो पर्छ नि त्यस्तो पनि हुन्छ
2: हजुर गुरुजी. यो चाहिँ त्यसकै लागि बिल्डअप हो हजुरको खासमा. अब यो कोरको हुन्छ पहिला अनि कोरदेखि चाहिँ अनि आई थिङ्क टप 45 त्यस्तोलाई चाहिँ सेलेक्ट गरेर चाहिँ अनि तिनीहरू चाहिँ अनि बिजलेमा रिप्रेजेन्ट गर्न जाने चाहिँ त्यो टोलीहरू चाहिँ अनि बिजलेमा चाहिँ हुन्छ टप अब 100 त्यसपछि आर्मी 100 लाउने चाहिँ त्यस्तो हो. तर हाम्रो चाहिँ अब यो इन्जिनियर रेजिमेन्टले चाहिँ अब ए आफ्नै कमिटमेन्ट यो 1 Divisional लेभल एक्सर्साइज गरौँ यताउता भएको हिसाबले चाहिँ पर्सनली अब हामी रेकी ट्रुप अलिक बिजी भएको भएर त्यो कमिट चाहिँ गर्न सकेन
1: भनेपछि तपाईँ राम्रो गोली हान्नुहुँदो रहेछ. यो रेके ट्रुपमा चाहिँ तपाईँहरूको मोर लाइक इन्फेन्ट्री टाइपकै रेके हो कि कस्तो हुन्छ तपाईँहरूको?
2: हजुरको चाहिँ यो रेकी ट्रुप चाहिँ म हजुरलाई सुरुमा हाम्रो अर्ब्याट भनिदिन्छु. हाम्रो चाहिँ खासमा यो हजुर ब्रिटिस सोल्जर्सहरू अब हुनुहुन्छ हाम्रो यो गोर्खे चाहिँ अनि एउटा पेट्रोल चाहिँ गोर्खेको छ. हाम्रो चाहिँ 7 जस्तो छ अहिले हामी यहाँ. अनि यहाँ बेसिकली हाम्रो काम भनेको चाहिँ इन्फेन्ट्री रेकी पनि गर्ने हजुरको इन्फेन्ट्रीले जस्तो रेकी गर्छ त्यस्तै रेकी गर्ने प्लस द्याट साइड चाहिँ हाम्रो इन्जिनियरिङ रेकी पनि गर्छ,
1: ए
2: जस्तै कि हाम्रो फिल्ड सर्जनले चाहिँ गर्ने कोर्सहरूको चाहिँ अलिकति थोरै अलिकति हल्का सब्जेक्टहरू चाहिँ हामीले छोएर चाहिँ ब्रिज रेकीहरू, त्यसपछि
1: ए
2: तपाईँको वाटर पोइन्ट रेकीहरू, त्यस्तो रुट रेकीहरू, त्यस्तो त्यस्तो गर्छौँ चाहिँ हामीले
1: ए
2: इन्जिनियरिङ साइडमा चाहिँ मोर अन त्यो तिनवटा टास्कमा चाहिँ हामीले धेरै फोकस गर्छौँ चाहिँ। अनि एडिआर पनि गर्छ आजकल, एयरफिल्ड ड्यामेज रिपेयर भन्छ,
1: ए
2: एयरफिल्डको
1: ओ
2: रेकी गर्छौँ।
1: अनि कस्तो लाग्यो त त्यहाँ नोकरी गर्दा चाहिँ तपाईँलाई? अब इन्जिनियरको हुन त काम, इन्जिनियरको यता चल्ने कायदा र त्यहाँको 2-3मा
2: अलिकति डिफरेन्ट छ गुरुजी यहाँ चाहिँ, होइन,
1: हाँ
2: किनभने अब प्रिडोमिनेन्ट चाहिँ यहाँ चाहिँ अब हाम्रो चाहिँ युके ट्याबको चाहिँ अक ट्याबको चाहिँ धेरै छ हाम्रो
1: हो
2: गोर्खाहरू भन्दा नि, किनभने यहाँ चाहिँ चारवटा स्क्वाड्रनमा एउटा स्क्वाड्रन चाहिँ गोर्खालीको, अनि
1: ए
2: एउटा अब हाम्रो यो 12 स्क्वाड्रनमा चाहिँ एउटा ट्रुप पनि अझै एउटा पट्रोल मात्रै, भन्नाले सातजना जस्तो चाहिँ हामी चाहिँ अब गोर्खेहरू छ, भन्नाले अब गोराकै तर हाम्रो अक ट्याबकै तरिकाले धेरै चलिन्छ। र जसो भए पनि पछि हाम्रो यहाँ फङ्सनहरू हुँदा त उता मेन हब 36 इन्जिनियर रेजिमेन्ट अनि
1: ए
2: क्युजी उहाँ नै हुन्छ,
1: पल्टन चाहिँ कतिको मिस हुँदो रहेछ?
2: पल्टन चाहिँ मिस हुन्छ गुरुजी, तर पछि आफूले जता बस्यो त्यतै रमाइलो त्यतै ठिक लाउने त्यस्तो
1: अँ
2: नै पाएँ गुरुजी मैले चाहिँ
1: राइट. अनि
2: पर्सनली।
1: यो बाहिर युनिटतिर काम गर्दा अलिक पर्सनल डेभलपमेन्टमा निकै यस मौका मिल्छ भन्ने सुनेको, तपाईँहरूको कस्तो छ त्यहाँ?
2: हामी चाहिँ अलिकति यहीतिर बिजी भएर
1: ए
2: यही पर्सनल डेभलपमेन्टको हिसाबले चाहिँ अब त्यो जिसिएससीहरू हजुरको सिपिटी केकेहरू चाहिँ हाम्रो यहाँ भाइ गुरुजीहरूले गरिराख्नु भएको छ, मैले नि जिसिएससी गरिरहेको छु।
1: ए
2: आई थिङ्क एज इन द्याट चाहिँ पर्सनल डेभलपमेन्ट छ, अनि अरू भाइहरूले नि निकै पर्सनल डेभलपमेन्ट गरेकै छ गुरुजी।
1: वुड बेसमा 70 पार्स्युट स्क्वाड्रन पनि त्यहाँ छ, तपाईँहरू नजिक नजिक नै हो?
2: हजुर गुरुजी, जस्ट यो नेक्स्ट डोरै छ 70 स्क्वाड्रन चाहिँ
1: ए
2: हाम्रो बिल्डिङ काम गर्ने बिल्डिङबाट पनि।
1: भन्यो
2: हामी चाहिँ पहिला यो 23मा चाहिँ कसरी फर्म भयो भन्दा चाहिँ पहिला चाहिँ 70 स्क्वाड्रन अब 36को थियो, 70 गोर्खा प्यारासुटबाट चाहिँ रिसबोर्डिनेसन भएपछि
1: ए अँ
2: 2002 पनि आउनुभएको थियो होला, त्यो आई थिङ्क
1: हो
2: 22मा, त्यहाँदेखि नै अब यता चाहिँ उहाँहरूको चाहिँ अब एउटा रेकी ट्रुप भन्ने नै छ यो रेजिमेन्टकै, अनि त्यहाँ चाहिँ पक्का अब राम्रो राम्रो सबै ट्रुपको राम्रो राम्रो मान्छेहरू पठाउने, अनि त्यहाँदेखि त्यस्तै हिसाबले काम गर्ने यताउता गर्दो रहेछ, अनि त्यहाँबाट नि 70बाट नि अफर आयो, अनि
1: ए
2: कार्ड रन हुँदैछ यताउता कोही गर्नुहुन्छ भन्दा चाहिँ, अनि त्यति बेला चाहिँ आई थिङ्क 23मा चाहिँ फर्स्ट टाइम म र मेरो नम्बरै प्रोसेस जबको हामी दुईजना चाहिँ कार्ड गर्न 23 भन्नाले अब यो क्युजीकै भनौँ न गुरुजी, 70 क्युजीकै भनौँ न, फर्स्ट प्रेजेन्ट
1: ए वाह
2: गरेर चाहिँ हामीले कार्ड गरेर राम्रो भएको चाहिँ, त्यसपछि चाहिँ बिस्तारै अरू कुर्सीहरूले पनि गर्नुभयो, अनि अहिले चाहिँ हामी चाहिँ एउटा पेट्रोल एउटा ट्रुपमा चाहिँ एउटा पेट्रोल भएर चाहिँ काम गर्दैछ भनौँ न गुरुजी।
1: ए त्यहाँ जानको लागि पनि त्यो कार्ड सेलेक्सन जस्तो हुँदो रहेछ होइन?
2: हजुर हजुर गुरुजी, आउनको लागि नि हजुरको 6 week जस्तो कार्डहरू हुन्छ,
1: ओ धेरै रहेछ त, हो टपर रहेछ त्यो त है, त्यहाँ जान त.
2: हजुर गुरुजी पक्का इन्फेन्ट्री कार्डरै हुन्छ त्यो चाहिँ, त्यो गरेर हजुरले पास गर्नु भएपछि चाहिँ बल्ल चाहिँ हाम्रो रेकी ट्रुपमा
1: ओके
2: आउँछु गुरुजी।
1: हुन्छ ल भाइ, वान्स अगेन कङ्ग्रेचुलेसन, गोर्खालीहरूको चाहिँ इज्जत राख्ने काम गर्नु भएको रहेछ, काम राम्रो गर्नु होला. यति नै सोध्न चाहे भाइ, अरू केही छ हजुरको?
2: हजुर केही छैन गुरुजी, थ्याङ्क यू भेरी मच हजुरलाई एप्रोच गर्नुभएकोमा,
1: हजुर
2: एकदम खुसी लाग्यो मेरो अब एक्सपिरियन्सहरू अलिकति भएको कुराहरू सेयर गर्नुभयो।
1: उहाँ हुनुहुन्थ्यो लान्स कर्पोरल भरत गुरुङ क्युजी, तर अहिले चाहिँ उहाँ 2-3 प्यारासुट इन्जिनियर रेजिमेन्ट वुडबिचमा कार्यरत हुनुहुन्छ, 12 सपोर्ट एन्ड एचक्यू स्क्वाडनको रेगे प्लाटुनमा हुनुहुन्छ, कम्ब्याट इन्जिनियरिङ फिल्ड सेक्सन 2IC कोर्स मिन्लेमा भए टप स्टुडेन्ट हुनुभयो. उहाँको एचिभमेन्ट सम्बन्धी कुराकानी गऱ्यौँ, राम्रो बोल्नु हुँदो रहेछ, वेल इम्प्रेस्ड भएँ. भाइलाई वान्स अगेन कङ्ग्रेचुलेसन भन्दै कार्यक्रम आयो गोर्खालीको यो एपिसोडबाट मैले बिदा मागेँ. हस्त नमस्ते.

हजुर आदरणीय श्रोताहरू, अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो आयोग गोर्खाली। आयोग गोर्खालीमा क्वीन्स गोर्खा इन्जिनियर्स, तर हाल भने उहाँ प्यारासुट रेजिमेन्टमा हुनुहुन्छ, लान्स कोप्रल भरत गुरुङसँग गरिएको कुराकानी। अब यो कुराकानी पछि भने कार्यक्रमको थर्ड आवरमा तपाईँले युथ ड्रिम्स सुन्न सक्नुहुनेछ, र युथ ड्रिम्समा यो हप्ता यो मैले हाम्रो लेक्स लिम्बूसँग कुराकानी गरेको थिएँ, र यो कुराकानीलाई धेरैभन्दा धेरै श्रोताहरूले युथ ड्रिम्समा शनिबारको बिहानीमा पनि राखिदिनु होला भन्नुभएको छ, त्यसकारण आज हामी सुन्दैछौँ। एकदमै इफेक्टिभ अनि बडो नलेजवान कुराहरू उहाँले गर्नुभएको छ। नेपाल र नेपालीलाई सधैँ माया गर्दै आउनुभएको, अहिले भने उहाँ 2-3 वर्ष भयो नेपालमा कन्टिन्यू रूपमा बस्नुभएको, अहिले समर हलिडेको लागि बेलायत आउनुभएको छ, र उहाँले खुसीको साथ भन्नुभएको छ कि म ब्याक टु नेपालमै गएर रमाउने छु। आफ्नो देश हो, आफ्ना आफन्तजनहरू त्यहाँ धेरै हुनुहुन्छ, उहाँले नजिकबाट, उहाँको नेपाली त यस्तो राम्रो छ कि है मलाई त्यो सुनेर बडो गजब लाग्यो। र कार्यक्रमको तेस्रो घण्टामा भने तपाईँले लेक्स लिम्बूसँगको कुराकानी सुन्न सक्नुहुनेछ। आउनुहोस् अब भने यो कार्यक्रमको दोस्रो घण्टालाई समापन गर्नको लागि हामी अर्को एउटा रमाइलो गीत सुनौ। आजको दिनमा धेरै कार्यक्रमहरू हुँदैछ, तपाईँहरूको इन्जोय गर्नुहोला।

0: नेपाल आयल निगमले बजारमा ग्यासको सहज आपूर्ति मिलाउन उद्योगीलाई आग्रह गरेको छ। 14.2 किलोको ग्यास सिलिण्डर बिक्री वितरण शुरू भएपछि बजारमा ग्यास अभाव भएको उपभोक्ताको गुनासो आएपछि निगमले ग्यास उद्योगीलाई आपूर्ति सहज बनाउन आग्रह गरेको हो। निगमले विक्रेतालाई घर आइसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको विवरण राखी व्यवस्थित रूपमा ग्यास बिक्री वितरण गर्न अनुरोध गरेको छ। निगमले एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रहेको भन्दै उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। ग्यास नपाएमा कार्यालय समयमा हटलाइन नम्बरमा सम्पर्क गर्न पनि निगमले जनाएको छ। फिफाले एन्फामाथि लगाएको निलम्बनको विषय लामो समय बितिसक्दा पनि समाधानको बाटोमा अघि बढ्न सकेको छैन। निलम्बनपछि नेपाली फुटबलको भविष्य, एन्फाको भूमिका र यस विषयमा देखिएको अन्यल अझै कायमै छ। फिफाको निर्णयपछि एन्फाभित्रको अवस्था किन यति लामो समयसम्म अनिश्चित बन्यो भनेर हामीले एन्फाका पूर्व अध्यक्ष गणेश थापासँग कुराकानी गरेका छौँ।
1: पर्याप्त रूपमा भएको छैन कि मैले पनि सुनेको छु, किनभने यत्रो जटिल विषय छ, जति चासो चिन्ता लिनु पर्थ्यो, जति स्टेक होल्डर्सलाई बोलाएर छलफल गर्नु पर्थ्यो, त्यो नभएको कि अथवा उहाँले चाहिँ एकदम ढुक्क भएर चाहिँ हामी गरिहाल्छौँ किन कसलाई चाहिँ भन्नुपर्छ, हामी नै सबै चिज मिलाइरहेको छौँ, सार्वजनिक रूपमा कसैलाई भेट्ने गर्ने छलफल गर्नुपर्ने आवश्यकता उहाँले महसुस गरेको नगरेको थियो, समयले रिजल्ट दिइहाल्न, अब अहिले हामी पनि आशा गरौँ भन्ने कुरा जस्तो चाहिँ कि नभएदेखि अलिक चिन्ता चासो चाहिँ राज्यबाट पनि कम भयो कि जस्तो लाग्छ।
2: यो गाँठो पुकाउनलाई पहिला के हुन्छ?
1: अब यो गाँठो पुकाउनलाई कस्तो छ भने यस्तो गाँठो बनाइदियो अहिले ग्यान्फा नेतृत्वले, यो चाहिँ के भने एकदम सुनिश्चित तरिकाले उहाँहरूले आफ्नो स्वार्थको लागि त्यो गाँठो बनाइदियो है, जे भए पनि हामी नै आउनुपर्छ, सरकार पनि झुक्नै पर्छ हामीसँग, अरू कुनै उपाय छैन भनेको र हामीहरूलाई फेरि पुनर्वाली नगरिकन सुखै छैन सरकारलाई भनेर एउटा देशलाई नै चाहिँ फिफाको अगाडि चाहिँ एकदम नतमस्तक बनाएर झुकाएर गराएर गर्ने रणनीति उहाँहरू हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि यो गाँठो फुकाउनेको एउटा प्रमुख साझेदार एन्फा हो, त्यो एन्फाबाट मैले देखेको छैन। अब राज्यले कुन रूपमा लान्छ त्यो आफ्नो ठाउँमा छ। अब यसमा कस्तो चाहिँ छ भने अब अन्य एउटा चाहिँ के भनौँ, साँच्चीकै सरकारले हस्तक्षेप गरेको अवस्था भएको भए, सरकारले हस्तक्षेप गरेको अवस्था भएदेखि चाहिँ उनीहरूलाई नै पुनर्वाली गर्नुपर्छ र चुनाव चाहिँ जहाँबाट चाहिँ रोकिएको हो त्यहीबाट सुरु नगर्नेसम्म यो प्रतिबन्ध कन्टिन्यू हुन्छ नर्मल अवस्था। तर यहाँ राज्यले चाहिँ के भनेदेखि नगरिकन उनीहरूले आफैले कृत्रिम हस्तक्षेप गर्यो भनेर प्रोपोगन्डा गराएर फिफालाई नै चाहिँ के भनेदेखि चाहिँ हस्तक्षेप गराएर उहाँ लागिरहेको हुनाले यो एकदमै जटिलता देखिरहेको छु कि मैले। अब राज्यले कुन किसिमको पहुँचले गर्छ फेरि तर उहाँले यति गाह्रो बनाइदिन्छ त प्राप्त।
0: केही दिन यता अशान्त बनेको मधेस प्रदेशका जिल्लाहरूमा शान्ति व्यवस्था पुनर्बहाली गर्नका लागि राजधानी जनकपुरधाममा सद्भाव र्याली निकालिएको छ। जनकपुरबाट लक्ष्मण यादव।
3: दुईजनाको ज्यान जाने गरी सुनसरीको देवानगंजमा भएको घटनाको बछिटाले तनावग्रस्त बनेका जनकपुर धाममा शान्ति व्यवस्था पुनर्बहाल गर्न सरकार बलहरू सक्रिय भएका छन्। मधेस प्रदेशको राजधानी समेत रहेको धार्मिक नगरी जनकपुर धाममा सामाजिक सद्भाव, आपसी भाइचारा कायम गर्नका लागि आज बिहान सबै पक्षको सहभागितामा सद्भाव र्याली गरिएको छ। रेलवे स्टेशनबाट सुरु भएको सद्भाव रेलीले भानुचोक, शिवचोक, जनकचोक, रामचोक लगायत जनकपुर धामको मुख्य बजारको परिक्रमा गरेको छ। जनकपुर धाममा स्थिति सामान्य पार्नका लागि स्थानीय प्रशासनको सक्रियतामा शुक्रबार बसेको सर्वपक्षीय बैठकले हिन्दू मुस्लिम सहित समाजका अगुवा, राजनीतिक दल, नागरिक समाज लगायतको सहभागितामा सद्भाव र्याली निकाल्ने निर्णय गरेको थियो। र्यालीले जनकपुर धाम सहित जिल्लामा सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले विश्वास व्यक्त गर्नुभयो।
4: आजको यो शान्ति सद्भाव र्यालीले निश्चय पनि धनुषा जिल्ला जनकपुर क्षेत्रमा चाहिँ शान्ति सुरक्षा सुव्यवस्था कायम गर्ने भाइचारा एकता र धार्मिक संस्कृतिलाई हाम्रो जुन विगतको छ त्यसमा चाहिँ हामी फर्किसकेको सन्देश पनि दिन्छ।
3: गएको बिहिबारदेखि जनकपुर धाम सहित मधेसका सिरहा, सप्तरी र पर्सा जिल्ला अशान्त बनेको छ। परिस्थिति नियन्त्रण बाहिर हुन लाग्दा स्थानीय प्रशासनले गएको बिहिबार दिउँसोदेखि जनकपुर धाम उपमहानगरपालिका र आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो। जनकपुर धाम र देशकै लागि शान्ति अपरिहार्य रहेकाले सबै समुदाय मिलिजुली बस्नुपर्ने मुस्लिम अगुवा असगर अलीले बताउनुभयो।
5: शान्ति अपरिहार्य और शान्ति के लिए ली सद्भाव रैली के बात भेटे है। सब पक्ष सब से हमारे विनम्र अनुरोध है कि सब कोई मिलजुल के जनकपुर के साथ साथ देश के साथ रहू और सब समाज मिलकर जुड़ रहे।

समय बिहानको 9:09 गयो र नेपालमा पनि दिनको 2 बज्नको लागि अब 6 मिनट बाँकी रहेको छ अनि ब्रुनाईमा पनि दिनको 4 बजेर अब 9 मिनट गइसकेको छ। हामी आजको सुनौलो बिहानी कार्यक्रमको 3rd आवरमा प्रवेश गरिसकेका छौँ। आजको युथ ड्रिम्समा भने तपाईँहरूले सुन्न सक्नुहुनेछ लेक्स लिम्बू, र लेक्स लिम्बू भन्न बित्तिकै तपाईँहरूले थाहा पाइसक्नुभयो उहाँको विषयमा धेरै परिचय दिइराख्नु पर्दैन। उहाँसँग उहाँ यति मिठो नेपाली बोल्नुहुन्छ र अब नेपालको सुन्दर पक्षको बारेमा वर्णन गरिएको कुरा पनि तपाईँले सुन्न सक्नुहुनेछ। आउनुहोस् अहिलेको लागि भने हामीलाई धेरै साथीहरूले सम्पर्क गर्नुभएको छ। विष्णु गुरुङ बाए ब्ल्यान्डफोर्डदेखि उहाँले पनि सुन्ने मौका पाउनुभएको छ अनि ज्ञानु गुरुङ हुनुहुन्छ उहाँ एन्डोभरबाट यो कार्यक्रम सुनिराख्नु भएको छ भने शोभा गुरुङ हुनुहुन्छ ओल्डसटबाट अनि त्यसै गरी भुवानी गुरुङ दाई फानबरबाट यो कार्यक्रम सुनिराख्नु भएको छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि त्यसै गरी हामीसँग लोक सुब्बा थेबेज्यू हुनुहुन्छ रेडिङदेखि, उहाँले पनि यो कार्यक्रम जागिरबाटै हाजिर जनाए भन्नुभएको छ। हाम्रा धेरै श्रोताहरू तपाईँहरूको आफ्नो कर्मक्षेत्रबाट पनि यो कार्यक्रम सुन्ने मौका पाउनुहुन्छ। अनि त्यसै गरी हामीसँग नुतन भुषालजी हुनुहुन्छ इसरायलदेखि, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ। यहाँहरू सबै सबैलाई आज शनिबारको धेरै धेरै शुभकामना भन्दै आउनुहोस् आजको युथ ड्रिम्सतर्फ हामी लागौँ।

युवाहरूको संसार युथ ड्रिम्स. यस कार्यक्रममा युवाहरूको चिन्तन, मनन र युथ भिजनका बारेमा चर्चा हुनेछ. विश्वमा सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक र विकास निर्माणमा युवाहरूको सक्रिय भूमिका र सफलता रहँदै आएको छ. युवा संसार अथवा युथ ड्रिम्समा युवाहरूको जीवनको सङ्घर्ष, सफलता, चाहना र भविष्यका योजनाहरू सेयर गर्नेछौँ. युवा समय भनेको जोश, जाँगर र सृजनात्मक, रचनात्मक नलेज, एबिलिटिज एन्ड स्किल्सबाट नै घर, परिवार र समाज अनि देशको लागि अघि बढ्ने समय हो. आउनुहोस् अब युवा शक्तिको बारेमा हामी कुराकानी गर्दै जानेछौँ.

0: आजको युथ ड्रिम्स भने अलिकति फरक विषयमा रहेको छ. फरक भन्नाले पनि युवाहरूलाई नै समेटिएको कुराहरू छन् अझ यसमा. आजको मेरो गेस्ट लेक्स लिम्बूसँग कुराकानी गरिरहँदा हामीलाई केही साथीहरूले उहाँसँगको यो अन्तर्वार्ता स्याटरडे युथ ड्रिम्समा राखिदिनु भयो भने अझ बढीले सुन्ने मौका पाउनुहुन्थ्यो कि भन्नुभएको थियो. उहाँहरूको जिज्ञासालाई मनन गर्दै मैले युथ ड्रिम्समा लेक्स लिम्बूसँगको कुराकानी राखेको छु. स्वीकार्नु होला. आजको मेरो गेस्ट लेक्स लिम्बू भन्ने बित्तिकै तपाईँहरूले थाहा पाइसक्नु भयो होइन, उहाँलाई धेरै परिचय दिइराख्नु पर्दैन. उहाँको नाम नै काफी छ. उहाँ यति पपुलर हुनुहुन्छ, उहाँको सोसल मिडियामा धेरै फ्यान फलोअरहरू छन्, र पनि उहाँको बारेमा भन्नुपर्दा युके बेस्ड नेपाली ब्लगर, कन्टेन्ट क्रिएटर, ट्रेसिङ नेपालको फाउन्डर लगायत अहिले नेपालमा पनि धेरै अर्गनाइजेसनसँग आबद्ध रही काम गर्दै हुनुहुन्छ. ब्रिटिस काउन्सिल, युरोपियन युनियन अनि इसी मोड जस्ता संघ संस्थाहरूसँग आबद्ध हुनुहुन्छ. यिनै सेरोफेरोमा रहेर हामी उहाँसँग कुराकानी गर्नेछौँ. लेक्स, तपाईँलाई बीएबीएस गर्खा रेडियोमा वेलकम छ.
1: नमस्ते, थ्याङ्क यू सो मच आन्टी, एन्ड थ्याङ्क यू सो मच बीएफबीएसमा यो समय पाएर म फेरि यसपालि चाहिँ फिजिकली इन पर्सन आज यो इन्टरभ्यूमा उपस्थित हुनु पाउँदाखेरि मलाई धेरै खुसी लागेको छ. यस्तो मेरो चाइल्डहुडको मेमोरिजहरू आइरहेको छ यो ब्यारेक्समा, फोक्सटनमा फेरि फर्केर आउँदाखेरि चाहिँ.
0: लेक्स, नेपालको बसाइ यहाँले कतिको इन्जोय गरिराख्नु भएको छ होइन? तपाईँ लामो समय भयो नेपालमा बसोबास गर्नुभएको, र नेपालको बसाइलाई कतिको आत्मीय महसुस भइरहेको छ?
1: नेपालको बसाइ अब हाम्रो लिसनर्सहरूलाई के भन्न चाहन्छु भने चाहिँ मेरो चाहिँ लगभग 3 years and 6 months होइन, 3 वर्ष 6 महिना जति भएको छ नेपालमा बस्न थालेको. मैले सोच्दाखेरि पहिला जाँदाखेरि चाहिँ त्यो के हुन्छ भनेर एक किसिमको डर र एक किसिमको नर्भसनेस त पक्कै थियो. तर अहिले फर्केर हेर्दाखेरि चाहिँ सोचेको भन्दा धेरै चिज गर्न पाएको छु, धेरै अनुभव गर्न पाएको छु. जुन हिसाबमा सायद यहाँ चाहिँ अब एउटा फ्लोर र एउटा सिम्पल जब अनि विकेन्ड्सहरू हुन्थ्यो भने चाहिँ नेपालमा चाहिँ म लक्की भएको छु कि द्याट यस्तो धेरै अपर्च्युनिटिज पाएको हिसाबले. अब मर्निङमा म लाइभ टेलिभिजनमा पनि काम गर्छु, त्यस पछाडि त्यो रेगुलर 9 to 5 मन्डे टु फ्राइडे जब पनि छ, बिकज त्यसले आफूलाई एउटा स्ट्रक्चर दिन्छ, स्टेबिलिटी दिन्छ. त्यसबाहेक चाहिँ अब रमाइलो टाइममा र फ्री टाइममा, इभिनिङ टाइममा काठमाडौँमा नेटवर्किङ इभेन्ट्सहरू बेसी हुन्छ, कन्टेन्ट क्रिएसनहरू. अहिले सायद काठमाडौँमा कन्टेन्ट क्रिएसन यस्तो ब्लो अप भएको छ कि त्यस्तै चाहिँ अहिले डिजिटल क्रिएटर्सहरूलाई पनि ठुलो अपर्च्युनिटी दिएको छ, स्पेसली नेपालमा जहाँ चाहिँ अब मान्छेहरूलाई अब अलिकति आम्दानी र जागिर पाउन अलिकति गाह्रो हुन्छ नि, बट देन एभ्रीबडी क्यान बिकम समबडी विथ देयर फोन्स एज वेल.
0: अनि तपाईँ 2 वर्ष अघि नेपाल जाँदा, हाम्रो देश नेपाल हो, हाम्रा आफन्तजनहरू, इष्टमित्रहरू सबै त्यहीँ छन्, हामी नेपालीपन आफ्नो देशमा अझ प्यारो लाग्छ होइन, विदेशमा रहँदा पनि नेपालको हरेक गतिविधि चाडपर्वहरू असाध्यै प्यारो लाग्छ, र त्यसमा पनि तपाईँले कहाँ कसरी काम गर्न सकिन्छ भन्ने सबै योजना तयार गरेर जानुभएको थियो कि त्यहाँ पुग्न साथ लकले फेभर गर्यो अथवा हरेक कुरामा तपाईँ अब्बल हुनुहुन्छ त्यो हिसाबले काम पाउनु भयो?
1: सो छोटो समयमा चाहिँ अब समराइज गर्नुपर्दाखेरि चाहिँ सोचेको भन्दा नेपालमा चाहिँ मैले धेरै पाएको छु. त्यही भएर पनि म 2 वर्ष पछाडि मात्र युके फर्केर आएँ यसपालि, अनि मात्र म फर्केर नेपाल नै जानेछु, फर्केर नेपाल नै जानेछु, र 1 हप्ता मात्र भयो युके आएको. तर यसपालि चाहिँ मलाई चाहिँ डेफिनेटली बिएफपिएस इन पर्सन नै तपाईँहरूसँग आएर बोल्नु मन थियो. सो आइ एम ह्याप्पी टु बी हियर एन्ड ह्याप्पी टु इन्जोय अहिले दिस ब्युटिफुल वेदर इन द युके.
0: तपाईँ जति बोल्नुहुन्छ, बोल्ने तरिका सबैलाई आकर्षित गर्ने खालको छ होइन. अब तपाईँको पहिचान भनौँ न, साथै जीवनको सङ्घर्ष

0: मा गरेको हो र मेरो मास्टर्स इन इन्भाइरोमेन्ट एन्ड डेभलपमेन्टमै गरेको हो. सुरुवातमा भन्दाखेरि चाहिँ नेपालमा चाहिँ कामै गर्छु भन्ने सोच्ने चाहिँ म गएको थिइनँ. डिफ्रेन्ट योजनाहरू आफ्नो इनिसिएटिभ्स तपाईँले अघि भन्नुभएको जस्तै ट्रेसिङ नेपाललाई झन् ठुलो बनाउँछु भन्ने एउटा मिसन लिएर गएको थिएँ. तर नेपालमा पुगे पछाडि चाहिँ मैले के रियलाइज गरेँ भने चाहिँ अब नेटवर्किङले पनि धेरै ठाउँमा हामीलाई हेल्प गर्दो रहेछ आन्टी. कति अपर्च्युनिटिज अफर्सहरू चाहिँ आयो अनि आउँदाखेरि चाहिँ अब इसी मोड पनि एउटा क्लाइमेट चेन्ज बायोडाइभर्सिटी एग्रिकल्चर फोकस भएको संस्था हो जुन चाहिँ नेपालमा 40+ इयर्स भयो. त्यो समयमा फर्मर किङ किङ वीरेन्द्रले इस्टाब्लिस गर्नुभएको संस्था युनेस्को हेल्प बाट चाहिँ अनि इसी मोडमा पनि अहिले म 2+ इयर्स भयो जागिर गरेको. त्यहाँ चाहिँ मैले चाहिँ प्रोजेक्ट्सलाई सपोर्ट गर्छु र कम्युनिकेसन सपोर्ट गर्छु. तपाईँले अघि इको होमको पनि अलिकति बताइदिनु भयो. अब हामीले चाहिँ सस्टेनेबल हिसाबमा चाहिँ कसरी चाहिँ वी क्यान लिभ बेटर इन दिस प्लानेट भन्ने कन्टेक्स्टमा चाहिँ ऱ्याम्ड अर्थ टेक्नोलोजीको घरहरू पनि बनाएका छौँ. अब त्यसलाई चाहिँ अब कसरी चाहिँ फिजिबल बनाउने, कसरी चाहिँ मान्छेहरूलाई बुझाउने, सिकाउने, त्यस्तो प्रोजेक्टहरूमा पनि मैले सपोर्ट गरेको छु. त्यो सँगसँगै चाहिँ युथहरूलाई चाहिँ कसरी हामीले युथ कलिग्सहरूलाई कसरी इम्पावर गर्न सक्छौँ र इसी मोडले चाहिँ नेपाललाई मात्रै हेर्दैन तर हाम्रो हिन्दूकुश हिमालय राष्ट्रहरू 8 देश छन्, अफगानिस्तान, पाकिस्तान, इन्डिया, चाइना, भुटान, बङ्गलादेश, म्यानमार अनि एउटा देश मैले अहिले बिर्सिरहेको छु, नेपाल, होइन. सो यो 8 राष्ट्रलाई चाहिँ हामी अकाउन्टेबल छौँ. सो मैले त मान्छेहरूलाई अहिले जिस्काएर भन्छु कि म त नेपालमा गएर सरकारी काम गर्छु बिकज हामी चाहिँ एउटा इन्टर गभर्मेन्टल संस्था भएको हिसाबले. सो हामीले चाहिँ जे सिकेका छौँ, जे रिसर्च गरेका छौँ, हिमालहरू कसरी पग्लिरहेको छ, हिमतालहरूको कसरी फुटिरहेको छ, त्यो कुराहरू चाहिँ ब्याक टु गभर्मेन्टलाई चाहिँ हामी एडभाइस गर्ने हो. सो इसी मोडले चाहिँ त्यो गर्छ र आन्टी त्यो सँगसँगै तपाईँले अघि मेन्सन गर्नुभयो मैले चाहिँ कन्सल्टेन्टको रूपमा चाहिँ युरोपियन युनियन, ब्रिटिस काउन्सिल, युएन अप्स जस्तो संस्थाहरूको लागि चाहिँ कम्युनिकेसन्स अफिसर भयो. कहिलेकाहीँ रिसर्च कन्सल्टिङहरू गर्छु होइन. त्यसमा चाहिँ उहाँहरूले चाहिँ मेरो चाहिँ अब युथ नेटवर्कहरूसँग राम्रो कनेक्सन भएको हिसाबले चाहिँ उहाँहरूलाई चाहिँ मैले अब एक किसिमको हौसला होइन एडभाइस दिने रूपमा पनि काम गर्दै आएको छु. सो यो फ्लेक्सिबिलिटी र यो डाइभर्सिटीले नै अहिलेसम्म मलाई नेपाल चाहिँ धेरै रमाइलो लागेको छ.
1: वाउ है, तपाईँको यो रमाइलोपन त्यो सुन्दा पनि सायद अन्य नेपालीलाई पनि एउटा प्रेरणाको स्रोत बन्न सक्छ. साँच्ची नै एउटा रमाइलो वातावरण होइन, आफूले काम गर्ने तरिका अनि खुसी हुने तरिका, यी सबै कुराहरू छँदैछन् देशमा. तपाईँ एकदमै खुसी भएको कुरा मैले सुने र यसको अलावा फुर्सदको समयमा तपाईँले गर्ने काम पनि छँदैछन्. नेपालमा गइसकेपछि फुर्सदको समयमा के काम गरिराख्नु भएको छ त?
0: यो समयमा नै हो मैले सबसे एडभेन्चर लिनु सक्ने भनेको नै. अनि गएको 2 वर्षमा चाहिँ नेपालमा मैले मेरा पिक हिमाल चढेँ, त्यो सँगसँगै पोखरामा एउटा एक्स्ट्रा ट्रायथलन गरेँ, यही साल चाहिँ एउटा मेरो फर्स्ट टाइम म्याराथन पनि गरेँ. अनि त्यस पछाडि अब लौ यो समयमा नै सबै गरौँ भनेर अल्ट्रा म्याराथन मन्जुश्री ट्रेल रेस जुन चाहिँ 54 किलोमिटरको डिस्टेन्स पनि मैले कम्प्लिट गरेँ. सो यु नो नेपालमा चाहिँ म यस्तो खुसी नै छु, खुसी छु. एन्ड यो हिसाबले चाहिँ आई डोन्ट नो फर एभर हो कि होइन, तर यसरी नै कामहरू सबै मिल्दै गयो भने त आई क्यान सी माई सेल्फ लिभिङ इन नेपाल फर लङ्गर.
1: तपाईँको नेपाली पनि अहिले त एकदमै राम्रो इम्प्रुभ भएको रहेछ.
0: जारी नै छ.
1: सरर र नेपालीमा बोल्दा मलाई लाग्छ कि तपाईँ पहिला तपाईँसँग स्टुडियोमा नआए पनि हामीले फोन टु फोन कुराकानी गर्थ्यौँ होइन. त्यति बेला तपाईँको 75% मात्रै नेपाली थियो होइन, बाँकी 25% तपाईँ इङ्ग्लिसमा. तर अहिले नेपाली यस्तो फ्लुएन्सी देखेर मलाई यस्तो लोभ लाग्यो कि है. म आशा गर्छु तपाईँ जस्तै युथहरूले पनि आफ्नो नेपाली भाषालाई इज्जतको साथ कदर गरे होइन अझै संसारभर चिनाउन सकुन् भन्ने म कामना गर्न चाहन्छु. लेक्स, तपाईँसँग कुराकानी गरिरहँदा तपाईँले नेपालको बारेमा धेरै डाइभर्सिटी छ, मैले यति धेरै काम गर्ने मौका पाएँ भनिरहँदा तपाईँ जस्तै कतिपय युथहरू भने नेपालमा केही पनि काम छैन, नेपालमा बसेर केही गर्न सकिँदैन, दिनानुदिन विदेश गइरहेको हामीले देखेका छौँ नि होइन. त्यो नेपालको रियालिटी हो नि होइन. कतिको रहर होला, कतिको बाध्यता छ विदेश जाने, र ती युवाहरूको चाहना, विचार र नेपालको स्थिति, काम गर्ने वातावरण अनि तपाईँले बुझेको नेपाल र युवाहरूको परिस्थितिमा कस्तो समस्या छ युवाहरूको?
0: उहाँहरूलाई मेसेज चाहिँ के छ भने चाहिँ अब अहिलेको समयमा चाहिँ तपाईँहरू अब स्पेसली अलिकति 18 to 23, 18 to 25 को

0: एज ब्राकेटमा पढ्नुहुन्छ भने चाहिँ अवसरहरू जे आउँछ त्यसमा चाहिँ सकेसम्म यस भन्नुहोस् होइन, जति एक्सपिरियन्स हुन्छ त्यति आफूलाई पनि पछि सेल गर्नको लागि सजिलो हुन्छ, र अनुभव भनेको सबै आफूले इन्जोय गर्ने हुँदैन, कहिलेकाहीँ चाहिँ काम गर्नुपर्छ टु रियलाइज एन्ड टु नो द्याट ए एक्चुली यो काम त मेरो लागि होइन रहेछ भनेर। काम नगर्यो भने त थाहा हुँदैन नि त आफूलाई के मनपर्छ के मन पर्दैन भनेर। अब अहिले हेर्दाखेरि म 30 वर्षको उमेरमा नेपाल गएँ, सो त्यो भन्नुको मतलब चाहिँ अब 20-30 वर्षसम्म त मैले पढेँ, मैले यति धेरै काम गरेँ भलन्टियरिङदेखि होइन, कति ठाउँमा कुद्नु पऱ्यो, त्यो एजमा जब एनर्जी हुन्छ त्यति बेला पैसा हुँदैन, तर पनि एउटा काहीँ न काहीँबाट उपाय निकालेर हामी गरिन्छ। र अहिले फर्केर हेर्दाखेरि चाहिँ यो 30समा र गएको 3 सालको मेरो यो म भेरी लकी भनेर भन्छु, तर लकी मात्र होइन यो हार्डवर्कको पनि एउटा रिजल्ट हो होइन आन्टी। सो त्यो चाहिँ मेरो यो 20सको एक्सपिरियन्सले सबै यो इन्भाइट गरेको अपर्च्युनिटिजहरू हो। सो आई से द्याट तपाईँहरू अब नेपालमा बसिराख्नु भएको भाइ बहिनीहरूलाई चाहिँ अब म त्यस्तो स्टर्न तरिकाले केही भन्दिनँ, तर तपाईँहरू नेपालमा अहिले हुनुहुन्छ भने चाहिँ डेफिनेटली होइन केही ट्रेनिङहरू गर्न सक्नुहुन्छ कि आफूलाई कसरी अपस्किल गर्नुहुन्छ, बिकज नाउ तपाईँ त नेपालमा मात्र कम्पिट गर्ने होइन, तपाईँ अस्ट्रेलियामा गएर कम्पिट गर्न सक्नु पऱ्यो, युकेमा गएर, फिनल्यान्डमा, अमेरिकामा गएर है। सो अहिले इट्स मच मोर टफर, देयरफोर अपर्च्युनिटी चाहिँ जहिले तहिले ग्राब गर्नुहोस्, बिकज कहिलेकाहीँ चाहिँ हामीले सोच्दाखेरि नै हामीले कति चिज गुमाउँछौँ पनि। फर मी माई होल मोटो हेज बिन रिप्लाई छिटो गर्ने हो, काम गर्नु मन छैन भने पनि रिप्लाई छिटो गरेर सरी यसपालि म गर्न सक्दिनँ भनेर, तर काम गर्ने हो भने चाहिँ यु नो हुन्छ म कहिले सुरु गरौँ होइन त्यो भनेर झ्यापचुप लिइहाल्ने हो, म चाहिँ त्यो मोडमा छु।
1: आदरणीय श्रोताहरू, तपाईँहरूले लेक्स लिम्बूसँगको रमाइलो कुराकानी सुनिराख्नु भएको छ। एकैछिन हामी साङ्गीतिक विश्राम लिनेछौँ, रेडियो छोडेर कहीँ टाढा नजानुहोला, र त्यसपछि भने कन्टिन्यू रूपमा हामी उहाँसँग कुराकानी गर्नेछौँ।
2: BFPS, BFPS. गोर्खा रेडियो।

0: Star Radio.
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफपिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफपिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
3: यो बीएफबीएस कुलकर्म रेडियो हो।

0: आजको मेरो गेस्ट लेक्स लिम्बू भन्न बित्तिकै तपाईँहरूले थाहा पाइसक्नु भयो होइन, उहाँलाई धेरै परिचय दिइराख्नु पर्दैन, उहाँको नाम नै काफी छ। उहाँ यति पपुलर हुनुहुन्छ, उहाँको सोसल मिडियामा धेरै फ्यान फलोअरहरू छन्, र पनि उहाँको बारेमा भन्नुपर्दा युके बेस्ड नेपाली ब्लगर, कन्टेन्ट क्रिएटर, ट्रेसिङ नेपालको फाउन्डरले नेपालमा पनि धेरै अर्गनाइजेसनसँग आबद्ध रही काम गर्दै हुनुहुन्छ। ब्रिटिस काउन्सिल, युरोपियन युनियन अनि इसी मोड जस्ता संघ संस्थाहरूसँग आबद्ध हुनुहुन्छ। लेक्स, तपाईँलाई पुनः कार्यक्रममा स्वागत छ।
1: थ्याङ्क यू सो मच। कस्तो रमाइलो भइरहेको छ आन्टी।
0: ओके, एकदमै रमाइलो भइरहेको छ। र यो समयमा विशेष गरेर तपाईँले नेपालमा बसेर टेलिभिजनमा पनि काम गर्दै हुनुहुन्छ नि होइन?
1: हजुर, हिमालय टेलिभिजनमा हामीले चाहिँ एउटा ब्रेकफास्ट टिभी सो, सो मर्निङमा वी गो लाइभ, अनि म चाहिँ हप्ताको यस्तै दुई तिन दिन चाहिँ बिहान चाहिँ कमेन्ट्री, जेनरल कमेन्ट्री, त्यसमा के भइरहेको छ, र कहिले काहीँ चाहिँ स्पेसल गेस्टहरू पनि आउनुहुन्छ।
0: तपाईँले यो कला जुन तपाईँको बोल्ने कला छ, जर्नलिजम तपाईँले गर्नुभएको
1: हो? मैले कहिले पनि यस्तो तालिमहरू केही पनि लिएँ। मेरो मेन लर्निङ भनेको नि आन्टी सायद बिएफबिएस गोर्खा रेडियो नै सुनेर होला, होइन, ब्रुनाईमा हुर्केको हो। त्यति बेला मम्मीले नै मलाई सानैदेखि रेडियो सुनाउने र रेडियोमा कल गरेर गीत रिक्वेस्ट गर्ने भनेर, त्यति बेला खेम अङ्कलको भोइस सुन्दै आएको अनि कति धेरै अरू हाम्रो भोइसेसहरू सुन्दै आएको हिसाबले त्यसरी नै हो। यो त सेल्फ टक भनौँ होइन, अनि मलाई लाग्छ अझै सिक्नुपर्ने धेरै छ, तर त्यो एज लङ एज आई किप लुकिङ अप एन्ड इन्सपिरेसन लियो भने त्यहीँबाट नै सबसे राम्रो हो सिक्ने मौका। र आइएम भेरी ह्याप्पी धेरै मान्छेहरूले मलाई मौका दिइराख्नु भएको छ। मैले कहिले पनि सोचेको थिएन जो मान्छेलाई चाहिँ अब हामी विदेशमा हुर्क्यौँ, नेपाली हाम्रो त्यस्तो राम्रो त छैन, तर पनि उहाँहरूले मलाई अब खोजी आई थिङ्क यु विल बी द राइट पर्सन फर दिस भनेर उहाँहरूले अब यो सोको अपर्च्युनिटी पनि दिनुभयो नि। सो आइएम भेरी लकी इन द्याट सेन्स।
0: ओके, पक्कै पनि तपाईँ बडो लकी हुनुहुन्छ, र तपाईँको मेहनत नै हो सबैभन्दा पहिलो कुरो, त अब मेहनत हो। तपाईँले एकदमै कन्फिडेन्टको साथमा भन्नुभएको छ, अहिले रेडियो सुनिराख्नु भएका कतिपय युथहरू हुनुहुन्छ, गोर्खा ब्रिगेडका तपाईँ जस्तै यङ सोल्जर्सहरूले पनि सुन्नु भएको छ भने तपाईँको कुरा सुनेर उहाँहरूलाई पनि प्रेरणाको स्रोत बन्न सकोस् होइन, हामी यही कामना गर्दछौँ। तपाईँको नेपाली मलाई एकदमै स्मुथ लाग्यो कि, यस्तो स्मुथ कि अहिले मजाले, पहिला पनि तपाईँ यस्तै हो बोल्ने होइन, तपाईँको बोलीमा त कुनै फरक छैन, र पनि मलाई यस्तो नेपालको विषयमा भन्नुपर्दा तपाईँले यस्तो मजाले भन्नुभयो होइन। तपाईँ जसरी नेपालमा रमाइराख्नु भएको छ, यहाँका कतिपय भाइ बहिनीहरू, तपाईँभन्दा जुनियर भाइ बहिनी अथवा तपाईँकै एज ग्रुपको किन नहोस् होइन, जो बेलायतमा हुनुहुन्छ अथवा अन्य देशहरूमा हुनुहुन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
1: म जस्तो युकेमा बसेका, युकेमा हुर्केको, स्पेसली हाम्रो गोर्खा ब्याकग्राउन्डको साथीहरू, नेपालमा च्यालेन्जेस पनि छ आन्टी, पेसेन्स धेरै चाहिन्छ, र अर्को चाहिँ अब तपाईँले तपाईँको लाइफमा चाहिँ केले मिनिङ दिन्छ त्यसमा पनि आइपर्छ होइन। मलाई चाहिँ लाग्छ नेपालमा चाहिँ एटलिस्ट अब पैसाको हिसाबमा युके जस्तो पैसा त कमिँदैन, तर युके जतिको पैसा पनि नेपालमा चाहिँदैन नि, अनि नेपालमा राम्रोसित पैसा कमाउन सक्यो भने तपाईँको क्वालिटी अफ लाइफ बेग्लै तरिकाले डिफ्रेन्ट हुन्छ, जुन चाहिँ हाम्रो लागि यहाँ अलिकति सम्भव छैन होला होइन। अनि सो त्यो हिसाबमा चाहिँ आइएम रियली ह्याप्पी। र यही नोटमा के पनि भन्न चाहन्छु भने सपोर्ट पनि हो, मेरो प्यारेन्ट्सको, मेरो फ्यामिली सपोर्ट, प्यारेन्ट्स मात्र नभएर घरको इको सिस्टममा, घरमा को अरू हुनुहुन्छ, उहाँहरूले पनि त्यो वातावरण धेरै सहज बनाइदिनु भएको छ, धेरै सजिलो। मैले भन्छु होइन, हाम्रो अब घरमा जो जो हुनुहुन्छ होइन, हेल्प गर्नुहुन्छ नि, उहाँहरूले यति धेरै अरू काम ध्यान दिनुहुन्छ कि द्याट मैले घरको काममा फोकस गर्नु पर्दैन। सो मेरो होल काम भनेको बाहिर जाने, अझै काम ल्याउने होइन। सो त्यो चाहिँ यहाँ सायद मलाई पोसिबल हुँदैन थियो होला, बिकज यहाँ त आफ्नो घरको म्यानेजमेन्ट ड्युटी, सन्डे त अब घरको साफसफाइ एन्ड त्यो अल द्याट लाइफ एडमिन भनिन्छ नि, त्यसमा नै स्पेन्ड हुन्छ। तर अब नेपालमा चाहिँ हामीले चाहिँ अब यो कामहरू चाहिँ अरूहरूलाई पनि अब पे गरेर दिन सक्छौँ नि त, अनि त्यो हिसाबले चाहिँ यु नो इट बिकम्स मच मोर बेटर।
0: नेपालको कुराकानी गरिरहँदा त्यहाँ सुख पनि छ, दुःख पनि छ, अथवा भनौँ न हरेक कुरा छ, तपाईँले सजिलैसँग ती कुराहरू ग्र्याप पनि गर्न सक्नुहुन्छ। सङ्घर्ष त गर्नु पर्यो नि होइन, यति हुँदा हुँदै पनि कतिको च्यालेन्ज छ?
1: च्यालेन्ज त आन्टी भइरहेको हुन्छ, तर मलाई के लाग्छ भने भाषा भनेको चाहिँ यस्तो इम्पोर्टेन्ट एउटा माध्यम हो कि तपाईँले जति नै गाह्रो भए तापनि तपाईँले त्यो भाषा प्रयोग गर्नुभयो भने मान्छेसँग नजिक ल्याइदिन्छ कि। म अब नेपालमा धेरै ठाउँमा गाउँघर घुमिरहेको हुन्छु, साना साना सहर बजारहरूमा पुग्दाखेरि चाहिँ त्यो भाषा होइन र मेरो एउटा कुरा भनेको म चाहिँ अब फ्लेक्सिटेरियन घरमा हुँदाखेरि मलाई कति चिज म खाँदिनँ तर म बाहिर जाने बित्तिकै म के सोच्छु भने म मेरो बारेमा सोच्दिनँ होइन मलाई मान्छेहरूले अब गेस्ट भनेर त्यस्तो सम्मान गरेर उहाँहरूले कहिले काहीँ अब कुनै ठाउँमा जाँदाखेरि खसी काटेर दिनुहुन्छ कुनै ठाउँमा अब कहिले काहीँ आफूले दुध होइन अब खाइँदैन भने गाउँघरमा दुध दिए पछाडि चुपचाप खाने हो त्यो गरे पछाडि उहाँहरूले कस्तो आफ्नै जस्तो ट्रिट गर्नुहुन्छ नि
0: त्यो चाहिँ पक्का तपाईँले बुझ्नु भएको रहेछ एकदमै खुसी लाग्यो
1: And so I feel like these little things, bhasali, it makes such a big difference, you know. So that's why I think language is important. Ho, sayad aba, you know, jo bhai bhai ni haru, wahaharule completely yahi Nepal ma janmera hurkiraknu bhayeko cha. Wahaharule day to day ma dherai nachalaula. Aru jati dherai bhasha sikyo, tyati afno dimag lai ni ramro huncha bhanera tyo ta research le nai prove garisakeko cha.
0: Sahi kura.
1: And of course, hami Nepali bhayeko hisabale, I think it's good to have euta conversational skills, English ta हामी सिक्ने नै छौँ होइन सिक्छौँ नै अनि त्यो सँगसँगै इङ्ग्लिस र नेपालीमा मात्रै किन सीमित गर्ने अझै थर्ड फोर्थ ल्याङ्ग्वेज सिक्यो भने द्याट्स इभन बेटर
0: भनेपछि लेक्स अरू भाषाहरू कुन कुन भाषा बोल्नुहुन्छ तपाईँ
1: मैले फ्रेन्च चाहिँ भेरी थोरै मात्र बोल्न सक्छु होइन फ्रेन्च चाहिँ अनि मैले पहिला नै हाम्रो लिम्बू भाषा 2014 लिम्बू भाषा सिक्ने प्रयास गरिरहेको थिएँ तर त्यस पछाडि चाहिँ अलिकति स्टल भएको छ तर त्यो चाहिँ मलाई अलिकति नरमाइलो लाग्छ किनभने मेरै कति साथीहरू चाहिँ उहाँहरूले आफ्नो भाषा राम्रोसित लिनुभएको छ कति हाम्रो कम्युनिटीहरूले चाहिँ नेपाल भाषा राम्रोसित बोल्नुहुन्छ त्यो देख्दाखेरि चाहिँ ओके इट्स नट टु लेट आई थिङ्क त्यो लिम्बू भाषा चाहिँ म सिक्नुपर्ने जस्तो नै लागिरहेको छ सो द्याट विल बी मेरो अब नेक्स्ट टास्क भनौँ आन्टी
0: माइन्डलाई पनि अझ फराकिलो बनाउँछ होइन सही कुरा लेक्स अब तपाईँ नेपालको कुना कान्दरासम्म कहाँ कहाँ घुम्नु भएको छ नेपालको कुन कुन भागमा तपाईँ भिजिट गर्नु भएको छ
1: म अब पश्चिममा चाहिँ अब डोटी डडेलधुरा दार्चुलादेखि अब पूर्वको ताप्लेजुङ त अब मेरो गाउँै भयो होइन रारा ताल अब महेन्द्रनगर शुक्ला फाटा धेरै ठाउँ पुगेको छ आन्टी खुसी लागेको छ अब एभरेस्ट बेस क्याम्प भयो मैले भने मेरा पिक चढेको अप्पर मुस्ताङ मनाङ उदयपुरको कता कता गाउँहरूमा त्यति बेला चाहिँ अब स्कुलहरू खोज्दाखेरि कुन प्रोजेक्ट ट्रेसिङ नेपाल चाहिँ कुन प्रोजेक्टहरूसँग चाहिँ रामिस्त आबद्ध गर्न मिल्छ भनेर त्यो खोज तलासमा र अर्को चाहिँ यो गएको 2 चाहिँ मैले नेपालबाट नजिकै अब दिल्ली सिलगढी ढाका अनि इन्डिया त अब 1-2 ठाउँ त सबै घुम्दै आएको छ अब इन्डिया सबै घुमेर साध्य पनि छैन सो अब रिजनली चाहिँ हाम्रो अरू नेबरिङ सिटिजहरू भुटान पनि घुम्ने मौका आएको थियो यो पनि एन्टी कन्टेन्ट क्रिएसनको हिसाबले नै किनभने सायद म 15-16 वर्षको उमेरमा ब्लग लेख्दाखेरि फेसबुक चलाउँदाखेरि मैले कहिले पनि सोचेको थिएन त्यस्तै पनि पैसा कमाउँछ त्यस्तै गरेर पनि मलाई देश विदेश पुर्याउँछ भनेर त्यो समयमा पैसा नआए नआए पनि गरिन्थ्यो होइन तर त्यसले गरेर नै म अस्ट्रेलियामा गएर होस्ट गर्ने मौका पायो त्यसरी नै मलाई भुटानबाट इन्भिटेसन आयो जुन चाहिँ सजिलो छैन उहाँहरूको त्यो एसटिएफ फी हुन्छ जहाँ चाहिँ यु हेभ टु स्पेन्ड $100 a डे उहाँहरूले त्यो सबै वेभ गरिदिनु भयो होइन भुटान एयरलाइन्ससँग 5 प्याकेज ट्रिपमा म र एउटा फोटोग्राफरलाई पनि लिएर त्यस्तो सोच्दाखेरि अब म त अलिकति अगाडिको मान्छे भए पनि अलिकति ढिलो भयो हाम्रो कति कुराहरू तर अहिले जो भाइ बहिनीहरू उहाँहरू सोसियल मिडियामा ब्लुम हुनुभएको छ उहाँहरूले त डे 1 नै पैसा पनि कमाउनु भइरहेको छ र धेरै अरू पनि कमाउनु भएको छ तर हाम्रो चाहिँ अब सिक्नु त सिक्यौँ त्यो समयमा तर अहिले चाहिँ हाम्रो मोमेन्टहरू आइरहेको छ होइन सो आई फिल लाइक कहिले काहीँ चाहिँ यु हेभ टु वेट होइन यु हेभ टु वेट राम्रो काम गर्यो भने चाहिँ आफ्नो समय आउँछ नै भनेर चाहिँ म त्यसमा कम्प्लिटली विश्वास गर्छु
0: सही कुरा कुनै पनि कुरा एकैचोटि हुँदैन होइन भनिन्छ नि भाग्य छ भन्दैमा बाजा बजाएर आउने कुरा पनि होइन र तपाईँले भने जस्तै धैर्य गर्नुपर्छ र आफ्नो मेहनत गर्न भने छोड्नु हुँदैन होइन यो मिठो सन्देश मल्टी ट्यालेन्टेड आजको मेरो गेस्ट लेक्स लिम्बूसँगको रमाइलो कुराकानी यहाँहरूले सुन्नुभयो र मैले धेरै सोध्नुपर्ने थियो तर हाम्रो समयको अवधि भनौँ न अहिले चाहिँ जस्ट 16 मात्रै हो मैले तपाईँलाई अझै धेरै सोध्न चाहेको थिएँ तपाईँले नेपालको ट्रेकिङदेखि लिएर सानातिना हिमालहरू चढेको अनुभव छ यो हिमाल के को लागि चढ्नुहुन्छ तपाईँको प्यासन हो अथवा केही नाम कमाउनुको लागि अथवा तपाईँको इच्छा शक्ति नै यसमा छ
1: मेरा पिक चाहिँ ट्रेकिङ पिक भएको हिसाबले चाहिँ अलिकति सजिलो छ, यसलाई चाहिँ नन टेक्निकल पिक भनेर चिनिन्छ पनि, त्यही भएर बिगिनर लेभलमा चाहिँ धेरै मान्छेले मेरा पिक प्रयास गर्छ, तर सजिलो छ भनेर चाहिँ हामीले कहिले पनि त्यो सोच्नु मिल्दैन हिमालको कुरामा चाहिँ, किनभने हाइट एल्टिट्युड र हामीलाई थाहा हुँदैन त्यहाँको वेदर प्याटर्न कस्तो हुन्छ भनेर, बिकज म गएको समयमा पनि यो दसैँको समय पारेर गएको जुन बेला चाहिँ नर्मली सिजन भनेर भनिन्छ, तर दुई दिन अगाडि त्यहाँ गएको एउटा स्याडली एउटा टुरिस्ट नन नेपाली टुरिस्ट कोरियन टुरिस्ट चाहिँ उहाँ चाहिँ बित्नुभयो, अनि त्यो बितेर चाहिँ त्यो एक्सेस सबै ब्लक भएको थियो, उहाँको उद्धार भए पछाडि मात्रै हामी जानु पायो। सो लङ स्टोरी सोर्ट, मैले चाहिँ अहिलेसम्म ट्रेनिङहरू चाहिँ गरेको छैन क्लाइम्बिङ चाहिँ, तर आउने दिनमा चाहिँ मेरो पनि प्लान छ सायद लोबुचे आइल्यान्ड पिक अथवा हिमलुङ हिमाल चढ्ने, त्यसको लागि चाहिँ म क्लाइम्बिङ ट्रेनिङहरू चाहिँ लिन्छु जुन चाहिँ काठमाडौँमा नै गर्न मिल्छ। तर मलाई चाहिँ हिमाल र ट्रेकिङ चाहिँ इन्जोय गर्छु भनेर म कम्प्लिटली पनि भन्दिनँ, तर यो चाहिँ किन गर्छु भन्दाखेरि चाहिँ त्यो कहिलेकाहीँ चाहिँ त्यो एउटा मेन्टल ब्रेक पनि पाइन्छ, र इट्स अल्सो टु टेस्ट म कतिसम्म चाहिँ गर्न सक्छु भनेर है, अनि त्यहाँ पुग्दा ओर्दा त धेरै गाह्रो हुन्छ तर फर्केर आउँदाखेरि चाहिँ इट्स सो ब्युटिफुल क्या आन्टी, द्याट समटाइम्स त्यो ब्युटीको लागि यति दुःख त गर्नै पर्छ भन्ने नै हुँदो रहेछ, अनि आइ एम जस्ट सो lucky and glad that अहिलेसम्म यु नो मेरो हेल्थ मेरो फिटनेसले मैले यो सबै गर्न सक्छु, इट्स पोसिबल फर मी, र नेपाल हाम्रो देशमा नै यति धेरै यस्तो चिजहरू छ, हो अलिकति समय चाहिन्छ, अलिकति पैसा चाहिन्छ, ब्याकअप चाहिन्छ, तर यति छ भने त होइन, आई वुड इन्करेज एभ्री भाइ बहिनीहरू प्यारेन्ट्सहरू बरु त्यो दुई तिन महिनाको ग्याप इयर छ भने भाइ बहिनीहरूलाई मजाले एउटा आइटिनरी बनाएर उनीहरूलाई के एक्सप्लोर गर्नुहुन्छ, माउन्टेन्स होइन भने रिभर हो कि, मैले राफ्टिङ दुई दिन राफ्टिङ गरेको आन्टी, अनि म मलेखुबाट मुगलिङसम्म गएँ, अनि मुगलिङदेखि चाहिँ म चितवन गएँ होइन, अनि नर्मली हामी अब गाडी बाटोमा हिँड्यो भने बाटोमा मात्रै देख्छौँ नि त, देयर्स अ डिफरेन्ट सेन्स अफ एउटा प्राइड र अचिभमेन्ट क्या, माय गॉड राफ्ट गरेर मुगलिङसम्म गएर म चितवन गएँ यार भन्ने हुन्छ नि, हजुर हजुर, अनि मेरो बाबाले चाहिँ जहिले तहिले भन्नुहुन्छ यो समयमा मनसुन हुनु आँटेको बेलामा तँहरू किन अलिक सोच्दिनस् कि हो भनेर होइन, तर अब अभियसली यो कुराहरू चाहिँ सबै अब वे गर्नुपर्छ, अलिकति रिस्क ध्यानपर्छ, पैसा तिरे बापत नेपालमा राम्रो सिक्युरिटी पनि पाइन्छ, किनभने हाम्रो राफ्टमा दुईवटा कायाक सेफ्टी थियो र अर्को सेफ्टी राफ्ट पनि थियो होइन, अब जहिले तहिले हामीले अब 1500 गयो भने त सायद त्यो पाउँदैन होला, हामीले अलिकति महँगो तिरेका थियौँ, र यस कतिपयमा चाहिँ अब नेपालमा अलिकति डेन्जर छ भन्ने हुन्छ, अफकोर्स डेन्जर छ, हाम्रो कन्ट्री हाम्रो टपोग्राफी इट्स अ भेरी च्यालेन्जिङ टेरेन, तर त्यही अनुसार अब आफूले यु नो डे टु डे अलिकति जज गर्दै लियो भने त देयर सो मच टु गेन फ्रम नेपाल
0: है, एकदमै मिठो कुराकानी भयो, र नेक्स्ट टाइम तपाईँ फेरि युके आउँदा भेट्नेछौँ, अहिलेको लागि धेरै धेरै धन्यवाद,
1: थ्याङ्क यू सो मच आन्टी, एन्ड थ्याङ्क यू सो मच टु एभ्री वान लिसनिङ एन्ड बिएफपिएस गोर्खा रेडियो फर बिङ अ ब्रिज फर कनेक्टिङ अस अल, एन्ड हामी स्पेसली गोर्खा कम्युनिटीकाहरूको लागि चाहिँ तपाईँहरू भोइस हुनुभएको छ होइन, एउटा स्टोरी सेयर गर्ने माध्यम, अनि त्यसको लागि चाहिँ आइ एम फर एभर grateful. Thank you.
0: Thank you.
2: BFPS. Gorkha Radio.

0: यो BFBS Gorkha Radio हो। BFBS Gorkha Radio।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो MOD तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई NHS स्थानीय

हजुर, एकैछिन पछि हामी यो गीत सुन्नेछौ श्रोता। अब भने हामी कार्यक्रमको करिब करिब अन्तिम चरणतिर आइपुगेका छौं। बिहानको 10 बज्नको लागि अब 7 मिनट मात्र बाँकी रहेको छ। अहिलेसम्म यहाँहरूले आजको युथ ड्रिम्समा सुन्नु भएको थियो लेक्स लिम्बूसँगको कुराकानी, र उहाँको मम्मी हुनुहुन्छ नेपालदेखि, उहाँले पनि सुन्ने मौका पाउनु भएको रहेछ, एकदमै खुसी लाग्यो। र यो कार्यक्रममा उहाँले आजभन्दा पहिला पनि हामीलाई सम्पर्क गर्नुभएको थियो र आज पनि मैले सुन्ने मौका पाएँ भन्नुभएको छ विमला थेबे पन्दक लिम्बूज्यू। उहाँले यो आजको सुनौलो बिहानी मातृभूमि नेपालबाट सुनिरहेको छु, सेवारो भन्न चाहन्छु भन्नुभएको छ। थ्याङ्क यू सो मच यहाँलाई। अनि कैलाश भाइ हुनुहुन्छ ननिटन युकेबाट, अनि थ्याङ्क यू सो मच रूपा दिदी, हजुरलाई मेरो रिक्वेस्टमा लेक्स लिम्बूसँगको मिठो भलाकुसारी सुनाएर मैले इन्जोय गरिसकेँ, सुनेर इन्जोय गरेँ भन्नुभएको छ। थ्याङ्क यू सो मच हाम्रो कैलाश भाइ, यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब जानुभन्दा अगाडि म तपाईँलाई एउटा सूचना, जस्तै हो भन्दा पनि फरक पर्दैन होइन, मिस नेपालको ग्रान्ड फिनाले भने आज बेलुका, कसले जित्ला त उपाधि होइन, आज बेलुका हुँदैछ। तपाईँहरूले द हिडन ट्रेजरले आयोजना गर्ने कार्यक्रममा मिस नेपाल वर्ल्ड, अनि त्यस्तै गरी मिस नेपाल इन्टरनेसनल र मिस नेपाल कस्मो, यो तीनवटा उपाधि बाहेक पनि आज अन्य थुप्रै थुप्रै भनौँ न एक दर्जनभन्दा अन्य सह विधाका विजेता पनि घोषणा गर्ने कार्यक्रम गरेको छ। र नेपालमा आज बेलुकासम्म नयाँ मिस नेपाल को घोषणा गरिनेछ। मिस नेपाल 2026 ग्रान्ड फिनाले भने आज हुँदैछ, उपाधिको लागि 24 जना सुन्दरीहरूले प्रतिस्पर्धा गर्दैछन्। अब कसको पोल्टामा यो अवार्ड पर्छ त होइन, यस वर्ष मिस नेपाल वर्ल्ड अनि मिस नेपाल इन्टरनेसनल र मिस नेपाल कस्मो उपाधिमा प्रतिस्पर्धा हुनेछ। द हिडन ट्रेजरले आयोजना हरेक वर्ष आयोजना गर्दै आएको छ, आज बेलुकी हिमालय टेलिभिजनले 4 बजेदेखि प्रसारण गर्नेछ। यहाँहरू मध्ये को विनर बन्न सक्नुहुन्छ त, 24 जना सुन्दरीहरूमध्ये यहाँहरू सबै सबैलाई एकदमै गुड लक भन्दै आउनुहोस्। अब म पनि आजको यस कार्यक्रमबाट छुट्टिन्छु र सोमबारदेखि भने काठमाडौँको सौगातमा तपाईँ हामी भेट्नेछौँ। अहिलेको लागि आजको यो सुनौलो बिहानी कार्यक्रमलाई सुनेर साथ दिनुभयो, सहयोग गर्नुभयो भनौँ न, तपाईँहरूले अहिलेसम्म मलाई सुनेर बस्नुभयो, तपाईँहरूको यो समय एकदमै सुमधुर रहोस् भन्दै म पनि छुट्टिन्छु। नमस्ते, बाई।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: सामाजिक सद्भाव खलबलाएको अभियोगमा पर्साबाट चारजना पक्राउ परेका छन्। पर्साका डीएसपी राजु कार्कीका अनुसार उनीहरूलाई वीरगंज 11 रानीघाटबाट पक्राउ गरिएको हो। उनीहरूले नगर क्षेत्रमा टायर पारेर सामाजिक सद्भाव पिथोल्ने प्रयास गरेका थिए। प्रहरले साम्प्रदायिक सद्भाव बिग्राने गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गर्दै त्यसो गरेमा कडा कारवाही हुने चेतावनी पनि दिएको छ। कार्यालयले बालबालिकालाई हडताल, बन्द, धरना वा जुलुसमा प्रयोग गर्न नपाइने कानूनी व्यवस्थाको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ। सद्भाव बिगार्न खोजेको आरोपमा देशभरबाट प्रहरले 65 जनालाई पक्राउ गरेको छ। केही दिन यता अशान्त बनेको मधेस प्रदेशका जिल्लाहरूमा शान्ति व्यवस्था पुनर्बहाल गर्न जनकपुरधाममा सद्भाव र्याली निकालिएको छ। जनकपुरबाट लक्ष्मण यादव।
4: मधेस प्रदेशको राजधानी समेत रहेको धार्मिक नगरी जनकपुरधाममा सामाजिक सद्भाव आपसी भाइचारा कायम गर्नका लागि आज बिहान सबै पक्षको सहभागितामा सद्भाव र्याली गरिएको छ। रेलवे स्टेशनबाट सुरु भएको सद्भाव रेलीले भानुचोक, शिवचोक, जनकचोक, रामचोक लगायत जनकपुरधामको मुख्य बजारको परिक्रमा गरेको छ। रेलीले जनकपुरधाम सहित जिल्लामा सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले विश्वास व्यक्त गर्नुभयो।
5: आजको यो शान्ति सद्भाव रेलीले निश्चय पनि धनुषा जिल्ला जनकपुर क्षेत्रमा चाहिँ शान्ति सुरक्षा सुव्यवस्था कायम गर्ने भाइचारा एकता र धार्मिक संस्कृतिलाई हाम्रो जुन विगतको छ त्यसमा चाहिँ हामी फर्किसकेको सन्देश पनि दिन्छ।
4: जनकपुर धाम र देशकै लागि शान्ति अपरिहार्य रहेकाले सबै समुदाय मिलिजुली बस्नु पर्ने मुस्लिम अगुवा असगर अलीले बताउनु भयो।
6: शान्ति अपरिहार्य और शान्ति के लिए सद्भाव रैली के बात भेटे सब पक्ष सब से हमारे विनम्र अनुरोध है कि सब कोई मिलजुल के जनकपुर के साथ साथ देश के साथ रखू।
4: जनकपुर धाम में गएको बिहीबार दिउँसो विभिन्न स्थानमा भएको विरोध प्रदर्शन को क्रम में 2 जना गंभीर घाइते भएको थियो। जनकपुर बजार पूर्ण रूप में बंद छ भने शैक्षिक प्रतिष्ठान, रेल सेवा समेत लगातार तेस्रो दिन प्रभावित बनेको छ। समाजमा सद्भाव बिथोल्ने कार्य रोक्नका लागि सबै पक्षको सहयोग आवश्यक रहेको पूर्व मन्त्री समेत रहनुभएका प्रतिनिधि सभा सदस्य मातृका प्रसाद यादवले बताउनुभयो।
7: अहिले जुन घटनाहरू घटिरहेको छ त्यो समाजमा सद्भाव बिथोल्ने कुराहरू भइरहेको छ, जताबाट होस् तर सद्भाव कायम हुनुपर्छ।
4: स्थानीय प्रशासनले धनुषामा आज बिहान 10 बजेदेखि कर्फ्यू आदेश फिर्ता लिएर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।
3: आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। मन्त्री परिषदको 2081 साल असार 3 साताको बैठकले गरेको निर्णय अनुसार 2082 सालदेखि राष्ट्रिय कोदो दिवस मनाउन थालिएको हो। सन् 2023लाई संयुक्त राष्ट्रसंघले कोदो जन्ने बाली वर्षको रूपमा मनाएको थियो। कोदो बालीका लागि धेरै मेहनत गर्नु नपर्ने र स्वास्थ्यका लागि पनि उपयोगी हुने भएकाले प्रवर्धनमा जोड दिँदै आइएको छ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले कुपोषणको बाटो बच्नका लागि कोदो जन्ने बालीको उत्पादन प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभएको छ। दोस्रो कोदो दिवसका अवसरमा कृषि विभागले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 2 ठोकर्पामा विशेष कार्यक्रम आयोजना गरेको प्रवक्ता राजेन्द्र कोरालाले जानकारी दिनुभएको छ। सिन्धुपाल्चोक देशमै धेरै कोदो उत्पादन हुने जिल्ला मध्येमा पर्दछ। बलिउड अभिनेत्री शिल्पा शेट्टीले काठमाडौँमा पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ। काठमाडौँको एक कार्यक्रमका लागि आएका शिल्पाले पशुपतिनाथ पुगी दर्शन गर्नुभएको आयोजक संस्थाले जनाएको छ। भारतको इभेन्ट व्यवस्थापक महासंघ ईएमएफ ग्लोबलले आफ्नो 13 ग्लोबल कन्भेन्सन एन्ड अवार्ड नेपालमा आयोजना गरेको छ। हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घर दैलोमा गाडीको लाइसेन्स ढुवानी सुरु गरेको छ। यातायात व्यवस्था कार्यालय सुर्खेत यातायात व्यवस्था सेवा केन्द्र रुकुम पश्चिम र जुम्लाले वितरण गर्ने लाइसेन्स ढुवानी सुरु भएको हो। केन्द्र सरकारको निर्णय अनुसार हुलाक सेवाले यस कार्यको थालनी गरेको हुलाक निर्देशनालयका निर्देशक पाण्डेले जानकारी दिनुभएको छ। लाइसेन्स ढुवानी बापत सेवाग्राहीले 40 रुपियाँ हुलाक शुल्क तिर्नुपर्नेछ। यसअघि हुलाक सेवाले नागरिकको राहदानी, दूर संचार संस्थाका सिम कार्ड र अन्य सामग्री नागरिकको घर घरमा पुर्याउँदै आएको छ। जियानी इन्फान्टिनोको फिफा अध्यक्ष पद दबावमा परेको छ। विश्वकप लगायत प्रतियोगितामा निजी क्षेत्रको हिस्सेदारी स्वीकार्ने प्रस्ताव फिर्ता लिनु परेपछि उहाँको पद दबावमा परेको हो। उहाँको प्रस्तावलाई विश्वका प्रमुख संगठनहरूले अस्वीकार गर्दै आपत्ति जनाएका थिए। युईएफएका उपाध्यक्ष लरा म्याकक्लस्टरले इन्फान्टिनोको प्रस्ताव पहिलो दृष्टिमै समस्यामा परेको देख्नु भएको थियो।
2: I think about the fans, I think about the clubs and the leagues. Whereas, of course, if you have private equity, their first responsibility is to the shareholders. And then you're driven by a profit motive first and foremost. And what that does is make you make bad decisions.
3: रुसको ब्यालिस्टिक क्षेपास्त्र आक्रमणमा परेर युक्रेनको किएभमा कम्तीमा 4 जनाको मृत्यु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: BFBS
1: BFBS
0: Gorkha Radio
2: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आधीले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नु हुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ
0: BFBS गोर्खा रेडियो
3: BFBS
4: The Forces Station
5: Bags of Music
4: The Forces

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
3: Shanti Sabha Pranayaka Lagi Kaartama Nagarik Sabha Kari Kusha. वृहत नागरिक आन्दोलनले शान्ति बाटीका माध्यमसँग 2 बजे सभा आयोजना गरेको हो। यहीबीच अभिनेता राजेश हमालले नेपालीहरूमा विविधता छ भन्ने कुरा सबैले स्वीकार गर्नु अहिलेको आवश्यकता हो भन्नुभएको छ। सार्वजनिक वक्तव्य दिएर अभिनेता हमालले भविष्यको पुस्ताका लागि पनि अहिलेको व्यवहार सुधार्नुपर्ने बताउनु भएको छ।
4: नेपाल फरक फरक क्षेत्रमा बस्ने फरक फरक विश्वास बोकेका नेपालीहरूको साझा भविष्यमा विश्वास गर्ने संकल्प हो। यदि हामीले यो विश्वासलाई कमजोर बनायौँ भने हामी सम्पूर्ण नेपाली कमजोर हुन्छौँ, नेपाल कमजोर हुन्छ। हाम्रो जिम्मेवारी खालि शान्ति कायम गर्ने मात्र पनि होइन, भोलिका पुस्ताले एक आपसमा कस्तो व्यवहार गर्छन्, एक आपसमा कस्तो दृष्टिकोण राख्छन् भन्ने कुरा पनि आज तपाईँ र हाम्रो व्यवहारले तय गर्छ। हामी आउँदा पुस्तालाई विश्वासको वातावरण छोड्न चाहन्छौँ या घृणाको, यो तपाईँ हाम्रो हातमा छ।
3: सुनसरीमा कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले आज बिहान 5:30 बजेदेखि साँझ 5 बजेसम्मका लागि कर्फ्यू हटाउँदै निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा लागू भएको क्षेत्रमा 5 जनाभन्दा बढी भेला हुन, जुलुस प्रदर्शन, सभा बैठक तथा धरना गर्न रोक लगाइएको छ। प्रशासनले आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। सिराको लहानमा जारी कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले लहान क्षेत्रको कर्फ्यू हटाए पनि गोल बजारमा भने कर्फ्यू यथावत राखेको छ। सप्तरीमा अत्यावश्यक सामग्री खरिदका लागि आज बिहान 2 घण्टा कर्फ्यू खुकुलो पारिएको छ। जिल्ला प्रशासन कार्यालयले बिहान 7:00 बजेदेखि 9 बजेसम्म दुध, तरकारी, फलफुल र खाद्यान्न लगायत अत्यावश्यक सामग्री खरिद गर्न अनुमति दिएको हो। सप्तरीको बोधे, वर्षायन र राजविराजमा गएको बुधबारदेखि कर्फ्यू जारी छ। ब्रोड पिकमा हराइरहेका नेपाली समेत 7 आरोहीको आज पनि खोजी जारी राखिएको छ। 3 जनाको शव भेटिएको छ। बिहिबार गएको हिम पहिरोपछि हराइरहेका मध्ये निर्मल पूर्जाको अवस्था अहिलेसम्म पनि पत्ता लाग्न नसकेको स्थानीय अधिकारीहरूलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ। नेपाली आरोही पूर्वबहादुर गुरुङ, ओमान र अमेरिकाका 1-1 आरोहीको शव भेटिएको छ। खराब मौसमका कारण हिजो उद्धार तथा खोजी कार्य बिचैमा रोक्नु परेको थियो। खोजी तथा उद्धार गर्ने टोलीले गएको रात हिमालको आधार शिविरमा बिताएको छ। उनीहरूले ड्रोनबाट खोज्दा थप केही शव फेला परेको बताएका छन्। 8,051 मिटर अग्लो हिमालमा भएको दुर्घटनापछि पाकिस्तानी सेनाले उचाइमा खोजी गर्न सक्ने उद्धारकर्मीसँग काम गरिरहेको छ। पाकिस्तान अल्पाइन क्लबका नाइला कियानीले आरोहण गरेर फर्किने गरेका आरोहीलाई हिमपहिरोले 100 मिटर तल पुर्याएको देखिएको बताउनु भएको छ। नेपाल ऑयल निगमले बजारमा ग्यासको सहज आपूर्ति मिलाउन उद्योगीलाई आग्रह गरेको छ।
5: 14.2 किलोको ग्यास सिलिन्डर बिक्री वितरण शुरू भएपछि बजारमा ग्यास अभाव भएको उपभोक्ताको गुनासो आएपछि निगमले ग्यास उद्योगीलाई आपूर्ति सहज बनाउन आग्रह गरेको हो। निगमले विक्रेतालाई घर आइसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको विवरण राखी व्यवस्थित रूपमा ग्यास बिक्री वितरण गर्न अनुरोध गरेको छ। निगमले एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रहेको भन्दै उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। ग्यास नपाएमा कार्यालय समयमा हटलाइन नम्बरमा सम्पर्क गर्न पनि निगमले जनाएको छ।
3: परराष्ट्र मन्त्रालयले कुवेतमा निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याउन लागि जनाएको छ। उत्तरी कुवेतमा बिहिबार भएको आक्रमणमा निधन भएका 13 तमका सोम कुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेज मार्फत नेपाल ल्याउन लागि हो। घटनाप्रति मन्त्रालयले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। कुवेतको नेपाली राष्ट्रदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको जनाएको छ। स्पेनको सेउट क्षेत्रमा प्रवेश गरेका 60,000 मानिसमध्ये अधिकांश मोरक्को नै फर्किएको खबर छ। स्थल र समुद्री मार्ग हुँदै आउन खोज्दा कम्तीमा 61 जनाको मृत्यु भएको छ। सो जानकारी अधिकारीहरूले दिएका हुन्। स्थानीय कारमेनले प्रहरीको व्यवहारबारे टिप्पणी गर्नुभएको छ।
6: They were in the streets, but they weren't doing nothing. So that, for starters, feels really scary. They are not fighting this. They are just letting these people getting in. Morocco is telling us they can conquer us whenever they want. I think, honestly, I think, and with a heavy heart that I say this, this is the beginning of the end.
3: र बेलायतको ग्रेटर म्यान्चेस्टरमा नयाँ मेयरमा लेबर पार्टीका उम्मेद्वार विजयी भएका छन्। खबर यति नै, नमस्कार।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: Radio.
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारा।

0: Pelaajan pari. On air. Appma. Ani smart speaker ma bunhos. Play BFBS. You. BFBS Gorkha Radio. Radio. Gorkha Radio.
1: पाकिस्तान को प्रवृत्ति कमाल रानमा निधन भएका आरोहीप्रति श्रद्धाञ्जली प्रकट भइरहेका छन्। हराएका 10 जना मध्ये सबैको निधन भएको अपुष्ट खबर आइरहेका बेला हालै पाकिस्तानको नाङ्गा पर्वत आरोहणपछि फर्किएका दावा अङ्जु शेर्पा
2: यो नहुनु पर्थ्यो, भइहाल्यो। उहाँहरूको अन्तर आत्मालाई शान्ति पाओस् र म 3 चोटि पहिले चारिसकेको थिएँ दोप्रोपी, त्यसले गर्दाखेरि त्यहाँको सिचुएसनहरू मलाई राम्रो थाहा छ। केम टू भन्दा मुनि चाहिँ एकदमै रफल हुने ढुङ्गा लोड्ने न र ढुङ्गा लोडेर मान्छे एकदमै एक्सिडेन्ट हुन्छ र केम टू भन्दा माथि चाहिँ नयाँ हिउँ धेरै पर्ने अनि हिउँको एम्बुलेन्स आउन एकदमै हाई छ त्यहाँ, जहिले पनि आउने गरेको छ र ब्रक पिकमा जहिले पनि मान्छेहरू दुर्घटना भइरहन्छ, एक्सिडेन्ट भइरहन्छ। यस्तै भयो, अब के गर्ने, नेपालको क्लाइम्बर्सहरू 6 जना एकदमै हाई लेभलमा व्यक्तिहरू हुनुहुन्थ्यो।
1: अल्पाइन क्लब अफ पाकिस्तानले ब्रोड पिकमा हराइरहेका आरोहीको उद्धारका लागि 2 हेलिकप्टर परिचालन गरेको बताएको छ। पाकिस्तान टिभीसँग क्लबका अध्यक्ष तथा पाकिस्तानी सेनाका पूर्व मेजर जनरल इरफान अर्सद
3: फर्स्ट अफ अल वेन एभर देयर इज अ रेस्क्यू अपरेशन एनीवेयर इन द माउन्टेन्स द फर्स्ट रेस्पोन्डर इज अलवेज द पीपल इन द नियर एरिया बट सच काइन्ड अफ अपरेशन्स अलवेज हैव टू स्टार्ट विद द अवेलेबिलिटी अफ हेलिकप्टर्स And there are limited resources for that kind of operation and only army can provide. And army has always been on the forefront. And we had 2 helicopters with the rescuers and additional equipment dispatched from Skardu. And there are certain other people who were there already at the Broad Peak base camp. They have been used, right. Their efforts have been used and they are already acclimatized there.
1: कंग्रेसका असन्तुष्ट नेताहरूले पूर्व महामन्त्री डाक्टर शशांक कोरलाको नेतृत्वमा राष्ट्रिय भेला गर्ने भएका छन्। चुनदेवी सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी कोरलाले मुलुकको विद्यमान राजनीतिक अवस्था र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न भेला आवश्यक भएको उल्लेख गर्नुभएको छ।
4: पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दा गर्दै पनि पदीय जिम्मेवारीमा रहेका साथीहरूबाट सार्थक भूमिका नदेखेपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं समाजदार र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न र यो राष्ट्र भेला आयोजन गर्न हामी बाध्य भएका छौँ।
1: कोइरालाले विशेष महाधिवेशन गर्ने निर्णयपछि विभाजनको रेखा बनेको दावी गर्नुभएको छ।
4: अप्रत्याशित रूपमा केही साथीहरू विशेष महाधिवेशनको अभियानमा लाग्नुभयो, परिणाम पार्टीभित्र गम्भीर मतभेद सुरु भयो, विवाद आयोग र अदालतसम्म मात्रै पुग्ने कि पहिलो स्थानमा रहेको हाम्रो नेपाली कङ्ग्रेसले निर्वाचनमा लज्जास्पद हार बेहोर्नु पर्यो।
1: विगतमा हिन्दू राष्ट्रको वकालत गर्दै आएका कोरलाले तराई मधेसमा देखिएको विभाजन रोक्नु भने आफूहरू अघि सर्नुपर्ने अवस्था आएको बताउनु भएको छ।
4: मुलुकमा देखिएको राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म सांस्कृतिक लगायतका नागरिक जीवनसँग जोडिएको विविध गम्भीर सवालहरूमा गहन छलफल गरी देखिएको हरेक चुनौतीमा सामना गर्न सक्ने वैचारिक, नीतिगत एवं संगठनात्मक दृष्टिले नयाँ र स्पष्ट कार्य दिशा सहित पार्टीलाई सबल र सक्षम बनाउने उद्देश्यले मेरै संयोजकत्वमा 551 सदस्य आयोग समिति गठन गरी यही श्रावण 29 देखि 31 गतेसम्म काठमाडौँमा राष्ट्र भेलाको आयोजन गरिएको छ।
1: बलिउड अभिनेत्री शिल्पा शेट्टीले काठमाडौँमा पशुपतिनाथ मन्दिरमा पूजा गर्नुभएको छ। काठमाडौँको एक कार्यक्रमका लागि आएका शिल्पाले पशुपतिनाथ पुगी दर्शन गर्नुभएको छ। साउन महिनाको शनिबार पारेर अभिनेत्री शेट्टीले आज बिहान 2100 दरका 9 रसिद काटेर पञ्चामृत पूजा, आराधना एवं दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषका पुरातत्व अधिकृत सुशील कुमार गौतमले जानकारी दिनुभएको छ। साउन महिना भगवान शिवको महिना भएकाले विश्वभरका वैदिक सनातन हिन्दू धर्मावलम्बी पूजा, आराधना एवं दर्शनका लागि नेपाल आउने गर्छन्। भारतको इभेन्ट व्यवस्थापक महासंघ एएमएफ ग्लोबलले आफ्नो 13 ग्लोबल कन्भेन्सन एन्ड अवार्ड नेपालमा आयोजना गरेको छ। सोही कार्यक्रमका लागि उहाँ आउनुभएको छ। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। मन्त्री परिषदको 2081 साल असार 3 साताको बैठकले गरेको निर्णयअनुसार 2082 सालदेखि राष्ट्रिय कोदो दिवस मनाउन थालिएको हो। सन् 2023 संयुक्त राष्ट्रसङ्घले कोदो जन्मे पालेको। थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
0: यो PFBS गोर्खा रेडियो हो।

मानिस त दुई दिनको पाहुना मात्र हो, जन्मिन्छ मर्छ, तर सच्चा प्रेमी कहिल्यै मर्दैन, अमर प्रेमका कारण।

मैं सुन रही हूँ, बोलो। तुम चुप क्यों हो गए? बोलो, बोलो ना।

0: रेडिओ हो.
1: सैन्य समुदायमा
0: रिलायन भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस.
0: यो बीएफबीएस गोर्खा रेडियो हो.

0: ब्रोड पिक हिमाल आरोहणका क्रममा 6 नेपाली सहित सबै 10 आरोहीको निधन भएको छ। आरोहण दलको नेतृत्व गरेका निर्मल पूर्जा समेत सबैको मृत्यु भएको उहाँ सम्बद्ध एलिट एक्सपेडिसनले जनाएको छ। आरोहण गरेर फर्किने क्रममा हिम पहिरोमा परेर हराइरहेका उनीहरूको हिजो र आज खोजी गरिएको थियो। बेलायती सेनाको स्पेसल बोट सर्भिसका सदस्य समेत भइसकेका पूर्जाको नेतृत्वमा एक्सपेडिसनका साथै निम्सताई फाउन्डेसन, स्काई डाइभ निम्सताई र निम्सताई स्टोर सञ्चालनमा छन्। पूर्जा आबद्ध एक्सपेडिसनले खोजी र उद्धार कार्यमा संलग्न सबैलाई धन्यवाद दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले ब्रोड पिक हिमाल आरोहणमा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ। फेसबुकमा प्रधानमन्त्री शाहले विश्व कीर्तिमानधारी निर्मल पूर्जा सहित 6 नेपाली तथा 4 विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको बताउनु भएको छ। निर्मल पूर्जा लगायत सम्पूर्ण दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै सकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने उहाँको भनाइ छ। शाहले शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छकहरूप्रति हार्दिक समवेदना भन्नुभएको छ। कंग्रेस सभापति गगन थापाले पूर्जाको योगदानले आगामी पुस्तालाई पनि प्रोत्साहन मिल्ने बताउनु भएको छ। काराकोरम हिम श्रृङ्खलामा पर्ने 8,000 मिटर माथिको हिमाल आरोहणका क्रममा पूर्जाका साथै पूर्वबहादुर गुरुङ युक्त, निमा शेर्पा, किली पेम्बा शेर्पा किली, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पाको निधन भएको छ। अन्य 4 आरोही पाकिस्तान, चीन, अमेरिका र ओमानका हुन्। विश्व कीर्तिमानधारी आरोही निर्मल पूर्जा एमबीको निधनमा सैनिक क्षेत्रबाट शोक प्रकट गरिएका छन्। बेलायती सेना अन्तर्गत रोयल नेभी र रोयल मरिन्स च्यारिटीले पूर्जाको निधनमा शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। पूर्जाको हिमाल आरोहण उपलब्धिले विश्वका 10,00,000लाई उत्साह प्रदान गरेको च्यारिटीले बताएको छ। च्यारिटीले पूर्जाको लगनशीलताले हिमाल आरोहण जीवन पर्यन्त सेवा जस्ता पापभन्दा धेरै माथि रहेको योगदान दिने उल्लेख गरेको छ। सिराहाको गोल बजारमा जारी गरिएको कर्फ्यू आदेश आज 2 घण्टाका लागि खुकुलो बनाइएको छ। सुरक्षा अवस्थाको विश्लेषण तथा सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री व्यवस्थापन गर्न दिउँसो 3 बजेदेखि साँझ 5 बजेसम्म कर्फ्यू खोलिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। गोल बजार सत्र भई सञ्चालन हुने लामो दूरीका सवारी साधन सञ्चालनमा आवश्यक सहजीकरण गर्न सुरक्षा निकायलाई अनुरोध गरिएको छ। यसैबीच कर्फ्यू खुकुलो पारिएको समयमा पनि सुरक्षा संवेदनशीलतातर्फ ध्यान दिँदै 5 जनाभन्दा बढीको समूहमा भेला वा जम्मा नहुन प्रशासनले सर्वसाधारणलाई सूचित गरेको छ। केही दिन यता अशान्त बनेको मध्य प्रदेशका जिल्लाहरूमा शान्ति व्यवस्था पुनर्बहाल गर्नका लागि जनकपुर धाममा सद्भाव र्याली निकालिएको छ। जनकपुरबाट लक्ष्मण यादवको रिपोर्ट।
1: मध्य प्रदेशको राजधानी समेत रहेको धार्मिक नगरी जनकपुर धाममा सामाजिक सद्भाव, आपसी भाइचारा कायम गर्नका लागि आज बिहान सबै पक्षको सहभागितामा सद्भाव र्याली गरिएको छ। रेलवे स्टेशनबाट शुरू भएको सद्भाव रेलीले भानुचोक, शिवचोक, जनकचोक, रामचोक लगायत जनकपुर धामको मुख्य बजारको परिक्रमा गरेको छ। रेलीले जनकपुर धाम सहित जिल्लामा सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले विश्वास व्यक्त गर्नुभयो।
2: आजको यो शान्ति सद्भाव रेलीले निश्चय पनि धनुषा जिल्ला जनकपुर क्षेत्रमा चाहिँ शान्ति सुरक्षा सुव्यवस्था कायम गर्ने भाइचारा एकता र धार्मिक संस्कृतिलाई हाम्रो जुन विगतको छ त्यसमा चाहिँ हामी फर्किसकेको सन्देश पनि दिन्छ।
1: जनकपुर धाम र देशकै लागि शान्ति अपरिहार्य रहेकाले सबै समुदाय मिलिजुली बस्नु पर्ने मुस्लिम अगुवा असगर अलीले बताउनु भयो।
3: शान्ति अपरिहार्य और शान्ति के लिए सद्भाव रैली के बात मिले है। सब पक्ष सब से हमारे विनम्र अनुरोध है कि सब कोई मिलजुल के जनकपुर के साथ साथ देश के साथ रखो।
1: जनकपुर धाम में गएको बिहीबार दिउँसो विभिन्न स्थानमा भएको विरोध प्रदर्शनको क्रममा 2 जना गम्भीर घाइते भएको थियो। जनकपुर बजार पूर्ण रूपमा बन्द छ भने शैक्षिक प्रतिष्ठान, रेल सेवा समेत लगातार 3रो दिन प्रभावित बनेको छ। समाजमा सद्भाव बिथोल्ने कार्य रोक्नका लागि सबै पक्षको सहयोग आवश्यक रहेको पूर्व मन्त्री समेत रहनुभएका प्रतिनिधि सभा सदस्य मातृका प्रसाद यादवले बताउनुभयो।
4: अहिले जुन घटनाहरू घटिरहेको छ त्यो समाजमा सद्भाव बिथोल्ने कुराहरू भइरहेको छ, जताबाट होस् तर सद्भाव कायम हुनुपर्छ।
1: स्थानीय प्रशासनले धनुषामा आज बिहान 10 बजेदेखि कर्फ्यू आदेश फिर्ता लिएर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।
0: सामाजिक सद्भाव खलबलाएको अभियोगमा पर्साबाट 4 जना पक्राउ परेका छन्। पर्साका डिएसपी राजु कार्कीका अनुसार उनीहरूलाई वीरगंज 11 रानीघाटबाट पक्राउ गरिएको हो। उनीहरूले नगर सदरमा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका भनिएको छ। प्रहरले साम्प्रदायिक सद्भाव बिग्राने गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गर्दै त्यसो गरेमा कडा कारवाही हुने चेतावनी पनि दिएको छ। कार्यालयले बालबालिकालाई हडताल, बन्द, धर्ना वा जुलुसमा प्रयोग गर्न नपाइने कानुनी व्यवस्थाको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: यो BFBS
0: गोर्खा रेडियो हो।
2: सैन्य समुदायमा
0: लाइन भरी
2: अन एयर
0: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS।
0: यो BFBS गोर्खा रेडियो हो।
2: गोर्खा

0: तराई मधेसमा देखिएको तनाव सामान्य बनाउन गृहमन्त्री सुदन गुरुङ सक्रिय देखिनु भएको छ। मधेस प्रदेशको राजधानी जनकपुर पुगेका मन्त्री गुरुङले हिन्दू सम्राट सेना लगायत धार्मिक संगठनका प्रतिनिधिसँग वार्ता गर्नुभएको छ। वार्ताका विषयमा मन्त्री गुरुङले संचारकर्मीसँग बोल्नु भएको छ।
1: टाइम यस्तो छ नि त तपाईँको, अहिले टाइम दिनै पर्छ त, हामीले टाइम नदिएर हुन्छ मसँग समस्या समाधान हुँदैन, गृहमन्त्री यही हुन्छ भइहाल्यो त।
0: शान्ति सद्भाव र न्यायका लागि काठमाडौँमा नागरिक सभा गरिएको छ। वृहत नागरिक आन्दोलनले शान्ति पाटिकामा सभा आयोजना गरेको हो। यबीच अभिनेता राजेश समालले नेपालीहरूमा विविधता छ भन्ने कुरा सबैले स्वीकार गर्नु अहिलेको आवश्यकता हो भन्नुभएको छ। सार्वजनिक वक्तव्य दिएर अभिनेता हमालले भविष्यको पुस्ताका लागि पनि अहिलेको व्यवहार सुधार्नुपर्ने बताउनु भएको छ।
2: नेपाल फरक फरक क्षेत्रमा बस्ने फरक फरक विश्वास बोकेका नेपालीहरूको साझा भविष्यमा विश्वास गर्ने संकल्प हो। यदि हामीले यो विश्वासलाई कमजोर बनायौँ भने हामी सम्पूर्ण नेपाली कमजोर हुन्छौँ, नेपाल कमजोर हुन्छ। हाम्रो जिम्मेवारी खालि शान्ति कायम गर्ने मात्र पनि होइन, भोलिका पुस्ताले एक आपसमा कस्तो व्यवहार गर्छन्, एक आपसमा कस्तो दृष्टिकोण राख्छन् भन्ने कुरा पनि आज तपाईँ र हाम्रो व्यवहारले तय गर्छ। हामी आउँदा पुस्तालाई विश्वासको वातावरण छोड्न चाहन्छौँ या घृणाको, यो तपाईँ हाम्रो हातमा छ।
0: विश्व कीर्तिमान धारी आरोही निर्मल पूर्जा एमबीएको निधनमा सैनिक क्षेत्रबाट शोक प्रकट गरिएका छन्। बेलायती सेना अन्तर्गत रोयल नेभी र रोयल मरिन्स सार्युटीले पूर्जाको निधनमा शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। पूर्जाको हिमाल आरोहण उपलब्धिले विश्वका 10,00,000 उत्साह प्रदान गरेको च्यारिटीले बताएको छ। च्यारिटीले पूर्जाको लगनशीलताले हिमाल आरोहण जीवन पर्यन्त सेवा जस्ता भावभन्दा धेरै माथि रहेको उल्लेख गरेको छ। रोयल नेभल एसोसिएसनले पनि उहाँको निधनमा शोक प्रकट गरेको छ। 10 रहेको टिमसँगै ब्रोड पिकमा निधन भएका निर्मल पूर्जा एमबीएले आरोहण क्षेत्रमा अवतारीलाई कीर्तिमान छाडेर जानुभएको छ। सैनिक सेवा छाडेर आरोहणमा होमिएका पूर्जाले सन् 2019 8,000 मिटरभन्दा अग्ला विश्वका सबै 14 हिमाल 6 महिना 6 दिनमा आरोहण गरेर बनाएको रेकर्ड सबभन्दा बढी सम्झिने गरिन्छ। अधिकांश नेपालका हिमाल समेत विश्वभरका हिमाल आरोहणपछि अर्को रेकर्ड उहाँको निधन भएको पाकिस्तानकै हिमाल आरोहणका लागि सम्झिने गरिन्छ। त्यो आरोहण हो दोस्रो ठूलो हिमाल K2 जाडोयामा गरिएको सफल आरोहण। नेपालकै आरोही समेत मिलेर उहाँको टिमले स्वीकृतिमान बनाएको छ। तीव्र गति, जोखिम मोल्ने क्षमता, टोलीप्रतिको जिम्मेवारी र कठिन परिस्थितिमा पनि अघि बढ्ने पूर्जाको स्वभावले उहाँलाई स्मरण गर्ने अर्को कीर्तिमान सगरमाथा र लोत्से हिमाल आरोहणमा तीव्र गतिसँग सम्बन्धित छ। पूर्जाले 13:42:17 कृत्रिम अक्सिजन बने ती हिमाल चढेर कीर्तिमान बनाउनु भएको छ। विश्वका 3 ठूला हिमाल सगरमाथा, K2 र कञ्चनजङ्घामा सबभन्दा छिटो चढ्ने तथा सर्वोच्च 5 हिमालमा तीव्र गतिमा आरोहण गरेको रेकर्ड पनि उहाँकै नाममा छ। वसन्त र ग्रीष्मयाममा सबभन्दा धेरै हिमाल चढेर बनेका रेकर्ड पनि उहाँकै नाममा छन्। बेलायती नागरिक समेत रहेका पूर्वाधार रहे पूर्जाले आफ्नो जीवनको ठूलो हिस्सा बेलायतमा बिताउनु भएको छ। 18 उमेरमा 2003 ब्रिटिस गोर्खामा भर्ती भएका पूर्जा 2009 रोयल मरिन्समा आबद्ध हुनुभएको थियो। परराष्ट्र मन्त्रालयले कुवेतमा निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याउन लागि जनाएको छ। उत्तरी कुवेतमा बिहिबार भएको आक्रमणमा निधन भएका 13 सोमकुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेज मार्फत नेपाल ल्याउन लागि हो। दुःखद घटनाप्रति मन्त्रालयले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। कुवेतको नेपाली राष्ट्रदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको जनाएको छ। रुसको पछिल्लो आक्रमणमा युक्रेनमा 9 मृत्यु भएको छ। राजधानी किएवमा भएको आक्रमणमा अरू 28 घाइते भएका छन्। किएवबाट बीबीसीका पल एडम्सको रिपोर्ट।
3: For the people of Kyiv, this was another long, difficult night. Drones and missiles fell on the city in waves, hitting several districts and starting huge fires. At first light, a thick band of smoke drifted over Kyiv. According to President Zelensky, the attack on the capital involved 27 ballistic missiles, only one of which was intercepted. He blamed this on Ukraine's acute lack of Patriot anti-missile interceptors, which he said only encouraged Russia to launch such attacks.
0: जियानी इन्फेन्टिनोको फिफा अध्यक्ष पद दबावमा परेको छ। विश्वकप लगायत प्रतियोगितामा निजी क्षेत्रको हिस्सेदारी स्वीकार्ने प्रस्ताव फिर्ता लिनु परेपछि पद दबावमा परेको हो। युएफएका उपाध्यक्ष लोरा म्याक्लस्टर।
4: Movie.

प्रत्येक वर्ष नेपाली सिनेमा इन्डस्ट्रीमा नेपाली सिनेमा बनाउने नाममा करोडौंको इन्भेस्ट हुन्छ। कतिपय सिनेमाले त्यो करोडौं फिर्ता पनि पाउँछन् जुन आफूले इन्भेस्ट गरेका छन् भने कतिपय अवस्थामा इन्भेस्ट गरिएको पैसा कहाँ हराए त्यो पनि थाहा हुँदैन। यति मात्रै होइन, नेपाली सिनेमाको पहिचान अझै धेरै छ। कहिलेकाहीँ विदेशी सिनेमाहरू नेपालमा रिलिज हुन्छन् जसले गर्दा नेपाली सिनेमा मारमा पर्छन् भने कहिलेकाहीँ नेपाली सिनेमाले इन्टरनेसनल लेभलमा पनि आफ्नो कन्टेन्टको कारणले प्रेजेन्टेसनको कारणले अवार्ड लिएर पनि आएका छन् जसले गर्दा नेपालको नाम विदेशमा पनि यस्तो कल्चर यस्तो सिनेमा बन्ने र यस्तो नेपाल भनेर पनि चिनिने गरेको छ। सो नेपाली सिनेमासँग जुडेका थुप्रै भावनाहरू छन्। नेपाल नेपालीको लागि नेपाली सिनेमा भनेपछि धेरै महत्त्व पनि राख्छ। सायद त्यसैले हामी नेपाली सिनेमा हेर्न मन पराउँछौँ, नेपाली सिनेमाको बारेमा जान्न मन पराउँछौँ र नेपाली सिनेमाको बारेमा अपडेट पनि लिन चाहन्छौँ, होइन? सो तपाईँहरूको लागि यिनै अपडेटहरू लिएर हरेक हप्ता मुभी एन्ड मोर आउने गरेको छ। साथमा म सङ्गीता श्रेष्ठ र आज पनि मसँग यस्ता यस्ता कलेक्सनहरू छ नेपाली सिनेमाको बारेमा जुन पछिल्लो केही दिन यता भएको हो या अपडेट भएको हो भनौँ, जुन तपाईँहरूसँग सेयर गर्न म मन पराउँछु। सो आजको लागि मेरो कलेक्सन मसँग तयार भएको छ तपाईँहरू माझ राख्नको लागि, तर त्योभन्दा पहिले आउनुहोस्, कार्यक्रमको सुरुवात भइसकेको छ। सो सुरुवातमा म तपाईँहरूको मुड फ्रेस गराउनलाई गीत सुनाउँछु, गीतपछि हामी कुरा गर्नेछौँ आजको कलेक्सनको बारेमा।

आउनुहोस् आजको कार्यक्रमको सुरुवातमा हामी कुरा गरौँ सम्राज्ञी आर.एल. शाहको बारेमा, जसलाई हामीले पहिलोपल्ट ड्रिम्स नाम गरेको सिनेमामा देखेका थियौँ, त्यो पनि अनमोल केसीको साथमा, र एकदम धेरै अप्रिसिएट पनि गरियो। उनको स्टाइल, उनको प्रेजेन्टेसन होइन, एकदमै राम्री पनि देखिएकी थिइन् त्यो सिनेमामा। त्यस लगतै उनको भागमा थुप्रै सिनेमाहरू आए, जस्तै ए मेरो हजुर टू, त्यस्तै गरिकन इन्टु मिन्टु लन्डनमा, त्यस्तै गरिकन तिमीसँग, मारुनी, नाङ्गो गाउँ, कायरा, रातो टिका निधारमा, लन्डन टु प्यारिस, थुप्रै यस्ता सिनेमाहरू आए जसमा चाहिँ साम्राज्ञीलाई हामीले लिड एक्टरको रूपमा कतै देख्यौँ भने कतै सपोर्टिङ एक्टरको रूपमा पनि देख्यौँ। तर एउटा कुरा चाहिँ के हो भने यीमध्ये अधिकांश सिनेमा पछाडि फर्केर हेर्ने हो भने लगभग 7-8 वर्ष भइसकेको छ, अधिकांश उनले अभिनय गरेको सिनेमा फ्लप नै रह्यो, र उनलाई चाहिँ जानी नजानी एउटा फ्लप एक्ट्रेसको ट्याग पनि लाग्यो। पछिल्लो समय हेर्ने हो भने चाहिँ उनलाई लिएर त्यति धेरै फिल्म निर्माताहरू उनलाई कास्ट गर्नुको लागि त्यति धेरै इन्ट्रेस्ट राख्ने जस्तो पनि देखिएन भने, उनले पनि सायद आफ्नो पर्सनल लाइफ, जसमा चाहिँ अल अफ सडन बिचमा आएर उनले इङ्गेजमेन्ट गरिन् रे, उनको एउटा फियोन्से बाहिर आयो होइन, उनको फियोन्सेको नाम यस्तो यस्तो हो, यस्तो भयो, यो भयो, त्यो भयो भनेर धेरै किसिमको कन्ट्रोभर्सिज पनि भएको थियो, मैले तपाईँहरूसँग सेयर पनि गरेको थिएँ। तर त्यतातिर अहिले नजाउँ, अहिले म के भन्न चाहँदैछु भने साम्राज्ञी आफै पनि हुनसक्छ आफ्नो पर्सनल लाइफमा बिजी भएर पनि होला, पछिल्लो 2 वर्षदेखि हामीले साम्राज्ञीलाई कुनै पनि नयाँ सिनेमामा देखेका छैनौँ। धेरै जसोको ओपिनियनमा चाहिँ के पनि हो भने, यदि उनलाई रेस्क्यु गर्नको लागि, उनको करियर जुन डुब्दै गरेको छ त्यो करियरलाई रेस्क्यु गर्ने हो भने एटलिस्ट एउटा हिट फिल्म त उनलाई चाहिन्छ नि भनेर। तर हेर्ने हो भने मैले भनिहालेँ, पछिल्लो 7-8 वर्षदेखि ब्याक टु ब्याक उनले फ्लप सिनेमा मात्रै दिएका छन् दर्शकहरूलाई, जसले गर्दा पनि हुनसक्छ बिस्तारै बजारमा उनको माग पनि घट्दै गएको हुनसक्छ। यति बेला भने मैले साम्राज्ञीबाट आजको कार्यक्रमको सुरुवात गरेँ, किनकि हालै मात्र एउटा सिनेमा जुन सिनेमामा चाहिँ उनलाई कास्ट गरियो र जुन सिनेमाको बारेमा प्रेसमिट पनि गरिएको थियो, त्यो सिनेमाको कुरा गर्न चाहे यति बेला। सिनेमाको नाम रहेको छ एक्का मिस्सी बादशाह भनेर, होइन, यसो नाम सुन्दाखेरि आई थिङ्क यो चाहिँ नि एक्सन ओरिएन्टेड मुभी हुनसक्छ होइन, तर जे होस् यसमा चाहिँ साम्राज्ञीलाई पनि ठाउँ दिइयो र उनलाई चाहिँ कास्ट गरियो। प्रेसमिटमा चाहिँ उनलाई जुन हामीले देख्यौँ धेरै पछि, पक्कै पनि पत्रकारहरूले प्रश्न राख्ने नि भयो कि तपाईँ यतिका समयदेखि कहाँ हराउनु भएको, तपाईँको सिनेमाहरू एकपछि अर्को फ्लप हुँदै गयो त्यसले गर्दा तपाईँ हराउनु भएको हो कि के हो भन्ने प्रश्नमा चाहिँ उनको एन्सर रह्यो कि अबदेखि म चुजी भएको छु, आई मिन म जुन सिनेमा मलाई अफर गर्यो इमिडिएटली ओके भन्दै म काम गर्ने पक्षमै छैन, सेलेक्टेड मुभीहरू मात्रै गर्न चाहन्छु, कम गर्छु तर क्वालिटीको सिनेमा मात्रै गर्छु भनेर उनले बताइन्। योभन्दा अगाडि पनि एउटा उनको सिनेमा थियो जुन सिनेमाको नाम आहुति भनेर थियो, सुट त सकिएको थियो सिनेमाको, तर फिल्म रिलिज कहिले हुन्छ, हुँदैन, के हुन्छ त्यो क्लियर भइसकेको छैन। यो बिचमा मैले भर्खर तपाईँलाई जुन बताएँ एका मिस्सी बादशाह, यसमा चाहिँ उनलाई कास्ट गरिएको छ र यो सिनेमा हुनसक्छ उनलाई मात्र लिड एक्टरको रूपमा कास्ट गरिएको सिनेमा होइन होला, थुप्रै अन्य कलाकारहरू पनि पक्कै हुन्छ सिनेमामा। उनको भूमिका कस्तो छ, उनले भनेको जस्तै आफूलाई मन छुने कथा क्यारेक्टर उनले पाएको हो कि होइन यो सिनेमामा, होइन। जे होस् यो सिनेमा लिएर अब साम्राज्ञी आउँदैछन्। कुनै बेला पहिलोपल्ट साम्राज्ञीलाई देखेपछि धेरैको अपेक्षा के थियो भने, नेपाली सिनेमा इन्डस्ट्रीले एउटा यस्तो एक्ट्रेस पायो जसमा चाहिँ रूप पनि छ, अभिनय गर्न सक्ने क्षमता पनि छ, होइन, सबै कुराको कम्बिनेसन मिलेको छ, तर बोल्ने स्टाइल चाहिँ अलिक त्यति ठिक छैन भनेर त्यो टाइपको कमेन्ट चाहिँ उनको लागि प्राय आउँथ्यो नै। पछिल्लो समय उनले सुधार्न पनि कोसिस गरेको, तर सायद उनको त्यो नेचुरल एक्सेन्ट हो जुन चाहिँ त्यति करेक्सन भएको जस्तो चाहिँ सिनेमाहरूमा देखिँदैन। एनिवेज 2 वर्षको अन्तरालपछि लगातार फ्लप सिनेमाहरू दिइसकेपछि यति बेला साम्राज्ञी तपाईँहरूमा जाउने तयारीमा छिन्। सो हामी आशा गरौँ अबको यो सिनेमा जसको मैले कुरा गरेँ एक्का मिस्सी बादशाह, यो सिनेमाले चाहिँ उनको डुब्दै गरेको सिनेमाप्रतिको यो करियर, उनको फिल्मी करियर जुन छ, यसलाई चाहिँ माथि आउने सिनेमाले हेल्प गर्छ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio।
4: Movie and more। दुई हजार अस्सी सालमा एउटा सिनेमा रिलिज भएको थियो अगस्त्य, यदि तपाईँहरूलाई याद छ भने। अगस्त्य सिनेमाको बारेमा त्यो बेला निकै चर्चा भएको थियो। चर्चा कस्तो किसिमले भने, सिनेमा हेर्ने कतिपय दर्शकहरूले सिनेमा ठिकै छ या अलिकति कन्फ्युजन क्रिएट गर्ने खालको छ, हामीले त बुझेनौँ भन्ने खालका पनि थिए भने, कतिपयले चाहिँ नेपाली सिनेमामा एक्सपेरिमेन्ट गर्न नडराउने निर्माता निर्देशकहरू पनि रहेछन्, जसमध्येको एउटा अगस्त्य पनि हो भनेर पनि कुरा गरेका थिए। जे होस्, यो अगस्त्य सिनेमापछि चाहिँ यो सिनेमाका निर्देशक सौरभ चौधरी, जसलाई चाहिँ एउटा नेपाली सिनेमाको लागि होप गर्न सक्ने निर्देशकको रूपमा पनि चिनियो, तिनै सौरभ चौधरी 2080 पछिल्लोपल्ट देखा परेका थिए भने अब आएर उनले एउटा नयाँ सिनेमाको अनाउन्स गरेका छन्। सिनेमाको नाम रहेको छ द राइज अफ साम्राज्य भनेर। आई थिङ्क यसको मिनिङ यदि निकाल्ने हो भने, द राइज अफ साम्राज्य भनिसकेपछि कुनै एउटा किङडमसँग रिलेटेड कुनै एउटा राज्य या के हुनसक्छ। हामीले सोचेको राजा रानीवाला नै साम्राज्य नहुन पनि सक्छ, कुनै अन्य कुरालाई पनि साम्राज्यको नाम दिएको पनि हुनसक्छ या जे पनि हुनसक्छ, होइन। यो सिनेमाको बारेमा मैले तपाईँहरूसँग सेयर गर्नुपर्छ जस्तो मलाई किन पनि लाग्यो भने, एक त अगस्त्यबाट पनि उनलाई एउटा होप गर्न सक्ने निर्देशक रूपमा चिनिएको थियो, अर्को चाहिँ यो सिनेमा पक्कै पनि तराईलाई बेस्ड गरेर गर्न लागेको हुनुपर्छ मेरो विचारमा। सायद त्यसैले यसको पुरै सुटिङ चाहिँ नेपालको पूर्वी भागमा रहेको कोशी ब्यारेक क्षेत्रमा चाहिँ सुटिङ हुने भनेर पनि कुरा गरिएको छ। र यो सिनेमालाई एकदमै ठुलो क्यानभासमा पनि बनाइने उतारिने फिल्मका निर्देशक सौरभ चौधरीले

भइसकेका छन्। मलाई सिनेमा इन्ट्रेस्टिङ हुन्छ जस्तो किन पनि अर्को कारणले लाग्यो भने, यो सिनेमालाई जसले लेख्नु भएको छ, यो कथालाई भनौँ न, द राइज अफ साम्राज्यलाई जसले लेख्नु भएको छ, उहाँ कुनै एउटा एक्सपेरिमेन्ट गरौँ न त, होइन एउटा केही यसो गरौँ न त, उसो गरौँ न त भन्ने राइटर हुनुहुन्न। नेपालमा असाध्यै मन पराइएका उहाँको कृति, उहाँको बुक, उहाँको कथाहरूलाई यति मन पराउने दर्शकहरूको सङ्ख्या छ कि भनेर साध्यै छैन। म कुरा गर्दैछु कर्णाली ब्लुज र फिरफिरी जस्तो कथाको किताब उपन्यास लेख्नुभएका लेखक बुद्धि सागरले यो सिनेमाको स्क्रिप्ट लेख्दै हुनुहुन्छ। भनेपछि यो सिनेमामा केही विशेषता पक्कै पनि छ, किनकि फिरफिरीको कथा, कर्णाली ब्लुजको कथा सायद भनिरहनु पर्दैन यदि तपाईँहरूले यो बुक पढिसक्नु भएको छ भने। यो बुक पढ्दै गर्दा हाम्रो मन मस्तिष्कमा जुन हलचल ल्याउँछ यो किताबले, यो कथाले, हामी अनुमान गर्न सक्छौँ कि कुनै एउटा कथा पनि यस्तो हुँदो रहेछ जसले चाहिँ हाम्रो मन, हाम्रो मस्तिष्कलाई पनि एकदमै जोड जोडले त्यो पनि हल्लाउन सक्ने रहेछ भनेर सोच्न सक्छौँ। त्यो लेभलको कथा लेख्ने लेखक हुनुहुन्छ बुद्धि सागर। कर्णाली ब्लुजको कुरा गरौँ या उहाँको फिरफिरी, होइन, उहाँको लेख्ने स्टाइल, कथालाई प्रस्तुत गर्ने स्टाइल जति तारिफ गरे पनि कम नै हुन्छ। एनिवेज, बुद्धि सागरले यो कथालाई लेख्नु भएको छ द राइज अफ साम्राज्य भने, मैले भनिहालेँ सिनेमामा विशेष केही हुनै पर्छ। प्रायःजसो सिनेमा सुटिङ गर्न टिम निस्किँदाखेरि कति दिनको सुट हो तपाईँहरूको भन्दाखेरि, सकेसम्म कम डेजमा चाहिँ सुट सकाउँ सो द्याट बजेट फ्रेन्डली हुनसक्छ भनेर 25 दिन, 30 दिन, 40 दिन, 45 दिन यसरी पहिले क्यालकुलेसन गरेर भनिन्छ। तर पनि फ्लोरमा गइसकेपछि विभिन्न कुराहरूले गर्दाखेरि लम्बिन्छ, कतै न कतै लम्बिन्छ, सबैको केसमा होइन तर पनि मोस्ट अफ केसेसमा लम्बिन्छ। सिनेमाको 25 दिनको टार्गेट राखेको छ भने 35 दिन पनि हुनसक्छ, 40 पनि हुनसक्छ, होइन। यो अवस्थामा यो सिनेमाले चाहिँ सुरुवातमै आफ्नो फिल्मको सुटको डेज 70 दिनको हुने बताइसकेको छ। सो 70 दिन त यसै पनि एउटा लामै डेज जस्तो लागिरहेको छ, त्यसमा इफ प्लस भयो भने अझै कति दिनको सुट हुने हो। यो टिमले अर्को के पनि भनिरहेको छ भने, यो सिनेमाको लाइनअप र यो सिनेमाको मेकिङको हिसाबले नेपाली सिनेमा उद्योगमा अहिलेसम्मको सबैभन्दा बिग स्केलको सिनेमा बन्नेछ हाम्रो सिनेमा द राइज अफ साम्राज्य भनिरहेका छन्। वेल, हामी आशा गरौँ अगस्त्यपछि अर्को सिनेमा लिएर आउन लागेका सौरभ चौधरीको यो प्रयास अनि विशेष गरी लेखक बुद्धि सागरको यो सिनेमाले चाहिँ एउटा हिस्ट्री क्रिएट गर्नेछ आशा गरौँ।

प्रत्येक हप्ता तपाईँहरूको लागि मुभी एन्ड मोर लिएर आउने गर्दछु म सङ्गीता श्रेष्ठ र मुभी एन्ड मोर लिएर आउने क्रममा चाहिँ कतिपय अवस्थामा कतिवटा कुराहरू कतिवटा न्युजहरू चाहिँ इन्फर्मेसन हुन्छ तपाईँहरूको लागि भने कतिपय चाहिँ एउटा कन्ट्रोभर्सी होइन कहिलेकाहीँ एउटा चाहिँ दुःखको कुराहरू कहिलेकाहीँ चाहिँ नसोचेको कुराहरू त्यस्तो किसिमको कुराहरू पनि मैले सेयरिङ गरिरहेको हुन्छु किनकि यो विकली भने जस्तो केही न नेपाली सिनेमा इन्डस्ट्रीमा सिनेमासँग जोडिएका कलाकारहरूको लाइफमा चाहिँ चलिरहेको हुन्छ। यति बेला मलाई कुरा गर्न मन लाग्यो पछिल्लो हप्ता निकै धेरै एउटा भिडियो भाइरल भयो जुन भिडियोमा हामीले के देख्यौँ भने निकै सङ्घर्ष गरेर माथि आउन कोसिस गरिरहेका एकदमै सानो उमेरदेखि नै गायकको रूपमा बाल गायकको रूपमा जसलाई हामीले चिन्दै आएका थियौँ अशोक दर्जी उनी अशोक दर्जी अब त उनको उमेर त्यो एकदमै सानो रहेन तर पनि हामीले सानै उमेरदेखि उनलाई गीत गाउँदै देख्दै आएको सुन्दै आएको होइन उनको धनबिनाको मन एकदमै हिट भएको गीत भयो र यो विषयमा सिनेमा पनि बन्यो र उनी आफैले यो सिनेमामा अभिनय पनि गरेका थिए र एउटा अर्को सिनेमाको कुरा पनि मैले तपाईँसँग गरेको थिएँ पार्वती नाम गरेको सिनेमा जसमा चाहिँ उनलाई पनि कास्ट गरिएको छ र यति बेला यो सिनेमा रिलिज हुने तयारी गरिरहेको यही क्रममा चाहिँ पछिल्लो हप्ता एउटा के भिडियो भाइरल भयो भने एउटा भिडियो जुन भिडियोमा चाहिँ अशोक दर्जीलाई तिन चारजना केटाहरूले घेरा लगाएर पिट्दै गरेको देख्यो गालामा थप्पड हान्दै गरेको देख्यो पैसा चोरी गरेको कुराहरू आयो होइन यस्तो किसिमको कुराहरू उसको पैसा फिर्ता गर्दै किन उसको पैसा लिएको भने यस्तो किसिमको कुराहरू आयो र यो भिडियो आइसकेपछि धेरैले दुःख मन बनाए किनकि सानैदेखि देख्दै आएका धेरैले माया गर्दै आएका गायक हुन् यिनी अशोक दर्जी जसलाई चाहिँ यसरी अरू कसैले थप्पड हान्दै गरेको र उनको रियाक्सन केही पनि नआएको देख्दाखेरि सबैजना छक्क परे। उनलाई जुन थप्पडमाथि थप्पड हानिरहेका थिए तर उनको तर्फबाट कुनै पनि किसिमको रियाक्सन आइरहेको थिएन उल्टै सरप्राइज भइरहेको जस्तो पो देखिन्थ्यो। सो यो के भएको किन उसलाई यसरी पिटियो भन्ने किसिमको कुराहरू चलेपछि जसले यस्तो किसिमको क्रियाकलाप गर्यो भिडियो बाहिर ल्यायो होइन उनलाई चाहिँ एउटा दोषी हो भने कारवाही गर्नुपर्छ भन्ने मागहरू पनि चल्यो नेपाली सिनेमा इन्डस्ट्रीमा र फाइनली अशोक दर्जी आफैले पनि यो कुराको बारेमा एउटा भिडियो बनाएर सार्वजनिक गरे जसमा चाहिँ उनले यसमा मेरो केही पनि दोष छैन मैले केही चोरी गरेको छैन म सानैदेखि दुःख गर्दै हुर्केको मान्छे हो र मलाई थाहा छ दुःख के हो भनेर तर मैले चोरी चाहिँ कहिले पनि केही गरेको छैन मलाई बिना कारण यसरी पिटियो भनेर चाहिँ उनले मुद्दा पनि हालेका छन् यसरी आफूलाई कुटपिट गर्नेमाथि चाहिँ प्रहरीमा उजुरी दिएका छन् र यो घटना जुन थियो यो घटना चाहिँ काठमाडौँमा भएको होइन भ्याली बाहिरको कुरा हो यो र त्यसै कारणले पनि उनले चाहिँ यो जुन प्रहरीमा उजुरी दिएका छन् यो चाहिँ बिर्तामोडको इलाका प्रहरी कार्यालयमा चाहिँ निवेदन दिएका छन्। उनले यो पनि बताए कि यो घटना एक महिना अगाडिको हो होइन अहिले भर्खरको होइन एक महिना अगाडिको हो 1000 रुपियाँ चोरी गर्यो भनेर चाहिँ मलाई कुटपिट गरेको हो होइन त्यो बेला चाहिँ म मामा घर गएको थिएँ होइन झापाको महानन्द जुन चोक छ त्यहाँ एउटा त्यो चोकमा चाहिँ खाजा खाने क्रममा चाहिँ एउटा व्यक्ति आएर चाहिँ उसलाई सँगै जाऊँ भन्ने कुराहरू गर्यो होइन अनि त्यो व्यक्तिले 1000 रुपियाँ लिएका पनि थिए अरे र त्यसको एक हप्तापछि चाहिँ फेरि आफूले चाहिँ नि पेट्रोल हाल्दै गरेको क्रममा स्कुटरमा पेट्रोल हाल्दै गरेको क्रममा चाहिँ नि अचानक भिडियो खिच्दै चोर भन्दै भिडियो खिच्दै चाहिँ उनीहरूले मलाई भिडियो बनायो म माथि होइन जति फुटेज बाहिर आएको छ त्यो चाहिँ नि कम मात्रै हो त्योभन्दा अगाडि पनि धेरै कुराहरू छ र मलाई अचानक यसरी पिट्दै मेरो पैसा लिस् भन्ने टाइपले चाहिँ मलाई अट्याक गरेको हो भनेर यो कुराहरू चाहिँ उनले निवेदनमा दिएका छन् निवेदन दिएको छ प्रहरीलाई त्यो प्रहरीलाई निवेदनमा यो कुराहरू लेखिएको छ र यसरी आफूलाई बिना कारण कुटपिट गर्ने व्यक्तिलाई चाहिँ कारवाही गरियोस् भनेर निवेदन दिएको छ र यसरी यो निवेदन आइसकेपछि प्रहरीमा पनि चाहिँ अब अगाडि बढ्ने के गर्ने भनेर होइन तयारीहरू आफ्नै किसिमको प्रोसेसहरू त भइ नै हाल्यो। त्यो बाहेक पनि एउटा दुःख लाग्दो कुरा चाहिँ कलाकारहरू त्यसमाथि अशोक दर्जी जसको सङ्घर्ष हामी सबैले देखेका छौँ निकै सङ्घर्ष गरेर यहाँसम्म पुगेका व्यक्ति हुन् अशोक दर्जी र उनलाई यो अवस्थामा अरू कसैले यसरी अट्याक गर्दै गरेको देख्दाखेरि उनका फ्यानहरू उनलाई माया गर्नेको साह्रै मन दुखेको कुराहरू बाहिर आयो र धेरै जसोले चाहिँ आफ्नो सोसियल मिडिया मार्फत चाहिँ यो कसले गरेको किन गरेको तुरुन्त यसमा कारवाही हुनुपर्छ भन्ने किसिमको माग पनि गरेका छन्। मैले यसको बारेमा अन्य डिटेल इन्फर्मेसन अपडेटहरू के हुन्छ म तपाईँलाई आगामी दिनमा दिनेछु। अहिले भने यो जानकारी मैले तपाईँलाई गराएँ मुभी एन्ड मोरमा भने म तपाईँलाई फेरि पनि एउटा गीत सुनाउँछु र यो गीत मैले अशोक दर्जीकै आवाजमा रहेको गीत लिएको छु उनको एकदमै चलेको गीत मनबिनाको धनबाट।

केही दिन अगाडि अचानक रातारात दिउँसो बिहान जे भनौँ होइन एकदम धेरै चर्चा एकदमै धेरै कुरा गर्ने विषय जो जता गए पनि तिमीले त्यो गीत देख्यौ तिमीले त्यो भिडियो देख्यौ प्रियङ्का कार्की र दुर्गेशको भिडियो देख्यौ के भिडियो बनाएको के गीत बनाएको भनेर धेरै धेरै धेरै नै चर्चा भयो यति धेरै कुरा भयो यति धेरै यो बारेमा विरोधहरू भयो आरोप लगाइयो धेरै कुराहरू भयो र फाइनली यो भिडियोलाई चाहिँ युट्युबबाट हटाइयो म कुरा गर्दैछु मास्टर नीको त्यही गीत जुन गीतलाई लिएर निकै धेरै चर्चा भएको थियो होइन यति बेला पनि मास्टर नी सिनेमाकै म कुरा गर्न लाग्दैछु किनकि यो सिनेमा चाँडै तपाईँहरूमा जाउने तयारीमा छ होइन र यो सिनेमा चाहिँ अब तपाईँहरूमा जाउने धेरै समय बाँकी नरहेको भदौको 5 गते रिलिज हुन लागेको कारणले पनि यसको टिजर बाहिर आएको छ र यसको टिजरको कुरा गर्नुपर्दाखेरि टिजरमा देखाइएको कुराहरू कतिपय हामीले सिनेमाहरूमा देखेका हाम्रो आफ्नै समाजको केही कुराहरू कथाहरू छोरीमाथि हुने अत्याचारको कुराहरू त्यस्तो किसिमको कुराहरू देखिएको छ सायद हुनसक्छ एउटा मास्टरनीले यो सबै चिजलाई करेक्सन गर्नलाई अगाडि बढेर एक्सन लिन्छन् कि जस्तो देखिन्छ टिजर हेर्दाखेरि फिल्मको टिजरमा चाहिँ हामीले नर्मली के देख्यौँ भने आमा छोरीको एकदमै भावनात्मक सम्बन्ध होइन प्रहरीले अनुसन्धान गर्दै गरेको एसिड अट्याक त्यस्तो त्यस्तो कुराहरू चाहिँ सिनेमाको कथामा चाहिँ छ जस्तो देखिन्छ किनकि टिजरमा त्यही कुरा देखाइएको छ र शुभेन्द्र घोषद्वारा निर्देशन गरिएको यस सिनेमामा हामीले प्रियङ्का कार्कीलाई त देख्ने नै छौँ मास्टरनीको मुख्य भूमिकामा उनीलाई कास्ट गरिएको छ त्यो बाहेक पनि आर्यन सिग्देल सरोज खनाल गौरी मल्ल प्रमोद अग्रहरी ऋचा शर्मा अनुविक्रम शाही सिमरन खड्का दिपाश्री निरौला जस्ता कलाकारहरू पनि यो सिनेमामा देखिएको छ यो सिनेमालाई स्वयं प्रियङ्का कार्कीको होम प्रोडक्सनबाट नै बनाइएको हो टिजर बाहिर आइसकेपछि कथा के होला भनेर अलिअलि अनुमान लगाउन सकिने अवस्था चाहिँ छ तर पनि टिजर आएपछि पनि टिजरको कमेन्टहरूमा हेर्ने हो भने प्रायः जसो कमेन्टमा के पनि सोधिएको छ भने फिल्मको कथा चाहिँ एकदमै सिम्पल सरल र बगेको जस्तो देखिन्छ भने त्यो लेभलको गीत बनाउने जरुरी चाहिँ किन पर्यो भन्ने प्रश्नहरू अझै पनि छन् सकिएको छैन त्यो आई थिङ्क प्रियङ्का कार्कीले अबको अलिक लामो समयसम्म यो प्रश्नको उत्तर दिनुपर्ने अवस्था आउँछ होला किनभने बारम्बार उनलाई सोधिएको छ कि तपाईँको सिनेमाको कथा यति सिम्पल र समाजमा उठाइएको कुराहरू हो भने त्यो भिडियो बनाएर अननेसेसरी भाइरल हुन खोज्नुको अर्थ चाहिँ के हो भनेर पनि प्रश्न सोधिएको छ एनिवेज सिनेमाको टिजर मात्रै आएको छ अहिले ट्रेलर आउनु बाँकी नै छ ट्रेलरले अझै धेरै कुराहरू क्लियर गर्ला सो यो मास्टरनी सिनेमाको पछिल्लो समयमा भएको चर्चालाई लिएर मैले तपाईँसँग सेयर गरेको कुरा टिजर बाहिर आएको कुरा भने यो सिनेमाको अन्य कुराहरू म तपाईँहरूसँग आगामी दिनमा सेयर गर्नेछु

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.ukमा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: Movie.

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर, मुभी एन्ड मोरमा हामी नेपाली सिनेमाहरूको बारेमा कुरा गर्छौँ विशेष गरी, तर कहिलेकाहीँ एकदमै विशेष रह्यो भने हामी इन्टरनेसनल सिनेमाहरूको पनि कुरा गर्छौँ। यति बेला मलाई एउटा अर्को सिनेमाको कुरा गर्नु मन लाग्यो। भाद्र 19 गते रिलिज हुने तयारीमा छ यो सिनेमा। जुन सिनेमाको पहिलो पोस्टर आउने बित्तिकै सबैको ध्यान चाहिँ तानेको थियो यो पोस्टरले, किनकि यो सिनेमाको पोस्टरमा बाबा र छोरीको सम्बन्ध होइन, एउटा परिवारभित्रको माया प्रेमको कथालाई लिएर चाहिँ पक्कै पनि बुनिएको कथालाई एउटा लुक्स दिएर पोस्टर सार्वजनिक गरिएको थियो। सिनेमाको नाम बा एक योद्धा। यो सिनेमामा बाको भूमिका जसले निभाएका छन्, बाको भूमिकामा अहिलेसम्म थुप्रै कलाकारहरू कास्ट भइसकेका छन्, तर तीमध्ये दिव्य देवको कुरा गर्ने हो भने दिव्य देव एकजना यस्तो कलाकार जसलाई थिएटरमा पनि उत्तिकै रुचाइयो र सिनेमामा पनि जब जब एउटा सपोर्टिङ एक्टरको रूपमा सपोर्टिङ क्यारेक्टर्सहरू मात्रै लिएर आउँदा पनि दिव्य देवको अभिनयलाई अप्रिसिएट नगर्ने सायदै कोही होला। तिनै दिव्य देवले बाको भूमिका निभाएका छन् यो सिनेमामा भने छोरीको भूमिकामा हामीले प्राय रिपिटेडली देखिरहने अनुहार होइन, कहिले कहिले देखिने अनुहार हो सुहाना थापाको। सुहाना थापाले छोरीको भूमिका यस सिनेमामा गरेकी छिन्। आमाको भूमिकामा सुहाना थापाकै आफ्नै मम्मी झर्ना थापालाई कास्ट गरिएको छ भने सिनेमामा सागर खनाल, शिशिर शिवाखुटी, सवि थापा, अनिल बुढाथोकी, माओत्से गुरुङ लगायतका अन्य कलाकारहरू पनि छन्। यो सिनेमाको टिजर अहिलेसम्म एउटा बाहिर आएको छ, जुन टिजरमा जसरी दिव्य देव प्रस्तुत भएका छन्, जसरी सुहाना थापाले पर्फर्म गरेका छन्, त्यो देख्दाखेरि एउटा परिवारभित्र नर्मल तरिकाले जीवन व्यतीत गर्दै अगाडि बढिरहेको परिवारमा अचानक आइपर्ने कुनै एउटा पीडा, एउटा घटना, जुन घटनाले उनीहरूको लाइफ, उनीहरूको एभ्रिथिङ चेन्ज गरिदिएपछि त्यो परिवार जुन चारैतिर छरिन्छ त्यो अवस्था कस्तो हुन्छ भन्ने कुराको झलक अहिलेसम्म टिजरमा देखाएको छ। र त्यति मात्रै झलकले पनि सबैको मन छोएको छ, सबैको पर्खाइरहेको छ। यति बेला भाद्र 19 गतिको लागि जब बा एक योद्धा रिलिज हुन्छ तब हामीले देख्न पाउने जो सिनेमाको कथा सिनेमामा कसरी प्रस्तुत गरिएको छ भनेर चर्चा चलेको छ। सो मैले भनिहालेँ, दिव्य देवको पर्फर्मेन्स, उनको अभिनय जति तारिफ गरे पनि कम हुन्छ। त्यसमा हामीले कुरा गर्ने हो भने सुहाना थापा, झर्ना थापालाई आमा छोरीलाई नै, रियल लाइफको आमा छोरीलाई यो रियल लाइफमा पनि आमा छोरी बन्दै गरेको अवस्थामा पनि हेर्न रमाइलो होला। सो यो कम्बिनेसन, यो कलेक्सन तपाईँहरूमा आज चाँडै आउने तयारीमा रहेको छ, जसको बारेमा मैले जानकारी गराएँ तपाईँहरूसँग भर्खरै मुभी एन्ड मोरमा। भने अब म तपाईँलाई गीत नै सुनाउँछु, किनकि कार्यक्रममा यति बेला गीत नै सुन्ने समय भएको छ।

राखिएको गीतपछि आउनुहोस् हामी कार्यक्रममा। अब कुरा गर्ने क्रममा चाहिँ अब त्यति धेरै समय हामीसँग बाँकी छैन। आजको जे जति कलेक्सनहरू मैले तपाईँहरू माझ लिएर आएको थिएँ होइन, जसमध्ये केही कुराहरू त पछिल्लो समय एकदमै पछिल्लो दिनमा भनौँ नसोचेको घटना नसोचेको चाहिँ एउटा भिडियो भाइरल भयो जसको बारेमा मैले अशोक दर्जीको कुरा तपाईँहरूसँग राखेको थिएँ होइन। साम्राज्ञी लामो समयपछि कमब्याक गर्दैछन् त्यो कुरा राखेको थिएँ। सौरभ चौधरीले अगस्त्यपछि द राइज अफ साम्राज्य बनाउँदैछन् त्यसको बारेमा जानकारी दिए मास्टर नि, जसले पछिल्लो हप्ता सबै नेपालीहरूलाई ल यो के चिज आयो भनेर सोच्न बाध्य बनाइदिएको थियो। त्यही मास्टरनीको टिजर पनि बाहिर आएको बारेमा पनि बताएँ र यति बेला बा एक योद्धाको जानकारी पनि दिएँ मैले गीतभन्दा अगाडि। र अब पनि कार्यक्रमबाट फाइनली मैले बिदा माग्नुपर्ने समय भइसकेको छ। जाँदा जाँदै तपाईँको लागि फेरि पनि म एउटा गीत चाहिँ छोडेर जान्छु। यो गीत सुन्नुहोस् तपाईँहरू, रमाइलो गर्नुहोस् अनि सुन्दै गर्नुहोस् हाम्रो बिएफबिएस गोर्खा रेडियो। तपाईँहरूको समय शुभ रहोस्। नमस्ते।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: धार्मिक सहिष्णुताका लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारले अपिल गरेका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले अपिल जारी गरी उत्सवहरू मनाउँदा एकअर्काको भावना र शान्तिमा खलल नपुग्ने गरी मर्यादित व्यवहार गर्न आग्रह गर्नुभएको छ। सुनसरी घटनापछि खुला सिमानामा हुन सक्ने घुसपैठ तथा अवाञ्छित गतिविधि रोक्न विशेष सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको अपिलमा उल्लेख छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुरक्षा निकाय थप संवेदनशील हुनुपर्ने आवश्यकता अनाउनु भएको छ। प्रदेश सरकारको बैठकमा उहाँले सामाजिक सञ्जाल मार्फत हुने दुष्प्रचार, अफवाह र उत्तेजनात्मक गतिविधिमाथि प्रभावकारी निगरानी बढाउन निर्देशन दिनुभएको छ। बैठकमा सुरक्षा तथा प्रशासन अधिकारीहरूले आफ्ना जिल्लाको सुरक्षा अवस्था, सामाजिक सत्तासँग सम्बन्धित विषय र जोखिमबारे प्रतिवेदन प्रस्तुत गरेका थिए। साम्प्रदायिक तनावको केन्द्र बनेको तराई मधेसमा प्रदर्शनकारीसँग सरकार र दलहरूले आज चरण चरणका छलफल गरेका छन्। बहुपक्षीय छलफलमा लागेको बताउने सरकारले मुख्यत धार्मिक संगठनसँग सम्पर्क बढाएको छ। आज दिनभर भएका गतिविधिबारे मधेसको राजधानी जनकपुरधामबाट लक्ष्मण यादव।
4: झन्डै दुई घण्टा लामो जो वार्ता भयो, वार्ताको निष्कर्ष चाहिँ केही नआए पछाडि केही बेरको लागि ब्रेक गरियो र फेरि दोस्रो चरणको वार्ता भयो। आज नै आजकै कुरा गर्नु पर्दा दोस्रो चरणको वार्ता भयो। दोस्रो चरणको वार्ता पनि म यहाँलाई जानकारी गराउँ, धनुषाका प्रमुख जिल्ला अधिकारीसित मेरो सम्पर्क भयो र उहाँले के भन्दै हुनुहुन्थ्यो भने दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन भएको छ र पुनः तेस्रो चरणको वार्ता चाहिँ आजै हुन्छ र पार्टी स्रोतको हिसाबले गृहमन्त्री सुदन गुरुङजी चाहिँ आज धनसामी बस्नुहुन्छ। धनुषाका प्रहरी उपरीक्षक रूपेश खड्काको भनाइ अनुसार चाहिँ उहाँ आजै फर्किन पनि सक्नुहुन्छ, तर जे हिन्दू सम्राट सेनासितको जे समस्या छ, जे चाहिँ वार्ता भइरहेको छ, त्यो वार्तालाई चाहिँ निष्कर्षमा पुर्याएरै मात्र चाहिँ फर्किनुहुन्छ भन्ने मलाई लागेको छ।
3: सम्राट सेनाले चाहिँ खास कुरा चाहिँ के कुरा गर्न खोजिरहेको छ अनि त्यसमा चाहिँ सरकारको तर्फबाट मन्त्री गुरुङले के भन्न खोज्दै हुनुहुन्छ?
4: हजुर, यसमा चाहिँ दुई तिनवटा चाहिँ विषय उठान गरेका छन् हिन्दू सम्राट सेनाका पदाधिकारी भन्नु या प्रतिनिधिहरूले। चाहिँ त्यसमा चाहिँ मूल कुरा के रहेको छ भने सुनसरी घटनामा चाहिँ दुईजनाको हिन्दूको चाहिँ ज्यान गएको छ भने सिराहामा पनि गणेश यादवको ज्यान गएको छ। उहाँ पनि हिन्दू नै हुनुहुन्थ्यो, हिन्दूहरूको ज्यान गयो तर ज्यान गइसके पछाडि पनि कसले गोली चलाएको त अझै चाहिँ स्पष्ट हुन सकेको छैन। त्यो चाहिँ स्पष्ट चाहिँ राज्यले पारिदिनु पर्यो र जो चाहिँ दोषी छ दोषीलाई चाहिँ कानुनी कटघरामा उभ्याएर चाहिँ कानुन चाहिँ प्रक्रिया चाहिँ अगाडि बढाउनु पर्ने भने मूल माग हो। अर्को माग के रहेछ भने पटक पटक चाहिँ यस प्रकारको साम्प्रदायिक हिंसा चाहिँ मधेसका जिल्लाहरूमा भइरहेको छ तर पनि चाहिँ राज्यको तर्फबाट ठोस पहलकदमी हुन सकेको छैन। एक प्रकारको तत्काल सामसुम पारेर चाहिँ छाड्ने गरेको जुन एउटा प्रवृत्ति छ त्यो प्रवृत्ति चाहिँ अन्त्य गरेर चाहिँ दीर्घकालीन समाधान हुनुपर्छ भनेर हिन्दू सम्राट सेनाको माग छ र मलाई लाग्छ राज्य पक्षबाट पहल भइरहेको छ। अहिले त तत्कालै यो वार्ता सफल हुन्छ र समाधान हुने अवस्था चाहिँ देख्दिन।
3: निषेधाज्ञा लगाइएको छ, निषेधाज्ञाको पालनाको अवस्था के छ र स्थानीय बासिन्दाहरूको मुड चाहिँ कस्तो देखिन्छ?
4: बिहिबार, शुक्रबार, शनिबार आज बिहानसम्म चाहिँ कर्फ्यू आदेश जारी गरिएको थियो र 11 बजे पछाडि चाहिँ धनुषा जिल्लाको सदरमुकाम जनकपुर धाममा चाहिँ निषेधाज्ञा जारी गरिएको छ। जनताको मुड छ त्यो चाहिँ आजित भइसकेको अवस्था छ, किनभने 3 दिनदेखि यो चाहिँ घर बाहिर निस्किन सकेको छैन, किनमेल गर्न सकेको छैन, उपभोग्य वस्तु छ त्यो चाहिँ खरिद गर्न चाहिँ अप्ठ्यारो भएको छ। यो निश्चित रूपमा चाहिँ आम जनताको लागि एउटा समस्याको पाठ हो। तर फेरि के छ भने अधिकांश जनताको अधिकांश आम नागरिकको के बुझाइ भने 6 दिन हामी घरमै बस्न तयार छौँ तर यसको चाहिँ दीर्घकालीन समाधान चाहिँ राज्य पक्षबाट हुनुपर्छ भनेर यो आम बुझाइ छ। दिउँसो चाहिँ सिराहा जिल्लाको गोल बजारमा जुन अनिश्चितकालीन कर्फ्यू थियो त्यसमा पनि चाहिँ थोरै खुकुलो पारेर चाहिँ दिउँसो 2 घण्टाको लागि चाहिँ खुकुलो पारिएको थियो र गोल बजारको स्थिति पनि बिस्तारै सामान्य हुँदै गएको छ। जो स्थानीय प्रशासनले खास गरेर धनुषा जिल्लामा जे तदारुकता जे चाहिँ सक्रियता देखाउनु भएको छ त्यो निश्चित रूपमा चाहिँ यो सराहनीय हो र स्थितिलाई चाहिँ नियन्त्रणमा लिन चाहिँ एउटा प्रभावकारी कदम भनौँ न स्थानीय प्रशासनको हो। सरस्वती हेर्नु पर्दा चाहिँ जनकपुर धामको चाहिँ स्थिति चाहिँ सामान्य बन्दी गएको चाहिँ स्वीकार गर्न सकिन्छ र महसुस गर्न सकिन्छ।
3: ब्रोड पिक हिमाल आरोहणका क्रममा 6 जना नेपाली सहित सबै 10 जना आरोहीको निधन भएको छ। आरोहण दलको नेतृत्व गरेका निर्मल पूर्जा समेत सबैको मृत्यु भएको उहाँ सम्बद्ध एलिट एक्सपेडिसनले जनाएको छ। आरोहण गरेर फर्किने क्रममा हिम पहिरोमा परेर हराइरहेका उनीहरूको हिजो र आज खोजी गरिएको थियो। बेलायती सेनाको स्पेसल बोट सर्भिसका सदस्य समेत भइसकेका पूर्जाको नेतृत्वमा एक्सपेडिसनका साथै निम्सदाई फाउन्डेसन, स्काई डाइभ निम्सदाई र निम्सदाई स्टोर सञ्चालनमा छन्। पूर्जा आबद्ध एक्सपेडिसनले खोजी र उद्धार कार्यमा संलग्न सबैलाई धन्यवाद दिएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले ब्रोडपिक हिमाल आरोहणमा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ। फेसबुकमा प्रधानमन्त्री शाहले विश्व कीर्तिमानधारी निर्मल पूर्जासहित 6 नेपाली तथा 4 विदेशी आरोहीको दुःखद निधनले स्तब्ध बनाएको बताउनु भएको छ। निर्मल पूर्जा लगायत सम्पूर्ण दिवंगत आरोहीको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने उहाँको भनाइ छ। शाहले शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छकहरूप्रति हार्दिक समवेदना भन्नुभएको छ। कंग्रेस सभापति गगन थापाले पूर्जाको योगदानले आगामी पुस्तालाई पनि प्रोत्साहन मिल्ने बताउनु भएको छ। काराकोरम हिम श्रृङ्खलामा पर्ने 8,000 मिटर माथिको हिमाल आरोहणका क्रममा पूर्जाका साथै पूर्वबहादुर गुरुङ युक्त, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पाको निधन भएको छ। अन्य 4 आरोही पाकिस्तान, चीन, ओमान र अमेरिकाका हुन्। पाकिस्तानको ब्रोडपिक हिमाल आरोहणमा निधन भएका आरोहीप्रति श्रद्धाञ्जली प्रकट भइरहेका छन्। हराएका 10 सबैको निधन भएको खबर आइरहँदा हालै पाकिस्तानको नाङ्गा पर्वत आरोहण भएपछि फर्किएका आरोही दावा अङ्जु शेर्पा
2: यो नहुनु पर्थ्यो, भइहाल्यो, उहाँहरूको अन्तर आत्मालाई शान्ति पाओस् र म 3 पहिले चारिसकेको थिएँ ब्रोडपिक, त्यसले गर्दा के त्यहाँको सिचुएसनहरू मलाई राम्रो थाहा छ। केम टू भन्दा मुनि चाहिँ एकदमै रफल हुने, ढुङ्गा लोड्ने न र ढुङ्गा लोडेर मान्छे एकदमै एक्सिडेन्ट हुन्छ र केम टू भन्दा माथि चाहिँ नयाँ हिउँ धेरै पर्ने, अनि हिउँको एभलन्स आउन एकदमै हाई छ, त्यहाँ जहिले पनि आउने गरेको छ र ब्रकपिकमा जहिले पनि मान्छेले दुर्घटना भइरहन्छ, एक्सिडेन्ट भइरहन्छ। यस्तै भयो, अब के गर्ने, नेपालको क्लाइम्बर्सहरू 6 एकदमै हाई लेभलका व्यक्तिहरू हुनुहुन्थ्यो।
3: काङ्ग्रेसका असन्तुष्ट नेताहरूले पूर्व महामन्त्री डाक्टर शशाङ्क कोरोलाको नेतृत्वमा राष्ट्रिय भेला गर्ने भएका छन्। चुनदेवी सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी कोरोलाले मुलुकको विद्यमान राजनैतिक अवस्था र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न भेला आवश्यक भएको उल्लेख गर्नुभएको छ।
5: पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दा गर्दै पनि पदीय जिम्मेवारीमा रहेका साथीहरूबाट सार्थक भूमिका नदेखेपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं समर्थक र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न र यो राष्ट्र भेला आयोजन गर्न हामी बाध्य भएका छौँ।
3: कोरोलाले विशेष महाधिवेशन गर्ने निर्णयपछि विभाजनको रेखा बनेको दावी गर्नुभएको छ। विगतमा हिन्दू राष्ट्रको वकालत गर्दै आएका कोरोलाले तराई मधेसमा देखिएका जस्ता विभाजन रोक्न पनि आफूहरू अघि सर्नुपर्ने अवस्था आएको बताउनु भएको छ।
5: मुलुकमा देखिएको राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म सांस्कृतिक लगायतका नागरिक जीवनसँग जोडिएको विविध गम्भीर सवालहरूमा गहन छलफल गरी देखिएको हरेक चुनौतीमा सामना गर्न सक्ने वैचारिक, नीतिगत एवं संगठनात्मक दृष्टिले नयाँ र स्पष्ट कार्य दिशा सहित पार्टीलाई सबल र सक्षम बनाउने उद्देश्यले मेरै संयोजकमा 551 सदस्य आयोग समिति गठन गरी यही श्रावण 29 31 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेलाको आयोजन गरिएको छ।
3: अब खबर फटाफट।
6: विश्व स्तनपान सप्ताह सुरु, जीवनको दिगो सुरुवातका लागि स्तनपान नारा सहित प्रभावकारी स्तनपान अभ्यासमा जोड। भद्रपुर भन्सारको राजस्व लक्ष्य अधुरो, निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम राजस्व संकलन। मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज बारे छलफल, अस्पताल स्तर उन्नति, बर्न वार्ड र स्वास्थ्य पूर्वाधार विस्तारका विषयमा मन्त्रीसँग संवाद। नेपाल चीन कूटनीतिक सम्बन्धको 71 पूरा, दुवै देशले रणनीतिक साझेदारी र परम्परागत मित्रता अझ सुदृढ बनाउने प्रतिबद्धता। कर्णालीमा घरमै लाइसेन्स पुग्न थाल्यो, हुलाक मार्फत 40 तिरेपछि सवारी चालक अनुमति पत्र घर दैलोमै वितरण। 25 भन्दा कम लगानीका उद्योगलाई प्रदेशबाटै सिफारिस, अब यस्ता उद्योग सम्बन्धी सिफारिस र आवश्यक सेवा प्रदेश सरकार तथा मातहतका निकायबाटै उपलब्ध हुने।
3: स्पेनको सिउट क्षेत्रमा प्रवेश गरेका 60,000 मानिसमध्ये अधिकांश मोरक्को नै फर्किएको खबर छ। स्थल र समुद्री मार्ग हुँदै आउन खोज्दा कम्तीमा 61 जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। स्थानीय कार्मेनले प्रहरीको व्यवहारबारे टिप्पणी गर्नुभएको छ.
7: They were in the streets, but they weren't doing nothing. So that's what started.

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आजको नारी आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आइपुगेको छ, आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ। र आज पनि आजको नारी भनौ हजुर कार्यक्रम आजको नारीले आफ्नो साथमा एकजना विशेष नारी, एकजना विशेष पाहुनालाई लिएर आएको छ। उहाँ हुनुहुन्छ दिलमाया तामाङ राणा, उहाँ सहारा फाउन्डेशनबाट हुनुहुन्छ र श्रोताहरू सहारा फाउन्डेशनको बारेमा हामी उहाँसँग कुराकानी गर्नेछौँ। कहिले सुरु गर्नु भएको रहेछ भन्ने कुराहरू, के हुँदो रहेछ त्यहाँ, के सेवाहरू गरिँदो रहेछ, समाज सेवाहरू कस्तो प्रकारको गर्नुहुँदो रहेछ, ती सबै कुराहरू हामी बुझौँ र आउनुहोस् अब हामी उहाँलाई पनि स्वागत गरिहालौँ। हाम्रो दिलमाया तामाङ राणा, उहाँ चाहिँ फोन मार्फत हजुर श्रोताहरू फोन मार्फत सम्पर्कमा हुनुहुन्छ। आजको कुराकानी फोन मार्फत नै गर्नेछौँ हामी र दिलमाया तामाङ राणाजी फोन मार्फत सम्पर्कमा आइसक्नु भएको छ। आउनुहोस् अब हामी उहाँलाई स्वागत गरिहालौँ। नमस्ते दिलमायाजी।
1: नमस्कार।
0: नमस्कार म्याम, सन्चै हुनुहुन्छ?
1: एकदमै ठिक छु म्याम।
0: हजुर, तपाईँ सहारा फाउन्डेसनको फाउन्डर प्रेसिडेन्ट हुनुहुन्छ होइन? अनि कति वर्ष भयो, कहिले गर्नुभएको यो फाउन्डेसन तपाईँले सुरु चाहिँ?
1: सहारा फाउन्डेसन भन्दा अगाडि भन्नुपर्दा म चाहिँ यो जीवनमा चाहिँ के एउटा मानव सेवा अथवा चाहिँ यो समाजको लागि केही गर्नुपर्छ, समाज सेवा गर्नुपर्छ भन्ने चाहिँ मलाई चाहिँ एकदम हरदम खड्किरहने, जसले गर्दाखेरि मैले प्लेटफर्म एकदम धेरै खोजि नै रहेको थिएँ कसरी अगाडि बढ्ने, किनभने वे हामीले भेटको पर्छ। त्यस क्रममा चाहिँ मैले राजनीतिमा पनि प्रवेश गरेँ, राजनीतिबाट पनि हामीले समाज सेवा गर्न सक्छौँ कि भन्ने भयो। त्यहाँ पनि मलाई चित्तबुझ्नु ठाउँ अलि नभेटिसकेपछि त्यस पश्चात मैले मिडिया हाउस खोलेँ जुन सञ्चालन पनि भइरहेको छ। त्यो सँगसँगै त्यो काम गर्दै गर्दा प्राइभेट सेक्टर हामीले चाहिँ व्यावसायिक रूपमा चाहिँ काम गर्दै गर्दाखेरि चाहिँ समाज सेवाको लागि चाहिँ के हुन्छ भने हामीलाई आर्थिक चाहिन्छ, आर्थिक बिना समाज सेवा सम्भव नै छैन। तसर्थ मैले चाहिँ व्यवसाय गर्ने र त्यसलाई चाहिँ त्यो पैसाबाट चाहिँ समाज सेवा गर्दै आउँथेँ, भनेको मतलब मैले चाहिँ निशुल्क सिपमूलक सिप बाँड्ने काम चाहिँ मैले वर्षौँदेखि गर्दै आइरहेको छु, जसको चाहिँ 13 वर्ष लाग्दैछ मैले यो समाज सेवा गरेको। र मैले चाहिँ प्राइभेट सेक्टरबाट समाज सेवा गर्दै गर्दाखेरि चाहिँ किन एनजिओ नै चाहिने भन्ने कुरा चाहिँ समाज अब जस्तो भनौँ न डिमान्ड बढ्दै गयो, डिमान्ड बढ्दै गएपछि ल ठिक छ समाज सेवा गर्दै गर्दाखेरि एउटा चाहिँ एनजिओ नै चाहिने हो भने के भएर एउटा दर्ता गरौँ भन्ने हिसाबले सहारा फाउन्डेसनको त्यही सिलसिलामा जन्म भयो र सहारा फाउन्डेसन चाहिँ अहिले चाहिँ 2 वर्ष प्रवेश गर्दैछ। र त्योभन्दा अगाडिको गर्दाखेरि टोटलमा चाहिँ लगभग 13 वर्ष भयो म्याम मैले चाहिँ यो समाज सेवा गर्न थालेको। र पहिला चाहिँ अफिसमै चाहिँ ट्रेनिङ दिँदैनथ्यौँ हामीले, विभिन्न समूह होइन जस्तै अब समूहसम्म बनाएर बाहिर है अफिसभन्दा बाहिर ट्रेनिङहरू सञ्चालन गर्दै आइरहेको थियो भने अहिले चाहिँ सहारा फाउन्डेसनलाई चाहिँ हामीले दर्ता गरिसकेपछि चाहिँ अफिसमै अलिक फरक तरिकाले गरौँ न भन्ने हिसाबले चाहिँ हामीले सञ्चालन गरिरहेका छन्। हाल अहिले पनि हाम्रोमा चाहिँ 4 वटा ट्रेनिङ चलिरहेको छ, फिजिकली चाहिँ 4 वटा टपिकमा ट्रेनिङ चलिरहेको छ भने अनलाइनमा 8-10 वटा ट्रेनिङ चाहिँ चलि नै रहेको हुन्छ। एभ्री डे हरेक दिन ट्रेनिङ चलिरहेको हुन्छ म्याम।
0: हजुर, भनेपछि सहारा फाउन्डेसन भर्खरै 2 वर्ष, तर त्योभन्दा अघिको तपाईँको अन्य अन्य क्षेत्रमा समाज सेवाहरू गर्दा गर्दा भनेपछि 12-13 वर्ष चाहिँ बितिसकेछ भनौँ होइन? हजुर हजुर, भनेपछि सिपमूलक कार्यक्रमहरू ट्रेनिङहरू गराउनु भएको चाहिँ 13 वर्ष भयो, तर सहारा फाउन्डेसनलाई फर्मल्ली स्टार्ट गर्नु भएको चाहिँ 2 वर्ष भयो होइन?
1: मैले सहारा फाउन्डेसनले यहीँ ट्रेनिङ गर्नुको पनि रिजन छ क्या म्याम।
0: हजुर हजुर,
1: पहिला चाहिँ अब हामीले समूहहरूमा ट्रेनिङ गर्थ्यौँ, लगानी हाम्रै हुन्थ्यो, व्यक्तिगत लगानी हुन्थ्यो, किनभने हामीले समाज सेवा गर्दै गर्दाखेरि हिजोको दिनमा या आज सहारा फाउन्डेसनले काम गर्दै गर्दाखेरि पनि कस्तो छ भने डोनेसन बिना, विदाउट डोनेसन हामीले काम गरिरहेका छौँ। विदाउट डोनेसन पनि कसरी चल्छ भनेर मान्छेले जुन सोध्छ नि होइन, विदाउट डोनेसन पनि चल्छ, त्यसको मतलब के त भन्दा हामीसँग अर्को कम्पनीमा

0: र मैले चाहिँ यहाँ इन्टरभ्यूमा आइरहेको छु भने हिजोसम्मसम्ममा ट्रेनिङ गर्दाखेरि चाहिँ लगानी हामी नै गर्ने, सबै हामीले नै गर्ने, अर्गनाइज हामीले नै गर्ने, तर त्यो समूहमा चाहिँ के हुन्थ्यो भने विभिन्न राजनीतिक समूह, महिला समूह, विभिन्न समूह हुन्छ नि, त्यो समूहमा हामीले ट्रेनिङ गर्दा अर्को समूहकोमा चाहिँ इन्ट्री नै नहुने, एउटा जातको ट्रेनिङ गर्दै गर्दाखेरि अर्को जात इन्ट्री नै नहुने, फेरि हामीले इन्ट्री गर्न थाल्यौँ भने उहाँहरू रिसाउने, ट्रेनिङ नै भङ्ग गरिदिने, विभिन्न समस्याहरू भइसकेपछि चाहिँ अनि मैले के सोचेँ भने अब हामी सहारा फाउन्डेसनको जन्म भइसकेपछि अब भिन्न तरिकाले गर्नुपर्छ भन्दै गर्दा सहारा फाउन्डेसन कुनै जात, कुनै धर्म, कुनै भूगोल विशेषमा होइन, सबैको साझा फुलबारी हुनुपर्छ, सबैले सिक्नुपर्छ, सबैले समावेश गर्न सक्ने चाहिँ एउटा उदारवादी सोचका साथ सहारा फाउन्डेसनले चाहिँ निशुल्क सेवामूलक तालिम दिनुपर्छ भनेर चाहिँ त्यो सोच, त्यो प्रस्तावलाई चाहिँ हामीले चाहिँ स्वीकार गरेर ट्रेनिङ सञ्चालन गरेको। यति धेरै खुसी हुन्छ अहिले दिदीबहिनीहरू, सबै जातका दिदीबहिनी यहाँ आउनुहुन्छ, सबै धर्मको सबै लेभलको दिदीबहिनीहरू आउनुहुन्छ, दाजुभाइहरू पनि आउनुहुन्छ, होइन, ट्रेनिङ लिनुहुन्छ। यही नै हो अहिले चाहिँ सहारा फाउन्डेसनले यहाँ गर्नुको रिजन चाहिँ त्यो हो।
1: हजुर, भनेपछि तपाईँको त्यो अनुभव जुन चाहिँ थियो पहिला पहिला विभिन्न संस्थाहरूमा काम गर्दाको जातीय विभेदहरू ती कुराहरूलाई लिएर तपाईँले यो सहारा फाउन्डेसनमा चाहिँ एउटा साझा फुलबारी बनाउनु पुग्नु भएछ, होइन त?
0: हजुर, डेफिनेटली म्याम, किनभने महिला दिदीबहिनीहरू अहिले अहिलेको लक्षित भनेको चाहिँ म्याम महिला दिदीबहिनीहरू घरमा बस्ने, बच्चालाई स्याहार गर्ने, त्यो बिचमा चाहिँ अर्थनिर्माणको कामहरू एकदमै बन्द भइरहेको देख्छु। हो भलै उहाँहरूसँग पैसा प्रशस्त होला, श्रीमानको आम्दानी होला, होइन, तर व्यक्तित्व हामी आफूले स्वयंले कमाएको मजा, स्वयंले कमाउँदाखेरिको चाहिँ एउटा चाहिँ ह्याप्पिनेस हुन्छ नि, त्यो चिज हामीले सहारा फाउन्डेसनले दिन खोजिरहेको हो म्याम। त्यसले गर्दाखेरि सहारा फाउन्डेसन अहिले अझ फरक तरिकाले अगाडि बढिरहेको छ। हिजो सिपमूलक सिप मात्रै बाँडिदिने, सिप दिने, किनभने हामीले पैसा बाँडेर, हामीले जस्तै खाद्यान्न बाँडेर कोही मान्छे धनी हुँदैन, उसलाई चाहिँ माग्न बाध्य बनाएको जस्तो भयो कि, त्यो फिल मलाई त्यो महसुस बनायो। त्यसले गर्दा माग्न बाध्य होइन, सिप दिइसकेपछि ऊ एकदमै दक्ष हुन्छ र उसले चाहिँ आफै नै अर्थ निर्माण गर्नलाई सक्छ, काम गर्नुपर्छ नि, सजिलोले त पैसा आउँदैन, काम त गर्नुपर्छ, त्यसको लागि सिप चाहिन, अनि हामी सिप दिन्छौँ। र सिप मात्रै दिएका छैनौँ म्याम, अहिले त सारा फाउन्डेसनले सिप सिक्नुहोस् मार्केटिङ ट्रेनिङ फ्रीमै भइरहेछ, परामर्शदेखि लिएर प्याकेजिङदेखि लिएर हरेक चिजको फ्रीमै हुन्छ, त्यसमा कुनै कस्ट लाग्ने नै होइन, भएभरको सबै फ्री। र बिक्री गर्न सक्नु भएन भने ठिक छ, बेच्नै सक्नु भएन ठिक छ, सारा फाउन्डेसनको सामान बनाएर पनि सारा फाउन्डेसनले रोजगार दिने भनेर दिदीबहिनीहरूलाई चाहिँ हामीले अहिले चाहिँ धेरै दिदीबहिनीहरूलाई सारा फाउन्डेसनले पनि काम गरिरहनु भएको छ, निशुल्क सिप सिक्ने अनि सारा फाउन्डेसनमै हामीले काम गरेर चाहिँ सारा फाउन्डेसनको सामानहरू बनाएर पनि अनि आम्दानी राम्रो गर्न सक्ने चाहिँ वातावरण सृजना गराएको छौँ म्याम अहिले चाहिँ।
1: हजुर, प्रिय श्रोताहरू, उहाँ हुनुहुन्छ हाम्रो दिलमाया तामाङ राणाजी हुनुहुन्छ, उहाँ सहारा फाउन्डेसनको फाउन्डर चेयरम्यान हुनुहुन्छ। भर्खरै सुन्नुभयो श्रोताहरू, उहाँहरूले निशुल्क सेवा गर्नुभएको रहेछ, कतै कहीँबाट फाइनेन्सियल सपोर्ट नलिकन चाहिँ उहाँहरूले आफ्नो आफूले भनौँ आफ्नो कमाइको भरमा भनौँ सेवा गर्दै हुनुहुँदो रहेछ सबैजना मिलेर। कतिजना हुनुहुन्छ तपाईँहरू दिलमायाजी?
0: अब यो चाहिँ एनजिओ दर्ता गर्ने क्रममा चाहिँ अब पाँचजना चाहिँ कम्पलसरी नै चाहिने भन्ने हुन्छ फर्मालिटीको हिसाबले, होइन, पाँचजना भयो र अब एक्टिभली खट्ने र मैले नै सोच बनाएको भएर एक दुईजना बाहेक अरू चाहिँ हुनन्न, र स्पेसियली सबभन्दा धेरै चाहिँ यो कन्सेप्ट अनि त्यसपछि अब यो सोच आयो भनौँ न, सोच आएर काम गर्ने र अहिले एक्टिभली नै म नै छु, र सेकेन्ड एक दुईजना पनि साथीहरू नै हुनुहुन्छ, उहाँहरूको सपोर्ट र हामी जतिजना छौँ त्यतिबाटै हामीले काम गरिरहेका छौँ, जुन चाहिँ चाबिलको गोपीकृष्ण हल नजिकै पुरानो नाभि कार्यालय सँगै पर्छ। अब यसलाई चाहिँ म्याम अब अहिले चाहिँ काठमाडौँमा मात्रै भयो, धेरै दिदीबहिनीहरू चाहिँ हामीलाई धरानमा पनि ल्याइदिनुहोस् न, हामीलाई एकदमै हजुरको जरुरत छ भन्नुहुन्छ, सिन्धुपाल्चोक पनि ल्याइदिनुहोस् न भन्नुहुन्छ, बजाङमा पनि ल्याइदिनुहोस् न, हाम्रोमा आउनु पर्यो म्याम भन्नुहुन्छ। अब यो वर्षबाट चाहिँ हामी अलिक चेन्ज अलिकति परिवर्तन भएर अगाडि बढ्ने कोसिस गर्दैछौँ, ताकि त्यतातिर पनि ब्रान्च खोल्दै अगाडि बढ्ने कि भन्ने सोच चाहिँ अगाडि बढिरहेको छ। यदि अब यस्तै अगाडि बढ्दै जाने हो भने मलाई लाग्छ 2-3 वर्षमा नेपाल

0: भरि हामीले चाहिँ ब्रान्च खोल्न सफल हुन्छौँ, ताकि दिदीबहिनीहरूलाई पैसा खर्च नगरिकन सिप सिक्न सकियोस्, उहाँहरूलाई आनन्दले उहाँले चाहेको सिपहरू आफूले एउटा मात्रै होइन, सारा फाउन्डेसनमा एउटा प्याकेज एउटा सिप मात्रै सिक्ने होइन, यहाँ सयौँवटा सिप शीर्षक हुन्छ जसमा चाहिँ तपाईँलाई मन लागेको जति जम्मै सिक्न पाउने अवसर प्रदान गरिरहेको भएर उहाँहरूलाई इच्छा लागो जुनजेलसम्म आफूलाई चाहिँ यो चिजमा चाहिँ म एकदम सक्छु भनेर कन्फिडेन्ट नहुन्जेलसम्म पनि हामीले सिप सिकाउने कोसिस हाम्रो अभियान जारी छ म्याम।
1: हजुर, भनेपछि अब चारैतिर भनौँ नेपालभरि तपाईँहरूको सहारा फाउन्डेसन फैलाउने, चारैतिर गएर सबै ठाउँ ठाउँमा कुना कुनामा गाउँ गाउँमा गएर तपाईँहरू सेवा पुर्याउने प्लानमा हुनुहुँदो रहेछ होइन, एकदमै राम्रो। र अब यो सहारा फाउन्डेसनमा ट्रेनिङहरू चाहिँ तपाईँले सबै प्रकारको ट्रेनिङहरू गराइन्छ भन्नुभयो, विशेष गरेर चाहिँ के कस्ता ट्रेनिङहरू हुन्छ?
0: सहारा फाउन्डेसनको ट्रेनिङ चाहिँ स्थिर हुँदैन म्याम, यो चाहिँ ट्रेनिङ समय र परिस्थिति अनुसार ट्रेनिङ चाहिँ चलि नै रहन्छ। जस्तै केही समय अगाडि चाहिँ जुत्ता बनाउने ट्रेनिङ व्यापक थियो, अहिले जुत्ता बनाउने ट्रेनिङ स्टप छ। घरमा जस्तै अब सरसफाइको सामग्री जुन चाहिँ एन्डिङ पोइन्ट नै छैन नि, साबुन सर्फदेखि लिएर 20-22 आइटमको सरसफाइको सामग्रीहरू हुन्छ, त्यो सबैको ट्रेनिङ हुने भयो, प्याकेज प्याकेजमा हुने भयो, एडभान्स लेभलसम्म पनि उहाँले सिक्न सक्नुहुनेछ, त्यो पनि निशुल्क सिक्न सक्नुहुनेछ। र अनि अब हाम्रो चाहिँ अब जस्तै जरिमाला, विवाह, व्रतबन्ध, पास्ने, हरेकमा सिक्ने त्यो जुन मालाहरू बनाइन्छ त्यो मालाहरू पनि बनाउन सिकाइन्छ। फ्लिपकार्टको एकदम धेरै ट्रेन्ड छ अहिले हेयर एक्सेसरिजको, त्यो पनि हामीले सिकाइरहेका छौँ। मोतीको गहनाहरू जसलाई चाहिँ हामी दिदीबहिनीहरू हरेक दिन सजिनको लागि एकदमै राम्रो मोतीको अहिले ट्रेन्ड चलेको छ, त्यो ट्रेनिङ पनि छ। धुपदेखि लिएर अहिले अचारको पनि ट्रेन्ड छ म्याम, अचार एकदमै भेराइटीको अचारहरू छ, यति मिठो अचार बन्छ जसलाई चाहिँ ब्रान्डिङदेखि लिएर हरेक चिज हामीले सिकाउँछौँ, त्यो पनि छ। र अहिले अहिले चाहिँ जस्तै एआईको ट्रेनिङहरू, एआई एकदम मस्ट इम्पोर्टेन्ट जस्तो लाग्छ, त्यो ट्रेनिङदेखि लिएर अहिले साउन्ड छ, मेहेन्दीको ट्रेनिङ चलिरहेको छ, सेल्फ मेकअप पनि चाहिएको छ किनभने दिदीबहिनीहरूलाई मेकअप गरेर सजिएर बाहिर निस्किँदै गर्दा पार्लरमा पैसा सकाउनुभन्दा आफै चाहिँ गर्नुपर्छ है भन्दै यसरी चाहिँ त्यो पनि गरिरहेका छौँ। यो हरेक दिन थप्दै थप्दै थप्दै जाने हो। अब हामीले चाहिँ ढाकाको सुरु गर्दैछौँ र साथै अब झोला, जस्तै अब प्लास्टिकको झोलाको न्यूनीकरणको अहिले अभियान छ, त्यसलाई चाहिँ हामीले सपोर्ट गर्दै दिदीबहिनीहरूले झोला बनाउन पनि सिकाउने कोसिस गर्दैछौँ, त्यसको पनि ट्रेनिङ आउँदैछ लाइनमा। अहिले पनि 20 जति ट्रेनिङ चाहिँ क्युमै छ म्याम, अहिले सञ्चालन भइरहेको चाहिँ अहिले मैले जति बताएँ त्यो ट्रेनिङ चाहिँ दुईवटै सिस्टमबाट छ, एउटा फिजिकल्ली तपाईँ चाहिँ यहीँ आएर पनि सिक्न चाहनुहुनेछ र अनलाइन तपाईँ टाढा हुनुहुन्छ अनलाइनबाट पनि सिक्न सक्नुहुनेछ।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
1: हजुर, भनेपछि धेरै कुराहरू सिकाइँदो रहेछ, कुन कुराको खाँचो छ मान्छेहरूलाई अहिले होइन, त्यो प्रकारले चाहिँ तपाईँहरू जानुहुँदो रहेछ भन्नु, तपाईँहरूको प्लान त्यस्तो प्रकारले हुँदो रहेछ भन्ने बुझियो। र अनि तपाईँ अब यो यो यात्रामा भनौँ सेवा गर्ने रहरहरू बोकेर तपाईँ थुप्रै ठाउँहरूमा ठोकिँदै ठोकिँदै यहाँसम्म आइपुग्नु भएको रहेछ, र बिचमा तपाईँ पोलिटिक्समा पनि लाग्नु भएको रहेछ, कस्तो रह्यो त यो पोलिटिकल यात्रा चाहिँ तपाईँको?
0: पोलिटिकल यात्रा मैले जुन सोचेर पोलिटिक्समा लागेको थियो, पोलिटिक्स त नितान्त समाज सेवा हो म्याम। पोलिटिक्समा म इन्भल्भ किन भएँ भन्दा म समाजसेवाको भावनाले ओतप्रोत भएको व्यक्ति हो. मैले समाजसेवा गर्दै गर्दा पोलिटिकल फिल्डबाट त्यो सेटिस्फेक्सन मैले पाइनँ. जब मलाई त्यो सन्तुष्टि नपाइसकेपछि म राजनीतिबाट आउट भएँ. अनि त्यस पछाडि चाहिँ बरु म आफ्नो सङ्घ संस्थात नै खोल्छु, जसले चाहिँ मलाई चाहिँ आर्थिक रूपमा चाहिँ मलाई पनि अर्थनिर्माणको लागि सहज होस् र यो अर्थनिर्माण गर्दै गर्दा यो अर्थलाई चाहिँ मैले मेरो दिदीबहिनी दाजुभाइहरूको लागि लागू गर्न पाऊँ, लगानी गर्न पाऊँ, जसले चाहिँ म आफै पनि अरू परनिर्भर नभइकन पनि मैले चाहिँ काम गरेर देखाउनुपर्छ दिदी दिदीबहिनी दाजुभाइहरूलाई र सो निर्भर हुनुपर्छ भन्ने चाहिँ उदाहरणीय काम गरेर देखाऊँ भन्ने उद्देश्यले चाहिँ मैले चाहिँ राजनीति कट्टै छोडेर अहिले समाजसेवामा लागेको छु म्याम. र त्यस्तो भन्दै गर्दाखेरि चाहिँ समाजसेवामा लाग्नुलाई पनि एउटा कुनै न कुनै इन्सिडेन्ट पनि हुनुपर्दो रहेछ क्या म्याम. मलाई त्यो त्यो महसुस हुन्छ किनभने जीवन के हो भन्ने कुरा चाहिँ जीवनको परिभाषा त धेरै होला आफ्नो ठाउँमा होला, तर जब मान्छेलाई अलि ठक्कर खाइन्छ नि, जब मान्छेलाई चाहिँ कुनै न कुनै चोट लाग्छ नि, त्यो चोटले चाहिँ मान्छेको जीवनमा ठुलो परिवर्तन आउने रहेछ कि त्यो मलाई महसुस भएको छ. जति बेला मैले चाहिँ आफ्नो चाहिँ हेल्थ चाहिँ मृत्युको मुखबाट जब फर्किएँ होइन, जब मृत्युको मुखबाट यस्तो समय आयो कि जति बेला म मरेर बाँचेँ, जब बाँचिसकेपछि के महसुस हुँदो रहेछ भने ओहो मेरो जीवन त म बाँच्नु मात्रै होइन रहेछ नि, मेरो जीवन त यो समाजको लागि के गर्नु नै हो, अरूलाई खुसी पनि दिनुपर्छ मैले, म मात्रै खुसी भएर होइन, अब म एकचोटि बाँचेको छु, अब यो जीवन यो समाजको लागि दिनुपर्दो रहेछ भन्ने एउटा त्यो भावना अझै धेरै थप्दो रहेछ क्या म्याम. अनि त्यो भइसकेपछि अहिले चाहिँ मैले फुल टाइम समाजसेवामा मलाई कसैले व्यवसाय गरौँ, कसैले यो गरौँ त्यो गरौँ, मलाई इन्भाइट त अत्यन्तै धेरै आउँछ नि होइन, तर त्यो चिजलाई अब मैले पुरै कामले बन्द गरेर एभ्री टाइम म राति 10 बजीसम्म पनि म यहाँ सामान प्याक गरेर, किनभने स्टाफहरू यहाँको कर्मचारीहरू त 5 बजी 5:30 बजी नै गइ नै हाल्छ, त्यस पछाडि चाहिँ दिदीबहिनीलाई दिनुपर्ने चाहिँ फेसिलिटहरू कसले दिने त आफै त दिने हो. कुनै टाइम यस्तो छ कि 10 बजी 10:30 बजीसम्म पनि म अफिसमा बसेर काम गरिरहे नै रहेको हुन्छु कि, त्यो टाइम पनि कति कैयौँ यस्तो टाइम छ. हिजो आज त झन् एकदमै धेरै बिजी टाइम, किनभने अब एक्सेसरिज र अब यो एक्सेसरिजहरूको त एकदमै धेरै ट्रेनिङ टाइम हुन्छ, यो अब मङ्सिरसम्म चाहिँ एकदमै धेरै बिजी भएको कारणले गर्दाखेरि एकदमै बिजी व्यस्त भइरहेको हुन्छ. यो व्यस्तको टाइम के त भन्दा दिदीबहिनी यो समाजको लागि यो देशको लागि के गरौँ भन्ने नै हो म्याम.
1: अनि के भएको थियो तपाईँलाई भन्नु मिल्छ?
0: म चाहिँ एकदमै काममा 24 घन्टा खट्नुपर्छ भन्ने भावना भएको, जति बेला म मेरो हेल्थमा एकदम धेरै प्रब्लमहरू क्रिएट भएको थियो, त्योभन्दा अगाडि पनि मसँग एकदमै ठुलो कम्पनी मैले एउटा लेभलमा त्यो कम्पनी पुगिसकेको थियो, त्यो म सम्झिन पनि चाहन्न अहिले. जब त्यसको खटाइ त्यसमा काम गरेको मेरो लक्ष्य एउटा लक्ष्य हुन्छ नि, दृढ़ संकल्प गरेर काम गरिसकेपछि न दिन न रात भन्ने हुँदो रहेछ, त्यति बेला चाहिँ मैले आफ्नो स्वास्थ्यलाई पनि ध्यान नदिकन काम गर्यो, यति धेरै स्वास्थ्यमा समस्या भएछ कि नसाको समस्या भयो, कुर्सीमै बसेर दिमागै चलाए पनि त नसाको प्रब्लम यस्तो भयो कि जहाँ चाहिँ बाँचेला जस्तै भएको थिएन. त्यसपछि चाहिँ इन्डियामा जानुपर्ने भन्ने स्थिति आयो, मैले जति कमाएँ सबै गुमाएँ भने जस्तो, कमाएरै त गुमाएको हो नि भने जस्तो फिल हुँदो रहेछ. त्यति बेला चाहिँ मैले कमाएको थिएँ र त आज मैले गुमाएँ, त्यसमा कुनै उनी हुँदैन रहेछ. त्यो कन्डिसन भनेको चाहिँ एनी हाउ बाँच्ने, त्यो पैसा त्यो सम्पत्ति त्यो चिजको चाहिँ केही प्रवाह नै नहुने रहेछ. त्यस पश्चात अब उपचारको क्रममा नेपालभरि केही पनि नभएपछि म इन्डिया मेदान्त हस्पिटल गएँ. मेदान्त हस्पिटलमा गइसकेपछि चाहिँ त्यहाँको चाहिँ उपचार प्रक्रिया सुरु भइसकेपछि चाहिँ बाँचिने रहेछ भन्ने चाहिँ एउटा महसुस भयो. त्यस पश्चात चाहिँ भनौँ न जब चाहिँ ठिक भयो भनौँ न, 7 वर्ष 10 वर्षको ग्याप भयो कि म्याम, यति धेरै म चाहिँ त्यहाँ रेस्ट बस्नु पर्यो, त्यो टाइम त्यो भरि मैले यो समाजले मात्रै सोचेँ, यो समाजको लागि के गर्ने, अब मैले मलाई भगवान्ले पुनर्जीवन दिनुभएको हो, यो जीवनलाई खेर फाल्न चाहिँ अब दिनुहुन्न, मेरो उद्देश्य यो समाजको लागि हो भन्ने चाहिँ मैले दृढ संकल्प गरेको छु मैले यो यो अबको जिन्दगी जब बाँचे अब अहिले चाहिँ म चाहिँ समाजसेवामा मात्रै छैन पढाइलाई पनि निरन्तरता दिँदै जाने समाजसेवा पनि गर्दै जाने अठोटका साथ काम गरिरहेको छ भोलि कसले देखिन्छ र भन्न सकिनन् तर आजको दिनसम्म चाहिँ 24 घन्टा जस्तै नै समाजसेवामै बिताउने चाहिँ संकल्प छ
1: हजुर हजुर भोलि कसले देखेको छ र तर सास पैँजल आस त हुन्छ होइन त दिलमायाजी अनि जे होस् अब तपाईँ त्यस्तो धेरै संस्थाहरूसँग आबद्ध हुँदै सेवा गर्ने अठोट लिएर त्यति साह्रो बिरामी भएर पनि अझै सन्चो भएपछि अझै स्ट्रङली म लाग्छु यो सेवाको काममा समाजसेवाको काममा भनेर जुन लाग्नु भएको छ अहिलेसम्म होइन सहारा फाउन्डेसन मार्फत धेरैलाई सहारा दिनुभएको छ र अहिले आइपुग्दाखेरि जिन्दगीको यात्रामा ती सबै कुराहरूलाई फर्केर हेर्दाखेरि कस्तो लाग्छ कतिको सफल भएँ जस्तो लाग्छ आफूलाई
0: त्यो व्यक्तिमा डिपेन्ड हुने कुरा हो म्याम यो सफलता के हो भन्ने कुरा हुन्छ कि तपाईँले सफलता केलाई मान्ने भन्ने हो मेरो लागि मेरो सफलता चाहिँ कोही दिदीबहिनी यहाँ चाहिँ सिप सिकेर असाध्यै खुसी हुन्छ नि उहाँले व्यक्त गर्नुहुन्छ नि उहाँले सारा फाउन्डेसन र मैले गरेको कामप्रति सकारात्मक अथवा नकारात्मक उहाँले व्यक्त गर्नुभएको कुरा हुन्छ फिडब्याक त्यो नै मेरो लागि सफलता जस्तो लाग्छ सङ्घर्ष त अब यस्तो हुन्छ म्याम सङ्घर्ष कस्तो चिजलाई मान्ने भन्ने कुरा हुन्छ सङ्घर्ष बिना त सफलता छैन होइन त्यो पीडा पनि त्यो बिच होला आफ्नो ठाउँमा छ तर एउटा सपना पुगिसकेपछि त्यो बिचको सङ्घर्ष चाहिँ नथिङ केही पनि नहुने रहेछ र अनि मैले सफलता चाहिँ ठुलो घर बनाएर त्यो म सफलता मान्दिनँ मेरो लागि चाहिँ सफलता यो सोसाइटीको व्यक्तिको सेन्समा परिवर्तन आओस् सहयोगी भावनाको विकास होस् शिवले धनी होस् जस्तै लटरम्मा फलेको एकदमै राम्रो वृक्ष जस्तो जसले चाहिँ सबैले आँखा लाउन सक्ने दिदीबहिनी दाजुभाइ उत्पादन गर्न सकौँ त्यो मेरो लागि मेरो सफलता चाहिँ त्यसमा छ
1: हजुर हजुर धेरैको सहारा बन्नु भएको रहेछ होइन धेरैलाई ट्रेनिङहरू गराएर धेरैलाई आफ्नो खुट्टामा उभ्याउनु भएको छ अझै पनि गर्नु धेरै छ तपाईँले अनि तपाईँको नाम दिलमाया तामाङ राणा तपाईँ ओरिजिनल्ली कहाँबाट हुनुहुन्छ
0: म जन्मेको थिएँ भक्तपुरको गुन्डु अहिले फेमस नै छ गुन्डु भन्ने ठाउँ
1: हजुर हजुर
0: गुन्डुको गाउँमा जन्मेको छोरी
1: ए हजुर
0: बाल्यकाल पढाइको कुरा गर्ने हो भने मैले पढाइको पूर्णता चाहिँ मैले भक्तपुरबाट गरेको होइन जब म चाहिँ विवाह भयो त्यस पश्चात केही पढाइ अगाडि बढाएँ जब म चाहिँ मृत्युसँग जितेर अगाडि बढेँ अब चाहिँ मेरो लक्ष्य चाहिँ पिएचडी गर्ने इच्छा छ गुन्डुमा जन्मेर गुन्डु काठमाडौँको नजिकै भक्तपुर भए तापनि त्यो पनि एउटा हिजोको दिनबाट दुर्गम नै ठाउँ जस्तो थियो अहिले चाहिँ अब भनौँ न सुविधाको हिसाबले सबै चिजको हिसाबले चाहिँ अब नजिक चेन्जको हिसाबले होला त्यो बेला त हामी सानो हुँदाखेरि त एज अ दुर्गम जस्तै त्यो पढ्न पनि त्यति धेरै सहज थिएन तर अब अहिले चाहिँ अहिलेको हिसाबले धेरै राम्रो छ त्यस्तो गाउँमा जन्मेको हो म पनि म्याम सहर नै होइन सोच ठुलो हुनुपर्छ जो सहर या गाउँ त्यसले डिपेन्ड गर्दैन म्याम मेन चाहिँ सोच ठुलो हुनुपर्छ इच्छा शक्ति भयो भने असफल भन्ने चिज नै मलाई लाग्छ छैन
1: पक्का हो अनि दिलमाया तामाङ राणाज्यू हुनुहुन्छ तपाईँ होइन अनि हाम्रो राणाज्यूसँग चाहिँ कहिले भेट भयो कसरी भेट भयो त्यो सुनौ न
0: जब 18-19 उमेर हुन्छ नि होइन जब 18-19 उमेरमा हुन्छ त्यो उमेर भनेको स्कुल सकिएर कलेज लाइफको टाइम हो नि त कलेज लाइफ तर मैले चाहिँ स्कुल लेभल सिद्ध्याइसकेपछि चाहिँ मैले कलेजलाई चुज गर्नै सकिनँ र मैले कामलाई चुज गरेँ मलाई चाहिँ कति बेला काम गर्ने म आफ्नो लाइफमा कसरी सक्सेस हुने के काम गर्दाखेरि हुन्छ भनेर चाहिँ कामको तलास गर्दै गर्दा चाहिँ मैले चाहिँ राणाजीलाई भेट भयो भक्तपुरलाई भेट भयो
1: हाम्रो राणाजीको फुल नेम चाहिँ के हो त
0: गोपाल
1: राणा हजुर हाम्रो गोपाल राणाज्यूले सपोर्ट कतिको गर्नुहुन्छ तपाईँलाई यो क्षेत्रमा
0: ओहो पक्कै पनि एउटा महिला सफल हुनको लागि त्यसको पछाडि ठुलो भूमिका रहन्छ हस्बेन्डको र हस्बेन्डले मात्रै सपोर्ट गरेर हस्बेन्डले मात्रै गर भनेर चाहिँ सक्सेस हुँदैन त्यसको लागि आफू फिट भित्रै त्यो चाहना हुनुपर्छ, आफूभित्रै त्यो इच्छा हुनुपर्छ। हस्बेन्डले अथवा परिवारले मात्रै सपोर्ट गरेर हुँदैन, हामी आफैभित्र त्यो सङ्कल्प आउनुपर्छ। त्यसले गर्दा उहाँहरूले चाहिँ गर भन्नुभयो भने त्यो पहिलो सफलता हो, होइन? किनभने सरसल्लाह बिना चाहिँ काम गऱ्यो भने त्यो भोलि चाहिँ अप्ठ्यारो परिस्थितिहरू आउन सक्छ। र मेरो यात्रामा मैले काम गर्ने क्रममा उहाँको सदैव साथ रह्यो, एउटा सफलताको श्रेय उहाँमा पनि जान्छ। र त्योभन्दा पनि बढी चाहिँ के हुन्छ भने म आफूले दृढ सङ्कल्प लिएँ र मैले चाहिँ निरन्तरता दिएँ, अहोरात र खटेन, दिन रात मेरो लागि पढाइ पढ्नु छ भने म 12-1 बजे पनि पढिरह हुन्छु, म काम गर्नु पऱ्यो भने 12-1 बजे पनि काम गर्छु। मेरो लागि त्यो रात त्यो दिन भन्ने नै भएन, जसले गर्दाखेरि चाहिँ म यहाँसम्म आइपुगेको छु। भलै मैले अरबौँ पैसा कमाउन सकेन होला, काठमाडौँमा चाहिँ ठुलो बिल्डिङ बनाउन सकेन होला, तर मेरो सपना त्यो थियो, होइन नि त म्याम? मैले त्यो सपना थियो, मैले त्यो बिल्डिङ बनाउने सपना बोकेर मैले व्यवसाय सुरु गरेको थियो, त्यस्ता घर मैले बनाएकै थिएँ, तर त्यो बिक्री गर्नु पऱ्यो किन? मेरो स्वास्थ्यको लागि त, स्वास्थ्यले गर्दा बिक्री गर्नु पऱ्यो नि त। हो, त्यहाँदेखि मैले सङ्कल्प के गरेको छु भने यो समाज, मेरो दिदीबहिनी, चाहे मलाई गाली गर्छन् चाहे मलाई माया गर्छन्, मैले केही आशा गरेको छैन यो समाजबाट। मैले एउटै मात्र सङ्कल्प गरेको छु, दिदीबहिनीहरूलाई सिपै सिपले धनी बनाउने, दाजुभाइहरूलाई सिपै सिपले धनी बनाउने र रोजगारको बाटो, स्वरोजगारको बाटो खोलिदिने र आफै व्यवसाय गर्ने। भन्छ नि व्यवसाय नगरिकन व्यवसाय नै गर्नुपर्छ, जहाँ चाहिँ अर्बपति बन्नको लागि, करोडपति बन्नको लागि, व्यवसाय बिना सम्भव छैन भन्ने चाहिँ उदाहरण दिने चाहिँ मेरो अभियान हो, मेरो यात्रा हो।
1: हजुर, अब धेरैलाई तपाईँले आफ्नो खुट्टामा उभ्याउनु भएको छ, दिदी बहिनीहरूलाई, होइन? र अब जे होस् तपाईँको यात्रा भनौँ न, यो जुन चाहिँ समाज सेवाको यात्रा छ यसलाई जारी राख्नु होला। अनि तपाईँको त मिडिया हाउस पनि रहेछ, होइन? कुन चाहिँ मिडिया हाउस तपाईँको?
0: फन्डा फिल्म्स एन्ड मिडिया प्रणाली मेरो मिडिया हाउस छ, मुगलानी खबर मिडिया छ, यो अनलाइन मिडिया। मुगलानी खबर मुगलानमा बस्ने दाजुभाइ दिदीबहिनीहरूको आवाज केही बुलन्द गर्ने सोर्सबाट चाहिँ यो सञ्चालनमा रहेको। तर अब समय र परिस्थितिले भन्या जस्तो चाहिँ अब यसले चाहिँ गति लिन सकेको छैन, तर जे छ राम्रो छ। यो यो कम्पनी नै हो सारालाई बताउने भनेको, सन्ध्या फिल्म्स एन्ड मिडिया प्रणाली नै हो।
1: हजुर, यति धेरै कामहरू गर्नुहुन्छ तपाईँ, अनि समय कसरी भ्याउनुहुन्छ? ट्रेनिङ गराउनु पर्यो, सबै म्यानेज गर्नु पर्यो, अफिस र आधा रातसम्म बसेर आफै काम गर्नु हुँदो रहेछ, यता मिडिया हाउस, परिवार, म्यानेज कसरी गर्नुहुन्छ टाइमलाई तपाईँले?
0: मैले यस्तो छ, गर्छु भन्ने चाहिँ भावना भइसकेपछि समय अटोमेटिकली मिल्दो रहेछ कि। मसँग आज हजुरसँग यो इन्टरभ्यूमा आउनलाई पनि शास्ती नै भइरहेको छ, किनभने बाहिर मान्छेको भेटभाड छ, मै नै चाहिने भन्ने पनि होला, तर त्यहाँ चाहिँ व्यवस्थापन गरेको छु, होइन? अहिले व्यवस्थापन गरेर म यहाँ स्टुडियोभित्र छिरेको छु। अनि समय मिल्नको लागि चाहिँ अब कतिपय त अब नभ्याउने पनि हुनसक्छ, तर त्यसको मतलब पेन्डिङमा काम राखेर चाहिँ हामी अगाडि बढ्न सकिँदैन। जहाँ इच्छा अघि पनि मैले व्यक्त गरेँ, इच्छा शक्ति भए पनि जे पनि सम्भव रहेछ भन्ने कुरा चाहिँ मेरो जीवनमा, किनभने मर्निङ टाइम मैले बेबीलाई दिन्छु, मेरो बच्चा छ सानो, अनि मर्निङ टाइम बेबीलाई दिइसकेपछि सँगसँगै म फोन पनि रिसिभ गरेर आउँछु, आफै रिसिभ गरेर आउँछु। अनि अब एकदमै हतारमा चाहिँ म आफू प्रिपेयर भएर आउनुपर्छ घरमा चाहिँ। मैले मेरो घरको कामहरू चाहिँ केही गर्न सकिँदैन, र मैले मेड राखेको छु, सहयोगी राखेको छु, जसले गर्दाखेरि मलाई अलिक सहज हुन्छ। जब अफिसमा आयो, अफिसमा पनि ट्रेनरहरू व्यापक नै हुन्छ, ट्रेनरको कमी हुँदैन, एकदमै धेरै ट्रेनरहरू हुन्छ हरेक परिस्थितिको चाहिँ। अब किनभने ट्रेनिङ त एक एभ्री डे नै कम्तीमा 4-5 हजार ट्रेनिङ चलिरहेको हुन्छ, ट्रेनरहरू हुन्छ र बाँकी चाहिँ स्टाफहरू हुन्छ, जसले गर्दाखेरि चाहिँ मलाई केही सहज हुन्छ। र पनि म चाहिँ के हुन्छ भने एज अ स्टाफ छ भनेर चाहिँ म स्टाफमा मात्रै डिपेन्ड हुन्न, म फ्रन्ट लाइनमा चाहिँ म जस्तो सुकै ठाउँमा पनि म खटिरहेको हुन्छु, जहाँ म आज यहाँको चाहिँ चेयरम्यान भएर होइन कि, म चाहिँ दिदीबहिनीकै भिडमा केही समय पनि मैले सिकाएर आएँ। एज म आफै ट्रेनरको रूपमा पनि सिकाउने काम गर्छु म्याम, म चाहिँ धेरैवटा ट्रेनिङको एज अ ट्रेनर पनि हो।
1: हजुर, अब सेवा गर्ने चाहना हुने मान्छे अब कुर्सीमा त पक्कै पनि बस्नुहुन्न है, सँगसँगै काम गर्नुहुन्छ पक्कै पनि। अनि स्टाफहरू कतिजना छन्?
0: स्टाफ त धेरै छन् म्याम, स्टाफ भएन भने जस्तै अब ट्रेनरै हामीसँग 20-25 जना ट्रेनरै हुन्छ, अनि सामान म्यानेजमेन्टको लागि हुन्छ, सपिङदेखि सबै म आफै गर्नुपर्ने हुन्छ। अब 20-25 जना त कम्तीमा पनि हुनुपर्छ, नभए त सम्भवै हुँदैन, किनभने बाहिर पनि ट्रेनिङ चलिरहेको हुन्छ, समर टर्ममा पनि ट्रेनिङ चलिरहेको हुन्छ त्यसले गर्दाखेरि। अनि स्ट्यान्ड बाई ट्रेनरहरू चाहिँ एकदम धेरै राख्नुपर्ने हुन्छ, किनभने बाहिर जुन एउटा ठुलो ग्रुपले चाहिँ ट्रेनिङको लागि इन्भाइट गऱ्यौँ भने हामी नाइ भन्नै सक्दैनौँ। रिसेन्टली हामी भन्छौँ, जसले चाहिँ ग्रुप बनाएर बोलाउनुहुन्छ हामी एकदमै धेरै ह्याप्पी भएर कुदिहाल्ने हो, त्यो हुन्छ।
1: अनि यो सारा फाउन्डेसन चाहिँ कहाँनिर छ तपाईँको?
0: सारा फाउन्डेसन अहिले ट्रेनिङ सञ्चालन भइरहेको ठाउँ भनेको चाबा हिल गोपीकृष्ण हल नजिकै, जहाँ ओम हस्पिटलले पनि चिनिन्छ, ओम हस्पिटलको नामले पनि चिनिन्छ। ओम हस्पिटलबाट कपन जाने बाटोमा पहिलाको गोपीकृष्ण हलको ठ्याक्कै पछाडिपट्टि हामीले सारा फाउन्डेसनको गुगल म्यापमा पनि दिदीबहिनीले थाहा पाउन सक्नुहुनेछ। अनि त्यसपछि टिकटकमा, सारा फाउन्डेसनको टिकटकमा पनि लाइभ भिडियो लोकेसन भिडियो छ भने सारा फाउन्डेसनको फेसबुकमा पनि लाइभ लोकेसन छ। त्यसरी चाहिँ हामीले सहजीकरण गरिरहेको छ। पुरानो नाति कार्यालय भन्ने बित्तिकै धेरैजना चाहिँ आउनुहुन्छ, तर आउन नसक्नेको लागि चाहिँ भिडियो हामीले जस्तै टाइम टाइममा पोस्ट गरिरहेको छौँ। आज मर्निङ पनि मैले पोस्ट गरिरहेको छौँ, पिनमा पनि भिडियो पिन पनि गरेर राखिरहेको हुन्छ। अनि त्यस पछाडि चाहिँ सहजीकरणको लागि चाहिँ बाटो देखाउने, बोलाउने, फोन गर्ने एकजना हामीले स्ट्यान्ड बाई राखिरहेका हुन्छौँ।
1: हजुर, अनि विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू यसो काठमाडौँ आउँदाखेरि भिजिट गर्नुहोला, सहारा फाउन्डेसन चाबहिल यो गोपीकृष्ण हलको छेउमा छ अरे, र तपाईँले गुगल गरेर पनि आउन सक्नुहुन्छ। त्यहाँनिर धेरैलाई सहारा चाहिँ दिएको छ, ट्रेनिङहरू गराएर आफ्नै खुट्टामा उभ्याउने काम गर्नुहुन्छ हाम्रो दिलमाया तामाङ राणाज्यूले। अनि अरू के छ तपाईँलाई मनपर्ने कुराहरू? हुन्छ नि गीतहरू गाउनुहुन्छ कि हुन्न?
0: मलाई पटक्कै गीत गाउन आएन, म 2-3 दिन म घर बसेँ भने म पागल हुन्छु होला। म आफूले आफूलाई के सोच्छु भने म यो समाजको लागि केही न केही हो भन्ने कारणले गर्दाखेरि चाहिँ म कुनै पनि टाइम चाहिँ चुप लगाएर बस्न नसक्ने भएको भएर जब म रेस्ट टाइम थियो रेस्ट टाइममा चाहिँ भोकलमा चाहिँ समावेश भएको थिएँ कि मेरो अनुभव। अनि गीत गाउन लाउन गुनगुनाउन पनि मलाई नि मन लाग्ला नि त, रहर त सबैको हुन्छ। जब म त्यहाँ चाहिँ भोकलमा गएँ अनि सकिनँ, मैले 1 मन्थसम्म चाहिँ ट्राई गर्दाखेरि चाहिँ मेरो चाहिँ अपडाउनको त्यो भोइसलाई मिलाउन नसकेपछि चाहिँ मेरो जीवनमा गीत भन्ने चिज चाहिँ छैन रहेछ है भनेर फेरि गिटारतिर लागेँ। म अनेकौँ सिक्दै सिक्न असाध्यै मन पर्ने म पनि, तर त्यो अपुरो नै भयो र जसले गर्दाखेरि म अहिले गुनगुनाउन त कसलाई मन पर्दैन र होइन, र गीत यस्तो पावरफुल चिज हो जहाँ चाहिँ 3 महिनाको बच्चा पनि हल्लिँदो रहेछ गीत आवाज सुनेपछि।
1: हजुर हजुर, जे होस् काममा व्यस्त हुनुहुन्छ तपाईँ, एउटा वर्कहोलिक हुनुहुँदो रहेछ होइन, कामको किरा भन्छ नि।
3: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग 2-4 पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

0: जे होस् समाजसेवाका लागि काम गर्दै हुनुहुन्छ, यो अति नै राम्रो हो, अझै गर्दै जानुहोला। अनि अब आजको नारीको निम्ति तोकिएको समय प्राय प्राय समाप्त हुन लाग्यो दिलमायाजी, होइन? अब हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: सहारा फाउन्डेसनलाई एकचोटि हेरिदिनु, सहारा फाउन्डेसनले गरेको कामलाई राम्रो या नराम्रोहरूले चाहिँ मूल्याङ्कन गरिदिनुहोस्, ताकि मेरो अभियानमा मैले अझ सुधार्नुपर्ने छ भने मैले अझै यसलाई चाहिँ अझ मैले चाहिँ यसलाई चाहिँ अझ एकदमै बृहत रूपमा लानको लागि यहाँहरूको साथ सपोर्ट सुझावहरूको चाहिँ अपेक्षा गर्दछु। किनभने मैले मेरो अभियान भनेको नेपालभरिको दिदीबहिनी दाजुभाइहरूलाई चाहिँ सिपमूलक तालिमहरू प्रदान गरेर, सिप मात्रै होइन नि, उत्पादन कसरी गर्ने मात्र होइन, गुणस्तरीय कसरी चाहिँ कायम गर्ने, प्याकेजिङ कसरी गर्ने, बजार व्यवस्थापन कसरी गर्ने, कम्पनी दर्ताहरू कसरी गर्ने, ब्रान्डिङदेखि लिएर आम्दानी गर्न सक्ने वातावरणहरू चाहिँ सहाराले आफैले टाउकोमा बोकेको छ। यो भारी सहारा फाउन्डेसनले उहाँहरूलाई सिकाउने मात्रै होइन, म्याम यो सबै सक्दिनँ भनेर भन्नेहरूलाई ल आऊ यहाँ यहीँ यहीँ मिलेर गरौँ भन्ने चाहिँ वातावरण सिर्जना गर्दैछ। त्यसले गर्दाखेरि तमाम दाजुभाइ दिदीबहिनीहरूलाई मेरो अपेक्षा छ कि यहाँहरूको माया, यहाँको साथ र सपोर्ट चाहिन्छ। मलाई पैसा भन्दाखेरि पनि यहाँहरूको दक्षता, यहाँको विज्ञता, यहाँहरूको आइडियाहरूले चाहिँ मलाई अझ सपोर्ट गर्नेछ। र नेपाल सरकार सरोकारहरूलाई वालाहरूलाई पनि म के भन्न चाहन्छु भने सहारा फाउन्डेसनलाई निहालिदिनुहोस् भन्छु म चाहिँ। मैले लिएको अभियानले होला, मैले अहिले हजारौँलाई ट्रेनिङ दिइरहेको छु, हजारौँ दिदीबहिनीहरूलाई खुसी बाँडिरहेको छु, यसमा यहाँहरूको पनि आँखा जानुपर्छ। साथ र सपोर्ट साथ अगाडि बढ्न सक्यौँ भने भोलि नेपालभरि आज चाहिँ 10,000, 20,000, 30,000 चाहिँ पैसा खर्च गरेर दिदीबहिनी दाजुभाइहरू गाउँ गाउँबाट काठमाडौँमा आएर ट्रेनिङ लिइरहनु भएको छ, होइन? तर सहारा फाउन्डेसनको भिडियो पोस्ट गर्दाखेरि पनि सेयर गरेर कसैलाई दिनुहुन्छ भने पनि उहाँ त त्यत्रो पैसा बच्छ उहाँहरूको, जसले गर्दाखेरि त्यो पैसाले व्यावसायिक रूपमा उहाँहरूलाई काम गर्न एकदमै सहज हुन्छ। त्यसैले यहाँहरूको माया, यहाँहरूको साथ र सपोर्ट, चाहे पोजिटिभ होस् चाहे नेगेटिभ होस्, जसले गर्दाखेरि म अझै सुध्रेर अझै स्ट्रङली चाहिँ यो समाजमा काम गर्न सकियोस्, यही नै हो आशा म्याम।
0: हजुर, श्रोताहरू, सहारा फाउन्डेसन टिकटकमा पनि छ, उहाँहरू हुनुहुन्छ, यसो भिडियोहरू हेरेर भए पनि उहाँहरूलाई सपोर्ट गर्नुहोला। र फेसबुकमा पनि उहाँहरू सहारा फाउन्डेसन छ, त्यहाँ पनि जोइन गर्नुहोला, त्यहाँको भिडियोहरू पनि हेरेर यसो सपोर्ट गर्नुहोला। उहाँले भन्नुभएको छ पैसाले मात्रै सपोर्ट गर्नु जरुरी छैन, तपाईँहरू केमा दक्ष हुनुहुन्छ त्यो आएर यहाँ आएर सिकाइदिन पनि सक्नुहुन्छ, होइन त दिलमायाजी?
1: अभियसली अभियसली। अनि अब अहिलेसम्म सिकाउनु भएको व्यक्तिको लागि कोही एज अ ट्रेनरको रूपमा आउनुहुन्छ भने हामी फ्रीमा गर्दैनौँ, उहाँले जबरजस्ती नै हामी फ्रीमा गर्छौँ म्याम भन्नुहुन्छ भने बेग्लै कुरा हो। सारा फाउन्डेसनमा हजुरको क्षमताको पनि कदर हुन्छ, भलै हामीले चाहिँ हजुरले सोचेको जस्तो पे गर्न चाहिँ सकिने सम्भावनाहरू छ, त्यसको रिजन मैले अघि पनि बताएँ। त्यसले गर्दा सारा फाउन्डेसनमा एज अ ट्रेनरको रूपमा हजुर केही दिन बस्नुभयो भने पनि हजुरलाई कस्टमै हुन्छ, हामीले चाहिँ सकेको हजुरलाई पे नै गरेर अगाडि बढाउने हो। हजुरहरूको क्षमतालाई दबाएर नराख्नुहोस्, ताकि समाजसेवा सारामा तपाईँले ट्रेनिङ दिँदाखेरि त्यो पनि समाजसेवा हो है।
0: हजुर, श्रोताहरू सुनिहाल्नु भयो र आजको नारीमा समय दिनुभयो दिलमायाजी, म एक दिन तपाईँको सहारा फाउन्डेसनमा आउँछु, अहिलेलाई चाहिँ समय दिनुभयो, धेरै धेरै धन्यवाद। धेरै कुराहरू राखिदिनु भयो सहारा फाउन्डेसनको बारेमा, आफ्नो बारेमा भनौँ होइन, राखिदिनु भयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। र तपाईँलाई, तपाईँको सारा सहारा फाउन्डेसनको टिमलाई हामी सबैको तर्फबाट, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट थ्याङ्क यू एन्ड अल द बेस्ट।
1: हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद, सम्पूर्ण टिमलाई, ताकि मलाई यो समय दिनुभयो, यो स्पेस दिनुभयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। सहारा फाउन्डेसनको स्लोगन छ निशुल्क शिक्षिको आत्मनिर्भर बनौ भन्ने छ, यो स्लोगनलाई माया गरिदिनु होला, सहारालाई माया गरिदिनु होला। यहाँहरूलाई पनि मैले वेलकम गर्न चाहे, टाढा बसेर पनि मलाई बुझिदिनु भयो, मलाई सम्झिदिनु भयो, त्यसको लागि धेरै धेरै थ्याङ्क यू। र हजुरहरूलाई विशेष निमन्त्रण
0: हस्, थ्याङ्क यू सो मच दिलमायाजी, एन्ड बाई बाई। हजुर श्रोताहरू, हाम्रो दिलमायाजीलाई धेरै धेरै धन्यवाद। र आजको निम्ति आजको नारीलाई बिट मार्ने बेला भइसक्यो र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु। आजलाई पनि म सुसन बालालाई पनि आज्ञा दिनुहोस्, नमस्ते, बाई बाई।

0: वर्षामा निषेधाज्ञा हटाइएको छ। श्री भोला दाहालका अनुसार बिहिबार साँझ 5 बजेदेखि बिहान 6 बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो। उहाँले वीरगंजमा पछिल्ला दिनमा देखिएको जुलुस तथा हुलदंगा सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिनुभएको छ। सिराहाको गोलबजार घटनाका पीड़ित परिवार र सरकारबीच आठबुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेको छ। सहमतिसँगै सम्बद्ध पक्षले विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन्। नेपाल प्रेस काउन्सिलले 15 मिडिया र 9 गैर मिडियालाई कारवाही गरिएको जनाएको छ। धर्म सम्प्रदायको सुसम्बन्धमा असर पार्ने खालका सामग्री फेसबुक तथा रिल मार्फत सम्प्रेषण गरेको भन्दै कारवाही गरिएको काउन्सिलले जनाएको छ। काउन्सिलका अनुगमन अधिकृतले उल्लेख गरे अनुसार 15 मिडियाका 19 सामग्री हटाउन टेलिफोनबाट आग्रह गरिएकोमा 13 मिडियाले हटाएका छन्। 2 पत्र मार्फत निर्देशन दिएको छ। दर्ता नभएका 9 फेसबुक पेजबाट 19 सामग्री हटाउन काउन्सिलले प्रहरी कहाँ पत्राचार गरेको छ। काउन्सिलले गैर मिडियालाई पनि टेलिफोनबाट आग्रह गरेकोमा 3 आफ्ना सामग्री हटाएका छन्। विश्व कीर्तिमानधारी आरोही निर्मल पूर्जा एमबीको निधनमा सैनिक क्षेत्रबाट शोक प्रकट गरिएका छन्। बेलायती सेना अन्तर्गत रोयल नेभी र रोयल मरिन्स च्यारिटीले पूर्जाको निधनमा शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। पूर्जाको हिमाल आरोहण उपलब्धिले विश्वका 10 लाखलाई उत्साह प्रदान गरेको च्यारिटीले बताएको छ। च्यारिटीले पूर्जाको लगनशीलताले हिमाल आरोहण जीवन पर्यन्त सेवा जस्ता भावभन्दा धेरै माथि रहेको उल्लेख गरेको छ। रोयल नेभल एसोसिएसनले पनि उहाँको निधनमा शोक प्रकट गरेको छ। मिस नेपाल 2026 उपाधि दीपमाला ढकालले जित्नु भएको छ। ललितपुरमा भएको ग्रान्ड फिनालेमा दीपमालाले मिस नेपालको उपाधि जित्नु भएको हो।
1: What makes me unique isn't the flawless story. The courage to embrace the flaws and turn dreams into the directions and lead with honesty and authenticity.
0: मिस नेपाल इन्टरनेसनल आर्य निशान्त घोषित हुँदा मिस नेपाल कुसमो कशिश सुब्बा घोषित हुनुभएको छ। यो प्रतियोगिताको आयोजना द हिडन ट्रेजरले गरेको हो। दीपमाला तेक्वान्डो ब्ल्याक बेल्ट खेलाडी तथा मार्सन धाविका पनि हुनुहुन्छ। फिफाले एन्फामाथि लगाएको निलम्बनको विषय लामो समय बितिसक्दा पनि समाधानको बाटोमा अघि बढ्न सकेको छैन। निलम्बनपछि नेपाली फुटबलको भविष्य, एन्फाको भूमिका र यस विषयमा देखिएको अन्यल अझै कायम छ। फिफाको निर्णयपछि एन्फाभित्रको अवस्था किन यति लामो समयसम्म अनिश्चित बन्यो भनेर हामीले एन्फाका पूर्व अध्यक्ष गणेश थापासँग सोधेका छौँ।
2: व्यक्तिगत रूपमा चाहिँ भनियो भने चाहिँ पहल चाहिँ पर्याप्त रूपमा भएको छैन कि मैले पनि सुनेको छु, किनभने यत्रो जटिल विषय छ, जति चासो चिन्ता लिनु पर्थ्यो, जति स्टेक होल्डर्सलाई बोलाएर छलफल गर्नु पर्थ्यो, त्यो नभएको कि अथवा उहाँले चाहिँ एकदम ढुक्क भएर चाहिँ हामी गरिहाल्छौँ, किन कसलाई चाहिँ भन्नुपर्छ, हामी नै सबै चिज मिलाइरहेको छौँ, सार्वजनिक रूपमा कसलाई भेट्ने गर्ने छलफल गर्नुपर्ने आवश्यकता उहाँले महसुस गरेको नगरेको थियो, समयले रिजल्ट दिइहाल्ला, अब अहिले हामी पनि आशा गरौँ भन्ने कुरा जस्तो चाहिँ के नभएदेखि अलिक चिन्ता चासो चाहिँ राज्यबाट पनि कम भयो कि जस्तो लाग्छ।
3: यो गाँठो पुकाउनलाई पहिला के हुन्छ?
2: अब यो गाँठो पुकाउनलाई कस्तो छ भने यस्तो गाँठो बनाइदियो यो अहिले ग्यान्ट नेतृत्वले, यो चाहिँ के भने एकदम सुनिश्चित तरिकाले उहाँहरूले आफ्नो स्वार्थको लागि त्यो गाँठो बनाइदियो। अहिले जे गरे पनि हामी नै आउनुपर्छ, सरकार पनि झुक्नै पर्छ हामीसँग, अरू कुनै उपाय छैन भनेको र हामीहरूलाई फेरि पुनर्वाली नगरिकन सुखै छैन सरकारलाई भनेर एउटा देशलाई नै चाहिँ फिफाको अगाडि चाहिँ एकदम नतमस्तक बनाएर झुकाएर गलाएर गर्ने रणनीति उहाँहरू हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि यो गाँठो फुकाउनेबाट एउटा प्रमुख साझेदार एन्फा हो, त्यो एन्फाबाट मैले देखेको छैन। अब राज्यले कुन रूपमा लान्छ त्यो आफ्नो ठाउँमा छ। अब यसमा कस्तो चाहिँ छ भने अब अन्य एउटा चाहिँ के भनौँ, साँच्चीकै सरकारले हस्तक्षेप गरेको अवस्था भएको भए, सरकारले हस्तक्षेप गरेको अवस्था भएदेखि चाहिँ उनीहरूलाई नै पुनर्वाली गर्नुपर्छ र चुनाव चाहिँ जहाँबाट चाहिँ रोकिएको हो त्यहीँबाट सुरु नगरेसम्म यो प्रतिबन्ध कन्टिन्यू हुन्छ नर्मल अवस्था। तर यहाँ राज्यले चाहिँ के भनेदेखि नगरिकन उनीहरूले आफैले कृत्रिम हस्तक्षेप गरे भनेर प्रोपोगन्डा गराएर फिफालाई नै चाहिँ के भनेदेखि चाहिँ हस्तक्षेप गराएर उहाँ लागिरहेको हुनाले एकदमै जटिलता देखिरहेको छ। किन
0: रुसको पछिल्लो आक्रमणमा युक्रेनमा 9 मृत्यु भएको छ। राजधानी किपमा भएको आक्रमणमा अरू 28 घाइते भएका छन्। किपबाट बीबीसीका पल अडम्सको रिपोर्ट।
4: For the people of Kyiv, this was another long, difficult night. Drones and missiles fell on the city in waves, hitting several districts and starting huge fires. At first light, a thick band of smoke drifted over Kyiv. According to President Zelensky, the attack on the capital involved 27 ballistic missiles.
5: Your BFBS Gorkha Radio Home.

BFB गोर्खा रेडियो सुन्ने अनुसार राष्ट्र तथापि सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु. आजको यस कार्यक्रम घर संसारमा म सुनेको तर्फबाट एक घण्टाको कार्यक्रमको पनि आरम्भ भएको छ र हरेक हप्ता कार्यक्रममा घरको संसारलाई हामी कसरी सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा चाहिँ चर्चा गर्ने गर्दछु. र अब घरको संसार सुन्दर हुनको लागि तीनवटा क्षेत्रमा स्वस्थ रहन जरुरी छ: हाम्रो आत्मिक जीवन, हाम्रो मानसिक जीवन अनि हाम्रो शारीरिक जीवन. र अवश्य पनि एकजना व्यक्तिलाई पनि यो कुनै कुराहरूमा चाहिँ समस्या भयो भने घरको माहौल परिवार नै एउटा अस्वस्थ रहन्छ, होइन? र ससाना कुरामा चाहिँ हामीले एकदम ध्यान दिनुपर्ने हुन्छ. र आज पनि यसै कुरालाई चाहिँ म अवश्य पनि जानकारीमूलक कुराहरू राख्ने नै छु. सुन्दै गर्नुहोस् पिएफबिएस गोर्खा रेडियो. र दैनिक प्रयोग हुने यी छवटा चिज फ्रिजमा राख्दा झन् बिग्रन्छ. अब खानपानहरू गर्नु पर्यो, फुड भन्ने कुरा त एकदमै भाइटल रोल हुन्छ र हाम्रो जीवनमा र हाम्रो स्वास्थ्य पनि 80% चाहिँ हामीले के खान्छौँ त्यसले पनि एकदमै डिफाइन गर्दछ. र यसबारेमा जानकारी रहने नै छ. सुन्ने गर्नुहोस् पिएफपिएच गोर्खा रेडियो. अहिलेलाई पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

पीएफपी स्कोरकार्ड रेडियो कार्यक्रमको संसारमा हुनुहुन्छ म सैनिकको साथमा र म दैनिक प्रयोग हुने यी छ चिज फ्रिजमा राख्दछन् बिग्रन्छ भन्ने विषयमा केही चर्चा गर्न चाहन्छु. अहिले गर्मीको समय छ, कुनै खानेकुरा पेय पदार्थ वा तरकारी जे घरमा ल्याए पनि फ्रिजमा राखिहाल्ने गरिन्छ. त्यसको कारण हो सामान छिटो नबिग्रोस् भन्ने हो. तर सबै खानेकुरा तथा तरकारी फलफुलहरू फ्रिजमा राख्नु उपयुक्त हुँदैन. फ्रिजमा राख्दा हुने टिकाउन हुन सक्ने सट्टा झन छिट्टै बिग्रन्छ. केही खानेकुराहरू चिसो झनमा झन चाहिँ बिग्रिन्छ. कहिलेकाहीँ अनुचित रूपमा भण्डारण गरेको खानाले ब्याक्टेरिया पनि बढ्न सक्छ, जसले गर्दा खाना विषाक्तताको जोखिम बढ्छ. त्यसकारण कुन खानेकुरा फ्रिजमा राख्नु हुँदैन भन्ने चाहिँ बुझ्न एकदमै महत्त्वपूर्ण हुन्छ. र सर्वप्रथम रहेको छ आलु. सबैका भान्सामा नटुटिने तरकारी हो आलु, तर यो फ्रिजमा राख्नु भने हुँदैन. फ्रिजमा आलु भण्डारण गर्नाले तिनीहरूमा भएको स्टार्च यो द्रुत रूपमा चिनीमा परिणत हुन्छ, जसले गर्दा तिनीहरूको स्वाद र बनावट परिवर्तन हुन्छ. आलुलाई चिसो ठाउँको सट्टा सुक्खा हावा प्रवाह हुने र अँध्यारो ठाउँमा राख्नु पर्दछ. र त्यसै गरी रहेको छ प्याज. यो बारेमा नै म जानकारी राख्नेछु, तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio.

BFBS कोरका भिडियो सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी घर संसारमा सौरमा चर्चा गरिरहेको छु। तपाईँको माछामा दैनिक प्रयोग हुने यी छ चिज जुन फ्रिजमा राख्दा झन् बिग्रन्छ, र दोस्रोमा रहेको छ प्याज। फ्रिजमा यो आर्द्रताको कारणले गर्दा प्याजलाई थप किलो बनाउँछ, यसले गर्दा चाँडै बिग्रने र ढुसी आउने पनि हुन्छ। तिनीहरूलाई खुला ठाउँमा भण्डारण गर्नु राम्रो हुँदछ। यसै गरिरहेको छ लसुन। फ्रिजमा लसुन भण्डारण गर्नाले यसको स्वाद परिवर्तन हुन्छ। यसलाई घरभित्र वा बाहिर पानी नपर्ने र सुक्खा ठाउँमा भण्डारण गर्नुपर्छ। अर्को रहेको छ केरा। केरा छिट्टै बिग्रिने फल हो, तर यसलाई फ्रिजमा कहिले पनि राख्नु हुँदैन। फ्रिजमा केरा भण्डारण गर्नाले यसको बोक्रा चाँडै कालो हुन्छ, बिग्रन्छ। त्यसैले कोठाको सामान्य तापक्रममा केरा भण्डारण गर्नु राम्रो हुन्छ। र अवश्य पनि अर्को रहेको छ मह। यो बारेमा पनि म जानकारी राख्दै गर्नेछु, तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

FBS कोलकाता रेडियो सुन्ने हुनुहुन्छ कार्यक्रमले हामी छौं श्रोता यो समीकर संसारमा र म चर्चा गरिरहेको छु तपाईँको माझमा दैनिक प्रयोग हुने छ चिज जुन फ्रिजमा राख्दा बिग्रन्छ भन्ने विषयमा रहेको छ र अर्को पनि रहेको छ मह रेफ्रिजरेटरमा मह भण्डारण गर्नाले त्यो जमेर धेरै कडा हुन सक्छ जसले गर्दा प्रयोग गर्न गाह्रो हुन्छ यसलाई सधैँ कोठाको तापक्रममा कडा रूपमा बन्द गरिएको कन्टेनरमा राख्नुहोस् प्रयोगपछि तपाईँले यसलाई बन्द गर्नुपर्छ र अर्को रहेको छ गोलभेडा प्राय जसो हामीले गोलभेडा घरमा ल्याउने बित्तिकै फ्रिजमा राखिहाल्छौँ तर गोलभेडालाई फ्रिजमा नराख्नु नै राम्रो हुन्छ चिसो तापक्रमले गर्दा गोलभेडालाई स्वाद दिने महत्त्वपूर्ण एन्जाइमहरूलाई नष्ट गरिदिन्छ फ्रिजमा राखेपछि गोलभेडाको प्राकृतिक सुगन्ध र ताजापन हराउँछ चिसोले गोलभेडाको भित्री कोशिकाको वाल फुट्छ जसले गर्दा यो धेरै गिलो बन्छ लामो समय फ्रिजमा राख्दा यसले प्राकृतिक कडापन गराउँछ यदि धेरै गिलो छ र बिग्रन हाल्ने अवस्था छ भने हावा नछिर्ने भाँडोमा हालेर थोरै दिन राख्नु राम्रो हुन्छ त श्रोता यो थियो जानकारी तपाईँको माझमा जसरी आज राखेको छु दैनिक प्रयोग हुने छ चिज जुन फ्रिजमा राख्दा बिग्रन्छ भन्ने विषयमा रहेको छ र अब भने म अर्को पनि जानकारी तपाईँको माझमा राख्ने नै छु केही क्षणमा रेस्टुरेन्टमा बस्ने बित्तिकै किन सबैभन्दा पहिले पानी दिइन्छ भन्ने विषयमा पनि अब एउटा इन्ट्रेस्टिङ कुरा पनि छ म केही क्षणमा राख्नेछु अहिलेलाई भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो

SBS गोर्खा रेडियो सुन्नुहुन्छ अहिले हामी कार्यक्रम घर संसारमा छौँ श्रोता र चर्चा गरिरहेको छु अब भने रेस्टुरेन्टमा बस्ने बित्तिकै किन सबैभन्दा बढी पहिले पानी दिन्छ भन्ने विषयमा चाहिँ म जानकारी राख्ने नै छु विशेष गरी चाहिँ हाम्रो समाजमा अहिले हेर्दाखेरि चाहिँ अब रेस्टुरेन्टमा आफ्नो सिटमा बस्ने बित्तिकै वेटरले केही नसोधी सबैभन्दा पहिले टेबलमा पानी राखिदिन्छन् त्यस बेला हामीले मेन्यू हेर्नुभएको हुन्छ न खानाको अर्डर नै दिएको हुन्छ तर किन सबैभन्दा त्यो ल्याइन्छ त रोचक कुरा चाहिँ के हो भने केवल प्यास मेटाउनको लागि मात्र होइन यससँग आतिथ्य मनोवैज्ञानिक स्वास्थ्य सेवा व्यवस्थापन र व्यापारिक रणनीतिसम्म जोडिएको धेरै कारण हुन्छ पानी मात्र होइन स्वागतको यो पहिलो सङ्केत पनि हो हाम्रो समाजमा घरमा आफ्नो पाहुनालाई सबैभन्दा पहिले पानी दिने परम्परा निकै पुरानो छ यसले सम्मान आत्मीयता र आतिथ्य भावना झल्काउँछ यही संस्कृतिलाई धेरै रेस्टुरेन्टले पनि निरन्तरता दिएको पाइन्छ ग्राहकलाई पानी दिँदा तपाईँ हाम्रो विशेष पाहुना हुनुहुन्छ भने अप्रत्यक्ष सन्देश पुग्छ यसले ग्राहकलाई सहज महसुस गराउँछ र रेस्टुरेन्टप्रतिको पहिलो सकारात्मक धारणा निर्माण गर्दछ र अहिलेको लागि भने लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ र त्यस पछाडि फेरि पनि हामी जानकारीहरू राख्दै गर्नेछौँ

BFBA स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमहरूले यो समय हुनुहुन्छ घर संसारमा म सुनेको साथमा र अहिले म चर्चा गरेको छु जसरी रेस्टुरेन्टमा बस्ने बित्तिकै किन सबैभन्दा पहिले पानी दिन्छ भन्ने विषयमा र यसैमा चाहिँ अब बाहिरबाट आएको व्यक्तिलाई चाहिँ पहिलो राहत पनि रूपमा लिन्छ र अर्डर गर्न पर्याप्त समय मिलोस् भनेर पनि यो गरेको हुन्छ राम्रो सेवाको सानो तर महत्त्वपूर्ण सङ्केत यसले देखिन्छ मनोवैज्ञानिक रूपमा ग्राहकलाई सहज बनाउने उपाय हो पानी पिउँदाखेरि स्वाद बुझ्ने क्षमता पनि बढ्न सक्छ र यो व्यापारिक रणनीतिको पनि एउटा हिस्सा हुन्छ र सबै रेस्टुरेन्टमा भने एउटै नियम भने हुँदैन र अन्तमा चाहिँ पानीसँगै स्वेच्छाको सन्देश सफा ग्लासमा सुरक्षित पानी पिउने तुरुन्तै उपलब्ध गराउन रेस्टुरेन्टले स्वच्छता र ग्राहकको स्वास्थ्यप्रति सचेत रहेको सङ्केत हो राम्रो सेवा भनेको स्वादिष्ट र खाना मात्र नभए सुरक्षित र स्वच्छ वातावरण उपलब्ध गराउनु पनि हो र श्रोता आज घर संसारमा विभिन्न जानकारी मैले राखेको छु हाम्रो जसरी वेलबिङको बारेहरूमा चाहिँ निकै नै फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु र अर्को हप्ता पनि यस्तै जानकारीमूलक कुराहरू राख्नेछु भन्दै यो मिठो गीत पनि इन्जोय गर्नुहोस् र हामी नेक्स्ट वीक भेट्नेछौँ म सुने पनि बिदा लिनेछु अहिलेको लागि नमस्ते बाई बाई

0: AM FM online apps तथा स्मार्ट स्पिकरहरूमा सुन्न सकिने
1: यो
0: BFPS
1: गोर्खा रेडियो हो।

0: तराई मधेसमा धार्मिक तनावले आम सर्वसाधारणको दैनिक जीवनयापन र मानसिक जीवन कठिन बनिरहेको मानव अधिकारवादीले बताएका छन्। मानव अधिकारवादी संस्था इन्सेकका मधेस संयोजक राजु पासवान,
1: अब नागरिकहरूले चाहिँ अब जुन हिसाबले उहाँहरूको जीवनहरू होइन अब एक ठाउँबाट अर्को ठाउँमा जाने काम विशेषले जाने भन्ने कुराहरूमा चाहिँ एकदम समस्या चाहिँ उहाँहरूले चाहिँ झेल्नु परेको चाहिँ देखिरहेका छौँ। हामीले चाहिँ नागरिकहरूको आवाजावजको कुरा उनीहरूले तपाईँको सेवा लिने कुराहरूमा होइन अब त्यसपछि के अरे तरकारी नै लिनुपर्ने होइन अन्नहरू लिनुपर्ने देशको सबै कुराहरू चाहिँ एकदम ठप्प रह्यो कि दुई तिन दिनभित्र। त्यसले गर्दाखेरि यहाँ चाहिँ सामानहरू पनि अब महँगोमा लिइरहेको पनि अब उपभोक्ताहरूले चाहिँ बताइरहेको अवस्थाहरू थियो। र अर्को भनेको हिटोल गर्न पाउने अनि त्यसपछि कतिपय मान्छेहरू त जनकपुरमै पनि अल्पतर परेका थिए कि बाहिरबाट आएकाहरू नेपालको संविधानले नै सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक होइन धार्मिक स्वतन्त्रताको हकको सुनिश्चित गरेको छ र आफ्नो कर्तन गर्न पाउने राइट त नागरिकको हो तर अब त्यसको विपरीत क्रियाकलाप पनि गर्न त पाइँदैन होइन। तर यहाँ चाहिँ अब त्यस्तै खालको कुराहरू चाहिँ बढी विरोध प्रदर्शनहरू भयो, सरकारले पनि बल प्रयोग चाहिँ बढी गरेको देखिन्छ।
0: एक अर्को समुदाय आफू बिचमा डराएर हिँड्नुपर्ने अवस्था जिउनुपर्ने अवस्था त्यो अवस्था छ कि छैन?
1: होइन, सुरुमा चाहिँ मधेसमा त्यो समस्याहरू देखिएको तपाईँको हिन्दू र मुस्लिमको जुन एक खालको चाहिँ धार्मिक कुराहरू उठेपछि अब यो हिन्दू राष्ट्र कायम गर्ने भन्ने कुराहरू उठिसकेपछि अनि त्यसपछि अब मान्छे अब तिनजना आजको मितिसम्म तिनजना चाहिँ मृत्यु भएको जस्तो दुईजना जसले पोसी प्रदेशबाट एकजना मध्य प्रदेशको चाहिँ किरावतमा चाहिँ अब मृत्यु भइसकेपछि स्वाभाविक रूपमा चाहिँ यहाँ चाहिँ आन्दोलनहरू चाहिँ चर्किएको अवस्थाहरू छ। यही जनकपुरमा पनि होइन केही होइन मुस्लिम समुदायको घरमा पनि तोडफोड भएको अवस्थाहरू देखिन्छ। एउटा त्यो अनि भनेको अब त्यो क्रममा चाहिँ फेरि प्रहरले पनि अत्यधिक बल प्रयोग पनि गरेको देखिन्छ। अब हिन्दूहरू पनि एक खालको चाहिँ तोडफोडमा रहेको, मुस्लिम समुदायहरू पनि डराएको अवस्थाहरू चाहिँ सबै जिल्लाहरूमा चाहिँ कर्फ्यू आदेशहरू जारी गरेकोले गर्दाखेरि चाहिँ बढी चाहिँ हिंसात्मक हुन सकेन। यदि यसरी प्रहरीले संयमता त जिल्ला प्रशासनले संयमता नअपनाएको भए ठुलो समस्या चाहिँ सिर्जना हुन सक्यो। तर एउटा चाहिँ जुन डर र त्रास सिर्जना भएको थियो नागरिकहरूमा, यहाँ सबै नागरिकहरूमा देखिरहेको थियो कि म पनि आफै गुनेको थिएँ।
0: साम्प्रदायिक तनावको केन्द्र भनेको तराई मधेसमा प्रदर्शनकारी संघ सरकार र दलहरूले आज चरण चरणका छलफल गरेका छन्। बहुपक्षीय छलफलमा लागेको बताउने सरकारले मुख्यत धार्मिक संगठनसँग सम्पर्क बढाएको छ। जनकपुरबाट लक्ष्मण यादव।
2: झन्डै दुई घन्टा लामो जो वार्ता भयो, वार्ताको निष्कर्ष चाहिँ केही नआए पछाडि केही बेरको लागि ब्रेक गरियो र फेरि दोस्रो चरणको वार्ता भयो। आज नै आज त्यही कुरा गर्नु पर्दा दोस्रो चरणको वार्ता भयो। दोस्रो चरणको वार्ता पनि म यहाँलाई जानकारी गराउँ, धनुषाका प्रमुख जिल्ला अधिकारीसित मेरो सम्पर्क भयो र उहाँले के भन्दै हुनुहुन्थ्यो भने दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन भएको छ र पुनः तेस्रो चरणको वार्ता चाहिँ आजै हुन्छ र जे पार्टी स्रोतको हिसाबले गृहमन्त्री सुदन गुरुङजी चाहिँ आज धनसामी बस्नुहुन्छ। धनसाका प्रहरी उपरीक्षक रूपेश खड्काको भनाइ अनुसार चाहिँ उहाँ आजै फर्किन पनि सक्नुहुन्छ तर जे हिन्दू सम्राट सेनासितको जे समस्या छ, जे चाहिँ वार्ता भइरहेको छ, त्यो वार्तालाई चाहिँ निष्कर्षमा पुर्याएरै मात्र चाहिँ फर्किनुहुन्छ भन्ने मलाई लागेको छ।
0: सम्राट सेनाले चाहिँ खास कुरा चाहिँ के कुरा गर्न खोजिरहेको छ अनि त्यसमा चाहिँ सरकारको तर्फबाट मन्त्री गुरुङले के भन्न खोज्दै हुनुहुन्छ?
2: हजुर, यसमा चाहिँ दुई तिनवटा चाहिँ विषय उठान गरेका छन् हिन्दू सम्राट सेनाका पदाधिकारी भनौँ या प्रतिनिधिहरूले। चाहिँ त्यसमा चाहिँ मूल कुरा के रहेको छ भने सुनसरी घटनामा चाहिँ दुईजनाको हिन्दूको चाहिँ ज्यान गएको छ भने सिराहामा पनि गणेश यादवको ज्यान गएको छ, उहाँ पनि हिन्दू नै हुनुहुन्थ्यो, हिन्दूहरूको ज्यान गयो तर ज्यान गइसके पछाडि पनि कसले गोली चलाएको अझै चाहिँ स्पष्ट हुन सकेको छैन। त्यो चाहिँ स्पष्ट चाहिँ राज्यले पारिदिनु पर्यो र जो चाहिँ दोषी छ दोषीलाई चाहिँ कानुन कटघरामा उभ्याएर चाहिँ कानुन चाहिँ प्रक्रिया चाहिँ अगाडि बढाउनु पर्ने भने मूल माग हो। अर्को माग के रहेछ भने पटक पटक चाहिँ यस प्रकारको साम्प्रदायिक हिंसा चाहिँ मधेसका जिल्लाहरूमा भइरहेको छ तर पनि चाहिँ राज्यको तर्फबाट ठोस पहलकदमी हुन सकेको छैन। एक प्रकारको तत्काल सामसुम पारेर चाहिँ छाड्ने गरेको जुन एउटा प्रवृत्ति छ त्यो प्रवृत्ति चाहिँ अन्त्य गरेर चाहिँ दीर्घकालीन समाधान हुनुपर्छ भनेर हिन्दू सम्राट सेनाको माग छ।
0: निषेधाज्ञा लगाइएको छ, निषेधाज्ञाको पालनाको अवस्था के छ र स्थानीय बासिन्दाहरूको मुड चाहिँ कस्तो देखिन्छ?
2: बिहिबार, शुक्रबार, शनिबार आज बिहानसम्म चाहिँ कर्फ्यू आदेश जारी गरिएको थियो र 11 बजे पछाडि चाहिँ धनुषा जिल्लाको सदरमुकाम जनकपुर धाममा चाहिँ

0: यो धुन सँगसँगै सुरु भयो कार्यक्रम परदेशको सन्देश। सन्देश रूपी यस कार्यक्रम लिएर देश विदेशमा छरिएर बस्नुभएका हाम्रा आदरणीय अग्रजहरू, परिवारजनहरू, ब्रिटिस आर्मी अथवा ब्रिगेड अफ गोर्खाजमा भएका आर्मी र परिवार र आम नेपालीहरूले सुन्नुहुन्छ। यहाँलाई सबभन्दा पहिला नमस्कार छ। यो सञ्चालक विनोद खड्काको र कार्यक्रममा हार्दिक स्वागत छ।
1: साथमा छु मनिषा गुरुङ। यहाँहरू सबै सबैलाई स्वागत तथा अभिवादन गर्छु र हाम्रा आदरणीय श्रोतालाई हामीले स्वागत गरिसकेका छौँ र एक हप्तापछि आइसकेका छौँ हामी तपाईँको घर आँगनमा। बुधबारको दिन भने गुरु पूर्णिमा परेको थियो। संसारभरि छरेर रहनुभएका हाम्रा गुरुहरूलाई चाहिँ गुरु पूर्णिमाको ढिलो भए पनि शुभकामना टक्र्याउँदै कार्यक्रममा स्वागत गर्छु।
0: तपाईँलाई पनि नमस्कार, होइन? कार्यक्रममा स्वागत छ तपाईँलाई पनि, साथ दिनुभएको छ। गुरु पूर्णिमा भन्दाखेरि तपाईँको मनमा कुन गुरु आउँछ पहिला? बहिनी पहिला यसो कख सिकाउने आउनुहुन्छ कि अलि पिट्ने आउनुहुन्छ?
1: हजुर दाजु, गुरु भन्ने बित्तिकै
0: अलिक कडी कडाउ गर्ने गुरु
1: पक्कै पनि। हजुर, सबैजनाको जिन्दगीमा गुरु भन्ने बित्तिकै सबैभन्दा पहिला त आमा नै आउँछ होइन दाजु। जो मैले मेरा टिल्पी लाउँदा यी नयनहरू धरतीमा खोले, सबैभन्दा पहिला मैले कसलाई देखेँ त मेरी आमालाई देखेँ। र जब मैले आँखा खोले त्यो खोल्ने समयदेखि अहिलेसम्म जति पनि कुराहरू मैले सिकेँ, जति पनि कुराहरू व्यवहारमा मैले लागू गरेँ, एक जिम्मेवारी व्यक्ति बने, ती सबैका देन को हुनुहुन्छ त मेरी आमा हुनुहुन्छ। त्यही भएको भएर मेरी आमा नै मेरो जिन्दगीमा सबैभन्दा पहिला गुरु हुनुहुन्छ। त्यसपछि स्कुल जब म गएँ, मेरो औँलाहरू समय समय क लेख्न सिकाउनुहुने मेरो गुरुआमा हुनुहुन्छ विष्णु थापा मगर। उहाँ बिरुवा नगरपालिका राङभाङ बस्नुहुन्छ र अहिले पनि गाउँकै एक विद्यालयमा शिक्षिकाको रूपमा काम गर्नुहुन्छ। मैले नभेटेको धेरै वर्ष भयो, तर अहिलेसम्म सायद मेरी गुरुआमा रिटायर्ड पनि भइसक्नु भयो होला। म गाउँ गएँ भने अवश्य पनि मेरो गुरुआमालाई म भेट्नेछु।
0: ल त, यसरी गुरुको सम्झना तपाईँले गर्नुभयो, मलाई चाहिँ तपाईँले आमा र चाहिँ गुरु कुरा गर्नुभयो नि, मलाई चाहिँ कञ्च होइन किन यति दुख थियो गुरु देखिने म तर्सिन्थे होइन। त्यतिखेरको पढाइ नै त्यस्तो थियो, तपाईँले केटाकेटीलाई पढाउँदाखेरि गाली गर्न, ठुलो स्वर गर्न पाइन्न भन्ने थियो होइन। र त्यतिखेर जे जस्तो भयो हामीले उहाँलाई सम्झना त गर्छौँ होइन, तर त्यो तरिका बिस्तारै परिवर्तन भएको छ नेपालमा पनि। त्यसले गर्दाखेरि जे होस् गुरु गुरु नै हो होइन, उहाँले सही ठाउँमा भनौँ न सही बाटो देखाएर हामी यहाँ छौँ। तर त्यो तर कञ्चटीको रौने बहिनी यति उखाल्ने भन्ने हिसाबले गर्दाखेरि म असाध्यै
1: तर्सिन्थ्यो। हजुर, मैले चाहिँ पिटाइ त त्यति खाइनँ दाजु, म सानैदेखि एकदम मेहनती र
0: इमानदार
1: स्टुडेन्ट थिएँ म होइन। अब दिमाग चाहिँ साह्रै तेज पनि होइन, एकदमै पुअर पनि होइन होइन,
0: मध्यमले जित्दो रहेछ।
1: मध्यम विद्यार्थी थिएँ म, हाम्रो हेड म्याम हेड सर हुनुहुन्थ्यो, विशेष गरी बोइजहरूले धेरै कुटे खानुहुन्थ्यो क्या बिचरा है। हजुर, अब जस्तै ग्रुप ग्रुपमा उनीहरूले अब हिँड्थे, अनि अब ग्रुपमा धेरै हिँडेपछि एकजनाले काम बिगार्यो भने सबै ग्रुपलाई नै पिट्ने के त्यो बेला। हजुर, त्यो गर्नुहुन्थ्यो है। अनि हामी चाहिँ त्यही देखेर एकदमै डराउँथ्यौँ होइन। अब कस्तो भन्दाखेरि एकदम साह्रो हार्ड के उहाँहरूले चाहिँ स्ल्याप गर्नुहुन्थ्यो क्या हाम्रो हेड सरले चाहिँ, कसरी भन्दा लाइन राख्नुहुन्थ्यो, अनि त्यो लाइनमा बस्दाखेरि अब हुन्छ नि यता फर्केर बस्नु भनेर चाहिँ भन्नुहुन्थ्यो होइन। आफूतिर फर्केर बस्दाखेरि चाहिँ के गर्न लागेको भन्ने पनि थाहा हुन्थेन कि उहाँ बोइजहरूलाई, र के काम बिगार्यो भन्ने कुरा आफ्टर स्ल्यापमा त थाहा हुन्थ्यो, त्यसरी स्ल्याप हान्नुहुन्थ्यो।
0: तर आजकल एक कुराले के हुन्छ भने यो राम्रो हुँदैन, राम्रो मेसेज आउँदैन, फिजिकल र साइकोलोजिकल इफेक्ट पर्छ विद्यार्थीहरूमा भन्ने कुरा सबैले बुझ्नु भएको छ। र यदा कता यस्ता समाचार त आउँछन्, तर बिस्तारै बिस्तारै यो चाहिँ निर्मूल हुन्छ र हुनु पनि पर्छ भन्ने एउटा मान्यता छ।
1: ल
0: त, गुरु पूर्णिमामा हामीले गुरुलाई र उहाँले देखाइदिएको बाटो अनुसार भाग्य निर्धारण र भविष्य निर्धारण भयो होइन, सम्मान त गर्नै पर्छ।
1: मन
0: आउँदा दिनका कार्यक्रम के छन् त मैले यसो हेर्नु भएको छ?
1: हजुर हजुर, अब क्यालेन्डर अनुसार त थुप्रै छन् दाजु, र हाम्रो राजेन्द्र बान्तवा दाईले पनि नेपाली क्यालेन्डर हेर्नु हुँदो रहेछ, आज पत्रमा पनि उहाँले पुरा यहाँ चाहिँ कुन कुन बार के पर्छ सबै लेख्नु भएको छ।
0: तपाईँले खिर खाने कुरा त अस्ति गर्नुभएको थियो, क्यारे होइन, दिन पनि गयो भन्नुपर्छ होइन, राम्रोसँग खिर चाहिँ खानु होला। ओके, यो भन्दै गर्दा तपाईँहरू फेरि उफ्रिने दिन आउँदैछ नि, आउँदैछ नि, छिटै आउँदैछ क्यारे, कहिले हो तपाईँको तयारी त भइसक्यो होला?
1: हजुर हजुर, तयारी पनि भइसकेको छ दाजु, र यसपालि त हामी सबैजना दिदी बहिनी मिलेर ब्रिटिस क्याम्प भित्र जानेवाला छौँ।
0: ओके, 30 गते पर्दो रहेछ सोमबार।
1: ओहो,
0: ओके, सोमबार तपाईँहरूले चाहिँ एकदम मजाले इन्जोय गर्नुहुन्छ, र साथसाथमा पुरस्कार पनि जित्नुहुन्छ, राफल ड्र हुन्छ होइन, यसरी यहाँ मात्रै होइन युके, ब्रुनाई र हाम्रा विभिन्न पल्टन र पल्टन बाहिर होइन गैर सैनिक सिचुएसनमा बस्नुभएका हाम्रा थुप्रै नेपालीहरू संसारभरि हुनुहुन्छ, उहाँले यो तिज चाहिँ भव्य रूपमा मनाउनुहुन्छ। त्यसले गर्दाखेरि तिज चाहिँ यसपालि एकदमै खन्किने भयो होइन त?
1: हजुर दाजु, एकदमै खन्किने भयो, एकदम रमाइलो गर्नेछौँ यसपालि चाहिँ।
0: यी कुरा गर्दै गर्दा अब हामीले ठेगाना दिनु पर्ला।
1: हजुर हजुर, ठेगाना भन्नुपर्छ, कार्यक्रम परदेशीको सन्देश, बिएफपिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। बिएफपिओ ठेगाना छ बिएफपिएस नेपाल, एचक्यूबिजिएन बिएफपिएफओ, इमेल आइडी छ बिएफपिएस गोर्खा @bfps.com, फेसबुक रहेको छ बिएफपिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक। सम्पर्क नम्बरहरू पनि छन् र ती हुन् 54 28 055, 54 37 364 र 54 33 930।
0: ओके, अब यति नम्बर र ठेगाना पाएपछि हाम्रा श्रोताहरूले सबभन्दा पहिला चाडपर्व कसरी मनाउनु भयो आदि आदि कुरा गर्न सक्नुहुन्छ होइन बहिनी? विशेष गरेर गुरु पूर्णिमा अनि खिर खाने दिन, खिर तपाईँको कस्तो प्रकारको बन्छ होइन, अनि आगामी दिनको कार्यक्रमहरूमा के गर्दै हुनुहुन्छ, शुभकामनाको आदान प्रदान गर्नको लागि हामी तपाईँहरूको मेसेजहरू दिनको लागि तयार छौँ होइन त? यदि भन्दै पहिलो श्रोतालाई स्थान दिइहालौँ, को हुनुहुन्छ उहाँ?
1: हजुर, पहिलो श्रोताको रूपमा आउनु भएको छ उमेश रेग्मीजी, उहाँले हामीलाई विराटनगरबाट पत्र लेख्नु भएको छ दाजु, र आज भने हाम्रो छिनोफानो पनि छ, प्रश्नको उत्तर पनि पढाउनु भएको छ उहाँले है, विश्रामपछि गर्नेछौँ, तर अहिले भने हामी उमेश रेग्मीजीको पत्रतर्फ लाग्छौँ।
0: फुटबल सम्बन्धी छ नि होइन, फिफा अर्गनाइजेसनले कति ब्याङ्कमा पैसा हाल्यो भन्ने
1: हजुर,
0: विजेताले कति पाउनु भयो भन्ने छ, कतिले कन्फ्युज हुनु भएको छ, तर पनि कतिजना आउनु भएको छ यसपालिको प्रश्न उत्तरीमा?
1: यसपालि चाहिँ मैले दाजुलाई नै ह्यान्डओभर गरेको छु,
0: हेर्नुहोस् त,
1: 6 जना हुनुहुन्छ
0: मात्रै, गाह्रो परेछ कि कसो?
1: हजुर, अलिक गाह्रो परेछ, 6 जनामा जे होस् उहाँले एकदमै प्रयास गर्नुभएको छ दाजु,
0: एकजनाले मिलाउनु भयो, त्यति मात्रै कसले मिलाउनु भयो? यसपालि त त्यो हाम्रो बट्टा चाहिँ अथवा चाहिँ पेन होल्डर चाहिँ हल्लाउनै परेन नि होइन? ओके, गर्दाखेरि आजको पहिलो श्रोतालाई स्थान दिइहालौँ, उहाँ हुनुहुन्छ, फेरि पनि भनिदिउँ, उमेश रेग्मी, बुढी गङ्गा गाउँपालिका 3, जिल्ला मोरङ नेपालबाट, विथ मोबाइल नम्बर दिनुभएको रहेछ, हामी चाहिँ मोबाइल नम्बर दिन्नौ। लेख्नुहुन्छ, सर्वप्रथम विनोद सर, निशा जी, सुजन बाला, तुलसी बस्नेत, मीना थापा ज्यूलाई नमस्कार, साथै मिठो मिठो सम्झना, ऑल द वे फ्रम सुनसरी भन्नुभएको छ उहाँले।
1: उमेशलाई कार्यक्रममा स्वागत छ, हामी दुवैजनाको नमस्कार छ।
0: ओके, लेख्नुहुन्छ, तपाईँहरूको परदेशको सन्देश कार्यक्रमको म नियमित श्रोता हुँ र नियमित रूपमा सुनिरहेको पनि धेरै वर्ष भयो, यो कार्यक्रम राम्रो छ, धेरै राम्रो छ, गएको महिना म अलिक व्यस्त भएर यानि कि घरायसी कामहरूमा र खेतीपातीको कामहरूमा व्यस्त भएँ, त्यस कारणले परदेशीको कार्यक्रमको लागि पत्र पठाउन सकिनँ, यसको लागि माफी चाहन्छु भन्नुभएको छ।
1: हजुर हजुर, बेला बेलामा उहाँले फोन पनि गरिरहनुहुन्छ दाजु होइन, र क्विज कन्टेस्टमा त उहाँले जहिले पनि भाग लिनुहुन्छ, आज त पत्रबाटै आउनु भएको छ, फेरि पनि स्वागत छ तपाईँलाई।
0: यो सिजनै त्यस्तो भने खेतीपाती आदि आदि होइन, तपाईँको रोपाई बडो राम्रोसँग भयो होला भन्ने आशा गरौँ, यदि रोप्नु भएको छ भने होइन।
1: हजुर,
0: यो वर्ष नेपालको तराईका केही जिल्लाहरूमा भने जस्तो पानी नपरेकोले धानको खेती कार्यहरू ढिलो हुन पुगेको छ भने केही जिल्लाहरूमा केही ठाउँमा धानको रोपाई अझै पनि बाँकी छ भन्नुभएको छ बहिनी,
1: पानी अलिक कम परेर
0: हो नि, कहीँ धेरै कहीँ थोरै अतिवृष्टि अनावृष्टि भयो होइन, र साउनको मध्यसम्म र अलिकति पछिसम्म धानको रोपाई हुन्छ भनेर सुनेको थिएँ मैले। होइन गर्दाखेरि तपाईँहरू ज जसको रोप्न पाउनु भएको छैन राम्रो छ रोपाइ होस् हाम्रो शुभकामना त्यही छ। र यो साउन महिनामा नेपालका विशेष चाडपर्वहरू छैनन्, तर भाद्र महिनामा भने भाद्र 12 गते चाहिँ जनै पूर्णिमा, 13 गते गाई जात्रा पर्व र भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी, 26 गते कुशी औँसी अर्थात् बुवाको मुखेनी दिन, अनि 28 गते महिलाहरूको तिजकै कुरा गर्नुभयो होइन। मैले अघि 28 भने कि 29 भने बहिनी हो र उहाँले पाउँदै म क्यालेन्डर हेरिहाल्छु खै 29 उहाँ र मेरो त द्वन्द्व परे त बहिनी। उहाँले 28 गर्नुभएको छ, दर खाने दिन कुरा गर्नु भएको रहेछ होइन, दर खाने दिन 28 ठिक हो तपाईँ। मैले चाहिँ दर मलाई मतलब भएन, म पनि यो चाहिँ तिजको व्रत लिएको धेरै भयो पनि 15-16 वर्षै भयो मैले पनि होइन, म काठमाडौँ नेपाल आएदेखि नै मैले व्रत लिन थाले हो। त्यसले गर्दाखेरि हरितालिका तिज चाहिँ 29 गते यहाँ चाहिँ महिलाहरूको लागि मात्रै भनेको छ, त्यसलाई काटकुट गर्नु पर्ला जस्तो मलाई चाहिँ, एडिट गर्नु पर्ला किनभने पक्का भने पनि सबैले बस्नुपर्ने व्रत हो गर्दाखेरि तिज व्रत भनेर भन्दाखेरि राम्रो होला। ओके, उहाँको यो जानकारीको लागि धेरै धन्यवाद छ। नेपालमा केही वर्षदेखि तिजको दर खाने कुरामा केही नयाँ तरिका र तिजको दर खाने दिनभन्दा एक महिनादेखि नै विभिन्न सङ्घ संस्थान अनि केही महिला समूहबाट सामूहिक दर खाने कार्यक्रमहरू भइरहेका छन् हुन्छन् पनि, र यो दर खाने नयाँ चलन राम्रो हो या राम्रो होइन म केही भन्न सक्दिनँ, केवल यति मात्रै भन्न सक्छु कि तिज पर्वको नाममा अरूको देखासुखीको नाममा सुनका गरगहनाहरू खरिद नगर्नुहोस्, आफ्नो आमदानी अनुसारको खर्च गर्नुहोस् भनेर उहाँले राम्रो सुझाव दिनुभएको छ। गो कुरा गरे नि होइन, घाँटी हेरेर हाड निल्नु पर्यो होइन, अनि हाड निल्ने त किन नि, किन हाड निल्नु होइन, हाड निल्ने त कुरै छैन, त्यसमा पनि अलिक संशोधन गर्नु पर्ला, खाने त हाड होइन नि होइन। त्यसले गर्दाखेरि कति कुरा हाम्रा पुराना पुराना भनाइहरू समय अनुसार अलिक परिवर्तन पनि गर्नु परेछ कि बहिनी। मैले त हाड निलेको देखाएको छैन कसैले पनि, किन निल्छन् बहिनी,
1: होइन
0: तपाईँले त्यसमा समय दिनुभएको छ, ध्यान दिनुभएको छ, कुनै कुनै जीवहरूले चाहिँ यस्तो ढुङ्गाहरू हाडहरू खान्छन् किनभने उसको पाचन सिस्टमलाई चाहिँ त्यसले राम्रो गर्छ भनेर भन्छन्, तर मान्छेले चाहिँ हाड जानी जानी निलेको चाहिँ मैले देखाएको छैन, खाँदाखेरि एउटा दुइटा टुक्रा जाला अर्कै कुरा हो
1: नि,
0: तर हाड चाहिँ निल्ने भएन, मतलब घाँस चाहिँ घाँटी हेरेर बनाउनु पर्छ भनेर भन्नु पर्ला होइन बहिनी,
1: संशोधन गर्नुपर्छ
0: हो नि। अब उमेशजी के भन्नुहुन्छ, ओके एनिवे अगाडि बढौँ, उहाँ के भन्नुहुन्छ, अन्त्यमा म आज म नेपाली चलचित्र कन्यादानको गीत तिजको रहर आयो बरी लै भन्ने सुन्न अनि सुनाउन चाहन्छु, साथै मेरा साथीहरू रमा सापकोटा, मिना श्रेष्ठ, अनिता जोशी, एडमन पराजुली, अरुण नदी खत्री, अञ्जु दहाल बराल, अर्जुन खतिवडा, युक्त प्रसाद श्रेष्ठज्यूको मिठो मिठो सम्झना गर्दै यो गीत सुनाउन चाहन्छु। म पनि सुन्छु भन्नुभएको छ बहिनी,
1: है अब त उहाँले कति छिटो भदु 28-29 भनेपछि त अहिले नै सुन चाहनु भएको छ,
0: अब तिजको अब रौनक उहाँले नै सुरु गरिदिनु भयो, मैले पनि पहिलेदेखि तिजको गीत बजाउँ बजाउँ भइरहेको थियो उहाँकै अब यो अनुरोधको गीतबाट तिजको गीत यानि कि रौनक सुरु भयो बहिनी,
1: एकदमै
0: नयाँ नयाँ तिजको गीतहरू आउनु थालिसकेको छ,
1: आइसकेको छ दाजु, तर यो पुरानो जस्तो एकदम त्यो हुन्छ नि फ्लेभर टेस्ट चाहिँ अलिकति नहुने होइन, तर पनि अब हामीले नयाँलाई पनि स्वीकारेका छौँ र हामीले राखिरहेका छौँ। आज भने हामी बिल्कुलै पुरानो गीत कन्यादान चलचित्रबाट होइन दाजु, गौरी मल्ल दिज्यूले ज्वलन्त अभिनय गर्नुभएको चलचित्र गीत राख्दैछौँ दाजु हामी।
0: ओके, गौरी मल्ल कुरा गर्नुभयो नि होइन, नेपाली भेटेको छु मैले, यहाँ पनि आउनु भएको छ र बिहेभियर्सलाई राम्रो चिन्नुहुन्छ र अहिले के उहाँ कमेडी च्याम्पियन कि के भन्नेमा जज हुनुहुन्छ, एकदमै उहाँको कपाल सिधै भए हो कि बनाएको मलाई थाहा छैन, तर सुहाएको छ कि एकदम सुहाएको छ, उहाँ ओजस्वी देख्नु भएको छ बहिनी, उहाँको त्यो पर्सनालिटीलाई झन् राम्रो बनाएको छ, त्यस कारणले कपाल कलर गर्नेहरूलाई चाहिँ उहाँले एकदम राम्रो बाटो सिकाइदिनु भएको
1: छ।
0: ओके, यदि भन्दै यो गीत सुनौ है त।

0: ओके सबैलाई रहर आएको छ रहर र चाहिँ फेरि करले गर्नुहुन्न के पुरा चाहिँ बहिनी होइन आफ्नो गच्छे अनुसार भनेर भनिन्छ नि होइन त्यो चाहिँ आजको हाम्रो श्रोताहरू जीले पनि भन्नुभयो उमेश रेग्मीजीलाई धेरै धन्यवाद छ आफ्नो ल्याकत अनुसारको एक्सपेक्टेसन पनि हुनुपर्छ एउटा कुरा चाहिँ के नि बहिनी त्यो जे जस्तो भयो कोही धनी होलान् कोही गरिब होलान् कोही बिरामी होलान् कोही तन्दुरुस्त होला आफ्नो ठाउँ छ होइन बहिनी तर कहिले पनि झुट चाहिँ बोल्नुहुन्न कि बहिनी छ भनेर सुकुल गुन्डा के भन्छ नि होइन सुकुलमा सुत्ने तर फुर्ती चाहिँ बढ्दा गर्यो भने चाहिँ त्यसले एक झुटबाट अर्को झुट हुँदा हुँदा त्यसले सयौं झुट बोल्नुपर्छ त्यस्ता व्यक्तिहरूले केटा होस् या केटी महिला पुरुष सबैले चाहिँ आफ्नो वास्तविकतामै चित्त बुझाउनु पर्छ जस्तो लाग्छ क्या मलाई
1: होइन
0: ओके अगाडि बढौँ खुसी हुनुपर्छ
1: अब हाम्रो उमेशजीलाई धेरै धन्यवाद भन्दै अब दोस्रो पत्रतर्फ लाग्छौँ दाजु र त्यो पत्रतर्फ लाग्नुभन्दा अगाडि यो कन्यादान चलचित्रकै कुरा गर्न मन
0: लाग्छ
1: म सानो हुँदाखेरि हामी चाहिँ स्याङ्जाको सदरमुकाममा बस्थ्यौँ दाजु है काठमाडौँ आउनुभन्दा अगाडि चाहिँ त्यति बेला कन्यादान चलचित्र भर्खर भर्खर रिलिज भएको जस्तो लाग्छ मलाई किन भन्दाखेरि त्यो हलहरूमा चाहिँ फिल्म हलहरूमा यो गीतहरू एकदमै चल्थ्यो कि दाजु र पोस्टरहरू देख्थ्यौँ हामीले होइन ठुल्ठुला पोस्टरहरू टाँसेका देख्थ्यौँ त्यहाँ गौरी मल्ल दिदीहरूको फोटो देख्थ्यौँ हामीले र उहाँले चाहिँ एउटा विधवाको भूमिका गर्नुभएको छ यो कन्यादानमा है उहाँले चाहिँ कन्यादान गरिएको हुन्छ र उहाँको चाहिँ श्रीमान बित्नुहुन्छ होइन र उहाँ चाहिँ सेतो साडीमा हुन्छ अनि दिदी बहिनीहरू अब रातो होइन हरियो लुगा लगाएर एकदमै नाच्नुहुन्छ है यो तिजको गीतमा अब उहाँ चाहिँ एकदम स्याड मुद्रामा हुनुहुन्छ हेरिराख्नुहुन्छ एकदमै माया लाग्दो सिन छ क्या त्यो चाहिँ हो लास्टमा चाहिँ त्यही
0: हजुर
1: र त्यो हाम्रो स्याङ्जामा चाहिँ के हुन्छ भने अलिक फाँट फाँट हो कि दाजु त्यहाँ चाहिँ आलु एकदमै उब्जनी हुन्छ कि अब म सानो हुँदाखेरि चाहिँ मैले आफूले आफूलाई के ठान्थेँ भने एउटा कलाकार जस्तो कि अब त्यहाँ अम्बाको रुखहरू पनि हुन्थ्यो अनि त्यसपछि के हुन्छ त्यो आलु पनि रोप्थ्यो कि त्यो अनि अरूको आलु बारीमा गएर अनि त्यो गीत बस्दाखेरि हलबाट बस्दाखेरि सुनिन्थ्यो त्यो सुन्ने
0: नाच्ने
1: हो अनि त्यसपछि

0: अरे आलु बिगार्नु भएको
1: छ अनि आलुबारीमा गएर नाच्ने हेर्नु होइन, अनि त्यो अम्बाको रुखहरू पनि हुन्थ्यो त्यहाँ, अम्बाको रुखहरूमा पुरा हिरोइन जस्तो भएर है त्यसरी नाचिन्थ्यो क्या, त्यो याद आउँछ मलाई है,
0: सिनेमा आदि आदिले कति प्रभाव पार्दछ होइन बाल मस्तिष्कमा, र भोलि पछि हिरोइन बन्छु भन्ने, हिरो बन्छु भन्ने होइन, फाइट खेल्छु भन्नेहरू हुन्छ नि बहिनी, तर त्यो चाहिँ वास्तविकता होइन, द्याट्स कल्ड रियल लाइफ, रियल लाइफ फरकै हुन्छ बहिनी। अब पालो अगाडि बढौँ त बहिनी,
1: हजुर अब यो पत्रतर्फ लाग्छौँ। अब यो गीतले बाल्यकालको सम्झना दिलायो है कार्यक्रममा। अब हाम्रो दोस्रो पत्र पठाउनु हुने हाम्रो श्रोता हुनुहुन्छ राजेन्द्र बान्तवा राई पोखरी कान्छ, उहाँले हामीलाई फिल्थम लन्डनबाट यो पत्र लेख्नु भएको छ। नेपालको ठेगाना भोजपुर हो। उहाँ अगाडि लेख्नुहुन्छ, ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिस अर्थात् बिएफबिएस गोर्खा रेडियो नेपालका प्रमुख श्रद्धेय दाजु विनोद ध्वज खड्काज्यू प्रति फौजी कायदा अनुसार सलाम भन्नुभएको छ।
0: यहाँलाई पनि सलाम छ, गोर्खे सलाम छ, नमस्ते छ, दर्शन नमस्ते, र कार्यक्रममा हार्दिक स्वागत छ।
1: पर्दैजीको सन्देश कार्यक्रमका मुख्य सञ्चालिका निशा गुरुङ, सह सञ्चालिका तथा आजको नारीका प्रस्तोता सुसन बालाज्यू, सहयोगी चेली मिना थापाजी, त्यस्तै गरी स्वर्णिम संगम सञ्चालक तुलसी बस्नेतजी, नर्जङ गुरुङजी, लेखा फाँटका कृष्ण शर्मा, समाचार फाँटका भीम आत्रेयजी, आरतीजी, निराजी र कृष्ण लगायत सम्पूर्ण कर्मचारीहरूलाई एकमुष्टमा अभिवादन भन्नुभएको छ दाजु।
0: ओके, सबैलाई सम्झना गर्नुभयो, तिजको कार्यक्रमको नजिक नजिक सबैले ल्याउनु पर्ला जस्तो भयो त है, नाच गान गर्नु पर्ला जस्तो भयो त होइन बहिनी, गायक गायिका सबै हुनुहुन्छ नि हाम्रो टिममा, डान्सर पनि हुनुहुन्छ, र म मात्रै हो नगाउने, तर म चाहिँ साथमा साथ दिइहाल्छु नि, तिजको एउटा चाहिँ मजाको एउटा कार्यक्रम गर्नु पर्ला है त।
1: हजुर हजुर एकदमै। अब मेरा अति आदरणीय, मेरा मान्य जन, आफन्तजन अनि साथीहरूमा साइन अनुसारको सेवा छ, त्यसै गरी हौवा, सेवारो, जोजोलोपा, छ्याजालो, झोर्ले, तसिदिलेक, फ्याफुल्ला, सेवाङमी, खामरी, सेवानुङ, झोरलाङ, प्रणामजी, जयरामजी अनि दर्शन नमस्ते भनेर लेख्नु भएको छ।
0: ओके, कति राम्रो कुरा, सबैलाई प्रतिनिधित्व गर्दै होइन यो यहाँले सबभन्दा अभिवादन गर्नुभयो समग्र रूपमा, थ्याङ्क यू सो मच। हामी यति धनी छौँ, हाम्रो भाषा भाषी यति धेरै छ होइन, र पूर्वदेखि पश्चिमसम्मका सबैलाई गर्ने भने त 125 भाषा भाषी छ क्या अरे जस्तो लाग्छ मलाई, अझ बढ्दो छ, अझै अनुसन्धान भइरहेको छ। गर्दाखेरि वी आर सो रिच इन आवर कल्चर एन्ड ल्याङ्ग्वेज, अफकोर्स ल्याङ्ग्वेजमा भाषा भाषीलाई चाहिँ डायलेक्ट्स भनिन्छ, कहिलेकाहीँ डायलेक्ट्समा पनि बोल्न मजा आउँछ बहिनी होइन, किनभने बेलायतको विभिन्न ठाउँमा नि बहिनी, अब लन्डनको डायलेक्ट एउटा छ, लन्डनको होइन माथि स्कटल्यान्डको अर्को छ, दुईजना राख्दै पनि आफ्नो तरिकाले बोले पनि अरूले बुझ्नै गाह्रो, सायद उनीहरूले बुझ्छ उनीहरूलाई एकअर्कामा होइन, हामी जस्तोलाई त गाह्रो क्या बहिनी
1: होइन,
0: भन्दाखेरि आफ्नो ठाउँको भाषाको आफ्नै महत्व र इज्जत छ भन्नु पर्यो होइन, लेट्स रेस्पेक्ट दैट। ओके, अगाडि बढौँ।
1: हजुर, आज उहाँले खामरी, सेवानुङ जस्ता होइन भिन्न भाषा भाषीका नयाँ नौला यहाँ चाहिँ अभिवादन पनि टक्राउनु भएको छ दाजु है, त्यसको लागि धन्यवाद छ। नेपालमा खिर खाने पर्व थियो, सबैले खानुभयो होला भन्नुभएको छ। हजुर, हामीले खायौँ दाजु, साउन 15 गते हामीले खिर पनि खायौँ, शुक्रबारको दिन थियो, एकदमै हामीले चाहिँ अब सुगर अलिक कम राखेर मजाले मिठो तरिकाले बनाएर खायौँ।
0: तपाईँले अस्ति भन्नुभएको थियो कसरी पकाउँछु भन्नुभएको थियो नि,
1: हजुर हजुर एकदम सिम्पल तरिकाले,
0: सिम्पल
1: हजुर, राजेन्द्र दाइले पनि खानुभयो होला। र अनि नेपाली आमा दिदी बहिनीहरूले मेहन्दी भन्ने जस्तै लाग्छ त्यो हातमा बुट्टाभरि हरियो चुरा, हरियो साडी लगाए चिटिक्क हुनुभयो होला भनेर भन्नुभएको छ। बोलबम पनि जानुभयो होला भन्नुभएको छ। अब श्रावण महिनाको हरेक सोमबार होइन दाजु, बोलबम हुँदैछ, हाम्रा दिदी बहिनीहरू एकदमै गेरु रङको वस्त्र धारण गरेर हिँड्नुहुन्छ बाटो बाटोमा, उहाँले चाहिँ निरन्तरता दिइराख्नु भएको छ।
0: यति हो कि हामी त्यही त विविधताभित्रमा चाहिँ एकता हुनुपर्छ होइन, हालसाल भएको यो दुर्घटना छ नि सुनसरीमा, यस्तै यस्तै हो, एक अर्कालाई सहन सक्ने परिस्थिति आओस् होइन, त्यो क्षमता आओस्, एकअर्काको धार्मिक आस्था मान्यता तौर तरिकाहरूलाई चाहिँ हामीले एक्सेप्ट गर्नुपर्छ कि बहिनी, स्वीकार्नुपर्छ, र आफू पनि वेलकमिङ हुनुपर्छ कि बहिनी होइन, मै ठुलो हाम्रै राम्रो भन्यो भने त कहिले पनि मिल्दैन होइन, त्यति सानो कुराले ठुलो फ्लेयर एकजनाको ज्यान पनि गयो होइन। मलाई त के छ भने, मलाई कस्तो लाग्छ भने नि बहिनी, भेरी अनेस्टली, जति पनि म यहाँ हेर्छु कि चाडपर्व, मलाई कसैले बोलाइदिए हुन्थ्यो त्यहाँको खानपान कस्तो थियो, होइन चोर तरिका के के थियो, किन गर्छन्, कुन खाना मिठो, कुन किन नाच्छन्, के प्रकारले नाच्छन्, कुन उद्देश्यले नाच्छन्, होइन यो पहिरन किन भनेर बुझ्न मन लाग्छ क्या, होइन अनि त्यो गर्दाखेरि के भयो त आफ्नो साथीभाइ बढ्ने, मित्रता बढ्ने, अनि आफ्नोलाई बोलाउने बहिनी, होइन अन्तखेरि वी आर सो रिच इन आवर कल्चर, हाम्रो यति इभेन्टहरू छन्, यो महिना हेऱ्यो भने रातो रातो देखिन्छ नि, होइन अब यतातिर हरितालिका ती छ, गाई जात्रा छ, कृष्ण जन्माष्टमी छ, एकै महिनामा परेको छ क्या बहिनी, होइन त्यो भदौ महिनामा हेर्नुहोस् त चारैतिर यस्तो यस्तो राम्रो छ, संविधान दिवस पनि रहेछ, गोर्खाली पूजा छ, अनेक अनेक छ क्या बहिनी, होइन त्यो प्रकारले लेस इन्जोय हेट भन्न खोजेको क्या मैले, होइन त्यही गर्दाखेरि अब हामी मिलिजुली नै भन्नुपर्छ किनभने सब चिज चेन्ज गर्न सकिन्छ अरे, छिमेकी चेन्ज गर्न सकिन्न क्या, होइन सो मिलेर बस्नुपर्छ क्या बहिनी, बेलातिर पनि कहिले कहिले त्यस्तै घटनाहरू सुनिन्छ, एउटा छिमेकीले अर्कालाई दुःख दिनको लागि ठुल्ठुलो रुख हलक हलक बढ्ने रुख पारिदिने, उहाँलाई छाया पारिदिने क्या बहिनी, घामको यति महत्त्व हुन्छ कि बेलायतमा, अर्को नमिल्ने छिमेकीले ठुल्ठुलो रुख राखिदियो भने बिचरा सानो एउटा चौटा गार्डनमा घाम गएन भने उसलाई त दुःख हुन्छ नि, होइन त्यति कन्सिडर त गर्नुपर्छ नि, होइन जानी जानी गर्नेहरूलाई चाहिँ केही सिप लाग्दैन, बरु भएको पनि काटिदिनुपर्छ क्या भन्नु, अनि द्याट्स मेलमिलाप नि, होइन लेट्स डु द्याट भन्न खोजेको मैले।
1: हजुर, उहाँले अब त्यही भन्नुभएको छ, बोलबमको पनि शुभकामना दिनुभएको छ, त्यस्तै गरी अब युकेको बारेमा मौसम भन्नुपर्दा गर्मी नै छ र 15 बढीमा 28 डिग्री सेल्सियस भएको छ
0: भन्नुभएको छ।
1: अनि अर्को कुरा, मे महिनाको सुरुवातदेखि लगातार जमघट चलिरहेको छ, नेपालदेखि र भारत सिक्किम दार्जिलिङबाट आउनुभएका कलाकारहरू छपक्कै हुनुहुन्छ, त्यसैले गर्दा शनिबार र आइतबार कार्यक्रमहरू लगातार हुँदा निकै व्यस्त भएका छौ र यो क्रम जाडो सुरु नहुन्जेल चलिरहनेछ।
0: मैले थाहा भएको, म चाहिँ मन्त्र ब्यान्डले एकदमै धमाका गरेको भनेर सुनेको थिएँ मैले।
1: हजुर, अनि एउटा कुरा, हाम्रो नेपालमा खुट्टा तान्ने भनिने शब्द प्राय जसले प्रयोग गरेको सुनिन्छ, म चाहिँ यो भन्छु कि यदि तपाईँको कुभलो चिताउने विरोधीलाई तपाईँले बदला लिनु छ भने एउटै मात्र उपाय हो, आफूले प्रगति गरेर देखाउनु, ऊ ईर्ष्याले जलिरहनेछ अनि उसले तपाईँको खुट्टा तान्नै पर्दैन
0: भन्नुभएको।
1: एकदमै, अब उहाँले जाँदा जाँदै गीत पनि रोज्नु भएको छ अनि गीतको बोल छ, मेरी माया फुल जस्ती पूर्ण राईले गाउनु भएको गीत सुन्न चाहन्छु र मेरो घर परिवारमा धेरै माया र आशीर्वादको साथमा यो गीत सुनाउन चाहन्छु, आफन्तहरू सबैलाई साइन अनुसारको ढोग छ, आशीर्वाद अनि म जन्मे हुर्किएको गाउँ र गाउँले इष्टमित्रहरूलाई पनि सम्झना छ, जिल्लावासी धरानवासी रेडियो नेपालमा कार्यरत सबै कर्मचारी र बिएफएस काठमाडौँ ब्रुनाई र युकेका कर्मचारीहरूलाई पनि मेरो धेरै धेरै सम्झना अनि नमस्कार छ, मलाई सधैँ सम्झिरहनुहुने साथीहरू हुनुहुन्छ शर्मिला राई, सुशीला बान्तवा, अनिता बान्तवा, दर्पण देवीका रोदुङ, निला चामलिङ, संगीता बाइम राई, देवी बान्तवा, सुनिता पुन, सुम्निमा राई, गौतम बान्तवा, रोशनी बान्तवा, प्रेमध्वज गुरुङ, छवि थापा, धनवीर पुन, युक्त प्रसाद श्रेष्ठ, अरुन्धती खत्री, सरिता सरू, रमिला बान्तवा, शेर्पिनी कान्छी, विनिता सुनवार, सिसम बान्तवा, मानबहादुर लिम्बू, अमर निर्दोष, राजाराम रायमाझी, ओम मणि सापकोटा, कालीबहादुर तामाङ र राम पुगा राय। हवस् त, धन्यवाद, आजलाई आज्ञा चाहन्छु, भवदीय राजेन्द्र बान्तवा राई पोखरी कान्छा, जन्मघर भने वासिङ थर्पु भोजपुर, भनेर उहाँले यो पत्र टुङ्ग्याउनु भएको छ।
0: उहाँलाई धेरै धन्यवाद छ पत्रको लागि, सुझावको लागि, सुख दुःखको कुरा गर्नुभयो, होइन चाडपर्वको कुरा गर्नुभयो, भन्दै अब पूर्ण राईको गीततर्फ लागौँ है त।

0: BBS Gorkha Radio.
1: हजुर, बीबीएस गोर्खा रेडियोको प्रस्तुति रेड नेपालबाट यहाँले सुन्दैनुहुन्छ परदेशको सन्देश कार्यक्रम। र छोटो विश्रामपछि फेरि हामी आएका छौँ। म सञ्चालक विनोद, नमस्कार, यहाँलाई हार्दिक स्वागत छ।
2: हजुर, साथमा छु म निशा गुरुङ। यहाँहरू सबै सबैलाई पुनः स्वागत तथा अभिवादन गर्छु। र अब भने हामी छोटकरीमा ठेगाना भन्छौँ, त्यसपछि भने प्रश्न उत्तरतर्फ लाग्नेछौँ। होइन दाजु,
1: ओके,
2: छिनोफानोतर्फ
1: प्रश्न के थियो भन्नुहोस् त बहिनी, पहिला ठेगाना भन्नुहोस्।
2: हजुर हजुर, ठेगाना यस प्रकार छ: कार्यक्रम परदेशीको सन्देश, बीएफबीएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 37 367 र 54 33 930।
1: ठेगाना यो हो भने नयाँ नयाँ श्रोताहरू आउनुहोस्, आफ्नो सुख दुःख सेयर गर्नुहोस्, तपाईँमा केही लेख्ने प्रतिभा छ भने त्यो पनि दर्शाउन सक्नुहुन्छ, होइन, लेख्न सक्नुहुन्छ। कविता, मुक्त, चुटकिलादेखि लिएर अनेक साहित्यिक भनौँ न पाठका कृतिहरू ल्याउन सक्नुहुन्छ भने आफ्नो पोइन्ट अफ भ्यू पनि कहिले कहिले राख्न सक्नुहुन्छ। आजको अथवा गएको हप्ता हामीले प्रश्न राखेका थियौँ फुटबल फिभरमा, फिफा वर्ल्ड कप सम्बन्धी। हेर्दा पनि फिफाको ब्याङ्क अकाउन्टमा कति आयो, कति सेभ हो भन्ने कुरा छोडौँ, अनि प्राइज मनी चाहिँ ओभरअल कति जम्मा जम्मा खर्च भयो भन्ने डलरमा थियो, होइन बहिनी, ठ्याक्कै कति हो भनेर म भनिदिउँ त। ओके, धेरैले धेरै प्रकार लेखेका छन्। छजनाले भाग लिनुभयो तर छजनाको छ प्रकारको छ, होइन, मतलब विभिन्न प्रकारको उत्तर छ। सही उत्तर चाहिँ टोटल प्राइज पुल मनी चाहिँ जम्मा जम्मा युएस डलर चाहिँ 871 मिलियन बहिनी। र सही उत्तर मिलाउनु हुने छ जनामा यसो हेर्दाखेरि बहिनी दुईजना चाहिँ पर्नुभयो नि, होइन,
2: दुईजनाले मिलाउनु भएको छ है।
1: यो होस् यसपालिको फिफा वर्ल्ड कपको प्राइज पुल मनी चाहिँ 871 डलर हो, मिलियनमा, होइन, 871 मिलियन डलर्स पुरस्कार भयो। र पहिलो दोस्रोलाई हामीले सोधेका थिएनौँ, तर पनि स्पेनले चाहिँ झन्डै 50-51 मिलियन चाहिँ प्राप्त गरेको छ। अहिलेसम्मको सबभन्दा ठुलो विनरले लगेको धनराशि यही हो बहिनी, होइन, त्यति मात्रै भनौँ। तर भाग लिने सब पहिले पाउनुभयो, ग्रुप स्टेजमा पनि पहिलो स्टेजमै जानुहुने टिमले पनि, जाने देशले पनि 9 मिलियनसम्म प्राप्त गर्यो के बहिनी। राउन्ड अफ 32 चाहिँ 11 मिलियन, राउन्ड अफ 16 15 मिलियन, क्वार्टर फाइनल्सको 19 मिलियन, फोर्थ प्राइज 27 मिलियन, थर्ड प्लेसमा 29 मिलियन चाहिँ बेलायतले लग्यो, फ्रान्सले 27 मिलियन र दोस्रो हुने अर्जेन्टिनाले 33 मिलियन लग्यो, होइन त,
2: यति
1: नै भनौँ। तर अब हामीले दिने चाहिँ पुरस्कार चाहिँ जित्नेमा दुईजना हुनुहुन्छ क्या अरे, होइन, ट्रिलियन डलर, बिलियन होइन, ट्रिलियन डलर। उहाँ हुनुहुन्छ छवि थापा, अल द वे फ्रम युके फोक्सटन। उहाँले 871 मिलियन युएस डलर भनेर ठक्कै भन्नुभयो भने, अरुण नदी खत्री पासीकोटबाट लेख्नुहुने सन् 2026 फिफा विश्वकप फुटबलमा कुल 871 मिलियन डलर, यानि कि 87 करोड 10 लाख भनेर उहाँले त्यो पनि भन्नुभएको छ। अमेरिकी युएस डलर पुरस्कार दियो, विजेता 5 करोड आदि आदि भन्नुभएको छ। ल त, अरूको कुरा नगरौँ, तपाईँ दुवैजना विजेता हुनुहुन्छ, त्यस कारणले हाम्रो तर्फबाट के गरौँ, दुईटामा एकजनालाई गर्दाखेरि ठक्कै मिलाउनु भएको छ, मन दुख्ला, होइन, फुटबल फेभर सक्यो, त्यस कारणले भाग लिनुभएकोमा दुवैलाई हाम्रो तर्फबाट
2: पुरस्कार
1: विजयी हुनुभयो। त्यस कारण दुईजनामा एकजनालाई छुटाउन मिलेन अथवा चाहेनौ, दुवैलाई तालीको साथमा हाम्रो पुरस्कार छ है। ओके, ट्रिलियन डलर हाम्रो तर्फबाट, होइन,
2: तर्फबाट एकदमै बधाई छ छवि थापा दाई र अरुण नदी खत्रीजी, दुवैजना एकदमै निरन्तर रूपमा भाग लिनुहुन्छ होइन दाजु।
1: जसले भाग लिनुभयो उहाँलाई धेरै धन्यवाद छ, भाग लिनुलाई पनि एकदमै फुलको माला है दाइ, सुनको माला दिनु सकेन, फुलको माला।
3: ओम मणि साप कोटा नवलपुर गैंडाकोट, बीएफबीएफ गोर्खा रेडियोमा कार्यरत मित्र अरुणिसा गुरुङ, विनोद धोज खड्का, सुसन बाला राई, आरती लम्साल, मिला राणा भाग, मिना थापा, नरजङ गुरुङ लगायत सम्पूर्ण मित्रहरूमा नमस्कार, साथै मिठो सम्झना, साथै रेडियो नेपालमा कार्यरत आर्यहरू सम्पूर्णमा नमस्कार, साथै आफ्नो जन्मभूमि छोडी विदेशको दूरदराजमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा मिठो सम्झना एवं नमस्कार। र म केही मित्रहरूको नाम दिन गइरहेको छु: नरेन्द्र रिमाल, लोकप्रसाद ढकाल स्याङ्जा, सुनिल लिम्बू तेह्रथुम, पम्पा गौतम कञ्चनपुर, शुक्रम लामा दक्षिणकाली, निशा लामा दोलखाचारीकोट, जीवन सहयात्री काभ्रे गगन तेरथमी कान्छा धरान श्रीराम दाल भक्तपुर अरुण नदी खत्री पार्सीकोट उज्यालो बस्ती रामपुकार राय रौतहत गणेश श्रेष्ठ रूपन्देही नगेन्द्र रिजाल विमला एम्फो मुना राई लिम्बू धनकुटा धनवीर पूर्ण म्याग्दी घोडेपानी राम बहादुर खड्का पूर्वी चितवन जिरणा खैरेनी राजेन्द्र बान्तवा राई भोजपुर सूर्य लामा मकवानपुर अम्बर निर्दोषी पर्साको छोरी विजय बस्ती राजा राम राय माझी पालुम शेखरकोट मकवानपुर पूर्णिमा राणा मगर नवलपुर विनय त्रिवेणी भन्दै म हजुरको यस बसाइबाट बिदा हुन्छु बुद्धम शरणम गच्छामि धम्मम शरणम गच्छामि बुद्धस्तो भन्दै म हजुरको यस बसाइबाट बिदा हुन्छु है त निशाजी

0: अब हामी पत्रतर्फ जाउँ।
1: हजुर, अरुण नदीजी नै आउनु भएको
0: छ,
1: आज पुरस्कृत श्रोता हुनुहुन्छ। अरुण नदीजीको छोटो पत्र हामी पढ्छौँ दाजु।
0: ओके, मलाई दिनु भएको छ तपाईँले भाग। लेख्नुहुन्छ अरुण नदीजी, बीएबीएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम प्रदेशको सन्देशको म नियमित श्रोता हुँ। We all know that, यो कार्यक्रम मार्फत निशा गुरुङ, सुजन बाला, विनोद धोस खड्का, हरिदी लम्साल, निरा राणाबाद, मिना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नरजङ गुरुङमा बुढालिन काटा पासीकोटबाट उज्यालो बस्ती पनि लेख्नु भएको छ। नमस्कार छ
1: भन्नुभएको छ र यहाँले पनि पत्रको उत्तर अथवा प्रश्नको उत्तर मिलाउनु भएको छ, बधाई छ।
0: ओके, र उहाँले हाम्रो सम्पूर्ण कर्मचारी चिन्नुहुन्छ, सबैको नाम लेख्नुभयो, जान्नुहुन्छ होइन त। र भन्नुहुन्छ, निशा गुरुङ, विनोद दाजु र सुजन बाला दिदीहरूसँग फेसबुकमा साथी भने ठुलो इच्छा छ मेरो भनेर भन्नुभएको छ, के गरे त्यसलाई भन्नुहोस्। ए, हामी त्यसै साथी छौँ नि, किन फेसबुकमा हुनु पर्यो होइन? अब तपाईँले पठाइहाल्नु भयो भने फ्रेन्ड रिक्वेस्ट, अब मेरो ठाउँ भयो भने त म एक्सेप्ट गर्छु होइन। कहिले कहिले ठाउँ हुँदैन कि बहिनी, किनभने कतिवटा लिमिट हुँदो रहेछ। तपाईँ पनि त्यस्तो भएको छ कि छैन?
1: मेरो चाहिँ छैन, मेरो चाहिँ लक भएको कारणले गर्दा त्यस्तो छैन। दाजुको हेरेको छैन रहेछ, तपाईँको चाहिँ के अरे, अब मिल्दैन रहेछ।
0: मिल्दैन, अरूले एउटालाई काट्नु पर्यो होइन, काट्यो भने मन काटिन्छ नि बहिनी।
1: त्यही त,
0: के गरौँ के गर्नु भएको छ। पैसा तिरेर बढाउनु मिल्छ कि क्या हो, के हो, बनाउनु मिल्छ भने बढाउँ होइन, नभए चाहिँ अब कि फेसबुकलाई लेख्नु पर्यो म त फलानु मलाई अलिकति ठाउँ देऊ न भनेर भन्नु पर्ला जस्तो लाग्यो होइन। त्यो टेक्निकल टिमलाई सोध्नु पर्ला है त। लेख्नुहुन्छ, साउने संक्रान्तिको दिनमा नै गृहमा म कवच मन्त्र पुरस्कार ग्रहण गर्न पुगेको थिएँ। साथीका दाजु नरेन्द्र राज परसाई र दिदी इन्दिरा परसाईसँग करिब डेढ घन्टा जति लामो गफ गरेर घर फर्के भन्नुहुन्छ बहिनी। उहाँ
1: नई पत्रिका प्रकाशन
0: होला होला नई गृहमा होइन, र 2083 सालमा मैले 25 जनाको जीवनी लेखेर सके भन्नुभएको छ बहिनी।
1: 25 जनाको
0: स्याङ्जाको नरेन्द्र रिमाल, वीरगंज गाउँमा बस्नुहुने पुरानो मित्रलाई सम्झना गर्नु भएको छ। तर म चाहिँ उहाँलाई सोध्न चाहन्छु, कस कसको जीवनी लेख्नु हो? खै हामीलाई सोध्नु भएन त दिन्थ्यौँ नि होइन, हाँसो मात्रै हो। लेख्नुहुन्छ, उहाँ चाहिँ अब सम्झनातिर लाग्नु भएको छ। स्याङ्जाको नरेन्द्र रिमाल, वीरगंज गाउँमा बस्नुहुने पुरानो मित्र कुर्बान हवारी, कोलपुर बाँके बस्नुहुने युक्त प्रसाद श्रेष्ठ, महानन्द ढकाल, जुम्ला बस्नुहुने पुरानो पत्र मित्र पत्रकार साथी नवराज शाही, र इलाम बस्ने स्टार अमृत लिम्बू, बेलायतमा बस्नुहुने मेरो पहिलो पत्र मित्र किरण भट्टराई, सानु काजी र ठालुमान मावो, बर्दिया बस्नुहुने पुरानो मित्र साथी प्रभात सुवेदी, पालुङ शिखरकोटको मित्र राजाराम रायमाझी, गीता कार्की, उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, रामबहादुर खड्का, उम्मनी सापकोटा, सिमला चिम्सी अनि बिमला याम्फु, पञ्चा खुजुम पारकरी, सुनिल निर्दोष पारकरी, नानु करुणा, सामना तामाङ, दर्पण देविका राई, रौतहटमा बस्नुहुने रामपुकार राई, बेलायतमा बस्नुहुने राजेन्द्र बान्धव राई, फेरि बेलायततिर लाग्नु भएको छ उहाँ, र छवि थापा, धनवीर पुन, सबिना मगरमा धेरै धेरै सम्झना छ, बनाइदिनु होला रे रे।
1: ओके,
0: र अरुण थापाले गाउनु भएको एउटा पुरानो गीत भुलुम भुलु लाग्यो मलाई सपनीमा बोलको गीत सुनाइदिनु होला भनेर बिदा लिनु भएको छ बहिनी उहाँले।
1: हजुर, उहाँको निम्ति हामी गीत सुनाउँछौँ, एकदमै पुरानो तर सदाबहार गीत होइन दाजु।
0: Okay.
1: अरुण थापाज्यूलाई हामी सम्झँदै यो गीत उहाँको लागि राख्छौँ।

0: हजुर अरुण थापाको पुरानो गीत हाम्रो श्रोताले सुन्ने इच्छा गर्नुभयो, हामीले राखिदिउँ। पुरानो कुरा मैले दोहोऱ्याइदिएँ होइन बहिनी, सम्झना पनि गरेँ। ओके, र हाम्रो पत्र पठाउनु हुने साथीलाई धेरै धन्यवाद छ। भन्नु छ अरुण नदी खत्री,
1: हामी पनि आज बिदा माग्नु पर्छ दाजु।
0: अरुण थापाकै एउटा गीत सुनाइदिनुहोस् है त।
1: हजुर हुन्छ,
0: राखिदिनुहोस् है त।
1: हुन्छ हुन्छ,
0: हाम्रो श्रोतालाई हाम्रो तर्फबाट कहिले कहिले हामीलाई पनि सुन्न मन लाग्छ नि। उहाँको मलाई मनपर्ने सबै गीत राम्रो, तर मैले एकदम मन पराएको होइन र नजिक भएको गीत चाहिँ आँखाको नि चोरी लाने है त। ओके, गीत समस्त हाम्रो श्रोतालाई, यो चाहिँ मेरो तर्फबाट है बहिनी,
1: र
0: उहाँको सम्झना गर्दै, अरुण थापाको सम्झना गर्दै यो गीत राखौँ। हवस् त, यही गीतबाट आजको बसाई पनि सकियो। सञ्चालक विनोद हजुरहरूसँग बिदा माग्ने अनुमति माग्दै आजलाई बिदा चाहन्छु। फेरि अर्को हप्ता यस्तै सुख दुःखका कुराहरू, रमाइला कुराहरू, इभेन्टका कुराहरू गर्दै तपाईँहरूका सम्झना सन्देशहरू राखौँला। अहिलेलाई मलाई बिदा दिनुहोस्। दर्शन, नमस्ते, बाइ बाइ।
1: हजुर, अन्तमा कार्यक्रममा भाग लिनुहुने सबै सबै श्रोतालाई धन्यवाद भन्दै निशा गुरुङ पनि आगे चाहन्छु। नमस्ते, शुभ दिन, बाइ बाइ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पर्सामा निषेधाज्ञा हटाइएको छ। सिडिओ भोला दाहालका अनुसार बिहिबार साँझ 5 बिहान 6 लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो। उहाँले वीरगंजमा पछिल्ला दिनमा देखिएको जुलुस तथा हुलदंगा सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिनुभएको छ। सिराहाको गोलबजार घटनाका पीड़ित परिवार र सरकारबीच 8 सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेको छ। सहमतिसँगै सम्बद्ध पक्षले विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन्। यसैबीच जनकपुरमा सरकारी पक्ष र आन्दोलनरत हिन्दूवादी मोर्चा बीच सहमति भएको छ। आज 2 चरणको वार्तापछि सहमति भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूपदेव झाले जानकारी दिनुभएको छ। वार्तामा आन्दोलनरत पक्षले हिन्दू राष्ट्र कायम सहित 13 हुँदे माग पत्र राखेका थिए। यही अनुसार नेपाल सरकारले काम गर्ने गरी दुई पक्षबीच सहमति भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूपदेव झाले जानकारी दिनुभयो। सुनसरी घटनापछि मधेसमा उत्पन्न तनाव कम गर्दै आपसी शान्ति सद्भाव सहिष्णुता कायम गर्न नेपाल सरकारका गृहमन्त्री सुदन गुरूङ सहित मधेस प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधि बीच वार्ता भएको हो। तराई मधेसमा धार्मिक तनावले आम सर्वसाधारणको जैनिक जीवनयापन र मानसिक जीवन कठिन बनिरहेको मानवाधिकारवादीले बताएका छन्। मानवाधिकारवादी संस्था इन्सेकका मधेस संयोजक राजु पासवान,
4: नागरिकहरूले चाहिँ अब जुन हिसाबले उहाँहरूको जीवनहरू होइन अब एक ठाउँबाट अर्को ठाउँमा जाने काम विशेषले जाने भन्ने कुराहरूमा चाहिँ एकदम समस्या चाहिँ उहाँहरूले चाहिँ झेल्नु परेको चाहिँ देखिरहेका छौँ। हामीले चाहिँ नागरिकहरूको अब जावतको कुरा उनीहरूले तपाईँको सेवा लिने कुराहरूमा होइन अब त्यसपछि के अरे तरकारी नै लिनुपर्ने होइन अन्नहरू लिनुपर्ने बेचको सबै कुराहरू चाहिँ एकदम ठप्प रह्यो कि दुई तिन दिनभित्र। त्यसले गर्दाखेरि यहाँ चाहिँ सामानहरू पनि अब महँगोमा लिइरहेको पनि अब उपभोक्ताहरूले चाहिँ बताइरहेको अवस्थाहरू थियो। र अर्को भनेको हिटोल गर्न पाउने अनि त्यसपछि कतिपय मान्छेहरू त जनकपुरमै पनि अल्पत्र परेका थिए कि बाहिरबाट आएकाहरू नेपालको संविधानले नै सम्मानपूर्वक बाँच्न पाउने हक स्वतन्त्रताको हक होइन धार्मिक स्वतन्त्रताको हकको सुनिश्चित गरेको छ र आफ्नो प्रदर्शन गर्न पाउने राय त नागरिकको हो तर अब त्यसको विपरीत क्रियाकलाप पनि गर्न त पाइँदैन होइन। तर यहाँ चाहिँ अब त्यस्तै खालको कुराहरू चाहिँ बढी विरोध प्रदर्शनहरू भयो सरकारले पनि बल प्रयोग चाहिँ बढी गरेको देखिन्छ।
5: एक अर्को समुदाय आफू बिचमा डराएर हिँड्नुपर्ने अवस्था जिउनुपर्ने अवस्था त्यो अवस्था छ कि छैन?
4: होइन सुरुमा चाहिँ मधेसमा त्यो समस्याहरू देखिएको थियो तपाईँको हिन्दू र मुस्लिमको जुन एक खालको चाहिँ धार्मिक कुराहरू उठेपछि अब यो हिन्दू राष्ट्र कायम गर्ने भन्ने कुराहरू उठिसकेपछि अनि त्यसपछि अब मान्छे अब 3 आजको मितिसम्म 3 चाहिँ मृत्यु भएको जस्तो 2 त्यसले पोसी प्रदेशबाट 1 मधेस प्रदेशबाट किरावतमा चाहिँ मृत्यु भइसकेपछि स्वाभाविक रूपमा चाहिँ यहाँ चाहिँ आन्दोलनहरू चाहिँ चर्किएको अवस्थाहरू छ। यी जनकपुरमा पनि होइन त्यही होइन मुस्लिम समुदायको घरमा पनि तोडफोड भएको अवस्थाहरू देखिन्छ। त्यो एउटा त्यो अनि भनेको अब त्यो क्रममा चाहिँ फेरि प्रहरीले पनि अत्यधिक बल प्रयोग पनि गरेको देखिन्छ। अब हिन्दूहरू पनि एक खालको चाहिँ प्रदर्शनमा रहेको मुस्लिम समुदायहरू पनि डराएको अवस्थाहरू चाहिँ सबै जिल्लाहरूमा चाहिँ कर्फ्यू आदेशहरू जारी गरेकोले गर्दाखेरि चाहिँ बढी चाहिँ हिंसात्मक हुन सकेन। यदि यसरी प्रहरीले संयमता त जिल्ला प्रशासनले संयमता नअपनाएको भए ठुलो समस्या चाहिँ सिर्जना हुन सक्यो। तर एउटा चाहिँ जुन डर र त्रास सिर्जना भएको थियो नागरिकहरूमा यहाँ सबै नागरिकहरूमा देखिरहेको थिएँ कि म पनि आफै गुमेको थिएँ। फेरि अब सामाजिक सञ्जालहरूले पनि भ्रमहरू सिर्जना गरिरहेको अवस्थाहरू थियो। विगतका भिडियोहरू राखेर होइन जनताहरूलाई तर्काउने कामहरू गरिरहेको थियो उत्तेजित बनाउने कामहरू पनि भएको थियो।
3: धार्मिक सहिष्णुताका लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारले अपील गरेका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले अपील जारी गरी उत्सव मनाउँदा एकअर्काको भावना र शान्तिमा खलल नपुग्ने गरी मर्यादित व्यवहार गर्न आग्रह गर्नुभएको छ। सुनसरी घटनापछि खुल्ला सिमानामा हुन सक्ने घुसपैठ तथा अवाञ्छित गतिविधि रोक्न विशेष सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको पनि अपिलमा उल्लेख छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुरक्षा निकाय थप संवेदनशील हुनुपर्ने आवश्यकता औल्याउनु भएको छ। प्रदेश सरकारको बैठकमा उहाँले सामाजिक सञ्जाल मार्फत हुने दुष्प्रचार अफवाह र उत्तेजनात्मक गतिविधिमाथि प्रभावकारी निगरानी बढाउन निर्देशन दिनुभएको छ। बैठकमा सुरक्षा तथा प्रशासन अधिकारीहरूले आफ्नो जिल्लाको सुरक्षा अवस्था, सामाजिक सद्भावसँग सम्बन्धित विषय र सम्भावित जोखिमबारे प्रतिवेदन प्रस्तुत गरे।
2: BSB Gorkha Radio.

बीएफपीएस गोर्खा रेडियो सुनेर संगीत सागरको पर्खाइमा बस्नुभएका सम्पूर्ण सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुजन बालाको तर्फबाट र प्रिय श्रोताहरू, संगीत सागर आइपुगेको छ तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा र मिठा मिठा गीत संगीतको साथमा आएको छ। आज पनि श्रोताहरू सदाज र आज नेपाली तथा हिन्दी गीतको कोसेली बोकेर आइपुगेको छ संगीत सागर तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा भनौ, संगीत सागरको किनारामा भनौ, होइन, आज पनि सदाजै संगीत सागरको छालहरूमा रमाउनेछौ, तपाईँ हामी संगीत सागरको लहरहरूमा रमाउनेछौ, होइन त। र कार्यक्रमको थालनीमा सुन्नुभयो एउटा मिठो सुमधुर गीत, श्रोताहरू चर्चित गायिका मिलन नेवार भन्दै हुनुहुन्थ्यो मुटुभित्रै देऊ न मलाई बास भनेर। हजुर श्रोताहरू, कार्यक्रमको थालनीमा हाम्रो चर्चित गायिका मिलन नेवारलाई हामीले मुटुभित्र बास दिइसकेका छौँ श्रोताहरू। र अब अर्को गीततर्फ लागौ। अर्को गीत यहाँ चर्चित गायक सुरेश कुमार छेत्री हजुर उहाँ आइपुग्नु भएको छ र उहाँ भन्दै हुनुहुन्छ, नसोध मलाई विदेशमा म कस्तो छु, सजिलै भनिदिन्छु म त सन्चै छु। हजुर, यो मिठो सुमधुर गीत अबको प्रस्तुतिमा सुरेश कुमारको आवाजमा।

गायक सुरेश कुमारलाई सुन्यौ भर्खरै तपाईँ हामीले श्रोताहरू, उहाँ भन्दै हुनुहुन्थ्यो, नसोध मलाई विदेशमा म कस्तो छु, सजिलै भनिदिन्छु म त सन्चै छु भनेर। हजुर श्रोताहरू, संगीत सागरको यी छालहरूमा, संगीत सागरको यी लहरहरूमा यस्तै मिठा मिठा गीतहरू आज हामी सुन्नेछौ श्रोताहरू। र आउनुहोस् अब हामी कार्यक्रमलाई अघि बढाउँ, र कार्यक्रमलाई अघि बढाउँदाखेरि श्रोताहरू, झुमा लिम्बू, हजुर गायिका झुमा लिम्बू आउनु भएको छ, उहाँले धेरै अघि गाउनु भएको गीत हो, रेकर्ड गराउनु भएको गीत हो यो, मलाई साह्रै नै मनपर्छ श्रोताहरू। गीतको बोल छ, बतासले झार्यो फुल र पातलाई, खै केले झार्यो यो मनलाई भनेर, उहाँको अबको प्रस्तुतिमा उहाँको भनाइरहेको छ। शब्द तथा संगीत अम्बर गुरुङज्यूको रहेको छ श्रोताहरू। बतासले झार्यो फुल र पातलाई, खै केले झार्यो यो मनलाई भन्दै अब झुमा लिम्बू आइपुग्नु भएको छ। आउनुहोस् अब हामी उहाँलाई स्वागत गरिहालौं।

0: सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो छोटो विश्राम पछि यहाँहरू सबै सबैलाई स्वागत छ श्रोताहरू। आजको यो भनौँ यो साताको सङ्गीत सागर भनौँ होइन, यसमा छौँ हामी सङ्गीत सागरको इशालहरूमा, सङ्गीत सागरको यी लहरमा तपाईँ हामी रमाइरहेका छौँ र आशा छ विश्वास छ तपाईँहरू इन्जोय गर्दै हुनुहुन्छ होला भन्ने होइन। र अब श्रोताहरू आउनुहोस् गीततर्फ लागौँ, गीत सङ्गीततर्फ नै लागौँ भनौँ होइन, गीत सङ्गीतमा नै आनन्द आउँछ। अबको प्रस्तुतिमा मैले हिन्दी गीत लिएर आएकी छु, हिन्दी गीत प्रस्तुत गर्न लागेकी छु अबको प्रस्तुतिमा, र नीति मोहन र विशाल मिश्र। हजुर श्रोताहरू, बलिउड चलचित्र गदर 2 को यो गीत छ अबको प्रस्तुतिमा, चलते रे इश्क में पड़ जाते है। हजुर श्रोताहरू, इश्कमा पर्ने कुरा हुँदैछ अबको प्रस्तुतिमा, नीति मोहन र विशाल मिश्रको।

चल तेरे इश्क में पड़ जाते हैं भन्ने यो मिठो सुमधुर गीत मन छुने गीत भनौँ होइन यसलाई गीत सङ्गीत सबैले मन छुन्छ र यो मिठो सुमधुर गीत पश्चात अब कस्तो कथा लेख्यौ तिमीले मलाई मेरै जस्तो लाग्यो भन्दै आउँदै हुनुहुन्छ चर्चित गायिका रिमा गुरुङ र कृष्णहरि बरालले लेख्नु भएको शब्दहरू छन् भन्ने सङ्गीत यसमा वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको रहेको छ

BFBS Gorkha Radio. Gorkha Radio. भर्खरै हामी छोटो विश्राममा गयौँ श्रोताहरू, छोटो विश्राम पश्चात यहाँहरू सबै सबैलाई स्वागत गर्न चाहन्छु म सङ्गीत सागरमा। सङ्गीत सागरको यी छालहरूमा, सङ्गीत सागरको यी लहरहरूमा, सङ्गीत सागरको किनारामा बसेर हामी मीठा मीठा गीत सङ्गीतमा रमाउँदैछौँ, होइन त हजुर श्रोताहरू? आजको सङ्गीत सागरको अब यो छोटो विश्राम भनौँ पछि अनिल सिंहलाई मैले निम्त्याएकी छु, उहाँ आइपुग्नु भएको छ। प्रवीण सिंहले लेख्नु भएको शब्दहरू बोकेर आउनु भएको छ र ती शब्दहरूमा आफ्नो सुमधुर सङ्गीतले सजाइदिनु भएको छ सङ्गीतकार सुनिल बरदेवाज्यूले। र गीतको बोल छ चिसो हावाले मलाई छोए झैँ।

फिरोज स्याङदेनले गाउनु भएको गीत पश्चात अब यहाँ पूर्वेली मारुनी र पश्चिमैको मादलीको भेट भएको छ। श्रोताहरू संजोग बस भेट भएको छ उहाँहरूको। शशि गुरुङ र दिपा लामाको आवाजमा रहेको छ, शब्द तथा संगीत शशि गुरुङको रहेको छ।

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: BFPS गोर्खा रेडियो।
2: यो छोटो विश्राम पश्चात श्रोताहरू तपाईँहरू सबै सबैलाई फेरि पनि स्वागत गर्दै भनौँ। एउटा गजल मैले लिएर आएकी छु, गजल प्रस्तुत गर्न लागेकी छु। अबको प्रस्तुतिमा गजलको टाइटल छ चिरायो। विष्णु अधिकारीले गाउनु भएको छ यो गजल र गजलका हरफहरू मन्दिरा मधुश्रीले लेख्नु भएको छ भने सङ्गीत यसमा विष्णुहरि अधिकारीज्यूको रहेको छ।

हजुर श्रोताहरू, मिठा मिठा गीत सङ्गीतमा रमाउँदा रमाउँदै नेपाली तथा हिन्दी गीत सङ्गीत गजलमा रमाउँदा रमाउँदै आजको यो सङ्गीत सागरको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र अर्को साता फेरि यस्तै मिठा मिठा गीत सङ्गीतमा हामी रमाउनेछौँ। आजलाई भने तपाईँ हाम्रो छुट्ने बेला भइसकेको छ र अर्को साता भेटौँ। आजलाई छुटौँ। नमस्ते, बाई बाई।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: जनकपुरमा सरकारी पक्ष र आन्दोलनरत संयुक्त हिन्दू मोर्चा बीच सहमति भएको धनुषाका सीडीओ प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभएको छ। आज जुई चरणको वार्तापछि सहमति भएको सीडीओ लुइटेलले बताउनुभयो। वार्तामा आन्दोलनरत पक्षले हिन्दू राष्ट्र कायम सहित 13 हुँदै माग राखेको र त्यही अनुसार नेपाल सरकारले काम गर्ने गरी दुवै पक्षबीच सहमति भएको लुइटेलले बताउनुभयो। सुनसरी घटनापछि मधेसमा उत्पन्न तनाव कम गर्दै आपसी शान्ति सद्भाव सहिष्णुता कायम गर्न गृहमन्त्री सोधन गुरूङ सहित मधेस प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधिहरू बीच वार्ता भएको थियो। लुइटेलका अनुसार मोर्चाको मागको विषयमा गृह मन्त्रालयले गम्भीरतापूर्वक छलफल गर्ने सहमति भएको छ। यता सरकारसँग सहमति भएको भन्ने प्रचारमा सत्यता नरहेको भन्दै हिन्दू सम्राट सेना नेपालले बन्द सहितका आन्दोलनका कार्यक्रम यथावत रहने बताएको छ। हिन्दू सम्राट सेना नेपालले सरकारलाई बुझाइएको माग पत्रलाई नै सहमति भएको भन्दै प्रचार गरिएको दावी गरेको छ। हिन्दू सम्राट सेना नेपालका महासचिव राकेश सनातनले वार्ता भए पनि औपचारिक सहमति पत्रमा हस्ताक्षर नभएको बताउनु भएको छ। यता वार्तामा सहभागी गृहमन्त्री सुदन गुरूङले सहमति भए नभएको विषयमा स्पष्ट प्रतिक्रिया दिनुभएको छैन। काठमाडौँ गोर्खाटारको एउटा काठ गोदाममा आग लागि भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार आज राति करिब 9:30 बजेबाट गोदाममा आगो लाग्न शुरू भएको हो। आगलागी नियन्त्रणका लागि दमकल नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीय परिचालन गरिएको छ। आगलागीको कारण खुलिसकेको छैन। आगलागीबारे थप विवरण आउन बाँकी छ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई आह्वान गरेको छ। विभागले सूचना जारी गर्दै नगद कारोबार गरेका उपभोक्तालाई आफ्नो सकल प्यान तथा भ्याट बिल दर्ता गराउन आग्रह गरेको हो। विभागका उपमहानिर्देशक जनकराज शर्माका अनुसार साउन 1 गते यता 100 रूपियाँ भन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गरी सकल प्यान वा भ्याट बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन योग्य हुनेछन्। विभागले आजदेखि यस सम्बन्धमा नयाँ पोर्टल सञ्चालनमा ल्याएको छ। नेपालभित्र एकपटकमा 100 रूपियाँ भन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने योग्य उपभोक्ताले पोर्टलमा गएर आफ्नो बिल अपलोड गर्न सक्ने शर्माले बताउनुभयो। विभागले क्यूआर मार्फत गरिएको कारोबार भने प्रणालीमा स्वतः समावेश हुने भएकाले त्यस्ता उपभोक्ताले अहिले बिल प्रविष्ट गर्न नपर्ने स्पष्ट पारेको छ। ब्याङ्क तथा डिजिटल वालेटको क्यूआर प्रयोग गरी 100 रूपियाँ भन्दा बढीको वस्तु वा सेवा खरिद गरेका उपभोक्ताले आफ्नो ट्रान्ज्याक्सन विवरण सुरक्षित राखे पुग्ने विभागको भनाइ छ। सोही नम्बर उपहार कार्यक्रमका लागि योग्य मानिनेछ। यद्यपि उपहार घोषणा भएपछि सकल बिल अनिवार्य हुने भएकाले सबै उपभोक्तालाई बिल सुरक्षित राख्न पनि विभागले आग्रह गरेको छ। साथै खरिद गर्दा अनिवार्य रूपमा प्यान वा भ्याट बिल माग्न र बिल नपाए विभागमा जानकारी गराउन पनि अनुरोध गरिएको छ। साउन 1 गतेदेखि लागू भएको करदाता प्रोत्साहन कार्यक्रमको पहिलो 15 दिनको नतिजा आउँदो साता सार्वजनिक गर्ने तयारी भइरहेको विभागले जनाएको छ। कार्यक्रम अन्तर्गत प्रत्येक दिन 1 जना उपभोक्तालाई 1 लाख नगद पुरस्कार दिइनेछ। यस्तै प्रत्येक 15 दिनमा 1 जनालाई बम्पर उपहार स्वरूप 10 लाख नगद दिइने व्यवस्था गरिएको छ। मिस नेपाल 2026 उपाधि दीपमाला ढकालले जित्नु भएको छ। ललितपुरमा भएको ग्रान्ड फिनालेमा दीपमालाले मिस नेपालको उपाधि जित्नु भएको हो।
4: What makes me unique isn't the flawless story, the courage to embrace their flaws and turn dreams into the directions and lead with honesty and authenticity.
3: मिस नेपाल इन्टरनेशनल आर्या निशान्त घोषित हुँदा मिस नेपाल कोस्मो कशी सुब्बा घोषित हुनुभएको आयोजक द हिडन ट्रेजरले जनाएको छ। दीपमाला तेक्वान्दो ब्ल्याक बेल्ट खेलाडी तथा म्याराथन धाविका पनि हुनुहुन्छ। रुसको पछिल्लो आक्रमणमा युक्रेनमा 9 जनाको मृत्यु भएको छ। राजधानी केभमा भएको आक्रमणमा अरू 28 जना घाइते भएका छन्। केभबाट बीबीसीका पल
5: For the people of Kyiv, this was another long, difficult night. Drones and missiles fell on the city in waves, hitting several districts and starting huge fires. At first light, a thick band of smoke drifted over Kyiv. According to President Zelensky, the attack on the capital involved 27 ballistic missiles, only one of which was intercepted. He blamed this on Ukraine's acute lack of Patriot anti-missile interceptors, which he said only encouraged Russia to launch such attacks.
3: You're BFBS Gurkha Radio.

नमस्कार हजुर, नमस्कार नमस्कार यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु। मनको आवाजमा तपाईँको त्यो न्यानो न्यानो नरम नरम सानो सानो क्युट क्युट मुटु छ नि, हो त्यही मन मुटुको लागि थुप्रै राम्रा राम्रा कोसेलीहरू लिएर तपाईँलाई भेट्न आएकी छु। के छन् भन्दाखेरि प्रसङ्ग छ, केही काम लाग्ने कुराहरू छन्, राम्रा राम्रा गीतहरू छन् होइन, अनि डेली लाइफमा हामीले अनुभव गरेका हामीले भोगेका कुराहरू पनि अलिअलि चर्चा परिचर्चा गर्नेछौँ। यी सबै सबै तपाईँको मनको आवाज मेरो लागि र मेरो मनको आवाज तपाईँको लागि हुनेछ। त्यसैले मनको आवाज लिएर BFBS गोर्खा रेडियोमा मन्दिर हाजिर छु। तपाईँलाई थुप्रै थुप्रै मायाका साथ न्यानो न्यानो अभिवादन र यो गीत मन्दिराको तर्फबाट तपाईँको लागि, मात्र तपाईँको लागि। आउनुहोस् सुनिहालौँ यो रमाइलो गीत।

एक पेन्टरले आफ्नो अगाडिको क्यानभासमा रङ चोपेर ब्रसहरू यसो यसो यसो यसो मात्रै दलेका थिए, त्यहाँ एउटा आकृति त बन्यो। कतिले भने के हो यो जाओ यसो यसो रङ पोतेको मात्रै, कतिले भने वाओ कस्तो राम्रो, कतिले भने यहाँ एउटा आकृति छ जसलाई कहिले म के देख्छु कहिले म के देख्छु। हरेक हेर्ने व्यक्तिले आआफ्नो दृष्टिकोणमा हेरे, आआफ्नो दृष्टिकोणले जे देखे त्यसको व्याख्या गरे। कलाकारले एउटा सोच राखेर बनायो, हेर्ने व्यक्तिले अर्कै सोच राखेर हेरे र अर्कै चिज देखे। कला भन्ने चिजै यस्तो छ, कसले के देख्छ, कसले के सोच्छ, कसले के विचार गर्छ, कसले के पाउँछ। बस बनाउनेले बनायो, अवलोकन गर्नेले अवलोकन गरे, देख्नेले के देखे, भोग्नेले के भोगे, हरेक व्यक्तिले आआफ्नो विचार व्यक्त गरे। यो जीवन पनि त्यस्तै हो, कसैले के देख्छन्, कसैले के लेख्छन्, कसैले के हेर्छन्, कसैले के गर्छन्, तर जीवन आफ्नो हो, भोगाई आफ्नो हो, अनुभव आफ्नो हो, विचार आफ्नो हो। तर यो विचारलाई, यो अनुभवलाई, यो भोगाईलाई, यो रोजाइलाई, यो खोजाइलाई, यो सोचलाई चाहिँ मूर्त रूप दिने, लक्ष्य कहाँ हो त्यहाँसम्म पुर्याउने काम चाहिँ तपाईँको र मेरो हो। धेरै कुरा गरौँला मनका आवाजमा, साथै बस्नुहोला, राम्रा राम्रा गीतहरू पनि सुनाउँला। यो गीत तपाईँको लागि म राख्छु।

सूर्यको किरणहरूमा चाहिँ सात रङ हुन्छ अरे होइन, ती सात रङहरूको गति लय रङ बेग्ला बेग्लै छन्, तिनीहरूको पनि बेग्ला बेग्लै महत्वपूर्ण कार्यहरू छन्। र वैज्ञानिक दृष्टिकोणले पनि यो सूर्यको किरणको यो सात रङको पनि ठूलो महत्व छ। यसका बारेमा पनि अलि धेरै कुनै दिन अध्ययन गर्ने मौका मिल्यो भने कार्यक्रममा तपाईँका लागि अवश्य नै प्रस्तुत गर्नेछु। त्यही भन्छ नि, यो संसारमा अनावश्यक चिज केही पनि छैन, हरेक चिज हुनुको पछाडि कुनै न कुनै कारण छ भन्छन् नि होइन। हरेक चिजको कारण छ भने झन् सूर्यका बारेमा त कति कारणहरू होलान्। सूर्य भएन भने यो संसारको गति कस्तो हुन्छ त्यो हामीलाई थाहा छ। यसका बारेमा कति धेरै कुराहरू छन्। जे होस्, सूर्यले हामीलाई जीवन दिन्छ, हाम्रो दिन रात यसैले निर्धारण गर्छ। हाम्रो जीवनको एउटा पाटो, बोट बिरुवाका लागि भनौँ, हरेक कुराका लागि यो संसारमा सूर्य नभई हुँदै हुँदैन। र त्यसैले त मानिसहरूले सूर्य देवता भनेर पूजा पनि गर्छन्। धेरै कुरा मनको आवाजमा साटौँला, बाँडौँला, साथै बस्नुहोला।

0: Star Media.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियोमा मनको आवाज।

यति बेला तपाईँले सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियो, अनि तपाईँको छेउमा मन्दिरा छु र संसारको जुनसुकै कुनामा जहाँ बसे पनि हामी र हाम्रो नेपाल, हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रा गीत संगीत हामीलाई प्यारो लाग्छ। आफ्नो गीत, आफ्नो माटोको गीत, आफ्नो ठाउँको गीत, आफ्ना कलाकारहरूको आवाज सुन्दा हामी दङ्ग पर्छौँ। तपाईँसँग इन्टरनेट छ भने तपाईँले मनको आवाजलाई BFBS गोर्खा रेडियोमा सुन्न सक्नुहुन्छ र यो तपाईँको मनको आवाज हो। यहाँ म मेरो मनको आवाज तपाईँको मनसम्म पुर्याउने र तपाईँको मनको आवाज मसम्म आइपुगोस् भन्ने चाहन्छु। त्यसैले केही छन् भने मनको कुरालाई नलुकाउनुहोला। यसो मन फुकाइदिनु भयो भने मन्दिराको नाक पनि यस्तो फुलेर दङ्ग पर्थ्यो नि त। लेख्नुहोला र तपाईँ हामीले देखेका छौँ, हामीले भोगेका पनि छौँ, आफ्नै घरमा नभए पनि हामीले यस्ता चिजहरू समाजमा देख्ने गरेका छौँ। अब के चिज भन्नुहोला, होइन, एउटै घरका परिवारमा पनि भेदभाव भएको, छुट्याइएको, उच नीच गरेको। एउटा परिवारकै उदाहरण दिन्छु म, र परिवार छ, मैले चिनेकै परिवार हो। त्यो परिवारमा तीनजना संतान छन्, ती संतानहरूमा पनि तीन थरीका संतान छन्। के भएछ

भने जेठो सन्तान चाहिँ मानसिक र शारीरिक हिसाबले चाहिँ अलिकति सबल हुनुहुन्न। किन भन्दाखेरि चाहिँ जब यी नारी चाहिँ गर्भवती थिइन् उनले काम गर्ने ठाउँमा चाहिँ दुई तिनजना बच्चाहरू चाहिँ यस्तै बच्चाहरू थिए रे कि जो शारीरिक हिसाबले पनि मानसिक हिसाबले पनि अलिक कमजोर डेली नै यी बच्चाहरूलाई देख्दिरहेछिन्। अनि देखेपछि इनको मनमा के आउँदो रहेछ भने प्राय यी बच्चाहरूलाई यिनले देख्दिरहेछिन् र यिनको मनमा ओहो मेरो बच्चा पनि यस्तै भयो भने मैले के गर्नु यिनको मनमा त्यस्तो विचार आउँदो रहेछ। अनि कहिले काहीँ देखिनन् भने पनि यति बच्चाहरू कहाँ गएछन् कुनै आज त देखिएन भनेर फेरि ती बच्चाहरूको सम्झना यिनलाई आउँदो रहेछ अनि फेरि मनमा त्यही कुरा आउँदो रहेछ। दिन बित्दै गयो महिना बित्दै गयो अनि जब उनी सुत्केरी भइन् बच्चा जन्मियो। बच्चा त सकुशल थियो। बिस्तारै बिस्तारै हुर्किँदै जाँदाखेरि यिनले जस्तो नहोस् मेरो बच्चा भनेर पीर गरेकी थिइन् यिनको बच्चा त्यस्तै जन्मिएछ। यो मैले कुनै बनावटी कुरा भनेको होइन, यो सत्य घटना बताउँदैछु म तपाईँलाई। अनि तिनको बच्चा त्यस्तै जन्मिएछ हुर्किँदै जब जब बच्चा हुर्किँदै गयो बच्चा त्यस्तै बोल्न नसक्ने अलिअलि मुख बङ्गाउने राम्रोसँग हिँड्न नसक्ने भएछ। उनलाई यति पीर पर्यो कि के भनौँ उनी नै मानसिक हिसाबले विक्षिप्त भइन्। त्यसपछि परिवारसँग सल्लाह गरेर उनले त्यो जागिर छोड्ने मनसाय गरिन्। अनि घरका परिवारले भने त्यस्तो राम्रो जागिर छ अर्काको कारणले जागिर छोड्ने काम नगर बरु तिमी त्यतातिर ध्यान नदेऊ। त्यस्तै भयो त्यो बच्चा 7 वर्ष भएपछि फेरि दोस्रो पटक तिनी गर्भवती भइन्। त्यसपछि कस्तो बच्चा जन्मियो त कि फेरि उस्तै भयो वा अहिले राम्रो भयो अथवा मनको सोचले के कति फरक पार्यो म तपाईँलाई बताउनेछु।

हजुर, यसै गरी समय बित्दै गयो अनि उनी फेरि गर्भवती भइन्। यसपटक चाहिँ उनका श्रीमानले उनलाई पुर्याउने ल्याउने लाने गर्न थाले। उनको मनलाई चाहिँ अलिकति डाइभर्ट गर्न थालियो ती बच्चाहरूबाट। अर्को बाटोबाट अफिस पुर्याउँथे र लिन जान्थे, लिएर आउँथे, ताकि अब यस्तो नहोस् भनेर, किनकि उनीहरूले डक्टरसँग पनि परामर्श गरेका थिए। यसरी अर्कोचोटि पनि बच्चा जन्मियो। अब उनीहरूको पीर त्यही थियो कि अबको बच्चा त्यस्तो नहोस्। तर कतै न कतै उनको मनभित्र उनले मैले सोचेको छैन भन्दा पनि एउटा डर पसेको थियो नि त उनको मनमा। त्यो डरका कारणले भनौँ, अथवा उनको मनस्थितिमा त्यही कुरा खेलिरहन्थ्यो कि, अथवा आफ्नो बच्चालाई हेरेर अब यस्तो नबनोस् मेरो बच्चा भन्ने हुन्थ्यो कि, के भयो थाहा छैन उनको मनस्थितिमा। फेरि बच्चा जन्मियो। बच्चा केही वर्षको भएपछि पहिलाको बच्चा भन्दा केही सबल तर पूर्ण स्वस्थ बच्चा जन्मिएन। दोस्रो बच्चा पनि त्यस्तै भयो। त्यसपछि यो परिवारमा सुख हराउँदै गयो, दुःख बढ्दै गयो। दुईटा बच्चा छन्, ती बच्चा सबल छैनन्। उनीहरू पढ्ने बेग्लै खालको स्कुलमा राखिएको छ अनि उनीहरूको घरमा उनीहरूले काम गर्न सक्दैनन्। उनीहरूलाई हेर्ने मान्छे छुट्टै चाहियो। पाहुना पासा आउँछन्, त्यही बच्चाको बारेमा कुरा गर्छन्, छरछिमेकीहरूले कुरा गर्छन्, भेटे जति मान्छेले के भएको, किन यस्तो, आदि इत्यादि नाना प्रश्नहरू गर्दाखेरि त्यो घरको व्यक्तिहरू सबैले नै दुःख भोग्नु त पर्यो पर्यो, र सबैभन्दा बढी विक्षिप्त ती माता पिता भए। तैपनि आफ्नो सन्तान सकेको जति खुसी दिएर, सकेको जति सुख भोग दिएर ती बच्चाहरूलाई हुर्काउन थाले। अब अन्तिम पटक एकचोटि अरू कोसिस गर्ने हो कि भनेर यति बेला चाहिँ उनले जागिर छोडिन्। घरमै बस्ने, आफ्नो बच्चाहरूलाई हेर्ने, राम्रा राम्रा पुस्तक पढ्ने, अनि उनले आफ्नो पढाइलाई चाहिँ निरन्तरता दिन थालिन् र पढ्न थालिन्। घरमा बसेर यो बच्चा जन्मोन्जेलसम्म चाहिँ जागिर छोडिन् र उनले बच्चालाई हुर्काएर आफ्नो पढाइलाई निरन्तरता दिइन्। त्यसपछि समय बित्दै गयो। यसपटक चाहिँ उनले सोचिन्, राम्रो बच्चा जन्मिन्छ, जागिर पनि छोडेको छु, मनस्थिति पनि राम्रो छ भनेर उनले आफूलाई चाहिँ सम्हाल्दै आफू गर्भवती भएको बेलामा चाहिँ राम्रा राम्रा सकारात्मक कुराहरू सोच्न थालिन्। तर पनि कतै न कतै डर, अनि बच्चाहरूलाई हेर्थिन्, आफ्ना बच्चाहरू दिनदिनै त्यहीँ हुन्थे। अनि यसो गर्दा गर्दै बच्चा जन्मियो, समय बित्दै गयो। अब जे भए पनि अब अरू बच्चा चाहिँ नजन्माउने, घरमा सरसल्लाह भयो। फेरि 5-6 वर्ष बित्यो। तेस्रो सन्तान चाहिँ पूर्ण रूपमा सबल थिएन, तर ती दुई बच्चा भन्दा निकै नै टाठी। पहिलेका दुई छोराहरू थिए भने तेस्रो चाहिँ उनको छोरी जन्मिएकी थिइन्। अत्यन्तै चञ्चली, अत्यन्तै चुलबुली थिइन्। चल्ने हल्ने, यताउता सबैथोक गर्ने, पटर पटर बोल्ने पनि, तर शरीर भने अलिकति ती दुई भन्दा चाहिँ धेरै नै राम्रो, तर अरू सबल बच्चाहरू भन्दा चाहिँ अलिकति अझै कमजोर। त्यसपछि के भयो उनको कथा म तपाईँलाई बताउँछु। मनको आवाजमा साथै बस्नुहोला।

सोच, हाम्रो विचार, हाम्रो व्यवहार, हाम्रो भित्री मनले के सोच्यो त्यसको कति ठुलो असर हुँदो रहेछ, बच्चाहरू कस्तो जन्मिए भन्ने कुरा यसै पनि थाहा भइहाल्यो। दोस्रो, जस्ता जन्मिए पनि हामीले गर्ने व्यवहार पनि एउटै परिवारभित्र पनि, चाहे आमा बाउ हुन् चाहे अरू परिवार हुन्, उनीहरूले पनि व्यवहार गर्ने तरिकामा चाहिँ व्यक्ति पछि फरक चाहिँ हुँदो रहेछ। मान्छेले एउटालाई काखा अर्कोलाई पाखा चाहिँ गर्दा रहेछन्। जति नै गर्दिन मेरा लागि समान हुन् भने पनि अलिअलि कतै न कतै धर्का भए पनि फरक चाहिँ परिहाल्ने रहेछ। त्यसमाथि झन् सबल नभइकन अलिकति असबल व्यक्तिहरू छन् भने त झन् त्यहाँ व्यवहार निकै नै फरक पर्ने गर्दो रहेछ। मैले चाहिँ यो कुरा उहाँहरूसँग नै सोधेर मैले थाहा पाएको हो। सोध्न इच्छा जागेर अनि मैले मिलाएर सोद्धाखेरि चाहिँ उहाँले सबै कुरा आफैले बताउनु भएको। यस्तो पनि हुँदो रहेछ नानी, उहाँले भन्नुभएको थियो। अब अहिले त बच्चाहरू धेरै ठुला भइसकेका छन् उहाँका बच्चाहरू, तर सानी छोरीले पनि अहिले बिए पास गरिसकेकी छिन्। अब सानी के भन्नु होइन, तर अरू नर्मल बच्चाहरू भन्दा अलिकति केही फरक छ। तर उनी पढे लेखेकी छिन्, जागिरी छिन् र उनको मनस्थिति, उनको बुद्धिमा चाहिँ कुनै कमी छैन, तेज छिन् उनी। तर शारीरिकमा मात्र अलिकति कमजोर छिन् उनी, त्यति मात्र हो। दुई अरू उहाँका छोराहरू चाहिँ घरमै बस्छन्, उहाँहरूको लागि सबै व्यवस्था छ, तर पनि आमा बाउले हेरेको जस्तो हुँदैन, उहाँहरूलाई राम्रै हेरचाह गरिरहनु भएको छ। पिर गर्नुहुन्थ्यो, हामी छौँजेल त हामीले हेर्छौँ, हामी नहुँदा यिनीहरूको अलिकति बिजोक हुन्छ कि भनेर जहिले पनि उहाँले पिर गर्नुहुन्थ्यो। जन्मिनु अगाडि पनि मेरा बच्चाहरू यस्ता होलान् कि, राम्रा भइदिए हुन्थ्यो भन्ने पिरै पिरले बच्चा त्यस्ता जन्मिए। अब जिन्दगीभर पनि यी बच्चाहरूको के होला भन्ने पिर। अब वृद्ध अवस्था छ, वृद्ध अवस्थामा चाहिँ हामी बित्यौँ भने यिनीहरूको के होला भनेर पिरै पिर। हेर्नुहोस् त जिन्दगी, मनमा शुभ शुभ विचार ल्याउँ, राम्रो बोलौँ, राम्रो सोचौँ, राम्रो देखौँ, राम्रो गरौँ भन्नेको चाहिँ किन भन्दा यस्तै नहोस्, राम्रो राम्रो कुराहरू होस् भन्नका लागि रहेछ भन्ने कुरा चाहिँ आज मैले बुझ्दैछु। त्यही भएर आफूले अनुभव गरेको, आफूलाई मनमा लागेको कुराहरू चाहिँ मैले तपाईँसँग सेयर गरेको हुँ, ताकि यो अनुभवले तपाईँलाई पनि अलिकति ए भने जस्तो होस् न भन्नको लागि मात्र हो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS, BFPS. Gorkha Radio.

अब मनको कुरा गर्दाखेरि थुप्रै कुराहरू त छन् मनको, होइन? एउटा जानकारी म तपाईँलाई दिन्छु। मैले धेरै अगाडिदेखि नै अलिअलि गीत कोर्थेँ कि, धेरै गीतकारहरूसँग उठ बस भयो, अनि उहाँहरू त्यस्तो ठुलो ठुलो गीतकारहरू, यति राम्रो राम्रो गीत लेख्नुहुन्छ, उहाँहरूका गीतहरू हामी बजाउँछौँ, मैले पनि गीत लेखेको छु भनेर कसरी बताउने, मलाई लाज लाग्थ्यो कि। पानामा लेख्यो राख्यो, वर्षौँ वर्षसम्म यस्तो भयो, होइन? अब गीतको बारेमा पनि त्यति ज्ञान छैन, होइन? यसको नियम कानुन के हो त्यो पनि थाहा छैन, जस्ट मनमा आएका भावनाहरू मात्रै लेख्ने गर्थे। एकचोटि चाहिँ के भयो भन्दा, हाम्रो कवि तथा गीतकार साहित्यकार मन्जुलजीले चाहिँ, तपाईँले यति धेरै गीत बजाउनुहुन्छ, मानिसहरूको इन्टरभ्यू लिनुहुन्छ, लेख्नुहोस् न, कति चिजहरू हुन्छ लेख्ने गर्नुहोस् उहाँले भन्नुभयो। तपाईँलाई अब सहयोग चाहिन्छ भने बरु म अलिकति हेल्प गर्न सक्छु, सुरुवात गर्नुहोस् भन्नुभयो। कस्तो उत्साह जाग्यो कि, त्यसो भन्नुभयो, दङ्ग परेँ, कोसिस पनि गरेँ, तर फेरि फुर्सद भएन, भ्याइएन। त्यसपछि वर्षौँ वर्ष बित्यो, यस्तै कुरा फेरि डाक्टर कृष्णहरि बराल, जो गीतका रचयिता पनि हुनुहुन्छ, साहित्यकार हुनुहुन्छ, कथा कविताहरू लेख्नुहुन्छ र गजलमा उहाँले पिएचडी पनि गर्नुभयो, पढाउनु पनि हुन्छ, उहाँले एक दिन त्यस्तै भन्नुभयो, तपाईँले बोलुन्जेल तपाईँलाई मानिसले चिन्छन्, मानिसले सुन्छन्, जब तपाईँले बोल्न छोड्नुहुन्छ दुई दिनपछि मान्छेले तपाईँलाई बिर्सिन्छन्, तर तपाईँका शब्दहरू तपाईँले लेख्न सुरु गर्नुभयो भने यो अनन्तकालसम्म जीवित रहन्छ, तपाईँको भावना, तपाईँको सृजना चाहिँ अक्षरका रूपमा जीवित रहन्छ। उहाँले जब यस्तो भन्नुभयो त्यसपछि मलाई क्लिक क्लिक भयो कि, ओहो, सत्य कुरा भन्नुभयो यो त। अनि त्यसपछि मैले भने, मसँग त 50-60 भन्दा पनि बढी छन्, कति त मैले च्यातेर फ्याँकेँ, 100 कथा त मैले मोबाइलमा लेखेको थिएँ, मोबाइल हराएपछि ती सबै कुरा हराए, लेख्नै मन लाग्न छोड्यो, मैले भने होइन लेख्नुपर्छ, अनि मसँग जति छन् त्यो एकचोटि हेरिदिनुहोस् न त ठिक छ कि छैन भनेर मैले भन्दाखेरि, आउनुहोस् न एक दिन हेरौँला भन्नुभयो उहाँले। अनि म उहाँको घरमा पुगेँ आफ्ना कपीमा भएका सृजनाहरू बोकेर, उहाँले भन्नुभयो धेरै राम्रा छन्, अलिअलि मात्र मात्राहरू, एक दुईवटा शब्द बढी भएको घटी भएको चाहिँ त्यो टाइमिङमा हेरेर मिलाउनु पर्छ, अभ्यास गर्नुहोस् ठिक हुन्छ भनेर पठाउनु भयो। त्यसपछि अलिअलि नियम सिद्धान्तका कुराहरू उहाँले सिकाउनु भयो र म त्यसपछि आएँ, अनि गीतहरू रेकर्ड हुन थाले, एकपछि अर्को, अर्कोपछि अर्को गर्दा गर्दै, यसरी उहाँहरूको प्रेरणाले मैले अलिअलि लेख्न थाले। यो मैले किन बताएको भन्दाखेरि, हरेक व्यक्तिसँग कला छ, क्षमता छ, कसैको के, कसैको के, कसैको के, अरूले के भन्ला भनेर मैले जस्तो 10 खेर नफाल्नु होला, जे छन् त्यसलाई चाहिँ अगाडि ल्याउँदा राम्रो हुने रहेछ भन्नको लागि मात्रै मैले यो कुरा तपाईँसँग सेयर गरेकी हुँ।

अवधिमा अर्काको सफलतामा अर्काको उन्नति प्रगतिमा ईर्ष्या गर्छ, जसले डाहा गर्छ, जसले चाहिँ फलानुको राम्रो भयो भन्ने खबर सुन्ना साथै उसको अनुहारमा निन्याउरोपन आउँछ, खुसी देखिँदैन भने त्यस्तो व्यक्ति चाहिँ डाढे ईर्ष्यालु लोभी हुन्छ। त्यस्ता व्यक्तिहरू कहिले पनि खुसी हुन सक्दैनन्। जो अर्काको प्रगतिमा दङ्ग पर्छ, खुसी हुन्छ, अझ प्रगति गर्नुहोस् भनेर प्रोत्साहन गर्छ भने त्यस्तो व्यक्तिको मन भित्र मन बाहिर जताततै झलल्ल बिजुली बत्ती बले जस्तै उनीहरूको मन बल्छ, उनीहरू प्रसन्न हुन्छन्। त्यस्ता व्यक्तिको संगत गर्नु भन्छन् के मान्छेहरूले। अनि जसले चाहिँ तपाईँको खुसीको कुरा सुन्न साथै मनको बत्ती निभाउँछन् नि, त्यस्ता व्यक्तिहरूसँग संगत नगर्दा राम्रो अरे। त्यसैले मनको उदार मनको धनी व्यक्तिहरू बन्नु राम्रो हो, बनाउनु पनि राम्रो हो। अब म छुट्टिन्छु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँच्नुहोला। हवस् त, नमस्कार।

0: सामान्य समुदायमा
1: बिलाइन भरी
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: ब्रोडपिक हिमालय आरोहणका क्रममा छ नेपाली सहित सबै 10 जना आरोहीको निधन भएको छ। आरोहण दलको नेतृत्व गरेका निर्मल पूर्जा समेत सबैको मृत्यु भएको उहाँ सम्बद्ध एलिट एक्सपिडिसनले जनाएको छ। आरोहण गरेर फर्कने क्रममा हिम पहिरोमा परि हराइरहेका उनीहरूको हिजो र आज खोजी गरिएको थियो। बेलायती सेनाको स्पेशल बोट सर्भिसका सदस्य समेत भइसकेका पूर्जाको नेतृत्वमा एक्सपिडिसनका साथै निम्स्ताई फाउन्डेशन स्काई डाइभ निम्स्ताई र निम्स्ताई स्टोर सञ्चालनमा छन्। पूर्जा आबद्ध एक्सपेडिसनले खोजी र उद्धार कार्यमा संलग्न सबैलाई धन्यवाद दिएको छ। 10 जना आरोहीको टीमसँगै ब्रोड पिकमा निधन भएका निर्मल पूर्जा एमबीले आरोहण क्षेत्रमा अपत्यालिला कीर्तिमान छाडेर जानु भएको छ।
4: सैनिक सेवा छाडेर आरोहणमा होमिएका पूर्जाले सन् 2019 8,000 मिटर भन्दा अग्ला विश्वका सबै 14 हिमाल 6 महिना 6 दिनमा आरोहण गरेर बनाएको रेकर्ड सबभन्दा बढी सम्झिने गरिन्छ। अधिकांश नेपालका हिमाल समेत विश्वभरका हिमाल आरोहणपछि अर्को रेकर्ड उहाँको निधन भएको पाकिस्तानकै हिमाल आरोहणका लागि सम्झिने गरिन्छ। त्यो आरोहण हो दोस्रो ठूलो हिमाल K2 जाडोयाममा गरिएको सफल आरोहण। नेपालकै आरोही समेत मिलेर उहाँको टिमले स्वीकृतिमान बनाएको छ। तीव्र गति जोखिम मोल्ने क्षमता टोलीप्रतिको जिम्मेवारी र कठिन परिस्थितिमा पनि अघि बढ्ने पूर्जाको स्वभावले उहाँलाई स्मरण गर्ने अर्को कीर्तिमान सगरमाथा र लोत्से हिमाल आरोहणमा तीव्र गतिसँग सम्बन्धित छ। पूर्जाले 13 घण्टा 42 मिनट 17 सेकेन्डमा कृत्रिम अक्सिजन भने ती हिमाल चढेर कीर्तिमान बनाउनु भएको छ। विश्वका 3 ठूला हिमाल सगरमाथा केटू र कञ्चनजङ्घामा सबभन्दा छिटो चढ्ने तथा सर्वोच्च 5 हिमालमा तीव्र गतिमा आरोहण गरेको रेकर्ड पनि उहाँकै नाममा छ। वसन्त र कृष्णयाममा सबभन्दा धेरै हिमाल चढेर बनेका रेकर्ड पनि उहाँकै नाममा छन्। बेलायती नागरिक समेत रहेका पूर्वाधार रहे पूर्जाले आफ्नो जीवनको ठूलो हिस्सा बेलायतमा बिताउनु भएको छ। 18 वर्षको उमेरमा 2003 ब्रिटिस गोर्खामा भर्ती भएका पूर्जा 2009 रोयल मरिन्समा आबद्ध हुनुभएको थियो।
3: प्रधानमन्त्री बालेन्द्र शाहले ब्रोड पिक हिमालय आरोहणमा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ। फेसबुकमा प्रधानमन्त्री शाहले विश्व कीर्तिमानधारी निर्मल पूर्जा सहित 6 जना नेपाली तथा 4 विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको बताउनु भएको छ। निर्मल पूर्जा लगायत सम्पूर्ण दिवंगत आरोहीहरूको साहस समर्पण र योगदानको इतिहास सधैं प्रेरणायुक्त र जीवित रहिरहने उहाँको भनाई छ। शाहले शोक सन्तप्त परिवारजन आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना भन्नुभएको छ। कांग्रेस सभापति गगन थापाले पूर्जाको योगदानले आगामी पुस्तालाई पनि प्रोत्साहन मिल्ने बताउनु भएको छ। काराकोरम हिम श्रृङ्खलामा पर्ने 8,000 मिटर माथिको हिमालय आरोहणका क्रममा पूर्जाका साथै पूरबहादुर गुरूङ युक्त निमा शेर्पा किली पेम्बा शेर्पा किली ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पाको निधन भएको छ। अन्य 4 आरोही पाकिस्तान चीन अमेरिका र ओमानका हुन्। विश्व कीर्तिमानधारी आरोही निर्मल पूर्जा एमबीको निधनमा सैनिक क्षेत्रबाट शोक प्रकट गरिएका छन्। बेलायती सेना अन्तर्गत रोयल नेभी र रोयल मरिन्स च्यारिटीले पूर्जाको निधनमा शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। पूर्जाको हिमाल आरोहण उपलब्धिले विश्वका 10 लाखलाई उत्साह प्रदान गरेको च्यारिटीले बताएको छ। च्यारिटीले पूर्जाको लगनशीलताले हिमालय आरोहण जीवन पर्यन्त सेवा जस्ता भावभन्दा धेरै माथि रहेको उल्लेख गरेको छ। रोयल नेभल एसोसिएसनले पनि उहाँको निधनमा शोक प्रकट गरेको छ। पाकिस्तानको ब्रोडपिक हिमालय आरोहणमा निधन भएका आरोहीप्रति श्रद्धाञ्जली प्रकट भइरहेका छन्। हराएका 10 जनामध्ये सबैको निधन भएको खबर आइरहेका बेला हालै पाकिस्तानको नागा पर्वत आरोहणपछि फर्किएका दावा ओङ्जु शेर्पा
5: यो नहुनु पर्थ्यो भइहाल्यो उहाँहरूको अन्तर आत्मालाई शान्ति पाओस् र म 3 चोटि पहिले चारिसकेको थिएँ ब्रोडपिक त्यसले गर्दाखेरि चाहिँ त्यहाँको सिचुएसनहरू मलाई सबै राम्ररी थाहा छ। KM2 भन्दा मुनि चाहिँ एकदमै रफल हुने ढुङ्गा लोड्ने हुन र ढुङ्गा लोडेर मान्छे एकदमै एक्सिडेन्ट हुन्छ र KM2 भन्दा माथि चाहिँ नयाँ हिउँ धेरै पर्ने हामीले हिउँको एडभान्स आउने एकदमै हाई छ त्यहाँ जहिले पनि आउने गरेको छ र ब्रक पिकमा जहिले पनि मान्छेले दुर्घटना भइरहन्छ एक्सिडेन्ट भइरहन्छ। यस्तै भयो अब के गर्ने नेपाल क्लाइम्बर्सहरू 6 जना एकदमै हाई लेभलमा व्यक्तिहरू हुनुहुन्थ्यो।
3: आउँदो भदौ 12 गतेदेखि सुरु हुने 4 संस्करणको ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ। प्रतियोगिताका लागि खेल मैदानको व्यवस्थापन सँगै करिब 5,000 दर्शक अट्ने अस्थायी प्याराफिट निर्माणको काम सुरु गरिएको आयोजक लाखे जात्रा सञ्चालन समितिले जनाएको छ। समितिले प्रतियोगिता हुने भानुजन माध्यमिक विद्यालयको महासे मैदानलाई खेल सञ्चालन गर्न उपयुक्त बनाउने काम अघि बढाएको छ।

स्वर्गीय भक्तराज आचार्यको आवाजमा सजिएको यो समुदूर सांगीतिक कोशीले सँगसँगै अब भने तपाईँहरूलाई जोड्दैछौ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ र तपाईँ अहिले बीएबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ।

हेलो अ वेरी गुड आफ्टरनून एन्ड नमस्ते सम्पूर्ण श्रोता यहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रम चिल्ड्रन्स क्लबमा. वेल कार्यक्रम चिल्ड्रन्स क्लब तपाईँले हरेक शनिबार ठिक यही समयमा अर्थात् 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुन्छ. र यस कार्यक्रममा हामीले बालबालिकाको सर्वाङ्गीण विकासलाई लिएर फिजिकल मेन्टल इमोसनल हेल्थ लाई लिएर राम्रो होस् भन्ने तरिकाले होलिस्टिक अप्रोचमा कार्यक्रममा विभिन्न टिप्स एन्ड ट्रेक्सहरू चाहिँ पेरेन्ट्सहरूको लागि टिचर्सहरूको लागि सेयर गर्ने गर्छ. अनि इभन लाइक हाम्रो ब्युटिफुल ब्युटिफुल एन्ड लभली बालबालिकाको लागि पनि हामीले चिल्ड्रेन्सहरूको लागि पनि यो कार्यक्रममा विभिन्न खालको इन्फर्मेसन्सहरू सेयर गर्ने गर्छौँ. सो श्रोता आज पनि तपाईँ हाम्रै साथमा रहनुहोला बिकज आई हेभ समथिङ भेरी इन्ट्रेस्टिङ टु सेयर. कति कुरा हामीले पढेर सिक्छौँ, कति कुरा पढेर सिक्छौँ, कति कुरा अरूबाट सुनेर देखेर पनि सिक्छौँ. र यदि कुनै कुरा राम्रो छ र त्यो देखेका चिज अथवा भनौँ न सुनेका चिजहरू राम्रो छ भने चाहिँ यस अफकोर्स त्यो कुरालाई हामीले कपी नभनौँ, हामीले त्यसबाट धेरै कुराहरू आफ्नोमा पनि लागू गर्न सक्छौँ. होइन लाइक कम्प्लिटली चोर्नु भनेको अलग कुरा हो, तर कुनै राम्रो कुरा हुँदैछ भने त्यसलाई उद्धृत गर्दै अझ जहाँबाट हामीले त्यो कुरा सिकेका हौँ त्यो कुरा सिकेको ठाउँलाई पनि मेन्सन गर्दै हामीले आफूमा पनि लागू गर्न सक्छौँ. सो आज भने यस्तो खालको कुरा म सेयर गर्न गइरहेकी छु जुन हामी अथवा नेपालका पेरेन्ट्सहरूको लागि टिचर्सहरूको लागि पनि धेरै महत्त्वपूर्ण हुनसक्छ. एउटा रेकर्ड अथवा भनौँ न रिसर्चले के देखाएको छ भन्दाखेरि संसारमै ह्याप्पी अथवा राम एकदम इजी गोइङ खालका ह्याप्पी र एकदम जली खालका सिटिजन्सहरू चाहिँ डेनमार्कमा छन् भन्ने कुरा सुनिन्छ क्या. र त्यहाँको बालबालिकाको हुर्काई पनि त्यही अनुसारको हुन्छ अथवा डिफ्रेन्ट छ भन्ने खालको कुरा सुन्छौँ. होइन त्यसरी नै अर्को एउटा देश पनि रहेको छ जहाँ चाहिँ सानै बेलादेखि बालबालिकालाई त्यहाँको हुर्काई बढाइ त्यहाँको पेरेन्टिङ त्यहाँको इन्भाइरोमेन्टले धेरै प्रभाव पारेर डिफ्रेन्ट दे आर डिफ्रेन्ट भन्ने खालको कुरा पनि सुन्छौँ. र त्यो हो देश जापान. जापानमा जुन तरिकाले बालबालिकालाई हुर्काउने बढाउने गरिन्छ द्याट्स टोटली डिफ्रेन्ट. हामीले कतिवटा भिडियोजहरू अथवा कतिवटा आर्टिकल्सहरू पनि पढिरहेका छौँ, होइन देखिरहेका छौँ. यदि छैन भने आजको कार्यक्रम नछुटाउनु होला किनभने नेपालमा अब कतिपय अवस्थामा पहिले पहिले त बालबालिकालाई पिटेर तल गइरहेको अथवा कराएर तल गइरहेको चर्को सोरमा बोलेर तल गइरहेको भन्ने खालको कुराहरू हामीले सुनिरहेका थियौँ. होइन तर जापानमा भने चाहिँ यसरी यस्ता खालका गतिविधि नगरिकन धेरै अगाडिदेखि नै बालबालिकालाई हुर्काउने तरिका धेरै फरक छ. सो के छ त होइन आफ्नो सन्तानमा अथवा सन्तानलाई राम्रोसँग हुर्काउने बढाउने अनुशासित बनाउने भन्ने खालका कुराहरू छन्. अहिले हामीले यङ जेनेरेसन्सहरू अगाडि बढ्दै जाँदाखेरि विभिन्न खालको टाइम अनुसार धेरै कुराहरू परिवर्तन पनि हुँदै जान्छ. विभिन्न खालको कम्प्लिकेसन्सहरू आइरहेको डिसिप्लिनको कुरामा मान्दै मान्दैन भनेकै मान्दैन. हामी त पहिले पेरेन्ट्सहरूको कुरा कस्तो मान्थ्यौँ टेर्थ्यौँ भन्ने खालको कुरा आइरहँदाखेरि डिसिप्लिन वाइज पनि जापानलाई डिफ्रेन्ट तरिकाले हिँड्ने गरिन्छ. सो आज भन्ने कार्यक्रममा जापानमा बालबालिकालाई हुर्काउँदाखेरि अथवा उनीहरूको अपब्रिङिङमा चाहिँ के फरक छ त जुन हामीले यहाँ पनि लागू गर्न सक्छौँ भन्ने कुरा चाहिँ सेयर गर्नेछु.

जापानको यो अभिभावकीय शैलीलाई चाहिँ संसारमै उदाहरणका रूपमा लिने गरिन्छ हैन उन्नति विकासको कुरामा पनि जापान अगाडि छ हैन र बच्चाहरूलाई हुर्काउने तरिकामा पनि ठूलो एउटा उदाहरणको रूपमा लिने गरिन्छ त आउनुस आज बुझौं न त के चाहिँ फरक छ त सुरुमा त कस्तो भने हामीले बालबालिकालाई यो गर यो नगर भनेर भन्नु भन्दा शब्दले भन्नु भन्दा उनीहरूले आसपासमा कस्तो खालको व्यवहार देखिरहेका छन् त्यो व्यवहारले धेरै फरक पार्ने गर्छ हैन सो सुरुमा प्राय जसो हामीले जापानका व्यक्तिहरू भेट्दाखेरि वी क्यान अलवेज सी एकदमै रेस्पेक्टफुल्ली विनम्रता तरिकाले चाहिँ अरूलाई अभिनन्दन गर्न सिकाउने गरिन्छ अरूलाई एकदम पोलाइट तरिकाले चाहिँ सम्बोधन गर्न सिकाउने गरिन्छ क्या जापानमा चाहिँ अब भनौँ न जातसुक साना जतिसुकै अब साना भए तापनि होइन बालबालिकाहरूलाई सुरुदेखि नै अरूलाई विनम्रता तरिकाले चाहिँ अभिनन्दन गर्न सिकाइने गरिन्छ क्या यो सबैभन्दा फर्स्ट थिङ हो है यहाँ चाहिँ कस्तो भने अरूप्रति सम्मान गर्नुपर्छ सायद सानो होस् या ठुलो होस् होइन अरूलाई मान मद्दत गर्नुपर्छ अरूलाई चाहिएको बेलामा आफू त्यहाँनिर राम्रोसँग प्रेजेन्ट भइदिनुपर्छ अर लाइक लेट्स से सम्मानको भावना गर्न मद्दत गर्छ यसले गर्दाखेरि जब उनीहरूका वरपर सबैले राम्रो व्यवहार गरेको देख्छन् अथवा भनौँ न सम्मान रूपमा अरूलाई सम्मान गरेको देख्छन् विनम्र तरिकाले बोलेको देख्छन् उनीहरूलाई केही भन्नै पर्दैन ए मैले पनि विनम्र तरिकाले बोल्नुपर्ने रहेछ मैले पनि अरूलाई सम्मान गर्नुपर्ने रहेछ त्यस पछाडि मात्र अरूले पनि मलाई राम्रोसँग विनम्रसँग बोल्ने रहेछन् भन्ने खालको त्यो इम्प्याक्ट पर्न थाल्छ हो अब तपाईँ आफै सोच्नुहोस् तपाईँले आफ्नो घरमा बालबालिकासँग कसरी बोलिरहनु भएको छ अथवा तपाईँले जुन विद्यालयमा राख्नुभएको छ त्यहाँ उनीहरूसँग कस्तो तरिकाले बोलिरहेका छन् शिक्षक शिक्षिकाले कस्तो व्यवहार गरिरहेका छन् छरछिमेक आफन्त इष्टमित्र जो रिलेटिभ्सहरू हुन्छन् उनीहरूले कस्तो खालको व्यवहार गरिरहेका छन् यो एकपटक तपाईँले विचार गर्न जरुरी छ होइन जब उनीहरूसँग विनम्रसँग हामीले प्रस्तुत हुन्छौँ तब उनीहरूले पनि त्यसरी नै विनम्रतापूर्वक हामीलाई रेस्पोन्स गर्ने गर्छन् यो कुरामा हामीले विचार गर्नुपर्छ सो फर्स्ट थिङ फर्स्ट पोलाइटसँग बोल्ने गर्नुहोस् विनम्रसँग बोल्ने गर्नुहोस् रिस त जसलाई पनि उठ्छ नि खुसी जो पनि भइन्छ सबै खालको इमोसन्स हुन्छ तर विनम्रताले चाहिँ त्यो अग्रेसनलाई चाहिँ सप्रेस गर्ने काम गर्छ र जब त्यो अग्रेसन त्यो एउटा रिसलाई सप्रेस गरिन्छ तब जुन बेला पनि हाम्रो शरीरमा चाहिँ गुड हर्मोन्सहरू चाहिँ डेभलप हुने गर्छ

आज हामी जापानको उदाहरण लिदै बालबालिकालाई कसरी चाहिँ हुर्काउन सकिन्छ भन्ने कुरा शेयर गर्दै समय जापानले चाहिँ एउटा सामूहिक चेतनाको अभ्यास गर्दछ क्या र त्यो नियमले चाहिँ व्यक्तिहरूलाई अनुशासित हुन बाध्य गर्छ जस्तै अरूको भावनाको ख्याल गर्ने जुन हामी इमोसनल इन्टेलिजेन्सका कुराहरू अहिले सुनिरहेका हुन्छौँ नि मी माई माई सेल्फ भन्ने टाइपको यसमा मात्र सीमित नभएर अहिले बिस्तारै बिस्तारै चाहिँ आफू सेल्फ सेन्ट्रिक मात्र भइरहेको छ तर अरूको भावनालाई पनि ख्याल गर्नुपर्छ भन्ने खालको अपब्रिङिङ सानै बेलादेखि गरिन्छ त्यसले चाहिँ आफ्नो साथसाथै अरूको भावनालाई पनि ख्याल गर्न जोड दिन्छ क्या आफ्नो भावना आफ्नो इमोसन्सलाई पनि विचार गर्नु पर्यो र अरूको भावनालाई पनि इमोसन्स इमोसनली बुझ्नु पर्यो होइन यस्तो खालको व्यवहारले गर्दाखेरि उनीहरू सचेत हुँदै जान्छन् आफूले कुनै व्यवहार गर्दा अरूलाई असर पर्छ कि पर्दैन अथवा आफूले गरेको अरूले गरेको व्यवहारले आफूलाई कस्तो असर परिरहेको हुन्छ इमोसन भनेको आफ्नो लागि मात्र बुझ्ने आफ्नो इमोसनको मात्र ख्याल गर्ने भनेको होइन नि त इट्स अबाउट दुवैजनाको इमोसनलाई उत्तिकै ख्याल गर्नु जरुरी छ दुवैजनाको इमो दुवै भन्नाले अब आफ्नो पनि र आफ्नो अगाडि जो हुन्छ वरपरका सिनारीलाई पनि बुझ्न जरुरी छ सो इमोसनल इन्टेलिजेन्सका कुराहरू आइराख्दाखेरि अहिले यो ग्लोबलाइज वर्ल्डमा सबैजना मेरो म मी माइसेल्फ भन्ने खालको कुरा आइराख्दाखेरि सानै बेलादेखि आफ्नो र अरूको दुवैको भावनालाई ख्याल गर्दै अगाडि बढाउने एउटा राम्रो प्यारेन्टिङ पनि सिकाउने गरिन्छ अथवा राम्रो अपब्रिङिङ दिने गरिन्छ जापानमा

0: SBS गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFPS Gorkha Radio।
3: यो सिम्पल कुरा हो होइन, कतिपय ठाउँमा चाहिँ लागू गर्नु पनि पर्ला, लागू नगर्नु पनि पर्ला, तर एउटा के छ भन्दाखेरि जापानमा कुनै पनि घरमा पस्नु अगाडि जुत्ता फुकाल्ने चलन छ क्या। जापानिज जीवनशैलीमा चाहिँ घर बाहिर जुत्ता फुकाल्ने नियम एकदम कडाइका साथ पालना गरिन्छ। अब नेपालमा पनि घर बाहिरै जुत्ता फुकाल्ने चलनहरू छ, कतिपय देशहरूमा घर बाहिर जुत्ता फुकाल्ने चलन छैन। यहाँ घरहरूमा चाहिँ जहाँ यो एउटा के छ भन्दाखेरि चाहिँ एउटा विशिष्ट प्रवेशद्वार हुन्छ, भनौँ अब ठुलो खालको एउटा एन्ट्रेन्स डोर, मेन डोर हुन्छ होइन, र पाहुना अथवा परिवारका सदस्यहरू घरमा प्रवेश गर्ने ठाउँमा चाहिँ आफ्नो जुत्ता फुकाल्नै पर्छ होइन। यस अभ्यासको पछाडिको तर्क चाहिँ स्वच्छता र शुद्धता हो क्या। जुत्ता भनिसकेपछि हामीले विभिन्न ठाउँमा लगाएर पुगेका हुन्छौँ, फोहोर हुन्छ होइन। यो सिम्पल कुरा हो, इट्स मैले अघि भनिहालेँ सबैजनाले यो फलो गर्नुपर्छ भन्ने छैन, तर एउटा क्लिनलिनेसको कुरा, शुद्धताको कुरा, एउटा आफू बस्ने इन्भाइरोमेन्टलाई चाहिँ अलिकति प्योर राखौँ अथवा सफा राखौँ भन्ने खालको कुरा पनि हो। सुन्दा सिम्पल छ, तर यसले चाहिँ तपाईँ हामी बिच अर्को पनि एउटा कुरा के हुन्छ भन्दाखेरि आफ्नो हाइजिनको कुरा, जुत्ता भनिसकिसकेपछि खुट्टामा लगाउने चिज हो होइन। जुत्ता लगाइएको छ भने त्यहाँ मोजा लगाउने गरिन्छ, मोजा लामो समयसम्म एउटै लगाउँदाखेरि तपाईँले कति याद गर्नुभएको छ कस्तो मोजा बनाउने, फोहोर ठुलै मान्छेको हुन्छ है, त्यो ठुलो मान्छेले फोहोर मोजा गनाएको मोजा लगाइरहेको छ भने उसको सानै बेलादेखिको अपब्रिङिङ कस्तो छ भन्दाखेरि राम्रोसँगले चाहिँ आफूलाई हाइजेनिक नराखेको। यदि जुत्ता खुट्टा कसैको गनाउने रोग नै हुन्छ होइन, त्यो छ भने पनि त्यसलाई ट्रिटमेन्ट गर्नु पऱ्यो। र जुत्ता खोल्ने बित्तिकै तपाईँको खुट्टा कम्प्लिटली देखिने हुँदाखेरि जापानिज कल्चरहरूमा खुट्टाको पनि एउटा छुट्टै महत्त्व छ, त्यो कुनै अरू एपिसोड्सहरूमा कुरा गरौँला हामी होइन, सम्बन्धित भए अनुसार चाहिँ। तर त्यहाँ सरसफाइको सेनिटीको कुरा पनि जोडिन्छ क्या, सो यु सुड बी क्लिन एन्ड टाइडी एभ्री टाइम। र यसले चाहिँ बालबालिकालाई आफ्नो एउटा केयर गर्न, आफ्नो हेल्थ हाइजिनको कुराहरूलाई पनि विचार गर्न चाहिँ मद्दत गर्छ। इट्स नट द्याट जुत्ताले गर्दाखेरि हेल्थ हाइजिन भने होइन, तर जुत्तामा प्रयोग हुने मोजा अथवा खुट्टा फोहोर हुँदाखेरि त्यहाँ अक्वर्डनेस जुन हुनसक्छ त्यो कुराले गर्दा सेल्फ हाइजिनका कुराहरूलाई पनि प्रमोट गर्ने गर्छ। सो यो पनि तपाईँले आफ्नो प्रयोगमा लिएर आउन सक्नुहुन्छ।

त म प्रियङ्का तपाईँलाई साथ दिइरहेकी छु। श्रोता कार्यक्रम अगाडि बढाउँ है त। आज हामीले जापानिज कल्चरमा चाहिँ बालबालिकालाई कुन इन्भाइरोमेन्टमा हुर्काउने गरिन्छ भन्ने कुरा सेयर गर्दैछौँ, जुन हाम्रो लागि पनि एउटा सिकाइको विषय हुनसक्छ। अहिले मल्टिपर्पज वर्क अथवा भनौँ न मल्टी डाइमेन्सनल तरिकाले काम गर्ने भन्ने कुरा आइरहेको छ, एकैपटकमा धेरैवटा काम गर्ने होइन। तर जापानमा चाहिँ एट अ टाइम होइन एकपटकमा एउटा मात्रै कुरामा ध्यान दिनु, ध्यान केन्द्रित गर्नु है भन्ने खालको कुरा छ। बालबालिकालाई ध्यान कन्सन्ट्रेसन बढाउनको लागि यो पनि त्यो पनि त्यो पनि भन्दा पनि एकपटकमा एउटा कुरामा मात्रै ध्यान दिने र उनीहरूको बहुकार्य गर्ने जुन अब मल्टी वर्क गर्ने सक्ने क्षमता भए तापनि तर एकपटकमा चाहिँ एउटा कार्य गर्नुहोस् क्या। त्यसले गर्दाखेरि आउटपुट पनि बढ्दै जान्छ, बच्चाहरूको सुन्ने हेर्ने महसुस गर्ने र त्यसलाई बुझ्ने कुराहरू पनि दोब्बर हुँदै जान्छ क्या। सो एट अ टाइम वान वर्क एट अ टाइम भन्ने खालको तरिकाले चाहिँ त्यहाँनिर बालबालिकाहरूलाई त्यही अनुसार गरिन्छ। तपाईँ आफै बुझ्नुहोस्, तपाईँ यतापट्टि होमवर्क पनि गर्दै हुनुहुन्छ, स्टोरी बुक पनि पढ्दै हुनुहुन्छ, टिभी पनि हेर्दै हुनुहुन्छ भने त्यसले एउटा राम्रो खालको इन्भाइरोमेन्ट क्रिएट नगर्न सक्छ। धेरै मल्टी वर्क गर्न सक्नु ठिक हो तर त्यसले आउटपुट कन्सिस्टेन्सी र तपाईँको तपाईँलाई थकाउने गर्छ क्या लङ टर्ममा, तपाईँले एकैपटकमा धेरै काम गर्दै हुनुहुन्छ भने। सो एकपटकमा एउटा काममा फोकस गरेर त्यसलाई पार गरिसकेपछि ए मैले यो अचिभ गरिसकेको छु, नाउ आई क्यान मुभ अन टु नेक्स्ट वर्क भन्ने तरिकाले बालबालिकालाई अगाडिदेखि नै तपाईँले एउटा काममा फोकस गराउनु भयो भने उसले त्यो एउटा काम सकेपछि अर्को गर्दाखेरि काम पनि सकिँदै जान्छ, आउटपुट पनि क्यालकुलेट हुँदै जान्छ र कन्सन्ट्रेसन जसले गर्दा आउटपुट पनि राम्रो हुन थाल्छ। यो कुरालाई पनि विचार गर्न जरुरी छ तपाईँ हामी सबै पेरेन्ट्स र टिचर्सहरूले।

जापान एउटा सानो देश हो हैन र त्यो सानो देशमा रिसोर्सेसहरु जे जति छन् त्यो हामी कति जनाले भौगोलिक रूपमा हामीले पढेका सुनेका पनि हो तर कुनै पनि रिसोर्सेसलाई उचित तरिकाले अप्टिमम तरिकाले युटिलाइज गर्नुपर्छ भनेर सानै बेलादेखि सिकाइन्छ के बालबालिकाले सानैदेखि चाहिँ प्रकृतिको माया गर्ने आफूसँग भएका स्रोत साधनहरुलाई एकदम सम्मान तरिकाले प्रयोग गर्ने उचित तरिकाले प्रयोग गर्ने अनि के रे जुन हामीले छ भन्दैमा हामी नेपाली पेरेन्ट्सहरूको कतिजनाको त्यो दिइरहने बानी छ नि अनि त्यसले गर्दा धेरै रिसोर्सेस भएपछि त्यो रिसोर्सेस कसरी युज गरौँ भन्ने खालको चाहिँ अर लाइक धेरै छ भने चाहिँ मतलब हुँदैन क्या थोरै छ लिमिटेड छ भने त्यसको कति किफायती तरिकाले कति केयर गरेर राखिन्छ नि हो यसको अर्थ कुनै पनि चिज खेर नफाल्नु भन्ने छ क्या जापानमा खाना नफाल्नु कुनै पनि अनावश्यक कुरामा खर्च नगर्नु सामानहरू जे छ त्यसलाई जतन गर्नु यसले गर्दाखेरि बालबालिकाको नेचर कस्तो हुँदै जान्छ भने जुन लिमिटेड रिसोर्सेसमा पनि उनीहरूले म्याक्सिमम युटिलाइज गर्न सक्ने र आफूसँग भएको सामानलाई एकदमै राइटफुल्ली युज गर्न सक्ने क्षमता चाहिँ बढ्दै जान्छ पेरेन्ट्सहरू अहिले कस्तो भइरहेको छ मेरो एउटा छोरा छ दुईवटा छोरा छ यिनीहरूलाई मैले खेपेको अभाव चाहिँ खेप्न नपरोस् भन्ने तर त्यसले गर्दा सधैँभरि एकै खालको हुन्छ भन्ने छैन बालबालिकालाई सबै कुराबाट चाहिँ उनीहरूलाई जुझ्दै अगाडि बढाउन सिकाउनुपर्छ ताकि उनीहरू ठुलो भइसकेपछि एकैपटकमा हेभी लेभलको स्ट्रेसहरू आदि इत्यादि कुरामा फस्न नपरोस् सो रिसोर्सेसको प्रपर युटिलाइजेसन पनि स्रोत साधनको प्रपर युटिलाइजेसन पनि हामीले सिकाउँ खाना यति छोडेको छ ए छोडिदियो नि त होइन त्यो फाल्दाखेरि कति असर पर्न सक्छ भन्ने कुरा विचार गर्दै पेन्सिल लिएर आएको छ आज एउटा लिएर आयो उसले सक्यो फालिदियो आज हराइदियो नेक्स्ट टाइम लिएर आयो त्यो पनि हराइदियो गर्दाखेरि एभ्री डे त्यो रिसोर्सेस मैले हराए पनि मेरो पेरेन्ट्सले दिइहाल्छ नि त भन्ने खालको ऊभन्दा उसलाई कसरी केयर गर्ने भन्ने कुरा सिकाउन पनि जरुरी छ

0: एस गोर्खा रेडियो, गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: गोर्खा रेडियो, गोर्खा रेडियो।

हामीले सानसानो बालबालिकालाई हुर्काउने क्रममा चाहिँ ए सानै छ बच्चा छ यो म अब स्कुलको पठाइदिन्छु धोइदिन्छु यहाँ सामान राखिदिन्छु यो भन्ने खालको कुराहरू हुन्छ तर जापानमा चाहिँ सानै बेलादेखि लाइफ स्किल जुन आफूलाई खानुपर्ने लाउनुपर्ने लुगा मिलाउनु पर्ने खालका कुराहरू छन् त्यो सानै बेलादेखि सिकाइन्छ कि आफ्नो झोला आफै बोक्ने आफ्नो लुगा आफै लगाउने होइन खोलिसकेपछि ठिक ठाउँमा राख्ने आफ्नो एज अनुसार सानोतिर केही कुराहरू सफा गर्न सक्ने पुस्न सक्ने छ धुन सक्ने छ भने आफै गर्न लगाउने आफ्नो ब्याग बुक्सहरू प्रपरली आफै म्यानेज गर्ने यी यस्ता खालका सिम्पल कुराहरू चाहिँ आफै गर्ने सिकाइन्छ कि त्यसले गर्दाखेरि उनीहरूको सेल्फ स्टिम पनि बढ्दै जान्छ आत्मनिर्भर पनि हुँदै जान्छन् र ए यो काम त मैले आफै गर्नुपर्ने रहेछ है भन्ने एउटा जिम्मेवारी पनि महसुस हुँदै जान्छ यो कुरालाई पनि तपाईँले एकताली विचार गर्न जरुरी छ यदि तपाईँले पछि ए मेरो छोरा यत्रो ठुलो भइसक्यो मैले त सानो उसको भित्री लुगा पनि मैले आफै धोइदिनुपर्छ छोरी यत्रो भइसक्यो भित्री लुगा पनि आफै धोइदिनुपर्छ यो धेरै पेरेन्ट्सले भनेको सुन्छौँ यसको पछाडि तपाईँ आफ्नै गल्ती छ बालबालिकालाई सानै बेलादेखि यो कुरा लगाउनु भएको भए उनीहरू त्यो मैले गर्नुपर्छ भन्ने एउटा भान हुन्थ्यो क्या ठुलोमा एकैपटकमा गर्न चाहनुहुन्छ भने त डेफिनेटली त्यसले प्रब्लम क्रिएट हुन्छ सो कन्फिडेन्ट बनाउनु छ सेल्फ स्टिम डेभलप गर्नु छ भने उनीहरूको एज अनुसार उनीहरू गर्न सक्ने काम उनीहरूलाई नै गर्न दिनुहोस्।

वेल जापानीज अपब्रिंगिंग को कुरा हामी गर्दै छौ आज हैन र जापानीज अपब्रिंगिंग को कुरा गर्दाखेरि एउटा पेशेंस पनि सानै बेला देखि सिकाइन्छ के र कडा परिश्रम पनि सानै बेला देखि सिकाइन्छ जापानी संस्कृतिमा चाहिँ यो गामान निकै प्रचलित छ यस शब्दको अर्थ चाहिँ के हो भन्दाखेरि धैर्यता र सहनशीलता हो दुःख वा कठिन परिस्थितिमा पनि आत्तिनु हुँदैन भन्ने कुरा चाहिँ सानै बेलादेखि सिकाइन्छ क्या कठिनाइमा धैर्य गर्न सिकाउने बानीले गर्दाखेरि पछि केही भइहाल्यो भने पनि दे आर अलवेज काम अब कतिजना त स्ट्रेस हुन थाल्छ नि ओ यो के गर्ने कसो गर्ने भन्ने त्यो स्ट्रेस लेभलमा नपुग्नको लागि चाहिँ बालबालिकालाई सानैदेखि कठिन कुराहरूमा कसरी छेल्ने आत्मनिर्भर कसरी हुने भन्ने कुरा चाहिँ सिकाउने गरिन्छ जुन यहाँ चाहिँ अब बालबालिकालाई अलिकति गाह्रो भयो कि अह कति गाह्रो भयो ल म गरिदिन्छु भन्ने छ सानो उनीहरूको लेभलमा सानो कुरा उनीहरूले गर्न सक्ने कुरालाई आफै गर्न दिनुहोस् कडा मेहनत पनि उनीहरूलाई सिकाउनुपर्छ र अहिले पेरेन्ट्सहरूले होमवर्क अलिकति दियो भने पनि कति होमवर्क दिएको स्ट्रेस भयो भन्ने खालका कुराहरू पेरेन्ट्सहरूले राखिदिँदाखेरि पछि ती बालबालिकाहरूलाई गाह्रो हुनसक्छ उनीहरूको एज स्पेसिफिक तरिकाले चाहिँ अपब्रिङिङ हुन दिनुपर्छ होइन तपाईँहरू सबै कुरामा चाहिँ आर्ट दिएर बस्नुभयो भने पछि उनीहरू डिपेन्डेन्ट हुन थाल्छन् क्या त्यही भएर उनीहरूलाई इन्डिपेन्डेन्ट बनाउनको लागि पनि उनीहरूलाई शान्ति नै उनीहरूको उमेर अनुसारको च्यालेन्जेसहरू चाहिँ दिन जरुरी छ र पेसेन्स धैर्य रहनको लागि पनि सिकाउन अत्यन्त जरुरी छ त्यो चाहिँ एकैपटकमा सिकाएर भनेर हुने होइन बिस्तारै आज भोलि पर्सि हुँदै हुँदै एभ्री डेको कसरतले चाहिँ हुने हो सो यो कुरालाई पनि तपाईँले सिक्न सक्नुहुन्छ आफ्नो बालबालिकाको अपब्रिङमा युज गर्न सक्नुहुन्छ यो भन्दै श्रोता आजको कार्यक्रम चिल्ड्रेन्स क्लबबाट म प्रियङ्काले बिदा माग्ने बेला भइसकेको छ यो सोसल प्लेटफर्ममा भेट्न सक्नुहुन्छ हाम्रो भेट भोलि आइतबार पनि हुनेछ 1 बजेदेखि 3 बजेसम्म अहिलेको लागि म बिदा हुन्छु हस्त नमस्ते

0: झापाको काकरभिटा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको पाइएको छ।
1: गत आर्थिक वर्ष 82-83 अलैँची निर्यातबाट 12 अर्ब 63 करोड कारोबार भएको छ। काकरभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो वर्ष 7 अर्ब 67 करोड बराबरको अलैँची निर्यात भएको थियो। प्रतिशतका आधारमा अलैँची निर्यात 64.65% वृद्धि भएको देखिएको छ। कारोबारसँगै निर्यात परिमाणमा वृद्धि भएको छ। गत आर्थिक वर्षमा काकरभिट्टा नाकाबाट 63,85,000 किलोग्राम अलैँची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 81-82 भने 42,94,000 किलोग्राम मात्रै अलैँची निर्यात भएको थियो। काकरभिट्टा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत माङ्कल राईका अनुसार नेपाली अलैँचीको अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै निर्यात कारोबार बढेको हो। नेपालको पूर्वी पहाडी क्षेत्रका जिल्लामा बढी उत्पादन हुने अलैँची प्रमुख नगदे बाली मध्ये एक हो। यसको निर्यातले किसानको आमदानी वृद्धि गर्नुका साथै मुलुकको विदेशी मुद्रा आर्जनमा समेत योगदान पुर्याउँदै आएको छ।
0: मध्य प्रदेशमा 3,50,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। मध्य प्रदेश कृषि विकास निर्देशनालयका अनुसार मध्य प्रदेशका 8 जिल्लामध्ये सिराहामा 100% रोपाई सकिएको छ। सिराहामा 54,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभएको छ। यस्तै सप्तरीमा 90% रोपाई सकिएको छ। सप्तरीमा 68,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा हालसम्म 61,200 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। यता धनुषामा 85% रोपाई सकिएको छ। जिल्लामा हालसम्म 37,315 हेक्टरमा रोपाई सकिएको छ। त्यस्तै महोत्तरीमा 74%, सर्लाहीमा 94%, रौतहटमा 93%, बारामा 95% तथा पर्सामा 91% रोपाई भएको छ। मध्य प्रदेशमा अनुकूल वर्षा र पर्याप्त सिंचाई सुविधाका कारण यो वर्ष रोपाई सन्तोषजनक रहेको विश्वकर्माको भनाइ छ। बागमती प्रदेशमा सवारी दुर्घटना गराउने चालक 25-40 वर्ष उमेर समूहका धेरै रहेको पाइएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार उपत्यका बाहेक प्रदेशमा भएका 1,924 दुर्घटनामध्ये 54% दुर्घटना 25-40 वर्ष उमेर समूहका चालकका कारण भएको छ। प्रदेशमा 1,429 दुर्घटना यो समूहका चालकले गराएका कार्यालयले जनाएको हो। यस्तै 25% अर्थात 679 दुर्घटना 16-25 वर्ष उमेर समूहका चालकका कारण भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेले जानकारी दिनुभएको छ। 40 वर्षमाथिका सवारी चालकले 25% दुर्घटना गराएका छन्। अब खबर फटाफट।
2: विश्व स्तनपान सप्ताह सुरु, जीवनको दिगो सुरुवातका लागि स्तनपान नारा सहित प्रभावकारी स्तनपान अभ्यासमा जोड। भद्रपुर भन्सारको राजस्व लक्ष्य अधुरो, निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा लक्ष्य भन्दा निकै कम राजस्व संकलन। मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज बारे छलफल, अस्पताल स्तर उन्नति, बर्न वार्ड र स्वास्थ्य पूर्वाधार विस्तारका विषयमा मन्त्रीसँग संवाद। नेपाल चीन कूटनीतिक सम्बन्धको 71 वर्ष पूरा, दुवै देशले रणनीतिक साझेदारी र परम्परागत मित्रता अझ सुदृढ बनाउने प्रतिबद्धता। कर्णालीमा घरमै लाइसेन्स पुग्न थाल्यो, हुलाक मार्फत 40 रुपियाँ तिरेपछि सवारी चालक अनुमति पत्र घर दैलोमै वितरण। 25 करोड भन्दा कम लगानीका उद्योगलाई प्रदेशबाट सिफारिस, अब यस्ता उद्योग सम्बन्धी सिफारिस र आवश्यक सेवा प्रदेश सरकार तथा मातहतका निकायबाटै उपलब्ध हुने। बागमती सफाई अभियानले 690 हप्ता पूरा गर्यो, गुहेश्वरी क्षेत्रमा सफाईसँगै वृक्षारोपण, देशभर 108 भन्दा बढी स्थानमा अभियान जारी। दुर्गम क्षेत्रमा खाद्य आपूर्ति सुदृढ बनाउँदै सरकारी कम्पनी, सुदूरपश्चिमका दुर्गम बस्तीमा खाद्यान्न ढुवानी, किसानका उत्पादन खरिद र सुपथ मूल्य सेवा निरन्तर।
0: आउँदो भदौमा हुने 4th संस्करणको ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ। भदौ 12 गतेदेखि शुरू हुने प्रतियोगिताका लागि खेल मैदानको व्यवस्थापन सँगै करिब 5,000 दर्शक अट्ने अस्थायी प्यारापिट निर्माण शुरू गरिएको आयोजक लाखे जात्रा सञ्चालन समितिले जनाएको छ। समितिले प्रतियोगिता हुने भानुजन माध्यमिक विद्यालयको घाँसे मैदानलाई खेल सञ्चालन गर्न उपयुक्त बनाउने काम गर्दैछ। समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार खेल मैदानमा स्थायी प्यारापिट सँगै थप अस्थायी प्यारापिट पनि निर्माण भइरहेको छ, जहाँ करिब 5,000 दर्शकले बसेर खेल हेर्न सक्छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: संगीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द संगीत र स्वरको चङ्गा
4: कार्यक्रम संगीत गंगा।
3: हजुर नमस्कार। बीए बेस गोर्खा रेडियो अर्थात घर देश देखि परदेश सम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीए बेस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको प्रतीक्षा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छडामीलाई सुनिराख्नु हुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको संगीतमय अभिवादन। त आदरणीय श्रोता, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा पनि मान्छेका जीवनसँग अनि हाम्रो सामाजिक परिवेशसँग कतिको नजिक छ, कतिको मेल खान्छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ श्रोताहरू, गीत संगीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा संगीत, दुःखमा संगीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत संगीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम संगीत गंगाको यो अर्को एउटा बसाइमा अर्को एउटा साङ्गीतिक यात्रामा छौँ। यो क्षण यो बेला तपाईँ हामी र अब नि म यो बसाइ यो यात्राको प्रारम्भ गर्न चाहन्छु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट, देश बोलेको गीतबाट, देशको वास्तविकता टिपेको गीतबाट। र आज भन्छ श्रोताहरू, म यहाँहरू माझमा गीतकार गोपाल थपलियाको गीत रचना, किरण कणेलको संगीत अनि सत्यराज आचार्य, सूरज कुमार थापा, नररी प्रेमी, निशा देशार, किरण कडेल र साथीहरूको स्वरमा रहेको एउटा देशभक्ति गीत यहाँहरू माझमा राख्न चाहन्छु कार्यक्रमको उठानमा।

देश डुबे हामी डुब्छौ देशभक्त नेपालीले बुझ्नै पर्छ हो आदरणीय श्रोता यो समय यो बेला अनि यो क्षण यो यथार्थ पनि हामीले बुझ्नु पर्छ र यो पनि सही हो कि हामीले यो देश नबचाए अरू कसैले बचाउने छैन जनता हामी जागेनौँ भने अरू कोही जाग्ने छैन त्यसैले देश बचाउने अभिभार हाम्रो हो किनकि यो देश डुब्यो भने हामी डुब्ने छौँ त्यही भएर यो यथार्थ र सत्य हामी नेपाली जन जनले बुझ्नै पर्दछ अपराधले बाँधेको यो राजनीतिबाट मुक्त हुनलाई भ्रष्टाचारी माहौलबाट माथि उठेर सुशासनको अनुभूति दिनका लागि भए पनि अब जनता उठ्नै पर्छ समृद्धिको उज्यालो यसै कहाँ आउँछ र समृद्धिको उज्यालो ल्याउनु छ भने चुनावमा पैसाको खोलो बगाउनेलाई होइन अब सही विचार बोक्नेलाई छान्नु पर्दछ त्यसैले अब जनताले अपराध र राजनीति छुट्याउन सक्नु पर्दछ देशभक्त नेपालीले यति बुझ्दै पर्दछ भ्रष्टाचार कमिसन जब नेताको मुहान अर्थात् शिर बनिदियो भने त्यहाँ विकास गाउँ र शून्य भइदिन्छ शासकहरू दलालीको पन्जाबाट मुक्त नभएपछि देश समृद्धिको बाटोमा कदापि पुग्ने छैन भन्ने भावको यो देशभक्ति गीत कार्यक्रम सङ्गीत गङ्गाको उठानमा राखेँ मैले गीतकार गोपाल थपलियाको गीत रचना किरण कडेलको सङ्गीत अनि सत्यराज आचार्य सूरज कुमार थापा किरण कडेल निशा देसार नररी प्रेमी र किरण कडेलको स्वरमा वास्तवमा आदरणीय श्रोता जब राजनीति बिग्रिन्छ तब तन्नेरी युवाहरू झुल्के घामको किरणसँगै देश छोडेर परदेशतिर उड्न थाल्दछ

एउटा बाध्यता अनि आशै आशाको ठूलो चाङ आँखा वरिपरि सङ्गालेर र आफू खेली हुर्केको गाउँ अनि देश छोडेर परदेश लाग्दै गर्दा आफ्नै पुर्खौली घर खेत बन्दक राखेर आमा बुबा र आफ्नाहरूको आँसु हेर्दै लुरु लुरु परदेश लाग्दै गर्दा ती तन्नेरी युवाहरूका मनभित्र पक्कै खुसी त थिएन होला। घरको समस्या अनि चुइने छानो सम्झेर मनै खल्लो पार्दै विदेशतिर त्यो ठुलो जहाज चढेर जाँदै गरेका युवाहरूको लामले एउटा गीतकारको मनलाई हिर्काउँदाको बिम्ब थियो प्रस्तुत गीत। गीतकार घनबहादुर थापा मगरको गीत रचना गणेश पराजुलीको सङ्गीत अनि रोशन गुरुङको स्वरमा। आदर श्रोता, एकातिर मनभरि पीडा बोकेर हिँड्नु त छँदैछ, तर यसरी हिँड्ने क्रममै बाटोमा रूपकी रानी मायाको खानी भेट भयो भने थोरै मनलाई खुसी र सकुन चाहिँ दिन्छ है। त्यसपछि त केही नै चाहियो र ज्यानले समेत छुटुक्कै तानेर मनभित्रै राख्ने आतुर बढाइहाल्दछ। अनि त्यही देउराली भन्ज्याङ बरपिपल छायामा बसेर मायाका कुरा माया गाँस्ने चाहना तीव्र भइदिन्छ कि विश्वास लागेन यहाँहरूलाई। उसो भए ठिकै छ, एकैछिन गीतकार लीलाराज कामबाङ, गायक मकरुञ्जन र गायिका मेचु धिमाललाई पो सोध्ने हो कि

0: SBS गोर्खा रेडियो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
2: हजुर आदरणीय श्रोताहरु, बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो। अझ भनौँ, रेडियोहरूको भिडमा एउटा पृथक रेडियो बेबेस गोर्खा रेडियोको यो विशुद्ध साङ्गीतिक बसाइ, गीतको भाव, सङ्गीतको जानकार अनि स्वरको लयहरू राख्ने यो साङ्गीतिक त्रिवेणीको छुट्टै एउटा साङ्गीतिक यात्रामा तपाईँ यो क्षण बेला हुनुहुन्छ बिएबिएस गोर्खा रेडियोमा म तुलसीको साथमा। र फेरि पनि सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्दै यो यात्रामा उकाली चढ्दै ओह्रालो झर्दै साथ घुम्ती काट्दै मायाको लागि ज्यान दिने दुई प्रेमी मनलाई डाकेर उनीहरूकै प्रेमिल संवाद सुनाउन मन लाग्यो मलाई भने एकैछिन यहाँहरूलाई।

हजुर आदर श्रोताहरू, मखमली मायाको संसारमा एकले अर्कोको लागि ज्यान दिने बाचा खुलेरै गर्ने गर्दछन् अनि मायाकै संसारमा हराएर आफ्ना खुसीहरू साट्न चाहन्छन्। त्यही भएर त जिन्दगीका धेरै रूपहरू देखेका प्रेमीहरूले मन परेको मान्छेलाई मुटुमै राखेर कसम खाएर तामा तुलसी नै छोएर ज्यानै दिने प्रण गर्न समेत पछि पर्दैनन्। अनि जिन्दगीको असल साथी एउटै भएपछि तपस्या गरेर भए पनि त्यो माया पाइ छाड्ने बाचा कसम गरिहाल्दछन्। गीतकार कृष्ण अविरलको गीत रचना, उदय सोताङको संगीत र उदय सोताङ र मनिला सोताङको स्वरमा रहेको यो गीतले पनि हो यस्तै यस्तै बोलेको थियो। सायद श्रोताहरू त्यही भएर पनि हुन सक्दछ माया कहिले पुरानो हुँदैन भनेर भन्ने गरिएको।

पुरानो हुँदैन माया जुनी जुनी सम्मलाई आदरणीय श्रोताहरू, जहाँ विश्वास, भरोसा अनि समर्पणयुक्त माया हुन्छ नि, हो त्यस्ता माया कहिले कदापि अनि किमार्थ पुरानो हुँदैन, बरु झनै कसिलो भएर झाङ्गिदिन्छ। त्यस्तो माया चोटै चोट खाएर खारिएको छ भने त अझ धेरै बिर्सनलाई गाह्रो नै भइदिन्छ। त्यही भएर विश्वासमा खोट हुँदैन त्यस्तो मायामा, र त्यस्ता मायालाई प्रमाणित गर्नलाई कुनै दसी प्रमाणहरू जुटाइराख्नु समेत पर्दैन। त्यसैले त पवित्र मायामा ज्यान टाढा भए पनि मन मनसँगै भइरहेकै हुन्छ। गीतकार निलमाङबुहाङ राईको गीत रचना, सुरेश अधिकारीको सङ्गीत अनि कुमार सानु र सञ्जीविनीको स्वरको प्रस्तुत गीतले हो यस्तै यस्तै भाव टिपेको थियो। वास्तवमा आदरणीय श्रोता, माया गर्छु भन्नेहरूले खोज्ने बास भनेको मुटुभित्र नै हो। त्यसैमाथि मनमा भन्दा ठुलो यादको परिकल्पना कहीँ कतै नभइदिएपछि, सागरभन्दा गहिरो, आकाशभन्दा अग्लो मायाको परिकल्पना गर्नेहरूको लागि त माया संसार हुन सक्दछ। राजनराज सेवाकोटीको शब्द सङ्गीतमा यहाँ गायिका मिलन नेवारले यस्तै यस्तै पो भन्दै हुनुहुन्छ है।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक सुस्खेरामा हुनुहुन्छ, यो साङ्गीतिक उडानमा हुनुहुन्छ तपाईँ यो छोड्ने बेला। अनि सङ्गीतका सुमधुर झन्कार, गीतको भाव र स्वरको लयलाई एकसाथ मैले राखिरहेको छु यो साङ्गीतिक त्रिवेणीमा। अब भने श्रोताहरू, फेरि पनि अर्को एउटा सुमधुर गीतको फालो भइसकेको छ र यस क्रममा म यहाँहरू माझमा राख्न चाहन्छु नारी हस्ताक्षर गीतकार राखी गौचनले लेख्नुभएको एउटा सुमधुर गीत सूरज कुमार थापाको स्वरमा, जसलाई सङ्गीतबद्ध गर्नुभएको छ सङ्गीतकार नारायण सुवेदी आवासले। स्वीकार्नुहोस् अहिलेलाई भने यो सुमधुर गीत, नाम बिना कति नाता।

बुझ्नेले पो बुझ्छन् कुरा, नबुझ्नेलाई पहिरो हुन्छ। आदरणीय श्रोताहरू, नाता सम्बन्ध कसिलो र गहिरो हुनको लागि कुनै नाता सम्बन्धको दसी प्रमाण जोडिनु पर्दैन, गाँसिनु पर्दैन। कति नाता यति धेरै गहिरो भइदिन्छ नि, त्यसको लागि सम्बन्धको कुनै अंश केलाइराख्नु समेत पर्दैन। यति हो त्यसलाई महसुस र बुझ्न सक्नु पर्दछ, किनकि यहाँ हेर्ने नजर फरक छन् र कुनै सम्बन्धको अन्तिम बिन्दु तिस्रा समेत होइन। यति हो मनले मनलाई जित्न चाहिँ सक्नु पर्दछ। प्रस्तुत गीतमा गीतकार राखी गौचन यस्तै दसी प्रमाण आफ्नो गीतबाट, सुरज कुमार थापाको स्वर र नारायण सुवेदी आवाजको सङ्गीतको माध्यमबाट पुग्दै थिइन्। हुन पनि आदरणीय श्रोताहरू, यति भएपछि उडी उडी आउने भमरा जस्तै कोही न कोही त मनभित्र बसिहाल्छ नि, विश्वास लागेन? उसो भने म गायिका शिखा भारतीलाई यहाँ ढाकिहाल्छु है त।

हजुर आदर्शदार मिठो मायाको त्यो न्यानो आवाजले मनलाई पुलकित बनाउँदा मन कति आलादेत भइदिन्छ नि हो। यसैको सग्लो भाव टिपेको गीत थियो प्रस्तुत गीत शिखा भारतीको स्वरमा। र आदरणीय श्रोताहरू अब भने कार्यक्रम संगीत गंगाको यो संगीतमय बसाईबाट ओझेल पोर्ने बेला भइसकेछ। बिसाउनीमा यहाँहरू माझमा अमर बान्तुको शब्द रचना अनि अमर बान्तुकै संगीत रहेको एउटा युगल गीत यहाँहरू माझमा मनोज थापा मगर र सुनिता थेगिम लिम्बुको स्वरमा छाड्दै म भने आजको संगीतमय बसाई कार्यक्रम संगीत गंगाबाट ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। सुखमा संगीत, दुःखमा संगीत अनि संगीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पर्सामा निषेधाज्ञा हटाइएको छ. सिडिओ भोला दाहालका अनुसार बिहिबार साँझ 5 बिहान 6 लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो. उहाँले वीरगंजमा पछिल्ला दिनमा देखिएको जुलुस तथा होल्डिङ सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिनुभएको छ. सिराहाको गोलबजार घटनाका पीड़ित परिवार र सरकारबीच आठमुदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढ़ेको छ. सहमतिसँगै सम्बद्ध पक्षले विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन्. साम्प्रदायिक तनावको केन्द्र बनेको तराई मधेसमा प्रदर्शनकारीसँग सरकार र दलहरूले आज चरण चरणका छलफल गरेका छन्. बहुपक्षीय छलफलमा लागेको बताउने सरकारले मुख्यत धार्मिक संगठनसँग सम्पर्क बढाएको छ. जनकपुरबाट लक्ष्मण यादव.
4: हिन्दू सम्राट सेनासितको समस्या छ, चाहिँ वार्ता भइरहेको छ, त्यो वार्तालाई चाहिँ निष्कर्षमा पुर्याएर मात्र चाहिँ फर्किनुहुन्छ भन्ने मलाई लागेको छ.
5: सम्राट सेनाले चाहिँ खास कुरा चाहिँ के कुरा गर्न खोजिरहेको छ अनि त्यसमा चाहिँ सरकारको तर्फबाट मन्त्री गुरुङले के भन्न खोज्दै हुनुहुन्छ?
4: हजुर, यसमा चाहिँ दुई तिनवटा चाहिँ विषय उठान गरेका छन् हिन्दू सम्राट सेनाका पदाधिकारी भनौँ या प्रतिनिधिहरूले. चाहिँ त्यसमा चाहिँ मूल कुरा के रहेको छ भने सुनसरी घटनामा चाहिँ दुईजनाको हिन्दूको चाहिँ ज्यान गएको छ भने सिराहामा पनि गणेश यादवको ज्यान गएको छ. उहाँ पनि हिन्दू नै हुनुहुन्थ्यो, हिन्दूहरूको ज्यान गयो तर ज्यान गइसके पछाडि पनि कसले गोली चलाएको अझै चाहिँ स्पष्ट हुन सकेको छैन. त्यो चाहिँ स्पष्ट चाहिँ राज्यले पारिदिनु पर्यो र जो चाहिँ दोषी छ दोषीलाई चाहिँ कानुन कटघरामा उभ्याएर चाहिँ कानुन चाहिँ प्रक्रिया चाहिँ अगाडि बढाउनु पर्ने भने मूल माग हो. अर्को माग के रहेछ भने पटक पटक चाहिँ यस प्रकारको साम्प्रदायिक हिंसा चाहिँ मधेसका जिल्लाहरूमा भइरहेको छ तर पनि चाहिँ राज्यको तर्फबाट ठोस पहलकदमी हुन सकेको छैन. एक प्रकारको तत्काल सामसुम पारेर चाहिँ छाड्ने गरेको जुन एउटा प्रवृत्ति छ त्यो प्रवृत्ति चाहिँ अन्त्य गरेर चाहिँ दीर्घकालीन समाधान हुनुपर्छ भनेर हिन्दू सम्राट सेनाको माग छ.
5: निषेधाज्ञा लगाइएको छ, निषेधाज्ञाको पालनाको अवस्था के छ र स्थानीय बासिन्दाहरूको मुड चाहिँ कस्तो देखिन्छ?
4: बिहिबार शुक्रबार शनिबार आज बिहानसम्म चाहिँ कर्फ्यू आदेश जारी गरिएको थियो र 11 पछाडि चाहिँ धनुषा जिल्लाको सदरमुकाम जनकपुर धाममा चाहिँ निषेधाज्ञा जारी गरिएको छ. जनताको मुड छ त्यो चाहिँ आजित भइसकेको अवस्था छ किनभने 3 यो चाहिँ घर बाहिर निस्किन सकेको छैन, किनमेल गर्न सकेको छैन, उपभोग्य वस्तु छ त्यो चाहिँ खरिद गर्न चाहिँ अप्ठ्यारो भएको छ. यो निश्चित रूपमा चाहिँ आम जनताको लागि एउटा समस्याको पाठ हो तर 6 हामी घरमै बस्न तयार छौँ तर यसको चाहिँ दीर्घकालीन समाधान चाहिँ राज्य पक्षबाट हुनुपर्छ भनेर यो आम बुझाइ छ.
3: यसैबीच जनकपुरमा सरकारी पक्ष र आन्दोलनरत संयुक्त हिन्दू मोर्चा बीच सहमति भएको धनुषाका सिडिओ प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभएको छ. आज दुई चरणको वार्तापछि सहमति भएको सिडिओ लुइटेलले बताउनुभयो. वार्तामा आन्दोलनरत पक्षले हिन्दू राष्ट्र कायमसहित 13 माग राखेको र त्यही अनुसार नेपाल सरकारले काम गर्ने गरी दुवै पक्षबीच सहमति भएको लुइटेलले बताउनुभयो. यता सरकारसँग सहमति भएको भन्ने प्रचारमा सत्यता नरहेको भन्दै हिन्दू सम्राट सेना नेपालले बन्द सहितका आन्दोलनका कार्यक्रम यथावत रहने जनाएको छ. हिन्दू सम्राट सेना नेपालले सरकारलाई बुझाइएको मागपत्रलाई नै सहमति भएको भन्दै प्रचार गरिएको दावी गरेको छ. हिन्दू सम्राट सेना नेपालका महासचिव राकेश सनातनले वार्ता भए पनि औपचारिक सहमति पत्रमा हस्ताक्षर नभएको बताउनु भएको छ. नेपाल आयल निगमले बजारमा ग्यासको सहज आपूर्ति मिलाउन उद्योगीलाई आग्रह गरेको छ.
6: 14.2 किलोको ग्यास सिलिण्डर बिक्री वितरण शुरू भएपछि बजारमा ग्यास अभाव भएको उपभोक्ताको गुनासो आएपछि निगमले ग्यास उद्योगीलाई आपूर्ति सहज बनाउन आग्रह गरेको हो. निगमले विक्रेतालाई घर आइसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता राखेर खरिदकर्ताको नाम ठेगाना र सम्पर्क नम्बरको विवरण राखी व्यवस्थित रूपमा ग्यास बिक्री वितरण गर्न अनुरोध गरेको छ. निगमले एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रहेको भन्दै उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ. ग्यास नपाएमा कार्यालय समयमा हटलाइन नम्बरमा सम्पर्क गर्न पनि निगमले जनाएको छ.
3: काँग्रेसका असन्तुष्ट नेताहरूले पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको नेतृत्वमा राष्ट्रिय भेला गर्ने भएका छन्. सुनदेवी सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी कोइरालाले मुलुकको विद्यमान राजनीतिक अवस्था र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न भेला आवश्यक भएको उल्लेख गर्नुभएको छ.
7: पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास धैर्यता र पहल गर्दा गर्दै पनि पदीय जिम्मेवारीमा रहेका साथीहरूबाट सार्थक भूमिका नदेखेपछि पार्टीका नेता कार्यकर्ता जनप्रतिनिधि एवं समर्थक र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न र यो राष्ट्र भेला आयोजन गर्न हामी बाध्य भएका छौँ.
3: कोइरालाले विशेष महाधिवेशन गर्ने निर्णयपछि विभाजनको रेखा बनेको दावी गर्नुभएको छ. विगतमा हिन्दू राष्ट्रको वकालत गर्दै आएका खोइरालाले तराई मधेसमा देखिएका जस्ता विभाजन रोक्न पनि आफूहरू अहिले अवस्था आएको बताउनु भएको छ।

0: In the last few minutes, Russian news agencies have been quoting
1: the कारण 1041 दुर्घटना भएका छन्। यस्तै चालकको लापरवाहीले 240 र यात्रुको गल्तीले 154 वटा दुर्घटना भएका छन्। यस्तै मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा 119 र यान्त्रिक गडबडीका कारण 121 वटा दुर्घटना भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले जनाएको छ। यस्तै सड़कका कारण 107 ओभरटेक गर्दा 72, मौसमको खराबी र चौपायाका कारण 10, ओभरलोड भएर 8 र अन्य कारणले 38 वटा दुर्घटना भएको उहाँले जानकारी दिनुभयो। यो कार्यालयले काठमाडौँ उपत्यका बाहेक बागमती प्रदेशका 10 वटा जिल्ला हेर्दै आएको छ। राहदानी विभागले राहदानी आवेदन फारम आउँदो शुक्रबारसम्म खुल्ला राखिएको जनाएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै शनिबार र आइतबार समेत आवेदन फारम खुल्ला रहने जनाएको हो। विभागका अनुसार वैदेशिक रोजगार विभागले साउन 14 गते जारी गरेको सूचना अनुसार दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत आवेदन दिने म्याद थप गरिएकाले त्यसलाई मध्यनजर गर्दै थप आवेदन फारम पनि खुल्ला गरिएको हो। धार्मिक सहिष्णुताका लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारले अपील गरेका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले अपील जारी गर्दै उत्सवहरू मनाउँदा एक अर्काको भावना र शान्तिमा खलल नपुग्ने गरी मर्यादित व्यवहार गर्न आग्रह गर्नुभएको छ। सुनसरी घटनापछि खुल्ला सिमानामा हुन सक्ने घुसपैठ तथा अवांछित गतिविधि रोक्न विशेष सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएको पनि अपीलमा उल्लेख छ। फिफाले एन्फामाथि लगाएको निलम्बनको विषय लामो समय बितिसक्दा पनि समाधानको बाटोमा अघि बढ्न सकेको छैन। निलम्बनपछि नेपाली फुटबलको भविष्य, एन्फाको भूमिका र यो विषयमा देखिएको अन्यल कायमै छ। फिफाको निर्णयपछि एन्फाभित्रको अवस्था किन यति लामो समयसम्म अनिश्चित बन्यो भनेर हामीले एन्फाका पूर्व अध्यक्ष गणेश थापासँग कुराकानी गरेका छौँ।
2: पर्याप्त रूपमा भएको छैन कि मैले पनि सुनेको छु, किनभने यत्रो जटिल विषय छ, जति चासो चिन्ता लिनु पर्थ्यो, जति स्टेक होल्डर्सलाई बोलाएर छलफल गर्नु पर्थ्यो, त्यो नभएको कि अथवा उहाँले चाहिँ एकदम ढुक्क भएर चाहिँ हामी गरिहाल्छौँ किन कसलाई चाहिँ भन्नुपर्छ, हामी नै सबै चिज मिलाइरहेको छौँ, सार्वजनिक रूपमा कसैलाई भेट्ने गर्ने छलफल गर्नुपर्ने आवश्यकता उहाँले महसुस गरेको नगरेको थियो, समयले रिजल्ट दिइहाल्ला, अब अहिले हामी पनि आशा गरौँ भन्ने कुरा जस्तो चाहिँ कि नभएदेखि अलिक चिन्ता चासो चाहिँ राज्यबाट पनि कम भयो कि जस्तो लाग्छ।
3: यो गाँठो पुकाउनलाई
2: पहिला के हुन्छ? अब यो गाँठो पुकाउनलाई कस्तो छ भने यस्तो गाँठो बनाइदियो यो अहिले गान्ध नेतृत्वले, यो चाहिँ के भने एकदम सुनिश्चित तरिकाले उहाँहरूले आफ्नो स्वार्थको लागि त्यो गाँठो बनाइदियो। अहिले जे गरे पनि हामी नै आउनुपर्छ, सरकार पनि झुक्नै पर्छ हामीसँग, अरू कुनै उपाय छैन भनेको र हामीहरूलाई फेरि पुनर्वाली नगरिकन सुखै छैन सरकारलाई भनेर एउटा देशलाई नै चाहिँ फिफाको अगाडि चाहिँ एकदम नतमस्तक बनाएर झुकाएर गराएर गर्ने रणनीति उहाँहरू हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि यो गाँठो फुकाउनेको एउटा प्रमुख साझेदार एन्फा हो, त्यो एन्फाबाट मैले देखेको छैन। अब राज्यले कुन रूपमा लान्छ त्यो आफ्नो ठाउँमा छ। अब यसमा कस्तो चाहिँ छ भने अब अन्य एउटा चाहिँ के भनौँ, साँच्चीकै सरकारले हस्तक्षेप गरेको अवस्था भएको भए, सरकारले हस्तक्षेप गरेको अवस्था भएदेखि चाहिँ उनीहरूलाई नै पुनर्वाली गर्नुपर्छ र चुनाव चाहिँ जहाँबाट चाहिँ रोकिएको हो त्यहीँबाट सुरु नगरेसम्म यो प्रतिबन्ध कन्टिन्यू हुन्छ नर्मल अवस्था। तर यहाँ राज्यले चाहिँ के भनेदेखि नगरिकन उनीहरूले आफैले कृत्रिम हस्तक्षेप गरे भनेर प्रोपोगन्डा गराएर फिफालाई नै के भनेदेखि चाहिँ हस्तक्षेप गराएर उहाँ लागिरहेको हुनाले यो एकदमै जटिलता देखिरहेको छु कि मैले। अब राज्यले कुन किसिमको पहुँचले गर्छ फेरि तर उहाँले यति गाह्रो बनाइदिन्छ प्राप्त यो जुन समस्या छ नि समाधानै म गर्न सक्छु भनेर मैले दावी पनि गर्दै, तर मलाई के लाग्छ भने अहिले पनि यदि राज्यले बोलाएर र जिम्मेवारी दिएर यो समाधान गर्नु पर्यो भने म जहिले पनि यो समाधान गर्नको निमित्त म तयार नै रहन्छु।
1: झापाको काँक्रभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ।
4: गत आर्थिक वर्ष 82-83 अलैँची निर्यातबाट 12.63 अर्ब कारोबार भएको छ। काँक्रभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो वर्ष 7.67 अर्ब बराबरको अलैँची निर्यात भएको थियो। प्रतिशतका आधारमा अलैँची निर्यात 64.65% वृद्धि भएको देखिएको छ। कारोबारसँगै निर्यात परिमाणमा वृद्धि भएको छ। गत आर्थिक वर्षमा काँक्रभिट्टा नाकाबाट 63,85,000 किलोग्राम अलैँची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 81-82 भने 42,94,000 किलोग्राम मात्रै अलैँची निर्यात भएको थियो। काँक्रभिट्टा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत माङ्कल राईका अनुसार नेपाली अलैँचीको अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै निर्यात कारोबार बढेको हो। नेपालको पूर्वी पहाडी क्षेत्रका जिल्लामा बढी उत्पादन हुने अलैँची प्रमुख नगदी बाली मध्ये एक हो। यसको निर्यातले किसानको आमदानी वृद्धि गर्नुका साथै मुलुकको विदेशी मुद्रा आर्जनमा समेत योगदान पुर्याउँदै आएको छ।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बेलायतका प्रिन्स अफ वेल्स प्रिन्स विलियमले ब्रोडपिक हिमाल आरोहणका क्रममा निधन भएका चर्चित आरोही निर्मल पूर्जा एमबीको निधनको खबरले दुखी बनाएको बताउनु भएको छ। विश्वकीर्तिमानी नेपाली पर्वतारोही पूर्जाको पाकिस्तानको ब्रोडपिक हिमालमा हिम पहिरोमा परि निधन भएको हो। थप भेरिटी गिरबाट
1: 43-year-old Nirmal Purja, known as Nim, served in the British military for 16 years, 10 of which were spent in the Special Forces, and he was awarded an MBE by the late Queen in 2018 for his achievement in extreme high-altitude mountaineering. Sharing the news on social media, his company, Elite Expeditions, said it confirmed with profound sadness and immense heartbreak that Purja had died in Thursday's avalanche. It also said that none of the other nine members of the expedition had survived. Nims became widely known following a Netflix documentary chronicling his journey, 14 Peaks, Nothing is Impossible.
0: हिमालय आरोहणका क्रममा छ नेपाली सहित सबै 10 जना आरोहीको निधन भएको एट एक्सपेडिसनले जनाएको छ। आरोहण गरेर फर्कने क्रममा हिम पहिरोमा परेर हराइरहेका उनीहरूको अस्ति र हिजो खोजी गरिएको थियो। यसैबीच प्रधानमन्त्री बालन शाहले ब्रोडपिक हिमालय आरोहणमा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ। फेसबुकमा प्रधानमन्त्री शाहले विश्वकीर्तिमानधारी पूर्जा सहित 6 नेपाली र 4 विदेशी आरोहीको दुःखद निधनले स्तब्ध बनाएको बताउनु भएको छ। निर्मल पूर्जा लगायत सबै दिवंगत आरोहीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने उहाँको भनाइ छ। शाहले शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति हार्दिक समवेदना भन्नुभएको छ। काँग्रेस सभापति गगन थापाले पूर्जाको योगदानले आगामी पुस्तालाई पनि प्रोत्साहन मिल्ने बताउनु भएको छ। काराकोरम हिम श्रृङ्खलामा पर्ने 8,000 मिटर माथिको हिमाल आरोहणका क्रममा पूर्जाका साथै पूर्वबहादुर गुरूङ युक्त निमा शेर्पा, किली पेम्बा शेर्पा किली, ग्यालु शेर्पा र नवाङ थिन्जु शेर्पाको निधन भएको छ। अन्य 4 आरोही पाकिस्तान, चीन, अमेरिका र ओमनका हुन्। तराई मधेसमा धार्मिक तनावले आम सर्वसाधारणको दैनिक जीवनयापन र मानसिक जीवन कठिन बनिरहेको मानवाधिकारवादीले बताएका छन्। मानवाधिकारवादी संस्था इन्सेकका मधेस संयोजक रासु पासवान,
2: अब नागरिकहरूले चाहिँ अब जुन हिसाबले उहाँहरूको जीवनहरू होइन अब एक ठाउँबाट अर्को ठाउँमा जाने, काम विशेषले जाने भन्ने कुराहरूमा चाहिँ एकदम समस्या चाहिँ उहाँहरूले चाहिँ झेल्नु परेको चाहिँ देखिरहेका थियौँ हामीले चाहिँ नागरिकहरूको अब जाबको कुरा उनीहरूले तपाईँको सेवा लिने कुराहरूमा होइन अब त्यसपछि के अरे तरकारी नै लिनुपर्ने होइन अन्नहरू लिनुपर्ने देशको सबै कुराहरू चाहिँ एकदम ठप्प रह्यो कि दुई तिन दिनभित्र। त्यसले गर्दाखेरि यहाँ चाहिँ सामानहरू पनि अब महँगोमा लिइरहेको पनि अब उपभोक्ताहरूले चाहिँ बताइरहेको अवस्थाहरू थियो। र अर्को भनेको हिटडुल गर्न पाउने अनि त्यसपछि कतिपय मान्छेहरू त जनकपुरमै पनि अल्पत्र परेका थिए कि बाहिरबाट आएकाहरू नेपालको संविधानले नै सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक होइन धार्मिक स्वतन्त्रताको हक सुनिश्चित गरेको छ र आफ्नो प्रदर्शन गर्न पाउने राइट त नागरिकको हो तर अब त्यसको विपरीत क्रियाकलाप पनि गर्न त पाइँदैन होइन। तर यहाँ चाहिँ अब त्यस्तै खालको कुराहरू चाहिँ बढी दुर्ग प्रसन्नहरू भयो, सरकारले पनि बल प्रयोग चाहिँ बढी गरेको देखिन्छ।
3: एक अर्को समुदाय आफू बिचमा डराएर हिँड्नुपर्ने अवस्था, जिउनुपर्ने अवस्था, त्यो अवस्था छ कि छैन?
2: होइन, सुरुमा चाहिँ मधेसमा त्यो समस्याहरू देखिएको तपाईँको हिन्दू र मुस्लिमको जुन एक खालको चाहिँ धार्मिक कुराहरू उठेपछि अब यो हिन्दू राष्ट्र कायम गर्ने भन्ने कुराहरू उठिसकेपछि अनि त्यसपछि अब मान्छे अब 3 जना आजको मितिसम्म 3 जना चाहिँ मृत्यु भएको जस्तो 2 जना त्यसले पोसी प्रदेशबाट 1 जना मधेस प्रदेशबाट किरावतमा चाहिँ मृत्यु भइसकेपछि स्वाभाविक रूपमा चाहिँ यहाँ चाहिँ आन्दोलनहरू चाहिँ चर्किएको अवस्थाहरू छ। यहीँ जनकपुरमा पनि होइन केही होइन मुस्लिम समुदायको घरमा पनि तोडफोड भएको अवस्थाहरू देखिन्छ। त्यो एउटा त्यो अनि भनेको अब त्यो क्रममा चाहिँ फेरि प्रहरीले पनि अत्यधिक बल प्रयोग पनि गरेको देखिन्छ। अब हिन्दूहरू पनि एक खालको चाहिँ प्रकरणमा रहेको, मुस्लिम समुदायहरू पनि डराएको अवस्थाहरू चाहिँ सबै जिल्लाहरूमा चाहिँ कर्फ्यू आदेशहरू जारी गरेकोले गर्दाखेरि चाहिँ बढी चाहिँ हिंसात्मक हुन सकेन। यदि यसरी प्रहरीले संयमता त जिल्ला प्रशासनले संयमता नअपनाएको भए ठुलो समस्या चाहिँ सिर्जना हुन सक्यो। तर एउटा चाहिँ जुन डर र त्रास सिर्जना भएको थियो नागरिकहरूमा, यहाँ सबै नागरिकहरूमा देखिरहेको थिएँ कि म पनि आफै गुमेको थिएँ। फेरि अब सामाजिक सञ्जालहरूले पनि भ्रमहरू सृजना गरिरहेको अवस्थाहरू थियो। विगतका भिडियोहरू राखेर होइन जनताहरूलाई तर्काउने कामहरू गरिरहेको थियो, उत्तेजित बनाउने कामहरू पनि भएको थियो।
0: नमस्कार।

0: गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा भोजपुरको टेमकै मयुङ चारमा चखेवा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। ट्रस्टले 78 लाख लगानीमा 40 घरधुरीसँगै 3 विद्यालय, संघ संस्था र कार्यालयलाई खानेपानी उपलब्ध गराएको हो। एरिया वेलफेयर सेन्टर भोजपुरका एसिस्टेन्ट एरिया वेलफेयर अफिसर मुक्सेस
1: गएको आर्थिक वर्षमा एउटा चखेवा खानेपानी प्रोजेक्ट सञ्चालन भएको थियो। यो भोजपुर र दिक्तेलको ठ्याक्क बोर्डर डाँडामा पर्छ, त्यो ठाउँमा हामीले खानेपानी वितरण गरेको थियौँ। त्यो चाहिँ टेम्के मयुङ गाउँपालिका वार्ड नम्बर 4 भोजपुर अन्तर्गत पर्छ। यसको लागि चाहिँ हाम्रो गोर्खा वेलफेयर ट्रस्टको कन्ट्रिब्युसन चाहिँ जम्मा 78 लाख रहेको थियो भने खानेपानीको स्रोत चाहिँ उता दिक्तेल साइडको खाने